0: ओहो दाई, कता जाँदै हुनुहुन्छ?
1: हिजो आज के भयो के भयो बहिनी? कहिले पखाला लाग्छ, दिशा गर्दा रगत आउँछ, मलद्वारमा घाउ, दिशा गर्दा दुख्ने, चिलाउने, रगत देखा पर्ने समस्या भएको छ। त्यही चेक गर्न जाँदैछु, बरु कतातिर राम्रो होला?
0: मा पार्वती आयुर्वेद क्लिनिक जानुहोस् न, त्यहाँ त नयाँ प्रविधि आयुर्वेदिक सार सूत्र विधिद्वारा जरीदेखि उपचार गरिन्छ नि।
2: हजुर, यदि तपाईँलाई पनि यस्तो समस्या छ भने बवासिर, एनालफिसर अथवा फगन्दर जस्तो रोगहरूबाट ग्रसित भइसक्नु भएको हुन सक्छ। यी समस्याहरूलाई नलुकाई रोगबाट सधैँका लागि छुटकारा, दैनिक कामकाज गर्न अप्ठ्यारो नहुने र कुनै प्रकारको जोखिम र अस्पतालमा भर्ना नहुनु पर्ने गरी जोर्नी दुख्ने वा वात सम्बन्धी रोग, मृगौलाको पत्थरी, महिलाहरूमा हुने विभिन्न प्रकारको रोग तथा पाठेघर सम्बन्धी रोग, मधुमेह, सुगर रोग, आन्द्रा तथा पेट सम्बन्धी रोग, छाला सम्बन्धी रोग, पुरुषमा हुने यौन क्षमतामा कमी, कलेजो सम्बन्धी रोग, अनुहारमा हुने डन्डीफोर जस्तो रोग र पुरानो पेटको अल्सर तथा अन्य रोगहरूको उपचार सफलताको साथ गरिन्छ।
3: डाक्टर भेट्ने समय बिहान 9 बजेदेखि 11 बजेसम्म, साँझ 4 बजेदेखि 7 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
2: म पार्वती आयुर्वेद क्लिनिक, जिल्ला प्रशासन कार्यालय अगाडि, नेपालगञ्ज। सम्पर्क नम्बर 98480 27590 र 081534328।
4: अया, कान दुखेर हैरान भइरहेछ, के गर्ने, कहाँ जाने होला?
5: बहिनी, किन चिन्ता लिनुहुन्छ? बिर्नोज कान स्वास्थ्य सामुदायिक सेवा हुँदाहुँदै हाम्रा सेवाहरू, नाक कान घाँटी रोग विशेषज्ञ तथा कान स्वास्थ्य प्राविधिकद्वारा दैनिक रूपमा कानको परीक्षण जाँच गर्नुका साथै अपरेसन गरिन्छ। कान नसुन्ने बिरामीहरूको लागि कान सुन्ने विभिन्न मेसिनहरू सहुलियत शुल्कमा उपलब्ध गराइन्छ। कानमा पर्न गएका विभिन्न प्रकारका बाहिरी वस्तुहरू, कानको कानेगुजी निकाल्ने, कानेगुजी तथा अन्य कानका फोहोर वस्तुहरूको सरसफाई समेत गरिन्छ। लामो समयसम्म कान पाकिरहेमा वा पिप आइरहेमा कान चिलाउने, कान दुख्ने, कान कराउने, कान डम्प हुने, कानबाट तरल पदार्थ निस्किने, कान कम सुन्ने बिरामीहरूको कान परीक्षण गर्नुका साथै प्राथमिक कान उपचार तथा आवश्यक सल्लाह सुझाव दिइन्छ।
6: साथै प्रयोगशालाको पनि व्यवस्था रहेको छ। अस्पताल शनिबार दिउँसो 1 बजेसम्म खुल्ला रहनेछ।
5: विस्तृत जानकारीको लागि ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा, फुलचक्रा 5, नेपालगञ्ज। सम्पर्क फोन नम्बर 081530244, 98580 81244।

0: दाई, धेरै समयदेखि महिनावारी गडबडी, सेतो पानी बग्ने र पेट दुख्ने समस्याले साह्रै दुःख पाएकी छु। कहाँ जाँदा राम्रो होला?
1: म पनि पहिला ग्यास्ट्रिक पाइल्स र पेटको समस्याले धेरै हैरान थिएँ। पछि नेपालगञ्जको मेडिकेयर क्लिनिक गएँ। त्यहाँ महिला र पुरुष दुवैका समस्याको उपचार र अपरेसन एउटै ठाउँमा हुने रहेछ। अनुभवी विशेषज्ञ डाक्टरबाट सेवा पाएपछि अहिले मलाई धेरै आराम भएको छ।
0: हो र, त्यहाँ के सेवा पाइन्छ त दाई?
1: सुन, त्यहाँ महिलाहरूका लागि बाँझोपन, सेतो पानी, महिनावारी गडबडी, गर्भवती जाँच, पाठेघर तथा स्तन सम्बन्धी समस्याको उपचार पाइन्छ। र पुरुष तथा अन्य बिरामीहरूका लागि ग्यास्ट्रिक पाइल्स, हर्निया, एपेन्डिक्स, थाइराइड, पित्त थैली, गाँठागुठी तथा विभिन्न ल्याप्रोस्कोपिक र लेजर सर्जरी सेवा पनि उपलब्ध छ नि।
0: हजुर, मेडिकेयर क्लिनिकमा वरिष्ठ ल्याप्रोस्कोपिक दूरबीन तथा लेजर सर्जन डाक्टर कमर हसन अन्सारी र वरिष्ठ ल्याप्रोस्कोपिक स्त्री तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर अमिरुन

0: निशाले सेवा दिइरहनु भएको छ। तपाईँ पनि आजै कुनै पनि चेक जाँच र अपरेसनका लागि नाम दर्ता गरेर ढुक्क बन्नुहोस्।
1: मेडिकेयर क्लिनिक नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 11 बिपी चोक नजिक उपमहानगरपालिकाको कार्यालय लाइनमा। सम्पर्क नम्बर 97639 11786 र 98224 92377।
2: मेडिकेयर क्लिनिक महिला र पुरुष दुवैको स्वास्थ्य उपचारको भरपर्दो गन्तव्य।
3: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
4: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
3: कति अस्पताल धायौँ, कति उपचार गरायौँ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
4: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
5: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
3: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
4: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
5: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टिमोड, काठमाडौँ। फोन नम्बर 98 61 14 16 99।
6: नमस्ते दाई।
7: नमस्ते नमस्ते, धेरै दिन पछि देख्यौ त भाइ।
6: विदेश जान आँटेको दाई, प्रोसेस गर्दै थिए। अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
7: समयमै सही ठाउँमा गएछौ त। अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
8: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
9: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीको साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
0: हाम्रा विशेषताहरू:
9: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
0: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर, थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा।
9: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान, बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
0: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर, थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
9: प्रत्येक महिना हार्दिक आइबिएफ काठमाडौँका निसन्तान, बाझोपन, महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा।
0: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ईसीजी, डिजिटल एक्सरे सेवा।
9: अत्याधुनिक एआई प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
0: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40% देखि 50% सम्म विशेष छुट सेवा।
9: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि, एनआइसी एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्तो चोक, नेपालगञ्ज।
0: सम्पर्क फोन नम्बर 081 530 274 र 98 580 21 822।
10: ओहो सर, कार्यक्रमको सबै तयारी त भयो, तर कहाँ गर्ने भन्ने टुङ्गो लागेन। के गर्ने होला?
11: किन चिन्ता गर्नुहुन्छ? न्यू कैलाश दर्शन होटल छँदैछ नि।
10: कस्तो होटेल हो कुन्नी? हामीले खोजेको सुविधाहरू छ कि छैन?
11: किन नहुनु? ल सुन्नुहोस्, नेपालगञ्ज उपमहानगरपालिका राजा गेटदेखि 500 मिटर पूर्व रहेको यस होटलमा त गाडी पार्किङको सुविधा भएको, एसी रुमको व्यवस्था भएको, क्याबिन सहितको रेस्टुरेन्ट भएको, कार्यक्रमका लागि हल अनि अर्डर अनुसार सुपथ मूल्यमा खानेकुराको साथै बसोबास पनि व्यवस्था रहेको छ। एनिभर्सरी, बर्थडे तथा विशेष पार्टीको अवसरमा 15% विशेष छुटको पनि व्यवस्था छ।
10: यति सुविधा पाएपछि त अब हामी ढुक्क भएर न्यू कैलाश दर्शन होटलमै कार्यक्रम गर्नेछौँ।
9: हजुर, न्यू कैलाश दर्शन होटल, नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 20 राजा। सम्पर्क फोन नम्बर 98 84 57 466।
12: त्यो नम्बर रंग बहार रंग बहार
13: बर्जर सँगै उपहारै उपहार बम्परमा यामाहा रेजियर
12: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्
13: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाऊ खुशी बढाऊ उपहार जित्ने अवसर पाऊ
12: बर्जर पेन्स
0: पश्चिम नेपालकै पहिलो डेडिकेटेड अर्थोपेडिक एन्ड ट्रमा सेन्टर नेशनल मल्टिकेयर हस्पिटल नेपालगञ्ज सुर्खेत रोडमा निरन्तर सेवामा छ अब सबै सेवा एकै ठाउँमा
14: हार्ट जोड्नी विशेषज्ञ डाक्टर सैयद सद्दामद्वारा दिइने सेवाहरू हार्ट जोड्नी नसा बात तथा मेरुदण्ड रोगको सम्पूर्ण परामर्श उपचार र शल्यक्रिया साथै अन्य सेवाहरू न्युरो सर्जरी प्लास्टिक सर्जरी जनरल सर्जरी प्रसूति तथा महिला रोगको उपचार नाक कान घाँटी तथा बाल रोग फिजियोथेरापी प्रयोगशाला र एक्सरे 24 घण्टा इमर्जेन्सी तथा फार्मेसी सेवा
0: विस्तृत जानकारीका लागि अर्थोपेडिक एन्ड ट्रमा सेन्टर नेशनल मल्टिकेयर हस्पिटल डिभिजन वन कार्यालयको सामुन्ने नेपालगञ्ज
15: सम्पर्क नम्बर 081531386 र मोबाइल नम्बर 97 43 79 99 00
16: यो कृष्ण सार एफएम
17: 94 मेगाहर्ज कृष्ण सार
18: Extreme energy drink.
19: Time check. अहिले ठीक 6 बजेको छ.
20: Extreme energy drink. Taste the difference. Feel the energy.
16: यो कृष्ण सार FM
17: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज.
21: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू
22: 3 दिनको वर्षा बाढी र पहिरोमा परी 21 जनाको मृत्यु 5 जना अझै बेपत्ता 700 भन्दा बढी घर परिवार प्रभावित नागरिकलाई सचेत बनाउन 8 लाख भन्दा बढी एसएमएस पठाइयो
23: मध्यरातमा पूर्व प्रधान न्यायाधीश पक्राउ गरिएकोमा सरकारको आलोचना काङ्ग्रेसको संगठनात्मक संरचनामा फेरबदल दशैंको छेकोमा बाढी पहिरोका कारण ठाउँ ठाउँमा बगे सड़क र पुल
22: जेनजी शहीद परिवार र घाइतेलाई स्नातक तहसम्म निशुल्क शिक्षा खसीदेखि बंगुर सम्मको सबै मासुको भाव आकाशियो पश्चिमको बाढी पहिरोले रोकियो 483 मेगावाट विद्युत उत्पादन
23: भारतमा भारी वर्षाका कारण केदारनाथ यात्रामा रोक बाढीले थाइल्याण्डमा हजारौं विस्थापित चीन अमेरिका सम्बन्धमा नयाँ सम्झौता
22: र जापानमा जारी 20 एसियन खेलकुद अन्तर्गत कराँतेतर्फ नेपाललाई 2 स्वर्ण 1 रजत र 3 काँस्य आर्चरी अनि 800 मिटर दौड़बाट नेपाली प्रतियोगी बाहिरिए

0: मेगाहर्ज कृष्णसार जत्तिकै तेज।
1: खबरको सबैभन्दा सुरुमा तीन दिनको वर्षा बाढी र पहिरोमा परिभएको जनधनको क्षतिको प्रसङ्ग।
2: यही असोज 8 देखि 11 गतेसम्म परेको ठूलो पानीका कारण देशभर 21 जनाको मृत्यु भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। 5 जना बेपत्ता र 5 जना घाइते भएका छन्। वर्षा र त्यसबाट सृजित बाढी पहिरो तथा अन्य विपदका घटनाबाट 746 परिवार प्रत्यक्ष प्रभावित भएको प्राधिकरणले जनाएको हो। यसबीचमा वर्षाको जोखिमलाई मध्यनजर गर्दै 77 जिल्लामा प्रशासन कार्यालय तथा 3 सुरक्षा निकायलाई तयारी अवस्थामा रहन समेत निर्देशन दिएको छ। जोखिम देखेका जिल्लामा आवश्यकता अनुसार सवारी आवागमन रोक तथा प्रभावित सम्भावित प्रभावित क्षेत्रमा विद्यालय बन्द गर्न समेत निर्देशन दिएको प्राधिकरणले जनाएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रतिकार्य शाखा प्रमुख रामबहादुर केसीले सिआइएनसँग भन्नुभयो,
3: बागलुङ त्यस्तै गरेर पाल्पा म्याग्दी लगायतका जिल्लाहरूमा केही मानवीय क्षतिहरू पनि भएको छ र अहिलेसम्म चाहिँ करिब 14 जनाको मृत्यु भएको चाहिँ छ भने 4 जना जति अहिले पनि बेपत्ता हुनुहुन्छ यो पहिरोमा परेर र बाढीमा परेर। अहिलेसम्मको चाहिँ मानवीय क्षति यही हो भने अब भौतिक क्षतिको सन्दर्भमा पनि अब तपाईँको चाहिँ केही निजी घरहरू चाहिँ क्षति भएका छन्।
2: 3 दिन असोज 8 देखि बिहान 9 बजेसम्म असोज 11 गति दिउँसो 1 बजेसम्म 67 घन्टा लगातार मौसमको अवस्था अनुगमन सञ्चार तथा समन्वय गरेको र उक्त अवधिमा उद्धार तथा प्रतिकार्यमा अग्रपन्थीमा खटिनेलाई 5,000 भन्दा बढी एसएमएस पठाइएको समेत प्राधिकरणले जनाएको छ। सम्भावित बाढी प्रभावित क्षेत्रका बासिन्दालाई सचेत गराउन जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको बाढी पूर्वानुमान शाखाबाट 8,14,000 एसएमएस पठाइएको थियो। बाढी तथा पहिरोको जोखिममा परेका विभिन्न जिल्लाबाट करिब 2,000 मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। उद्धार गरिएका व्यक्तिका लागि सम्बन्धित जिल्ला प्रशासनको समन्वयमा स्थानीय तहबाट मार्फत आवश्यक बन्दोबस्ती तथा राहतको व्यवस्था समेत मिलाइएको छ। जाजरकोट म्याग्दी बागलुङ लगायतका जिल्लामा हेलिकप्टर मार्फत बाढी तथा पहिरोमा फँसेका व्यक्तिको उद्धार गरिएको प्राधिकरणले जनाएको छ। लगातार 4 दिनको वर्षाका कारण देशभरका 386 वर्षा मापन 186 वर्षा मापन केन्द्रमा 100 मिलिमिटर भन्दा बढी वर्षा भएको छ। सबैभन्दा बढी वर्षा नवलपरासीमा भएको छ। त्यसपछि कास्कीको 85 वर्षा भएको छ भने तनहुँको अरौलीटारमा 472 मिलिमिटर वर्षा रेकर्ड भएको प्राधिकरणले जनाएको हो।
1: यसैबीच केन्द्रीय सड़कको सम्पर्कबाट बागलुङ म्याग्दी मुस्ताङ र मनाङको सम्पर्क विच्छेद भएको छ। मालढुङ्गादेखि मुस्ताङसम्म 46 ठाउँ अवरुद्ध भएको छ। कतिपय ठाउँमा सड़क नै बगाएको त्यहाँका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्। काठमाडौँसँग जोडिने 5 राजमार्गमा आवागमन अवरुद्ध छ। त्रिभुवन राजपथ एकतर्फ सञ्चालनमा छ भने पृथ्वी राजमार्गको तनहुँ खण्ड पनि अवरुद्ध भएको त्यहाँका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्। बाढी पहिरोको जोखिमले सुदूरपश्चिमका सबै राजमार्गहरू बन्द अवस्थामा रहेका छन्। 3 दिनदेखिको लगातारको भारी वर्षाका कारण गण्डकीका बागलुङ म्याग्दी मुस्ताङ र मनाङ केन्द्रीय सड़क सञ्जालको सम्पर्कबाट बाहिर पुगेका हुन्। यसैबीच हिम पहिरोमा परि 2 जनाको निधन भएको छ भने 10 जना सम्पर्कविहीन छन्। मनाङको हिमलुङ हिमालमा गएको हिम पहिरोमा परेर 2 जनाको निधन भएको छ भने 10 जना सम्पर्कविहीन छन्। मनाङका प्रमुख जिल्ला अधिकारी मुक्ति प्रसाद खनालका अनुसार आइतबार बिहान मनाङको नार्बा भूमि गाउँपालिका 5 स्थित हिमलुङ हिमालको आधार शिविरमा गएको हिम पहिरोमा 2 जनाको मृत्यु भएको हो। हिम पहिरोमा 10 जना सम्पर्कविहीन छन्। सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद पौडेलले सम्पर्कविहीन सबै नेपाली रहेको र सोमबार आज बिहानैबाट थप मद्दतका लागि अर्को उद्धार टोली घटनास्थलतर्फ पठाइएको पनि बताउनु भयो।
3: हाम्रो नार्बा भूमि गाउँपालिकाको हिमलुङ हिमालको बेस क्याम्पमा बेपत्ता भएको भनिएको कतिजना बेपत्ता भएको एक नभएको तर हालसम्म 2 डेड बडी पाइएको छ। 4 जना खोजीकर्ताहरू बेस क्याम्पमै बस्नु भएको छ, उहाँहरूले खोजी गर्नुहुन्छ। हामीसँग चामेमा 2 हेलिकप्टर स्ट्यान्डमै छ। हामी चामेबाट फेरि हिमलुङ बेस क्याम्प पुगेर उहाँहरूको उद्धारको अवस्था के छ, जुन अवस्थामा भेट्छौँ त्यही अवस्थामा हामी उद्धार गरेर ल्याउँछौँ। यहाँ
1: मौसम प्रतिकूलताका कारण उद्धार टोली बोकेर घटनास्थलतर्फ गएको कैलाश हेलिकप्टर घटनास्थलमा अवतरण हुन नसकेको र घटनास्थलमा अवतरण भएका उद्धारकर्तासँग समेत सम्पर्क हुन नसकेकाले घटनाबारे थप जानकारी आउन नसकेको पनि उहाँले बताउनु भएको छ। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले सङ्कटको घडीमा जीवन रक्षा गर्दै नागरिकलाई सुरक्षित महसुस गराउनु नै सरकारको पहिलो कर्तव्य रहेको बताउनु भएको छ। उहाँले बाढी पहिरोको विषम परिस्थितिमा बेपत्ता नागरिकको खोजीका साथै बाढीमा फँसेका मानिस र पशु चौपायाको उद्धारमा सुरक्षाकर्मी अहोरात र खटिरहेको पनि उल्लेख गर्नुभएको छ। प्रधानमन्त्री शाहले भदौ 10 गते रसुवाको भटेकोशी नदीमा आएको बाढीले पुर्याएको क्षतिबाट नागरिकलाई माथि उठाउन निरन्तर क्रियाशील रहेकै बेला अर्को विपदको सामना गर्नु परेको उल्लेख गर्दै विपदको जोखिम अझै कायम रहेकाले नागरिकलाई उच्च सतर्कता अप्नाउन पनि अनुरोध गर्नुभएको छ। उहाँले बाढी, पहिरो, डुबान, हावाहुरी र चट्याङका कारण प्रभावित क्षेत्रको जनजीवनमा ठूलो असर परेको तथा जोखिम अझै कायम रहेकाले नदी तटीय तथा पहाडी क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्कता अप्नाउन पनि अनुरोध गर्नुभएको छ। अत्यावश्यक काम बाहेक यात्रा नगर्न र संकटमा परेका राज्यका संयन्त्रहरूलाई पनि जानकारी गराउन उहाँले अनुरोध गर्नुभयो। प्रधानमन्त्री शाहले बाढी पहिरो प्रभावित परिवारका लागि सम्बन्धित स्थानीय तहसँग समन्वय गरी अस्थायी बसोबासको प्रबन्ध मिलाइएको पनि जानकारी दिनुभएको छ। सामाजिक सञ्जाल मार्फत प्रधानमन्त्री शाहले विपदको समयमा भ्रामक सूचना फैलाउने, पीडितको गोपनीयता भङ्ग गर्ने वा कालो बजारीमा संलग्न हुने जो कोहीमाथि सरकारले कडा निगरानी राखिरहेको भन्दै सचेत पनि गराउनु भएको छ।
2: यसैबीच केही दिन यता परेको अविरल वर्षासँगै आएको बाढी पहिरोका कारण देशका मुख्य राजमार्गमा ठूलो क्षति पुगेको छ। यससँगै विभिन्न जिल्लाका मुख्य राजमार्गसँग सिधा सडक सम्पर्क टुटेको छ। लमजुङ, मनाङ, पर्वत, बागलुङ र म्याग्दी मुस्ताङ बीचको सडक सम्पर्क टुटेको हो। यस खण्डमा पर्ने पुल जोड्ने पहुँच सडक बगाउँदा सवारी आवागमन ठप्प बनेको छ। पहुँच सडक बगाएर सवारी चलाउन अझै केही दिन लाग्ने समेत सडक विभागले जनाएको छ। पर्वत बागलुङ जोड्ने मालढुङ्गाको पक्की पुल तत्काल सञ्चालनमा ल्याउन कालीगण्डकी नदीको बहाव घट्नुपर्ने सडक डिभिजन कार्यालय बागलुङका प्रमुख हरिप्रसाद सुविदीले बताउनु भएको छ। पोखरा बागलुङ सडक अन्तर्गत पर्वतको सहसङ्घामा बाढीले सडक बगाएर सवारी आगमन ठप्प बनेको सडक विभाग कार्यालय पोखराका प्रमुख कृष्णराज अधिकारीले बताउनु भएको छ। प्राय सय वर्षभित्र आउन सक्ने बाढीलाई दृष्टिगत गर्दै पुलको डिजाइन गरिएको थियो, तर सो अनुरूप बाढीका कारण क्षति पुगेको समेत अधिकारीहरूले बताएका छन्। पहिरो जोखिम रहेका क्षेत्रमा शीतल बजार, गौतमी खोला, कृष्ण भीर, ज्यामिरे घाट, चौकी भीर, हुग्दी खोलादेखि जवाङ खोला, फिस्लिङ, चुम्लिङ टार, धारापानी, घोप्टे भीर र सिमल धारा मा सडक अवरुद्ध, सडकमा रहेका पुलहरूमा समस्या देखिएको समेत बताइएको छ।
1: यसैबीच हिजो अपराह्नदेखि भने नेपालको मौसम सुधारतर्फ अग्रसर देखिएको छ। आजदेखि सबैतिरको आकाश खुला हुने अनुमान नेपाल मौसम विज्ञान विभागले गरेको छ। विभागले आगामी 5 दिनको मौसमी विवरण सार्वजनिक गर्दै कतै कतै मात्र हल्का बादल र पानी पर्ने सम्भावना रहेको जानकारी दिएको छ। 4 दिन यता लगातारको वर्षा शनिबार राति गण्डकी र लुम्बिनी प्रदेशमा केन्द्रित हुँदा ती क्षेत्रमा भारी वर्षा र हिमपात समेत भएको छ। त्यसले विभिन्न स्थानमा बाढी पहिरोका घटना गराएको मौसमविद सञ्जीव अधिकारीले सिआइएनसँग बताउनु भयो। उहाँका अनुसार गत 24 घण्टामा मध्य प्रदेशको पश्चिमी भूभाग, बागमतीको दक्षिणी, गण्डकीको पहाडी र तराई भूभाग अनि लुम्बिनी प्रदेशमा अधिक पानी परेको छ। ती क्षेत्रका केही स्थानमा 150 मिलिमिटरभन्दा अधिक पानी परेको पाइएको छ। धेरै स्थानमा 100 मिलिमिटरभन्दा बढी वर्षा रेकर्ड भएको अधिकारीले बताउनु भयो। सर्लाही, कास्की, लमजुङ, बागलुङ, पर्वत, रूपन्देही, कपिलवस्तु, अर्घाखाँची लगायतका जिल्लामा धेरै पानी परेको रेकर्ड गरिएको छ।
2: सामुदायिक सूचना नेटवर्क सिआइएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा विपद प्रभावित क्षेत्रमा बालबालिकाको सुरक्षामा नागरिक दायित्व,
4: कहीँ सम्पर्क गर्ने ठाउँ छैन भनेर नबस्नु होला। हामीले धेरै नम्बरहरू डिस्प्ले गरिसकेका छौँ। हामीले चाहिँ सबै चाहिँ फ्लो गरेको अवस्थाहरू छ। त्यहाँ यहाँहरूले नजिकको जनप्रतिनिधि मार्फत पनि समन्वय गरेर अगाडि बढ्न सक्नुहुन्छ।
1: मध्यरातमा पूर्व प्रधान न्यायाधीश पक्राउ गरिएकोमा सरकारको आलोचना, काङ्ग्रेसको संगठनात्मक संरचनामा व्यापक फेरबदल, दशैंको छेकोमा बाढी पहिरोका कारण ठाउँ ठाउँमा बगे सडक र पुल, जेएनजी शहीद परिवार र घाइतेलाई स्नातक तहसम्म निशुल्क शिक्षा लगायतका खबर बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
5: आफ्नो स्वास्थ्यको ख्याल राख्नु नै साँचो आत्मविश्वास हो। त्यसैले त नेपाल परिवार नियोजन संघ बाँके शाखा विगत लामो समयदेखि यहाँहरूको सेवामा समर्पित छ।
6: हामी कहाँ पूर्ण गोपनीयताका साथ सुरक्षित गर्भपतन, परिवार नियोजनका साधन, पाठेघरको मुख र स्तन क्यान्सरको परीक्षण तथा यौन र प्रजनन स्वास्थ्य सम्बन्धी परामर्श सेवा उपलब्ध छन्।
5: विशेष सुविधा अब प्रत्येक आइतबार दिउँसो 3-5 बजेसम्म स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्देश आचार्यद्वारा विशेष परामर्श र उपचार पनि पाउनुहुनेछ।
6: ढिला नगर्नुहोस्, आजै स्वास्थ्य सम्बन्धी परामर्श लिनुहोस्। ठेगाना: नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 9, रामलीला रोड, नापी शाखा अगाडि।
5: फोन नम्बर 081-530-398।
7: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
8: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
7: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
8: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
9: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
7: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
8: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
9: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ। फोन नम्बर 98-61-14-16-99।
10: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
11: हरेक सामानको खरिदमा 1,000-20,000 छुट, 10-15 वर्षसम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि।
10: अहिले थमाथम बिक्री भइरहेको छ। स्थान: राजा चोक राष्ट्रिय वाणिज्य बैंकको अगाडि।
11: सम्पर्क: 97-05-11-48-70।
10: सोफा हब नेपालगञ्ज,
11: विश्वासमा नम्बर 1,
10: क्वालिटीमा सबैभन्दा बेस्ट।
12: समयमै पूर्व सूचना पाऊ, बाढी जोखिमबाट ज्यान जोगाऊ।
13: सर्वसाधारणले बाढीको खबर कसरी थाहा पाउने?
12: जल तथा मौसम विज्ञान विभागको 1155 नम्बरमा फोन गरेर नदीको बहाव र बाढीको अवस्थाबारे निशुल्क जानकारी लिने।
13: गाउँमा राखिएको साइरनको आवाज र नदी किनारमा राखिएको रङको अर्थ बुझ्ने।
12: स्थानीय एफएम, रेडियो, टेलिभिजन र मोबाइलमा आउने नेपाल टेलिकम एन्डसेल अलर्ट एसएमएस नियमित हेर्ने।
13: रङको संकेत बुझौँ।
12: पहेँलो रङ सतर्कता तह, नदीमा पानीको सतह बढ्दैछ, सजग रहनुहोस् र सामानहरू बाँध्न थाल्नुहोस्।
13: रातो रङ खतराको तह, बाढी जुनसुकै बेला गाउँ पस्न सक्छ, तुरुन्तै घर छोडेर सुरक्षित स्थानतिर जानुहोस्।
12: पूर्व सूचना पाएपछि तुरुन्तै गर्नुपर्ने तयारी, बाढी आउने चेतावनी पाउन साथ 1-2 घन्टा अगावै गर्नुपर्ने कामहरू।
13: परिवारका सबै सदस्यहरूलाई एकै ठाउँमा जम्मा गर्ने र छरछिमेकलाई पनि सचेत गराउने।
12: नागरिकता, जन्म दर्ता, जग्गाधनी पूर्जा, नगद र गहनालाई वाटरप्रुफ अर्थात् प्लास्टिकको झोलामा हालेर सुरक्षित राख्ने।
13: घर पालुवा जनावर तथा चौपायाहरूलाई दाम्लोबाट फुकाउने वा अग्लो सुरक्षित स्थानमा सार्ने।
12: विशेष गरी सुत्केरी, गर्भवती, बालबालिका, वृद्ध वृद्धा र अपाङ्गता भएका व्यक्तित्वहरूलाई पहिलो प्राथमिकतामा राखेर सुरक्षित आश्रय स्थलतर्फ लैजाने।
13: स्थानीय सरकारसँगको समन्वयमा सञ्चालित पर्वल परियोजनाद्वारा जनहितमा जारी।
2: कक्षा 5 सम्म अध्ययनरत विद्यार्थीले वार्षिक 12,000 र कक्षा 6-8 सम्म अध्ययनरत विद्यार्थीले वार्षिक 16,000, कक्षा 9 र 10 अध्ययनरत विद्यार्थीले वार्षिक 20,000 र कक्षा 11 र 12 विद्यार्थीले वार्षिक 24,000 रुपियाँ पाउने भएका छन्। त्यस्तै भित्रपृष्ठमा काङ्ग्रेसको संगठनात्मक संरचनामा फेरबदल शीर्षकमा कुलचन्द न्यूपानेले लेख्नु भएको खबर प्रकाशित छ। काङ्ग्रेसले 15 महाधिवेशनको पूर्व सन्ध्यामा पार्टीको सांगठनिक संरचनामा व्यापक फेरबदल गरेको छ। विधान संशोधन मार्फत काङ्ग्रेसले पहिलो पटक युवादेखि पेसागत, विज्ञ, श्रमिक, अपाङ्गता भएका व्यक्ति र अल्पसंख्यकलाई केन्द्रीय तहमा ल्याउने ढोका खोलेको छ। केन्द्रीय कार्य समितिमा 35 वर्ष मुनिका 21 युवालाई विधानबाटै प्रतिनिधित्व सुनिश्चित गर्ने काम गरिएको छ। त्यस्तै प्रदेश कार्य समिति, महाधिवेशन प्रतिनिधि, प्रदेश प्रतिनिधि र क्षेत्रीय प्रतिनिधिमा 35 वर्ष मुनिका युवाको प्रतिनिधित्व हुने व्यवस्था गरिएको छ। वडा हुँदै जिल्ला कार्य समितिसम्म भने 20-30 वर्ष मुनिका युवाको प्रतिनिधित्व गरिने समेत व्यवस्था गरिएको छ। त्यस्तै भित्रपृष्ठमा टावरमा क्षति पुग्दा कालीगण्डकी करिडोरको 358.2 मेगावाट बिजुली उत्पादन बन्द शीर्षकमा खबर प्रकाशित छ भने सुपर मार्केट र खुद्रा पसलमा फरक फरक चिनीको मूल्य शीर्षकमा खबर छ। त्यस्तै 2 महिनामा 61 अर्ब ऋण संकलन 85 अर्ब भुक्तानी शीर्षकमा पनि खबर प्रकाशित छ।
1: नयाँ पत्रिका दैनिकमा छापिएको खबर रहेको छ, खसीदेखि बङ्गुरसम्म सबै मासुको भाव आकाशिएको बारेमा अजित अधिकारीले लेख्नु भएको हो। गत चैतमा कुखुरामा बर्ड फ्लू देखिएपछि खसी लगायतका अरू मासुको मूल्य बढाइएको छ। अहिले व्यापारीले मनलाग्दी मूल्य तोकेर बेच्दा पनि नियामक निकाय मौन रहेको उपभोक्ता अधिकार कर्मीहरूले गुनासो गरेका छन्। बजारमा खसी, कुखुरा, राङ्गा, बङ्गुर सबै मासुको भाव अचाकले बढेको हो। गत चैतमा देखिएको बर्ड फ्लूका कारण कुखुराको मासु, कुखुराको अण्डा र खसीको मासुको भाव बढेको व्यवसायीको तर्क छ। राङ्गा र बङ्गुरको मासुको भाव समेत माग अनुसार आपूर्ति हुन नसकेको र ढुवानी लागत बढेको कारण देखाएर वृद्धि गरिएको उल्लेख गरिएको छ। भित्री पन्नामा पूर्व राष्ट्रपति भण्डारीको पुनरागमन, नेतृत्व हस्तान्तरणको मुद्दा डिफ्युज कि एमालेको शक्ति शीर्षकमा सुरोजङ पाण्डेले लेख्नु भएको छ। भण्डारीलाई सम्मानित वरिष्ठ नेता बनाउने अध्यक्ष ओलीको प्रस्तावलाई नेतृत्व हस्तान्तरणको मुद्दा उठाइरहेका नेताहरूले पनि स्वागत गरेर मुद्दा नै कमजोर बनाएको आरोप लागेको उल्लेख गरिएको छ। ओली नेतृत्व हस्तान्तरण र नेकपासँग एकताका लागि तयार रहेको बारेमा पनि अर्को खबर छापिएको छ। काङ्ग्रेसमा भने समानान्तर महाधिवेशन संस्थापनको क्षेत्रीय अधिवेशन देवा समूह क्रियाशील सदस्य थप्दै शीर्षकमा खबर लेखिएको छ। अस्पताल र स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई 5 वर्षसम्म कैद र 5 लाखसम्म जरिवाना सहितको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन संशोधन हुन लागेको बारेमा पनि खबर उल्लेख गरिएको छ। भित्री पन्नामा छापिएको अर्को खबर पनि रहेको छ, पश्चिमको बाढी पहिरोले रोकियो 483 मेगावाट विद्युत उत्पादन शीर्षकमा मिलन विश्वकर्माले लेख्नु भएको हो। अविरल वर्षा, हावाहुरी र बाढी पहिरोले देशको पश्चिमी क्षेत्रमा रहेका ऊर्जाका संरचनामा क्षति पुग्दा विद्युत उत्पादनदेखि प्रसारण र वितरण अवरुद्ध भएको छ। गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न भागमा विद्युत आपूर्ति अवरुद्ध भएको उल्लेख गरिएको छ। उद्योग मन्त्रीसँग सुनसरी मोरङ करिडोरका उद्योगीहरूको माग, उत्पादन लागत घटाउन नीतिगत सुधार गर्नको लागि पनि माग गरिएको उल्लेख गरिएको छ। नागरिक दैनिकमा प्रहरीले जबरालाई किन समात्यो र छाड्यो शीर्षकमा रमेश धमला र ईश्वरी सुवेदीले लेख्नु भएको खबर छ भने एकै वर्षमा शिक्षा र भ्रमणमा 2 खर्ब बाहिरियो शीर्षकमा दिलीप पौडेलले लेख्नु भएको छ। नेपालबाट विदेश अध्ययन र भ्रमणमा जाँदा मोटो रकम बाहिरिने गरेको छ। एक वर्षकै अवधिमा यी 2 प्रयोजनमा 2.9 खर्ब रुपियाँ खर्च भएको अर्थ मन्त्रालयको भनाइ रहेको छ। काङ्ग्रेस महाधिवेशन सर्ने शीर्षकमा अर्को खबर छ, नेपाली काङ्ग्रेसको 15 महाधिवेशनको मिति केही दिन पछाडि सर्ने भएको समेत खबरमा उल्लेख गरिएको छ। पार्टीभित्रको विवाद चर्किँदै जाँदा संस्थापन र इतर दुवै पक्ष तल्लो तहको अधिवेशनमा जुटेका छन्। यही बेला काङ्ग्रेसको संस्थापन पक्षले आगामी शुक्रबारदेखि काठमाडौँमा गर्ने गरी तय गरेको महाधिवेशन केही दिन सर्ने तयारी भएको पनि उल्लेख गरिएको छ। जलवायु सङ्कटले बढाउँदै राज्यविहीनता शीर्षकमा श्रीराम सुवेदीले लेख्नु भएको खबर पनि छापिएको छ। अनि अध्यादेशबाटै आउला निजामती विधेयक शीर्षकमा भुवन शर्माले लेख्नु भएको छ। 55-30 लोकसेवाको असहमति छ, मुख्य सचिव कानून सचिव पनि सकारात्मक नभएको खबरमा दावी गरिएको छ। त्यसै गरी गोर्खापत्र दैनिकको भित्रीपन्नामा दशैं अगाडि नै राजदूत नियुक्तिको तयारी शीर्षकमा खबर छापिएको छ। विभिन्न देशका लागि प्रस्तावित राजदूतहरूको संसदीय सुनवाई प्रक्रिया सुरु भएको छ। संसदीय सुनवाई समितिले दशैं अगाडि नै प्रस्तावित राजदूतको संसदीय सुनवाई सक्ने गरी तयारी थालिएको उल्लेख गरिएको छ। पशु स्वास्थ्य प्रणालीमा गम्भीर असर शीर्षकमा केशवराज पौडेलले लेख्नु भएको खबर पनि छापिएको छ। अनि पर्यटन विकासका लागि अन्तर मन्त्रालय समन्वय आवश्यक शीर्षकमा खबर छापिएको छ भने महँगो तिर्दा पनि तरकारीको अभाव रहेको बारेमा सीता शर्माले लेख्नु भएको छ। त्रिभुवन राजपथमा इन्धन र एलपी ग्यास बाहेका सवारी निषेध शीर्षकमा राममणि दहालले मकवानपुरबाट लेख्नु भएको खबर पनि छापिएको छ। अनि आर्थिक कारोबार दैनिकमा नेपाल चीन बीचका ठूला 3 व्यापारिक मार्ग बन्द शीर्षकमा सरस्वती ढकालले लेख्नु भएको खबर छ। कालीगण्डकी नदीमा आएको बाढीले कालीगण्डकी करिडोरमा पर्ने 3 पुलको अप्रोच सडक बगाइदिएको हो। 1000 मेगावाट विद्युत अवरुद्ध रहेको छ। उद्योगलाई विद्युत कटौती गरिएको पनि अर्को खबर छापिएको छ। आपूर्ति रोकिँदा 72% महँगियो तरकारी शीर्षकमा कौशिला कुँवरले लेख्नु भएको खबर छ।
2: साझा खबरमा अब विदेशका खबर। भारतका विभिन्न राज्यहरूमा लगातारको भारी वर्षा र बाढीका कारण जनजीवन प्रभावित भएको छ। उत्तराखण्ड, उत्तर प्रदेश, बिहार र छत्तीसगढका विभिन्न क्षेत्रमा वर्षाका कारण भौतिक क्षतिमा समेत क्षति पुगेको छ। ऋषिकेशमा गङ्गा नदीले चेतावनीको तह पार गरेपछि नदीका घाटहरूमा जान प्रतिबन्ध लगाइएको छ। रुद्रप्रयाग जिल्लाको केदारनाथ यात्रा मार्गमा समेत पहिरो खस्दा करिब 4,000 श्रद्धालु बाटोमै अल्पत्र परेको स्थानीय प्रशासनले बताएका छन्। प्रशासनले केदारनाथ यात्रामा रोक समेत लगाएको छ भने हेलिकप्टर सेवा पनि पूर्ण रूपमा बन्द गराएको छ। उता थाइल्याण्डको राजधानी बैंककमा व्यापक बाढीका कारण हजारौं मानिस विस्थापित भएका छन्। स्थानीय प्रशासनका अनुसार करिब 4,900 मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। र चीनले सार्वजनिक गरेको सहमतिको पहिलो बुदामा पारस्परिक सम्मान, निष्पक्षता र पारदर्शितामा आधारित रचनात्मक तथा रणनीतिक रूपमा स्थिर चीन अमेरिका सम्बन्ध निर्माण गर्ने उल्लेख गरिएको छ। चिनिया पक्षले यसलाई दुई देश बीचको सम्बन्धका लागि नयाँ रणनीतिका आधारका रूपमा समेत व्याख्या गरेका छन्। चीन र अमेरिका बीचको सम्बन्धलाई सुदृढ बनाउन नयाँ सम्झौता भएको छ।
1: साझा खबरमा अब खेल खबर। विश्व एसियन खेलकुद अन्तर्गत कराती च्याम्पियनसिपमा नेपालको टोलीले 2 स्वर्ण, 1 रजत र 3 काँस्य सहित 6 पदक जितेको छ। नेपालका लागि एरिका गुरुङ र राकेश मानन्धरले स्वर्ण पदक जित्न सफल हुनुभयो। एरिकाले महिलातर्फ 68 केजीभन्दा माथिको तौल समूहमा स्वर्ण जित्दा टिम कुमितेमा पनि काँस्य पदक जित्नु भएको छ। एरिकाले आज हिजो भएको फाइनलमा चाइनिज ताइपेको खेलाडीलाई 8-6 हराउनु भएको हो। विश्व सितो रियो कराती च्याम्पियनसिपमा एरिकाको यो दोस्रो स्वर्ण पदक हो। यस्तै राकेशले पुरुषतर्फ 60 केजी मुनि स्वर्ण जित्नु भएको हो। निरूपा दोङ तामाङले महिलातर्फ 68 केजी मुनि रजत पदक जित्नु भएको छ। उहाँले टिम कुमितेतर्फ पनि काँस्य पदक जित्नु भएको हो। मिनबहादुर तामाङले 67 केजी तौल समूहमा काँस्य जित्नु भएको छ। टिम इभेन्टमा नेपालले थप काँस्य पदक जितेको छ। यसैबीच जापानमा जारी विश्व एसियन खेलकुद अन्तर्गत आर्चरी मिक्स्ड टिममा नेपालका तिलक पुन मगर र ज्ञानु अवालेको जोडी बाहिरिएको छ। हिजो भएको खेलमा तिलक ज्ञानु युएईका आयसा आलाली र खलिफा अल्काबीको जोडीसँग 6-2 पराजित हुँदै बाहिरिनु परेको हो। पुरुष 800 मिटर दौडमा नेपालका सोमबहादुर कुमार हिट चरणबाटै बाहिरिनु भएको छ।
2: बाढी प्रभावित क्षेत्रमा बालबालिकाको सुरक्षामा प्रहरी प्रशासनको भूमिका, नागरिकको कर्तव्य, कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
14: मानिस अधिकारका साथ जन्मिन्छन्, बजारमा बिक्रीका लागि होइन। लोभ र प्रलोभनमा नपरौं, असुरक्षित बसाई सराई नगरौं, सचेत बनौं, मानव तस्करको जालबाट बचौं। यौन शोषण, बाल विवाह, बाध्यकारी काम र दासत्व नियन्त्रण गरी महिला र बाल बालिकाको सुरक्षा सँगै सभ्य समाज निर्माणमा प्रतिबद्ध हौ। जनहितका लागि आफन्त नेपाल।

0: महिलाको सुरक्षाको कुरा। भदौ 10 को भटेकोशी बारीका कारण होल्डिङ सेन्टरमा बसेकाहरू पनि आफ्नो व्यवस्था गरेर गाउँ फर्कन थालेका छन्। विनाशकारी बाढीका कारण बालबालिका सबैभन्दा धेरै प्रभावित भएका छन्। उनीहरूको सुरक्षा र नागरिक दायित्वका बारेमा साथी सुशीला श्रेष्ठले प्रहरी प्रवक्ता अभिनारायण काफ्लेसँग कुराकानी गर्नुभएको छ।
1: तपाईँ चाहिँ बाढी प्रभावित क्षेत्रमा हुनुहुन्छ र त्यहाँ कुनै अलपत्र परेको महिला बालबालिका ज्येष्ठ नागरिक वा अन्य कोही व्यक्ति फेला पार्नुहुन्छ भेट्नुहुन्छ भने नजिकको प्रहरी कार्यालयमा 100 नम्बरमा फोन गर्न सक्नुहुन्छ। 100 नम्बरमा जहाँबाट फोन गरे पनि त्यो सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा फोन जान्छ। त्यहाँ सम्पर्क हुन सकेन भने 104 पनि फोन गर्न सक्नुहुन्छ। आपतकालीन नम्बरहरू भनेर चाहिँ सूचना जारी गरेको छ, ती नम्बरहरू फोन गर्न सक्नुहुन्छ। चुप लागेर चाहिँ नबस्नुहोस्, हामी सबैको कर्तव्य हो उहाँलाई चाहिँ त्यो अलपत्रबाट चाहिँ चाँडोभन्दा चाँडो सेवा दिनु पर्यो, त्यसलाई चाहिँ निकाल्नुपर्ने हुन्छ। र त्यस्तो अवस्थामा अलपत्र परेको व्यक्तिलाई भोलि कसैले लडाइफकाइ गर्न सक्छ, झुटा प्रलोभन देखाउन सक्छ। यी कुराहरू राखेर विभिन्न किसिमको सूचनाहरू जारी गरिसकेको छौँ नेपाल प्रहरी सङ्गठनले आफ्नो आधिकारिक वेबसाइट मार्फत। हाम्रा जिल्ला प्रहरी कार्यालयहरू सबैलाई र सम्बन्धित प्रहरी कार्यालयहरूलाई हामीले परिपत्र पनि गरिसकेको छौँ। हामीले बोर्डर एरियाका इलाका चौकीहरूलाई हाम्रो प्रहरी कार्यालयहरूलाई पनि यो प्रति अलर्ट राखिसकेको अवस्थाहरू छ।
2: प्रहरीले त गरिरहेछ तर नागरिकको तर्फबाट आफैले गर्न सक्ने कामको बारेमा भन्नुपर्दा के होला?
1: सेफ्टी इज एज अ सिम्पल एज एबिसी भन्छ। एबिसी अलवेज बी केयरफुल, सधैँ होसियार हो। अनाधिकृत मान्छेहरूले प्रलोभन देखाउँछ भने त्यही अलिकति शङ्काको रूपमा हेर्नु पर्यो। आफ्ना घरमा कोही थर्ड पर्सन त्यसरी अनावश्यक रूपमा चासो चियो गर्छ छिर्छ भने त्यतिखेर नै आफूले ख्याल गर्नु पर्यो। आफूसँग जे जति सामानहरू अहिले छ बचेको कुराहरू त्यसलाई सुरक्षित रूपमा चाहिँ राख्नु पर्यो। अनावश्यक अर्काको घरमा छिर्ने चाहिँ गर्नु भएन। सम्बन्धित प्रहरी कार्यालय र जनप्रतिनिधि मार्फत मात्रै ती घरहरूमा चाहिँ जानु पर्यो या चाहिँ त्यहाँ चाहिँ सेवा गर्ने, त्यहाँ चाहिँ त्यो लेदो माटो हटाउने भनेर अनावश्यक अर्काका घरमा छिर्ने काम गर्नु भएन। सम्बन्धित घरधनी हुनु पर्यो। घरधनीले पनि नजिक प्रहरी कार्यालयसँग समन्वय गरेर प्रहरीले त्यहाँ हामीले खटाएको छौँ उहाँहरूसँग समन्वय गरेर अन्यको सहयोग लिनुपर्छ भने त्यसरी जानु पर्यो। चोरी लुटपाटका घटनाहरूको सन्दर्भमा नागरिकले स्वयं सचेत रहनु पर्यो धेरै कुरामा, र त्यस्तो खतरा महसुस हुन्छ चाहिँ प्रहरीको पहुँच देखिँदैन, आएन त्यहाँ प्रहरी भन्ने वेबसाइट मार्फत सम्पर्क व्यक्तिहरूको नम्बरहरू पनि हामीले आधिकारिक सूचनाहरू प्रवाह गरेका छौँ। के केन्द्र छ हाम्रो समन्वय केन्द्र, त्यहाँबाट पनि हामीले चाहिँ हामीसँग हटलाइन नम्बर दिएको अवस्थाहरू छ, त्यहाँ सम्पर्क गर्न सक्नुहुन्छ। नेपाल सरकारले पनि विपद प्राधिकरणको पनि नम्बरहरू वेबसाइट मार्फत आधिकारिक चाहिँ एउटा सूचना प्रवाह गरेको अवस्थाहरू छ, त्यहाँ समन्वय गर्न सक्नुहुन्छ। कहीँ सम्पर्क गर्ने ठाउँ छैन भनेर नबस्नु होला। हामीले धेरै नम्बरहरू डिस्प्ले गरिसकेको छौँ, हामीले चाहिँ सबै चाहिँ फ्लो गरेको अवस्थाहरू छ, त्यहाँ यहाँहरूले वा नजिकको जनप्रतिनिधि मार्फत पनि समन्वय गरेर अगाडि बढ्न सक्नुहुन्छ।
3: प्रहरी प्रवक्ता अभिनारायण काफ्लेसँगको यो कुराकानी सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौँ। सामुदायिक रेडियो प्रसारक सङ्घद्वारा सञ्चालित सिआइएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
0: 3 दिनको वर्षा, बाढी र पहिरोमा परि 21 जनाको मृत्यु, 5 जना अझै बेपत्ता, 700 भन्दा बढी घर परिवार प्रभावित, नागरिकलाई सचेत बनाउन 8 लाखभन्दा बढी एसएमएस पठाइयो।
3: मध्यरातमा पूर्व प्रधान न्यायाधीश पक्राउ गरिएकोमा सरकारको आलोचना, काङ्ग्रेसको संगठनात्मक संरचनामा फेरबदल, दशैंको छेकोमा बाढी पहिरोका कारण ठाउँ ठाउँमा बगे सडक र पुल,
0: जेएनजी सहित परिवार र घाइतेलाई स्नातक तहसम्म निशुल्क शिक्षा, खसीदेखि मंगुरसम्मको सबै मासुको भाउ आकाशियो, पश्चिमको बाढी पहिरोले रोकियो 483 मेगावाट बिजुली उत्पादन,
3: भारतमा भारी वर्षाका कारण केदारनाथ यात्रामा रोक, बाढीले थाइल्याण्डमा हजारौं विस्थापित, चीन अमेरिका सम्बन्धमा नयाँ सम्झौता,
0: र जापानमा जारी विश्व एसियाली खेलकुद अन्तर्गत आर्चरी र 800 मिटर दौड़बाट नेपाली प्रतियोगी बाहिरे।
3: साझा खबरको अन्त्यमा कार्टुन हामीले चषक्क शीर्षकमा यी हिमालय टाइम्समा महेश बस्ताकोटीले बनाउनु भएको कार्टुन लिएका छौँ। व्यङ्ग गर्न खोजिएको छ, चाडबाडको समय आएको छ र महँगी बढिराखेको र सुशासनको लागि सरकार र सरकारवाला निकायले गर्नुपर्ने काम जे जति थियो त्यो गर्न नसकेको भनेर विभिन्न आलोचना पनि भइरहेको छ। एउटा ट्याम्पो जस्तो देखाइएको छ, ट्याम्पोमा अगाडिपट्टि लेखिएको छ एक्सप्रेस, पछाडिपट्टि लेखिएको छ सत्ता, अनि त्यहाँ अगाडि चलाइरहेका व्यक्तिहरूमा प्रधानमन्त्री लगायत सत्ताधारी दलका नेता जस्ता देखिन्छन्। दुई बीचमा संवाद हुँदैछ, माथि यसो लेखिएको छ, हाम्रो एक्सप्रेसमा ब्रेक छैन, ब्रेक लगाउन पर्दैन भने होइन।
0: हस्त प्राविधिक साथी रवि दितालाई धन्यवाद. अलि ललित प्रकाशन र सन्तोष गन्धर्व विदा भयो. तपाईँको आजको दिन शुभ होस्. नमस्कार.
4: यो कृष्ण सार एफएम
5: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज.
6: अब प्रस्तुत छ पश्चिम डायरी.

0: नमस्कार। कृष्णसार एफएम 94 मेगाहर्जको उत्पादन पश्चिम डायरीमा रामप्रसाद आचार्यको हार्दिक स्वागत छ। पश्चिम डायरी रेडियो जाजरकोट एफएम 105.6 मेगाहर्जमा पनि प्रसारण भइरहेको छ। सुरु गरौँ पश्चिम डायरीका मुख्य खबरका शीर्षकहरू। बाढी पहिरोका कारण चार दिनमा देशभर 21 जनाको ज्यान गयो, सयौँ विस्थापित, पहिरोले मध्य पहाडी राजमार्गको रुकुम खण्ड अवरुद्ध। अविरल वर्षा र हावाहुरीले बाँके खजुराका प्रेमको घरमा पूर्ण क्षति, वर्षा र हावाहुरीले बाँकेमा धान खेतीमा ठुलो क्षति। नेपालगञ्ज पर्यटन परिषदको अध्यक्षमा न्यौपाने चयन, राज्यको सहयोग खोज्दै व्यवसायी, काङ्ग्रेस क्षेत्र नम्बर 2 बाँकेको सभापतिमा चौधरी र शाहको प्रतिस्पर्धा। र नेपालगञ्जमा पाण्डे र सिग्देललाई कालपृष्ठ दैनिकको सम्मान, जडीबुटी खोज्ने क्रममा 2 समूहबीच झडप, 1 जनाको ज्यान गयो।
1: हजुरबालाई लामो समयदेखि कानको समस्या छ, नेपालगञ्जमा भरपर्दो र विश्वासिलो अस्पतालका लागि कहाँ जाने होला?
2: ए, त्यसो भए त चिन्तै लिनु पर्दैन नि, नेपालगञ्जमै रहेको बागेश्वरी कान स्वास्थ्य स्याहार केन्द्र छँदैछ नि। यहाँ त अनुभवी विशेषज्ञ तथा वरिष्ठ कान स्वास्थ्य प्राविधिकबाट हरेक दिन कान परीक्षण गरिन्छ। त्यति मात्र कहाँ हो र, यहाँ त लामो समयदेखि कान पाकिरहने जीर्ण रोग, काने ढुसी, कान चिलाउने, कान कम सुन्ने, कान डम्माउने बिरामीहरूको उपचार तथा परामर्श र लामो समयदेखि कान पाकिरहँदा कानको जालीमा प्वाल परेको, कान हड्डी खाने रोगको शल्यक्रिया अपरेसनबाट उपचार गरिन्छ। साथै कान कम सुन्ने बिरामीहरूका लागि कानमा लगाउने सस्तोदेखि महँगोसम्मका विभिन्न मोडेलका कानका मेसिन हियरिङ एड बिरामीहरूको चाहना अनुसार उपलब्ध गराइन्छ। बिटिई, सिआइसी, आरआइसी जस्ता मेसिनहरू पनि यही उपलब्ध छन्।
1: ए, त्यसो भए हजुरबालाई त्यहाँ लगेर उपचार गराउँदा स्पष्ट सुन्न सक्नु होला त?
2: अवश्य, समयमा उपचार गरेपछि धेरै सुधार सम्भव हुन्छ।
1: बागेश्वरी कान स्वास्थ्य स्याहार केन्द्र,
2: नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 6, फुलटेक्रा, आर्मी ब्यारेक सामुन्ने, राप्ती रोड, बाँके। सञ्चालक पुरन चौधरी।
1: सम्पर्क नम्बर 98480-2697, 98583-2697 र 98014-83697।
2: बहिरोपण निवारण कार्यक्रममा सहभागी हौ, नियमित कानको जाँच गरौ।
3: यो कृष्णसार एफएम
4: 94 मेगाहर्ज, कृष्णसार जत्तिकै तेज।
0: पश्चिम डायरीको सुरुमा मौसम सम्बन्धी जानकारी। आज 2083 असोज 12 गते सोमबार, नेपालगञ्ज आसपास क्षेत्रको आकाशमा केही बादल लागेको छ, पानी पर्ने सम्भावना देखिएको छ। आज नेपालगञ्जको न्यूनतम तापक्रम 23 डिग्री सेल्सियस र अधिकतम तापक्रम 30 डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशभर केही बादल लाग्नेछ। देशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यमसम्मको वर्षा, हिमपातको सम्भावना छ। सुदूरपश्चिम प्रदेशको तराई भूभागका थोरै स्थान तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागका 1-2 स्थानमा मेघगर्जन, चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। यस्तै आज राति देशका हिमाली र पहाडी भूभागमा तथा सुदूरपश्चिम र लुम्बिनी प्रदेशको तराई भूभागमा आंशिक बादल लाग्ने र पहाडी तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ। देशका हिमाली र पहाडी भूभागका 1-2 स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अब देशभर बाढी पहिरोका कारण घटेको घटनाको प्रसङ्ग। बाढी पहिरोका कारण पछिल्लो 4 दिनमा 21 जनाको ज्यान गएको खबर उज्यालो अनलाइनले लेखेको छ। 5 जना अझै बेपत्ता रहेका र 5 जना घाइते भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार बाढी र पहिरोका कारण 143 घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने 51 घरमा आंशिक क्षति पुगेको छ। विपदका कारण 747 परिवार प्रत्यक्ष प्रभावित भएको खबर प्राधिकरणले जनाएको छ। बागलुङ पर्वत, मनाङ पूर्वी, नवलपरासी, चितवन, पाल्पा र धनुषा लगायतका जिल्ला र आसपासका क्षेत्रमा बढी कटान र पहिरोले जनधनको क्षति गरेको हो। बागलुङमा मात्रै 10 जनाको ज्यान गएको छ भने 1 जना बेपत्ता रहनु भएको छ। विभिन्न जिल्लाबाट करिब 2000 जनालाई सुरक्षित ठाउँमा सारिएको छ। प्राधिकरणका अनुसार जाजरकोट, म्याग्दी, बागलुङ लगायत जिल्लामा बाढी तथा पहिरोमा फँसेका व्यक्तिहरूलाई हेलिकप्टर मार्फत उद्धार गरिएको छ। उद्धार गरिएका व्यक्तिका लागि सम्बन्धित जिल्ला प्रशासनको समन्वयमा पालिका मार्फत आवश्यक बन्दोबस्ती र राहतको व्यवस्था गरिएको छ। यता लगातारको वर्षाका कारण आएको बाढी र पहिरोका कारण मध्य पहाडी राजमार्ग अवरुद्ध भएको छ। राजमार्गको रुकुम पूर्व खण्डमा पहिरो गएपछि सडक अवरुद्ध भएको हो। रुकुम पूर्वका प्रमुख जिल्लाधिकारी कोपिला राईले भूमे गाउँपालिका एकको बढी खोला खण्डमा आएको बाढी र पहिरोले सडक पूर्ण रूपमा अवरुद्ध भएको जानकारी दिनुभयो। उहाँका अनुसार सडकको विभिन्न स्थानमा पहिरो झरेको छ भने बाढीले सडक नै चिरेको छ। सडक अवरुद्ध भएपछि सूचना पछि प्रमुख जिल्लाधिकारी राईको नेतृत्वमा जिल्ला सुरक्षा समितिको टोलीले स्थलगत अनुगमन समेत गरेको छ। अनुगमनपछि प्रमुख जिल्लाधिकारी राईले सडक क्षतिग्रस्त भएको बताउनुभयो। उहाँले भोलि अर्थात् आज सोमबारदेखि नै सडक मर्मतको काम सुरु हुने बताउनुभयो। त्यसको लागि मध्य पहाडी आयोजना र स्थानीय पालिकासँग समन्वय भएको छ। सडक मर्मत हुन केही दिन लाग्ने बताइएको छ। प्रशासनले उक्त रुटमा हालै सवारी साधन सञ्चालन नगर्न अनुरोध गरेको छ। यो सडक खण्ड अवरुद्ध भएपछि रुकुम पश्चिम र रुकुम पूर्वबाट बागलुङ पोखरा आउँदै काठमाडौँ आउजाउ गर्ने सवारी साधनहरू रोकिएका छन्। यस्तै लगातारको वर्षा र हावाहुरीले गर्दा बाँकेका विभिन्न स्थानमा डुबान हुनुका साथै केही कच्ची घर समेत ढलेका छन्। जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार अविरल वर्षा र हावाहुरीबाट खजुरा गाउँपालिका वडा नम्बर 6 सिमलघारी पश्चिमी 1 नम्बर लाइन टोल निवासी प्रेमबहादुर दमाईको माटोको पर्खाल भएको घर र छानो कामै नलाग्ने गरी पूर्ण क्षतिग्रस्त भएर भत्किएर ढलेको छ। दमाईले लगातार वर्षाका कारण घर भत्किएर ढलेको जनाउँदै परिवारलाई कहाँ राख्ने र के खुवाउने भन्ने चिन्ताले सताइरहेको बताउनु भएको छ। उहाँले 15 वर्ष अघि माटोको पर्खाल र छानामा सिमेन्टको टाइल लगाएर निर्माण गरेको घर मात्र नढली आफ्नो सबै सपना र चाहनाहरू पनि ढलेको बताउनु भएको छ। दमाईको घर भत्किएर ढलेपछि खाद्यान्न लत्ता कपडा बच्चाको कापी किताब सबैमा नोक्सानी पुर्याएको उहाँका लागि सहयोगको आवश्यकता परेको खजुरा निवासी सतीश निरोलाले जानकारी दिनुभएको छ। यता अविरल वर्षाका कारण बाँकेमा धान बालीमा क्षति भएको खबर गोर्खापत्र अनलाइन लेखेको छ। 3 दिनदेखि निरन्तर भएको अविरल वर्षा र शनिबार चलेको हावाहुरीले बाँके जिल्ला का विभिन्न स्थानमा धान खेतीमा ठूलो क्षति गरेको छ। अविरल वर्षा र हावाहुरीले गर्दा जिल्लाका सबै 8 पालिकाका खेतमा रोपिएका धानलाई ढालेर ठूलो नोक्सानी गरेको साथै तरकारी खेतीमा पनि ठूलो हानि गरेको कृषि ज्ञान केन्द्र नेपालगञ्जले जनाएको छ। कृषि ज्ञान केन्द्र बाँकेका वरिष्ठ कृषि प्रसार अधिकृत तथा सूचना अधिकारी सुजिता शर्माले वर्षा डुबान र हावाहुरीले जिल्लाका सबै पालिकामा धान बालीमा ठूलो क्षति पुगेको जानकारी किसानहरू मार्फत आएको बताउनु भएको छ। उहाँले धान बालीमा क्षति भएको जानकारी किसानहरूले गराउनु भए पनि क्षतिको पूर्ण विवरण सङ्कलन भइ नसकेकाले कति क्षति भयो भन्ने जानकारी आउन अझै केही दिन लाग्न समेत बताउनु भएको छ। फेरि डुबानकै खबर। बर्दियाको गुलरिया नगरपालिका 8 स्थित सरजु नदी टपरा टोलका 15 घर डुबानमा परेका छन्। सरजु नदीको किनारमा बसोबास गरिरहेका 15 घरधुरी डुबानका कारण विस्थापित भएका छन्। डुबानमा परेर विस्थापित भएका घरधुरीलाई गुलरिया नगरपालिकाले निर्माणाधीन औद्योगिक ग्राममा राखेको छ। कच्ची घरहरूमा अधिकांश क्षति भएको प्रहरीले जनाएको छ। त्यसै गरी लगातारको वर्षाको कारण गुलरिया नगरपालिका 1 छेदापुरका 5 कच्ची घरमा पनि पानी पसेको प्रहरीले जनाएको छ। उनीहरूलाई विद्यालयमा राखिएको छ। त्यसै गरी बाँसगढी नगरपालिकाको रेशम टोल बस्ने जलबहादुर चौधरीको घरको भित्ता भत्किँदा च्यापिएर बङ्गुर मरेका छन्। जिल्लाको विभिन्न स्थानमा सामान्य क्षति भए पनि मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपेक्षक रेशम बोहराले जानकारी दिनुभएको खबर गोर्खापत्र अनलाइनले लेखेको छ। पश्चिम डायरीमा नीलसागर आश्रमले 10 वार्षिक उत्सव मनाउँदै 500 बढीको सेवा तथा संरक्षण
5: संख्या 541 परिवारमा आज हामी बसिरहेका छौँ र कतिपय जिल्लाहरूमा हामीले शाखा विस्तार नगरे पनि हामीले त्यहाँबाट बुवा आमाहरूलाई उद्धार गर्ने उहाँहरूलाई उपचार गर्ने पारिवारिक पुनर्मिलन गराउने र बालबालिकाहरूलाई नेपालगञ्ज लिएर आएर पढाइ दिने काम पनि संस्थाले गरिरहेको छ।
0: लगायतका खबर सुनाउन अझै बाँकी नै छन्। तपाईँ कृष्णसार एफएमको साथमै रहनुहोला।
6: बधाई छ है दाई, छोरीको बिहे पक्का भएछ रे। यही कुरा सुनेर तपाईँलाई भेट्न आएकी हुँ म।
7: हो नि बहिनी, छोरीलाई 16 वर्षमै राम्रो केटा भेटियो, अब त चिन्ता सकियो, ढुक्क भइयो।
6: दाई, नानी त अझै 16 वर्षकी मात्रै भइन्, तपाईँले ठुलो गल्ती गर्दै हुनुहुन्छ। सुन्नुहोस् दाई, म पनि 16 वर्षमै बिहे गरेर आएकी थिएँ। सबैले भनेका थिए भाग्यमानी छोरी, तर मेरो पढाइ छुट्यो, मेरो सपना छुट्यो, मेरो बाल्यकाल छुट्यो। अहिले मेरा श्रीमानले अर्को बिहे गरेर अलग्गै बस्नुभएको छ। मेरो जीवन सङ्घर्ष र पीडाले भरिएको छ। यदि समय फर्काउन पाएको भए म बाल विवाह कहिल्यै गर्दिनथे। कृपया तपाईँको छोरीलाई पढ्न दिनुहोस् दाइ।
7: तर बहिनी, मैले त निमन्त्रणा कार्ड समेत बाँडिसकेँ, अब समाजले के भन्छ? मेरो बेइज्जत हुन्छ।
6: दाई, समाजले भनेको सबै कुरा सही हुँदैन। बाल विवाहले छोरीको भविष्य मात्र होइन, पुरा परिवारको सपना पनि तोड्न सक्छ। नेपालको संविधान 2072 प्रत्येक बालबालिकालाई बाल विवाहबाट संरक्षित हुन पाउने हकको व्यवस्था गरेको छ। नेपालको कानुन अनुसार 20 वर्ष उमेर नपुगी विवाह गर्न वा गराउन पाइँदैन। यसरी गरेको विवाह स्वत बदर हुनेछ। यदि कसैले 20 वर्ष उमेर नपुगी विवाह गर्ने गराउने गरेमा 3 वर्षसम्म कैद र 30,000 रुपियाँसम्म जरिवाना हुनेछ भन्ने व्यवस्था गरेको छ।
7: हुन्छ बहिनी, तिमीले मेरो आँखा खोलिदेऊ। अब मेरी छोरीको काँधमा विवाहको जिम्मेवारी होइन, सपनाको किताबको भारी हुनेछ र उनी पढेर सक्षम भएपछि मात्रै विवाहबारे सोच्नेछु।
8: हजुर, बाल विवाह परम्परा होइन, बाल अधिकारको हनन हो।
3: बाल विवाह रोकौं, बाल बालिकाको भविष्य जोगाऊ।
2: सामाजिक विकास मञ्च SDF बाँके, ओल्ड भिजन इन्टरनेसनल नेपाल र रेडियो कृष्णसार FM द्वारा जनहितमा जारी सन्देश।
6: आदरणीय आमा बुवा, दाजुभाइ तथा दिदी बहिनीहरू, वरिष्ठ फिजिसियन तथा मुटुरोग विशेषज्ञ एसोसिएट प्रोफेसर डाक्टर विकास नेपाल तेजस्वी हट सेन्टरमा आफ्नो सेवाहरू दैनिक रूपमा प्रदान गरिरहनु भएको यहाँहरूमा जानकारी गराउँदछौँ।
0: उच्च रक्तचाप, उच्च कोलेस्ट्रल, सुगर, मधुमेह, मुटु दुख्ने, हिँड्दा छाती भारी हुने, सास फेर्न गाह्रो हुने, खुट्टा सुनिने, शरीर सुनिने, चक्कर लाग्ने, बेहोस हुने, हर्ट एट्याक, हर्ट ब्लक, मुटुको बाथरोग, मुटुको पेसमेकर हालेको वा हाल्नुपर्ने, एन्जियोप्लास्टी गरेको वा गर्नुपर्ने, बाइपास अपरेसन गरेको वा गर्नुपर्ने, मुटुको भल्भ फेरेको वा फेर्नुपर्ने र रगत पातलो बनाउने औषधि प्रयोग गरिरहेको बिरामीहरूले समयमै सम्पर्क गर्नुहोला।
6: उपलब्ध सेवाहरू:
0: ECG, ECO, TMT, 24 घन्टे होल्टर, ABPM, ब्लड प्रेसर, सुगर, कोलेस्ट्रोल र मुटु रोग सम्बन्धी सम्पूर्ण जाँच, रगत सम्बन्धी सम्पूर्ण परीक्षणका साथै सम्पूर्ण प्रकारका जाँचहरू गरिन्छ।
6: डाक्टर भेट्ने समय: बिहान 8 बजेदेखि 10:30 बजेसम्म, दिउँसो 1 बजेदेखि 2 बजेसम्म, साँझ 4 बजेदेखि 7 बजेसम्म।
0: सम्पर्क नम्बर 081-536-667, 98215-97532। ठेगाना: गणेशमान चोक, भेरी अस्पताल जाने बाटो, नेपालगञ्ज।
3: रंग बहार
9: बर्जर सँगै उपहारै उपहार, बम्परमा यामाहा रेजियर।
3: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
9: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
3: बर्जर पेन्स। यो कृष्णसार FM
4: 94 मेगाहर्ज, कृष्णसार जत्तिकै तेज।
0: विश्रामपछि पश्चिम डायरीमा फेरि स्वागत छ। कृष्णसार FM 94 मेगाहर्जको उत्पादन पश्चिम डायरी कृष्णसारएफएम.com इन्टरनेटबाट प्रत्यक्ष सेवा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब रेडियो सामग्री: नेपालगञ्जमा मुख्य कार्यालय रहेको नीलसागर सेवा आश्रमले विविध कार्यक्रम आयोजना गरी आफ्नो 10औँ वार्षिक उत्सव आज मनाउँदैछ। आश्रमले वार्षिक उत्सवको अवसरमा बाल बालिका बीच कविता प्रतियोगिता सहित विभिन्न सामाजिक तथा सेवामूलक कार्यक्रम सञ्चालन गरिरहेको आश्रमका अध्यक्ष सरिता खनालले बताउनुभयो। आश्रमले हाल बाल बालिका, ज्येष्ठ नागरिक लगायत 245 जनालाई संरक्षण तथा सेवा प्रदान गरिरहेको छ। तीमध्ये 87 जना बालबालिका रहेका छन्। आश्रममा रहेका बालबालिकामध्ये 68 जना विद्यालय तहमा अध्ययनरत छन् भने 10 जना कलेजमा अध्ययन गरिरहेका छन्। यसैबीच आश्रमले दशैँपछि नेपालगञ्ज उपमहानगरपालिका 6 स्थित हडीबाबा मन्दिर नजिकै निर्माण भइरहेको नयाँ भवनमा सर्ने गरी तयारी गरिरहेको छ। वार्षिक उत्सवका अवसरमा आश्रमका योजनाबारे थप कुराकानी गर्दै अध्यक्ष सरिता खनाल:
5: व्यक्ति अहिले निलसागर सेवाश्रम नेपालगञ्जमा मात्रै 245 जनाको सामूहिक परिवारमा हामी बसिरहेका छौँ। त्यस्तै गरी कोहलपुर, दाङ, पाल्पा, पोखरा गरेर हामीले विभिन्न जिल्लाहरूमा चाहिँ शाखा पनि विस्तार गरेका छौँ र सबै ठाउँका शाखामा बस्नुभएका आमा बाबा छोराछोरीहरूको संख्या 541 जनाको परिवारमा आज हामी बसिरहेका छौँ र कतिपय जिल्लाहरूमा हामीले शाखा विस्तार नगरे पनि हामीले त्यहाँबाट बुवा आमाहरूलाई उद्धार गर्ने, उहाँहरूलाई उपचार गर्ने, पारिवारिक पुनर्मिलन गराउने र बालबालिकाहरूलाई नेपालगञ्ज लिएर आएर पढाइ दिने काम पनि संस्थाले गरिरहेको छ। त्रिवेणीका गाउँपालिका सल्यानमा, सुर्खेतमा, विभिन्न ठाउँहरूमा जहाँ हाम्रो सेवाको लागि आश्रम नखोले तापनि हामी आपतकालीन सेवाद्वारा चाहिँ उहाँहरूलाई उद्धार गर्ने गरेका छौँ र अहिले हाम्रो आश्रममा आश्रित 85 जना बालबालिकाहरू मध्ये अहिले 10 जना बालबालिकाहरू चाहिँ कलेज पढ्ने भइसक्नु भएको छ। 3 जनाले चाहिँ ब्याचलर्स गर्दै हुनुहुन्छ भने 10 जना विभिन्न विषयहरूमा अध्ययन गर्नुभएको छ। जस्तै कम्प्युटर साइन्स पढ्दै हुनुहुन्छ, 2 जना छोरीहरू ल पढ्दै हुनुहुन्छ, कसैले कमर्स पढ्दै हुनुहुन्छ। हाम्रो संस्थाको यो 10औं वार्षिक उत्सवमा 10 जना छोराछोरीहरूले एउटा स्कुल लेभल पार गरेर कलेज लेभलमा प्रवेश गर्नुभएको छ। यो 10औं वर्ष वसन्त पार गर्दा म पनि एउटा स्कुल लेभलबाट पार गरेर निलसागरलाई एउटा कलेजतिर एउटा परिपक्वता भएको, होइन, कलेज पढ्ने बेलामा त हामी फिजिकल रूपमा, साइकोलोजिकल रूपमा नि परिपक्वता भएको अनुभूति हामी आफैले पनि गर्छौँ र सेल्फ डिपेन्डेन्ट पनि हुन्छौँ। हामी कलेज पढ्ने भयो भने बिहान कलेज जाने र दिउँसो केही काम खोज्ने गर्छौँ र मलाई त्यस्तै अनुभूति भएको छ कि निलसागर पनि एउटा आत्मनिर्भर भन्ने बाटोमा अगाडि बढिरहेको छ भन्ने कुरामा पनि मलाई आज त्यो बिहान अनुभूति पनि भयो। र सानो सानो बालबालिकाहरूको कुरा गर्दा अहिले हामीसँग 9 महिनादेखि लिएर 12 वर्षसम्मका सानो उमेरसम्मको बालबालिकाहरू हुनुहुन्छ भने 12 वर्षदेखि लिएर 25 वर्ष उमेरसम्मका बालबालिकाहरू हामीसँग आश्रित हुनुहुन्छ। आमा बुवाहरू ज्येष्ठ नागरिक, मनोसामाजिक समस्यामा पर्नुभएका र शारीरिक रूपमा, मानसिक रूपमा विक्षिप्त भएका, विभिन्न खालका समस्याहरूबाट ग्रसित भएका बुवा आमाहरूलाई पनि हामीले सेवा दिइरहेका छौँ र यो 10औं वार्षिक उत्सव मनाइसकेपछि दसैँ र तिहारको बीचमा हामी आफ्नै निलसागर आश्रमको कैलाश भवनमा सर्नेछौँ जहाँ हामीले बाँके जिल्ला मात्रै नभएर विभिन्न जिल्लाबाट दुःख पाउनुभएका व्यक्तिहरू, कम्तीमा पनि 300 देखि 400 जनाको व्यक्तिहरूलाई चाहिँ हामीले आश्रममा राखेर उहाँहरूलाई राम्रोसँग टेक केयर गरेर राख्न सक्ने क्यापासिटीको एउटा भवन बनेको छ र हामी उहाँहरूलाई त्यो भवनमा छिट्टै सार्नेछौँ र त्यहाँ भवन मात्रै नबनेर हामीले अर्ग्यानिक तरकारीहरू पनि उत्पादन गरेका छौँ कि हाम्रा बालबालिकाहरू कसैले दिएर खाएर फेरि त्यो समाजमा भोलि पुनस्थापन हुँदाखेरि मलाई निलसागरले आश्रित त बनायो तर आत्मनिर्भर बनाउन सकेन भन्ने खालका बच्चाहरूमा मनोविज्ञानहरू हुन सक्छ भन्ने हिसाबले पनि हामीले अर्ग्यानिक तरकारीहरू सुरु गरेका छौँ र गाई पालनको लागि गोठ तयार भएको छ। 3 गाई तयार छ, सर्न लगत्तै हामीले गाई पनि शुभारम्भ गर्दैछौँ र विभिन्न खालका फुलहरू पनि लगाउँदैछौँ र त्यहाँ हामीले एउटा सानो चिया बगान पनि खोल्दैछौँ। हाम्रो बालबालिकाहरू जो अब कलेज पढ्दै हुनुहुन्छ उहाँहरूलाई भोलि गएर उहाँहरूको त घर छैन, उहाँहरूको त सम्पत्ति छैन, भोलि उहाँहरूले त जीवनयापन गर्नु पर्ला, होइन, मैले विवाह गरेन भनेर भएन, उहाँहरूले विवाह गर्नु पर्ला, त्यसको लागि चाहिँ उहाँहरूलाई इन्कमको सोर्स पनि बनाइदिनुपर्छ भनेर हामीले मङ्सिर र पुसको बिचमा एउटा सानो चिया र कफी र अर्ग्यानिक खानेकुराहरू जहाँ हामीले जमराको जुसहरू उत्पादन गर्नेछौँ, जहाँ टुसा उमारेको चिजहरू खानेछौँ, जहाँ नेपालगञ्ज सहरमा नभेटेका चिजहरू, अर्ग्यानिक चिजहरू हामीले त्यहाँ उत्पादन गर्नेछौँ र हामीसँग हुनुभएका छोराछोरीहरू पनि योगा र मेडिटेसनमा अब्बल भएको कारणले 2 जना बालबालिकाहरूले चाहिँ डाक्टर योगी विकास नन्द गुरुसँग बसेर 1 वर्षको उहाँहरूले अध्ययन गरेर अब फर्किँदै हुनुहुन्छ ताकि भोलि समाजमा अहिलेको देखिएको विकराल रूप, हजुरको अहिले मान्छेलाई अहिलेको देखिएको विकराल रूप, हजुरको अहिले मान्छेलाई खाना

0: भएको छ, विभिन्न विधामा अब्बल हुनुहुन्छ।
1: निलसागर सेवा आश्रमका बारेमा जानकारी दिनुहुँदै अध्यक्ष सरिता खनाल। अब बाँकी खबर। नेपालगञ्जलाई पश्चिम नेपालको पर्यटन हबका रूपमा विकास गर्ने लक्ष्यसहित नेपालगञ्ज पर्यटन परिषदले होटल खाद्य तथा पेय व्यवसायको प्रवर्तनदेखि क्रस बोर्डर पर्यटन र विवाह गन्तव्य विकाससम्मका कार्यक्रम अघि सारेको छ। त्यसका लागि राज्यको सहयोगी भूमिका खोजिएको छ। यसैबीच नेपालगञ्ज पर्यटन परिषद बाँकेको अध्यक्षमा होटेल सङ्घ नेपाल बाँकेका वरिष्ठ उपाध्यक्ष केशवराज न्यौपाने चयन हुनुभएको छ। परिषदको आइतबार नेपालगञ्जमा सम्पन्न प्रथम साधारण सभा तथा अधिवेशनले न्यौपानेको नेतृत्वमा 7 सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो। निर्वाचन अधिकृत अधिवक्ता वसन्त गौतमका अनुसार परिषदको उपाध्यक्षमा नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स नाट्टा बाँकेका अध्यक्ष डिल्लीराज रेग्मी चयन हुनुभएको छ। होटल व्यवसायी सङ्घ बाँकेका अध्यक्ष भीमलाल कणेल महासचिव र एकराज पाण्डेय कोषाध्यक्षमा निर्वाचित हुनुभएको छ। कार्यसमिति सदस्यमा नाट्टा बाँकेका महासचिव भागीराम चयन हुनुभएको छ। होटल व्यवसायी सङ्घका सूरज बहादुर भण्डारी र होटल व्यवसायी होटल सङ्घ नेपालबाट निशा वाग्ले चयन हुनुभएको छ। परिषदको कार्यसमितिमा थप 2 सदस्य मनोनित गरिने खबर दैनिक नेपालगञ्जले लेखेको छ। नेपालगञ्ज नायक 2083 अग्रज पत्रकार जे पाण्डे र पर्यटन कर्मी श्रीराम सिग्देल तथा उत्कृष्ट कर्मचारीका रूपमा कालपृष्ठकर्मी दुर्गाप्रसाद पौडेल सम्मानित हुनुभएको छ। कालपृष्ठ दैनिकले आफ्नो 29 वार्षिक उत्सवको अवसरमा उहाँहरूलाई सम्मान गरेको हो। आफ्नो क्षेत्रबाट समाजमा सकारात्मक परिवर्तनको लागि योगदान दिइरहनुभएका उहाँहरूलाई कालपृष्ठ दैनिकले नेपालगञ्ज नायकको रूपमा सम्मान गर्ने कार्यको सुरुवात गरेको छ। आइतबार लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री रत्न खत्री, कालपृष्ठ दैनिकका प्रकाशक एवं सम्पादक कमल खत्री, लुम्बिनी प्रदेश सभा सदस्य अम्बिका काफ्ले, भेरी अस्पताल विकास समितिका पूर्व अध्यक्ष सकिल अहमद जस्कड लगायत ले उहाँहरूलाई सम्मान गर्नुभएको थियो। सम्मानित भएका पाण्डेलाई 5,100, सिग्देल र पौडेललाई समान 4,100 रुपियाँ समेत प्रदान गरिएको खबर बागेश्वरी पोस्ट .com लेखेको छ। पश्चिम डायरीमा अन्य खबर सुनाउन अझै बाँकी नै छन्। तपाईँ कृष्णसार एफएमको साथमै रहनुहोला।
2: होइन कौशल्या मेमोरियल अस्पताल यही थियो त।
3: ओहो बाजे, अब उता आइन, ठ्याक्कै यता हेर्नुहोस् त पूर्वपट्टि। हाम्रा सेवाहरू: इन्टरनल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा, हार्ट जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, दाँत बङ्गारा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा, एकुपंक्चर तथा फिजियोथेरापी सेवा, 24 घन्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, 24 घन्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्ट्यान्डर्ड वार्ड तथा क्याबिनहरू।
4: हजुर, कौशल्या मेमोरियल अस्पताल, कोहलपुर नगरपालिका, वडा नम्बर 9, हलदारपुर, बाँके। सम्पर्क नम्बर 0184140007 र 98482363।
5: हजुर, अब मल्टिकलर छपाईको लागि काठमाडौँ र लखनऊ धाउनु नपर्ने भयो, किनभने मध्य तथा सुदूरपश्चिममै पहिलो अत्याधुनिक मल्टिकलर प्रिन्टिङ प्रेस म्याक्सवेल प्रिन्ट्स नेपालगञ्जमै खुलिसकेको छ, जहाँ तपाईँको चाहना अनुरूप उच्च स्तरीय मल्टिकलर प्रिन्टिङ र डिजाइनिङ गरिन्छ। यति मात्र होइन, म्याक्सवेलमा लेजर, ब्रोसर, क्यालेन्डर, चेकबुक, पासबुकका साथै रङ्गीन तथा सादा छपाई सम्बन्धी सम्पूर्ण कार्यहरू अति नै सुपथ मूल्यमा गरिन्छ।
6: सम्पर्कका लागि म्याक्सवेल प्रिन्ट प्राली धम्बोजी कुलमा पछाडि, सम्पर्क नम्बर 0185380055 र 98582894।
7: नाक कान र घाँटीका रोगीहरूको लागि विशेष सूचना।
8: भेरी अञ्चल अस्पतालमा लामो समय काम गरी सेवा निवृत्त प्रमुख कन्सल्टेन्ट ENT विशेषज्ञ डाक्टर रमेश कुमार श्रेष्ठ र हाल भेरी अञ्चल अस्पतालमा नाक कान घाँटी विभागमा कार्यरत ENT कन्सल्टेन्ट डाक्टर सगुन श्रेष्ठसँग उपचारको लागि मिलिजुली मेडिकल हल इदगाह रोड नेपालगञ्जमा हप्ताको 7 दिन सेवा उपलब्ध छ। हाम्रा थप सेवाहरू: एक्सरे, इन्डोस्कोपी, प्रयोगशाला, अडियोग्राम तथा आवश्यक परेको खण्डमा बिरामीलाई अपरेसनको पनि व्यवस्था छ। विस्तृत जानकारीको लागि मिलिजुली मेडिकल हल इदगाह रोड नेपालगञ्ज, सम्पर्क फोन नम्बर 0185131380, मोबाइल 98582।

0: 479 र 98480 1380।
1: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
2: हरेक सामानको खरिदमा 1,000 देखि 20,000 सम्म छुट, 10 देखि 15 वर्षसम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि।
1: अहिले थमाथम बिक्री भइरहेको छ। स्थान राजा चोक राष्ट्रिय वाणिज्य बैङ्कको अगाडि।
2: सम्पर्क 97051148470।
1: सोफा हब नेपालगञ्ज,
2: विश्वासमा नम्बर एक,
1: क्वालिटीमा सबैभन्दा बेस्ट।
3: पश्चिम नेपालकै पहिलो डेडिकेटेड अर्थोपेडिक एन्ड ट्रमा सेन्टर नेसनल मल्टिकेयर हस्पिटल नेपालगञ्ज सुर्खेत रोडमा निरन्तर सेवामा छ। अब सबै सेवा एकै ठाउँमा।
0: हार्ट जोर्नी विशेषज्ञ डाक्टर सैयद सद्दामद्वारा दिइने सेवाहरू: हार्ट जोर्नी, नसा, बात तथा मेरुदण्ड रोगको सम्पूर्ण परामर्श, उपचार र शल्यक्रिया, साथै अन्य सेवाहरू: न्युरो सर्जरी, प्लास्टिक सर्जरी, जनरल सर्जरी, प्रसूति तथा महिला रोगको उपचार, नाक कान घाँटी तथा बाल रोग, फिजियोथेरापी, प्रयोगशाला र एक्सरे, 24 घण्टा इमर्जेन्सी तथा फार्मेसी सेवा।
3: विस्तृत जानकारीका लागि अर्थोपेडिक एन्ड ट्रमा सेन्टर नेसनल मल्टिकेयर हस्पिटल, डिभिजन वन कार्यालयको सामुन्ने, नेपालगञ्ज।
4: सम्पर्क नम्बर 081531386 र मोबाइल नम्बर 97443979000।

0: 94 MHz कृष्णसार जत्तिकै तेज।
1: विश्रामपछि पश्चिम डायरीमा फेरि स्वागत छ। कृष्णसार एफएम 94 MHz उत्पादन पश्चिम डायरी कृष्णसार एफएम .com इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी खबर। नेपाली काङ्ग्रेस बाँके क्षेत्र नम्बर 2 को क्षेत्रीय सभापतिमा नरेन्द्र कुमार चौधरी पप्पू र वीरेन्द्र बहादुर शाहबीच प्रतिस्पर्धा हुने भएको छ। नेपाली काङ्ग्रेसका 15 महाधिवेशन अन्तर्गत क्षेत्र नम्बर 2 को नेतृत्वका लागि चौधरी र शाहले प्रतिस्पर्धा गर्ने भन्नुभएको हो। आइतबार दुवैजनाले क्षेत्रीय सभापति पदमा मनोनयन दर्ता गराउनु भएको छ। चौधरी डुवा गाउँपालिकाका अध्यक्ष हुनुहुन्छ भने शाह नेपाल तरुण दल बाँकेका अध्यक्ष हुनुहुन्छ। 14 महाधिवेशनमा पनि शाहले क्षेत्रीय सभापतिमा प्रतिस्पर्धा गर्नुभएको थियो। त्यसबेला उहाँ रमेश कुमार गुप्तासँग पराजित हुनुभएको थियो। क्षेत्र नम्बर 2 सोमबार आज निर्वाचन हुँदैछ। क्षेत्र नम्बर 1 र 3 भने सोमबार मात्रै मनोनयन हुने जानकारी दिइएको छ। प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन र प्रदेशसभा क्षेत्र अधिवेशन एकसाथ हुँदैछ। क्षेत्रीय अधिवेशनबाट केन्द्र र प्रदेशका लागि महाधिवेशन तथा प्रदेश अधिवेशनका लागि प्रतिनिधि छनौट हुनेछन्। यसैबीच प्रतिनिधि सभा क्षेत्र नम्बर 2 प्रदेशसभा क्षेत्र क को कार्यसमिति र प्रदेश प्रतिनिधि निर्विरोध हुनुभएको छ। प्रदेश क सभापति बेलबहादुर बोरा निर्विरोध हुनुभएको खबर बागेश्वरी पोस्ट .com लेखेको छ। मुगु जिल्लाको मुगुम कार्मारोङ गाउँपालिका र हुम्लाको चङ्खेली गाउँपालिकाको सीमावर्ती क्षेत्रमा रहेको मिमी सामुदायिक वन क्षेत्रमा भएको झडपपछि भाग्ने क्रममा एकजनाको ज्यान गएको छ। उक्त घटनामा 2 बेपत्ता भएका छन्। गाउँपालिकाले जडीबुटी सङ्कलनका क्रममा झडप भएपछि बेपत्ताहरूको खोजी गरिदिन आइतबार जिल्ला प्रशासन कार्यालयमा अनुरोध गरेपछि घटना बाहिर आएको हो। उनीहरू 2 असोजमा जडीबुटी सङ्कलन गर्न घरबाट निस्किएका थिए। मुगुका प्रमुख जिल्लाधिकारी पोषणराज भण्डारीका अनुसार जडीबुटी खोज्न गएका 13 10 सम्पर्कमा आएका हुन्। मुगुको कार्मारोङ र हुम्लाको चङ्खेली गाउँपालिकाको सीमावर्ती क्षेत्रमा रहेको मिमी सामुदायिक वनमा जडीबुटी सङ्कलन गर्ने क्रममा स्थानीयसँग झडप भएको उहाँले बताउनुभयो। झडपपछि भाग्ने क्रममा लेक लागेर 1 मृत्यु भएको बुझिएको प्रजीव भण्डारीले बताउनुभयो। जडीबुटी सङ्कलनका लागि स्थानीय 13 वन क्षेत्रमा प्रवेश गरेका थिए। उहाँले जानकारी दिनुभएको छ। मिसन टुडेले खबर लेखेको छ। बाँकेमा पर्यटन क्षेत्रको विकास प्रबन्धन र व्यवसायीबीच सहकार्य बढाउने उद्देश्यले सक्रिय 2 संस्था नेपालगञ्ज पर्यटन परिषद र पर्यटन प्रबन्धन मञ्च बीच औपचारिक एकता भएको छ। एकतासँगै जिल्लाको पर्यटन क्षेत्रलाई थप व्यवस्थित र प्रभावकारी रूपमा अघि बढाउने प्रयास थालिएको छ। नेपालगञ्ज पर्यटन परिषदले भारतबाट नेपाल भित्रिने प्रमुख प्रवेशद्वार जमुना नाकामा सरसफाई गरेको छ। 47 विश्व पर्यटन दिवसको अवसर पारेर परिषदको संयोजनमा आइतबार बिहान नाकाको सरसफाई गरिएको हो। यता वातावरण संरक्षण तथा वृक्षारोपण अभियानमा सक्रिय हेमन्तराज काफ्ले रोटरी क्लब अफ सेन्ट्रल बाँकेको मानार्थ सदस्यमा मनोनित हुनुभएको छ। यता देशभर झरी रोकिएको र अब मौसम खुल्दै जाने खबर पनि छ। यिनै खबरसँगै बिहान 6:30 पश्चिम डायरी सकियो। बिदा माग्नु अघि मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपल्ट। बाढी पहिरोका कारण 4 देशभर 21 ज्यान गयो। 100 विस्थापित। पहिरोले मध्य पहाडी राजमार्गको रुकुम खण्ड अवरुद्ध। अविरल वर्षा र हावाहुरीले बाँके खजुराका प्रेमको घरमा पूर्ण क्षति। वर्षा र हावाहुरीले बाँकेमा धान खेतीमा ठुलो क्षति। नेपालगञ्ज पर्यटन परिषदको अध्यक्षमा न्यौपाने चयन। राज्यको सहयोग खोज्दै व्यवसायी। काङ्ग्रेस क्षेत्र नम्बर 2 बाँकेको सभापतिमा चौधरी र शाहको प्रतिस्पर्धा। र नेपालगञ्जमा पाण्डे र सिद्धेललाई कालपृष्ठ दैनिकको सम्मान। जडीबुटी खोज्ने क्रममा 2 समूहबीच झडप। 1 ज्यान गयो। हवस् त, पश्चिम डायरीका प्राविधिक साथी विनुसँगै म रामप्रसाद पनि बिदा हुन्छौँ। आज असोज 12 सोमबार 27 सेप्टेम्बरका दिन सबैका लागि शुभ रहोस्। नमस्कार।

0: 94 MHz कृष्णसार जत्तिकै तेज
1: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 7 बजेको छ
2: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
3: यो कृष्णसार एफएम
0: 94 MHz कृष्णसार जत्तिकै तेज
4: बीर डेंटल
5: नेपालगंज शहरमा संचालित अत्याधुनिक सुविधा सम्पन्न बीर डेंटलमा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार काठमाडौँ तथा भेरी अञ्चल अस्पतालका अनुभवी वरिष्ठ डाक्टर आरकी लामिछानेद्वारा उपचार गरिन्छ।
6: डाक्टर लामिछानेद्वारा गरिने विशेष उपचारहरू दाँत सफा गर्ने, दाँत भर्ने, दाँत निकाल्ने, दुखेको दाँतको जराको उपचार, खाली ठाउँमा दुरुस्त प्राकृतिक जस्तै नक्कली दाँत राख्ने, बाङ्गो टिङ्गो तथा नमिलेको दाँत फिक्स अर्थोडन्टिक प्रविधिद्वारा मिलाउने, गिजाको रोग जस्तै गिजा सुन्निने, ताउने, पिप बग्ने, मुख गनाउने र दाँत हल्लिने समस्याको उपचार, पहेलो खैरो दाँत, सानो र ठुलो दाँत, छिद्रा तथा ग्याप भएको दाँतलाई कस्मेटिक उपचार प्रविधिद्वारा राम्रो बनाउने, दाँत मुखको चोटपटक तथा बङ्गारका हड्डी भाँचिएको पनि उपचार हुने।
5: सम्पर्क बीर डेन्टल क्लिनिक भेरी अञ्चल अस्पतालबाट 150 मिटर त्रिभुवन चोक तर्फ।
6: फोन नम्बर 081-532-375।

0: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
1: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
0: कति अस्पताल धायौँ, कति उपचार गरायौँ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
1: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
2: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
0: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
1: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
2: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ। फोन नम्बर 98 61 14 16 99।
3: रंग बहार, रंग बहार।
4: बर्जर संगे उपहार है उपहार। बम्पर मा यामाहा रेजियार।
3: बर्जर पेंस ले घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
4: साथै 65 इन्च को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहार पनि।
5: घर रंगाओ, खुशी बढाओ, उपहार जित्ने अवसर पाओ।
3: बर्जर पेंस।
6: नेपालगञ्ज
7: सेतु बिका चोक नामै काफी क्या दामी।
8: लेडिज तथा जेन्ट्स सबै उमेर समूह र सबै प्रकारका डिजाइनका फेन्सी कपडा पाइन्छ।
9: आजै रोजौ है।
7: मन पर्यो त पर्यो पर्यो।
10: नेपालगञ्जमा एकमात्र ठाउँ, होलसेल मूल्यमा खुद्रा फेन्सी कपडा किन्न, रोज्न, छुन, लगाउन पाइने स्थान सिङ्गापुर होलसेल।
7: सिङ्गापुर होलसेल सेतुबेका चोक, अहिले जान पर्यो। हो, सिङ्गापुर होलसेल मल, नेपालगञ्ज सेतुबिका चोक। फोन 97 0695 92 45, 98 28 36 50 65। सिङ्गापुर होलसेल मल।
11: यो कृष्ण सार एफएम
12: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: सुविसु अपर्च्युनिटी 1900 बार सिकुत सबको अवसर में प्रस्तुत सुविसु अपर्च्युनिटी यस योजना अंतर्गत ग्राहक पाउनु हुने 25 MBPS इंटरनेट र क्लियर टीवी को फुल HD प्याकेज प्रति महीना मात्र रु 1040 मा र 65 भन्दा बढी HD च्यानल भएको क्लियर टीवी को प्याकेज प्रति महीना रु 221 मा साथै दामी म्युजिक को प्रीमियम प्याकेज 3 महीना का लागि निशुल्क शर्त र नियमहरु लागू हुने छन् थप जानकारी का लागि www.subisu.net.np subisu
1: हाय के गर्ने होला अब सुगर पनि बढ्दै छ थाइराइडको समस्या अझ छुट्टै छ कति ठाउँमा देखाए तर भएन
2: ए तिमी यति चिन्तित किन के भयो फेरि
1: के भने नि डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ
2: ए अब चिन्ता लिनु पर्दैन मैले राम्रो खबर सुनेको छु
1: कस्तो खबर
2: अब प्रत्येक दिन सुगर थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही MD इन्टर्नल मेडिसिन TU एन्डोक्राइनोलोजिस्ट सर गंगाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ
1: ए साँच्चै
2: अझै सुन महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ
1: ए त्यो त झन् राम्रो
2: हो नि डाक्टर पूनम आचार्य MBBS MD KU IVF स्पेसलिस्ट इन्डिया र डाक्टर सूरज राज भट्टराई MBBS MS KU वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ
1: वा अब त मलाई धेरै ढुक्क लाग्यो
2: अझै अरू सेवाहरू पनि छन् दैनिक ओपिडी सेवा गुणस्तरीय फार्मेसी सेवा भिडियो एक्सरे ECG तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा
1: यो त पुरा प्याकेज जस्तै भयो नि
2: हो त अब ढिला नगर जाऊ आजै गइहाल उपचार गर्न
1: हजुर आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर BP चोक नेपालगञ्ज फोन नम्बर 081-531-860 र 081-531-861
2: अब चिन्ता होइन समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक
3: दाई धेरै समयदेखि महिनावारी गडबडी सेतो पानी बग्ने र पेट दुख्ने समस्याले साह्रै दुःख पाएकी छु कहाँ जाँदा राम्रो होला
4: म पनि पहिला ग्यास्ट्रिक पाइल्स र पेटको समस्याले धेरै हैरान थिएँ पछि नेपालगञ्जको मेडिकेयर क्लिनिक गएँ त्यहाँ महिला र पुरुष दुवैका समस्याको उपचार र अपरेसन एउटै ठाउँमा हुने रहेछ अनुभवी विशेषज्ञ डाक्टरबाट सेवा पाएपछि अहिले मलाई धेरै आराम भएको छ
3: हो र त्यहाँ के सेवा पाइन्छ त दाई
4: सुन त्यहाँ महिलाहरूका लागि बाँझोपन सेतो पानी महिनावारी गडबडी गर्भवती जाँच पाठेघर तथा स्तन सम्बन्धी समस्याको उपचार पाइन्छ र पुरुष तथा अन्य बिरामीहरूका लागि ग्यास्ट्रिक पाइल्स हर्निया एपेन्डिक्स थाइराइड पित्त थैली गाँठागुठी तथा विभिन्न ल्याप्रोस्कोपिक र लेजर सर्जरी सेवा पनि उपलब्ध छ नि
3: हजुर मेडिकेयर क्लिनिकमा वरिष्ठ ल्याप्रोस्कोपिक दूरबीन तथा लेजर सर्जन डाक्टर कमर हसन अन्सारी र वरिष्ठ ल्याप्रोस्कोपिक स्त्री तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर अमिरुन निशाले सेवा दिइरहनु भएको छ तपाईँ पनि आजै कुनै पनि चेक जाँच र अपरेसनका लागि नाम दर्ता गरेर ढुक्क बन्नुहोस्
4: मेडिकेयर क्लिनिक नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 11 BP चोक नजिक उपमहानगरपालिकाको कार्यालय लाइनमा सम्पर्क नम्बर 97-639-11-786 र 98-224-92-377
5: मेडिकेयर क्लिनिक महिला र पुरुष दुवैको स्वास्थ्य उपचारको भरपर्दो गन्तव्य
6: हाम्रै सहर नेपालगञ्जमा वर्षौंदेखि सेवा दिँदै आइरहेको नेपालगञ्ज नेसनल अस्पतालमा विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक रूपमा विभिन्न स्वास्थ्य सेवा प्रदान हुँदै आइरहेको छ यस अस्पतालमा दैनिक रूपमा विभिन्न विशेषज्ञहरूद्वारा ओपिडी सेवा हुनुका साथै विभिन्न सेवाहरू भइरहेको जानकारी गराइन्छ
3: हजुर हाम्रो यहाँ सर्जरी सम्बन्धी सम्पूर्ण उपचार प्रसूति तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण उपचार नसा तथा हड्डी रोग सम्बन्धी सम्पूर्ण उपचार मस्तिष्क तथा मानसिक सम्बन्धी सम्पूर्ण उपचार छाला रोग सम्बन्धी उपचार छाला रोग सम्बन्धी सम्पूर्ण उपचार नाक कान घाँटी सम्बन्धी सम्पूर्ण उपचार सुगर ब्लड प्रेसर मुटु रोग पेट छाती कलेजो सम्बन्धी सम्पूर्ण उपचार प्याथोलोजी ल्याब सम्बन्धी सम्पूर्ण उपचार भिडियो एक्सरे डिजिटल एक्सरे तथा अन्य सम्पूर्ण सेवा सहित गुणस्तरीय अस्पतालका साथै प्रत्येक महिनाको अन्तिम शुक्रबार काठमाडौँ मेडिसिटी अस्पतालबाट सुगर र थाइरोइडको उपचारका लागि डाक्टर सुमन बराल आउने जानकारी पनि गराउन चाहन्छौँ।
6: नोट, यस अस्पतालमा कार्यरत सम्पूर्ण डाक्टरहरूद्वारा प्रत्येक महिनाको अन्तिम शनिबार निशुल्क ओपिडी सेवा हुनुका साथै जाँचहरूमा 20% विशेष छुटको व्यवस्था गरिएको छ।
3: सम्पर्क नम्बर 081-536-465, 98-239-80-665 र 98-482-80-465 नेपालगञ्ज नेसनल अस्पताल बिपी चोक नेपालगञ्ज।
7: यो कृष्ण सार एफएम
8: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।

0: नेपालकै एकमात्र अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा सन् 2016 डाक्टर लियोनार्ड लिङ्को फाउन्डेसनद्वारा बेस्ट डाक्टर अवार्डद्वारा सम्मानित डाक्टर प्रतीक श्रेष्ठ एनएमसी 19393 बिडिएस दिल्ली एफएजिसी मणिपाल सर्टिफाइड इम्प्लान्ट एन्ड लेजर डेन्टिस्ट्री अमेरिका सर्टिफाइड बोटक्स एन्ड फिलर स्पेसलिस्ट युरोप एडभान्स सर्टिफिकेट इन जेनरल डेन्टिस्ट्री क्यानाडा मिनी रेजिडेन्सी इन इन्डो डेन्टिक्स साउथ कोरिया यी विभिन्न देशहरूमा अध्ययन गरेका डाक्टर प्रतीक श्रेष्ठद्वारा उपचार गरिने अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा।
1: विशेषताहरू: दुखेको दाँतहरू जराबाट नै भरेर नदुख्ने बनाउने, बच्चाहरूको दुखेको दाँत जराबाट भर्ने, किरा लागेको दाँतलाई भर्ने, दाँत निकाल्ने, दाँतमा खोल लगाउने र दाँत नभएको ठाउँमा दाँत हाल्ने, मेटल क्राउन, बाङ्गो दाँतलाई तार बाँधेर सिधा गर्ने, वृद्ध अवस्थामा भएको बुढाबुढीको पुरा दाँतको सेट लगाउने, दाँतलाई प्रत्यारोपण गर्ने, चाउरी परेको अनुहारलाई राम्रो पार्ने, आँखा तल खाल्टो भएकोलाई भर्ने, सबै उपचारहरू दूरपिनबाट गरिने, डिजिटल एक्सरे सेवा।
2: सम्पर्क गणपति क्लिनिक, सुर्खेत रोड नेपालगञ्ज नर्सिङ होम नजिकै कुसुम पेट्रोल पम्पको सामुन्ने, पासङलाम रोड जाने बाटोमा। फोन नम्बर 081-531-366 र 98-085-49-451।
3: नमस्ते दाई।
4: नमस्ते नमस्ते, धेरै दिनपछि देख्यौ त भाइ।
3: विदेश नाटेको दाई, प्रोसेस गर्दै थिए। अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
4: समयमै सही ठाउँमा गएछौ त। अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
5: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
6: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीका साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
7: हाम्रा विशेषताहरू:
6: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
7: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा।
6: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
7: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
6: प्रत्येक महिना हार्दिक आइबिएफ काठमाडौँका निसन्तान बाझोपन महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा।
7: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ईसीजी, डिजिटल एक्सरे सेवा।
6: अत्याधुनिक एआई प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
7: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40%-50% सम्म विशेष छुट सेवा।
6: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि, एनआइसी एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्तो चोक, नेपालगञ्ज।
7: सम्पर्क फोन नम्बर 081-530-274 र 98-580-21-822।
8: ओहो सर, कार्यक्रमको सबै तयारी त भयो तर कहाँ गर्ने भन्ने टुङ्गो लागेन, के गर्ने होला?
9: किन चिन्ता गर्नुहुन्छ, न्यू कैलाश दर्शन होटल छँदैछ नि।
8: कस्तो होटेल हो कुन्नी? हामीले खोजेको सुविधाहरू छ कि छैन?
9: किन नहुनु ल सुन्नुहोस्, नेपालगञ्ज उपमहानगरपालिका राजा गेटदेखि 500 मिटर पूर्व रहेको यस होटलमा त गाडी पार्किङको सुविधा भएको, एसी रुमको व्यवस्था भएको, क्याबिन सहितको रेस्टुरेन्ट भएको, कार्यक्रमका लागि हल अनि अर्डर अनुसार सुपथ मूल्यमा खानेकुराको साथै बसोबास पनि व्यवस्था रहेको छ। एनिभर्सरी, बर्थडे तथा विशेष पार्टीको अवसरमा 15% विशेष छुटको पनि व्यवस्था छ।
8: यति सुविधा पाएपछि त अब हामी ढुक्क भएर न्यू कैलाश दर्शन होटलमै कार्यक्रम गर्नेछौँ।
9: हजुर, न्यू कैलाश दर्शन होटल, नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 20, राजा। सम्पर्क फोन नम्बर 98-487-4666।
10: मानिस अधिकारका साथ जन्मिन्छन्, बजारमा बिक्रीका लागि होइन। लोभ र प्रलोभनमा नपरौ, असुरक्षित बसाइसराइ नगरौ, सचेत बनौ, मानव तस्करको जालबाट बचौ। यौन शोषण, बाल विवाह, बाध्यकारी काम र दासत्व नियन्त्रण गरी महिला र बाल बालिकाको सुरक्षा सँगै सभ्य समाज निर्माणमा प्रतिबद्ध हौ। जनहितका लागि आफन्त नेपाल।
11: समयमै पूर्व सूचना पाऊ, बाढी जोखिमबाट ज्यान जोगाऊ। सर्वसाधारणले बाढीको खबर कसरी थाहा पाउने?
12: जल तथा मौसम विज्ञान विभागको 1155 नम्बरमा फोन गरेर नदीको बहाव र बाढीको अवस्था बारे निशुल्क जानकारी लिने,
11: गाउँमा राखिएको साइरनको आवाज र नदी किनारमा राखिएको रङको अर्थ बुझ्ने,
12: स्थानीय एफएम रेडियो टेलिभिजन र मोबाइलमा आउने नेपाल टेलिकम एन्डसेल अलर्ट एसएमएस नियमित हेर्ने,
11: रङको संकेत बुझौ,
12: पहेलो रङ सतर्कता तह, नदीमा पानीको सतह बढ्दैछ सजग रहनुहोस् र सामानहरू बाँध्न थाल्नुहोस्,
11: रातो रङ खतराको तह, बाढी जुनसुकै बेला गाउँ पस्न सक्छ, तुरुन्तै घर छोडेर सुरक्षित स्थानतिर जानुहोस्,
12: पूर्व सूचना पाएपछि तुरुन्तै गर्नुपर्ने तयारी, बाढी आउने चेतावनी पाउन साथ एकदेखि दुई घन्टा अगावै गर्नुपर्ने कामहरू,
11: परिवारका सबै सदस्यहरूलाई एकै ठाउँमा जम्मा गर्ने र छरछिमेकलाई पनि सचेत गराउने,
12: नागरिकता जन्म दर्ता जगाधनी पूर्जा नगद र गहनालाई वाटर प्रुफ अर्थात् प्लास्टिकको झोलामा हालेर सुरक्षित राख्ने,
11: घर पालुवा जनावर तथा चौपायाहरूलाई दाम्लोबाट फुकाउने वा अग्लो सुरक्षित स्थानमा सार्ने,
12: विशेष गरी सुत्केरी गर्भवती बालबालिका वृद्ध वृद्धा र अपाङ्गता भएका व्यक्तित्वहरूलाई पहिलो प्राथमिकतामा राखेर सुरक्षित आश्रय स्थलतर्फ लैजाने,
11: स्थानीय सरकारसँगको समन्वयमा सञ्चालित पर्वल परियोजनाद्वारा जनहितमा जारी।
13: यो कृष्ण सार एफएम
14: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।

0: हजुरबालाई लामो समयदेखि कानको समस्या छ, नेपालगञ्जमा भरपर्दो र विश्वासिलो अस्पतालको लागि कहाँ जाने होला?
1: ए, त्यसो भए त चिन्तै लिनु पर्दैन नि। नेपालगञ्जमै रहेको बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र छँदैछ नि। यहाँ त अनुभवी विशेषज्ञ तथा वरिष्ठ कान स्वास्थ्य प्राविधिकबाट हरेक दिन कान परीक्षण गरिन्छ। त्यति मात्र कहाँ हो र, यहाँ त लामो समयदेखि कान पाकिरहने जीर्ण रोग, काने ढुसी, कान चिलाउने, कान कम सुन्ने, कान डम्माउने बिरामीहरूको उपचार तथा परामर्श र लामो समयदेखि कान पाकिरहँदा कानको जालीमा प्वाल परेको, कान हड्डी खाने रोगको शल्यक्रिया अपरेसनबाट उपचार गरिन्छ। साथै कान कम सुन्ने बिरामीहरूका लागि कानमा लगाउने सस्तोदेखि महँगोसम्मका विभिन्न मोडेलका कानका मेसिन हियरिङ एड बिरामीहरूको चाहना अनुसार उपलब्ध गराइन्छ। बिटिई, सिआइसी, आरआइसी जस्ता मेसिनहरू पनि यही उपलब्ध छन्।
0: ए, त्यसो भए हजुरबालाई त्यहाँ लगेर उपचार गराउँदा स्पष्ट सुन्न सक्नु होला त?
1: अवश्य, समयमा उपचार गरेपछि धेरै सुधार सम्भव हुन्छ।
0: बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र,
1: नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 6, फुलटेक्रा, आर्मी ब्यारेक सामुन्ने, राप्ती रोड, बाके, सञ्चालक पुरन चौधरी।
0: सम्पर्क नम्बर 98 480 20 697, 98 580 23 697 र 98 014 83 697।
1: बहिरोपण निवारण कार्यक्रममा सहभागी हौ, नियमित कानको जाँच गरौ।
2: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
3: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
2: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
3: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
4: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
2: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
3: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
4: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ, फोन नम्बर 98 61 14 16 99।
5: रंग बहार, रंग बहार।
6: बर्जर सँगै उपहारै उपहार, बम्परमा यामाहा रेजियर।
5: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
6: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि।
7: घर रंगाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
5: बर्जर पेन्स।
7: पाऊ
5: बर्जर पेन्स।

0: सस्तोमा हाई क्वालिटी का सोफा र फर्निचर चाहियो आउनुहोस् सोफा हब नेपालगंज।
1: हरेक सामानको खरिदमा 1000 देखि 20000 सम्म छुट, 10 देखि 15 वर्ष सम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि। अहिले थमाथम बिक्री भइरहेको छ।
0: स्थान राजा चोक राष्ट्रिय वाणिज्य बैंकको अगाडि।
1: सम्पर्क 97051148470।
0: सोफा हब नेपालगंज,
1: विश्वासमा नम्बर 1,
0: क्वालिटीमा सबैभन्दा बेस्ट।

0: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठुलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
1: सुन्नु न सावित्रीजी, मलाई सोफा, दराज, डाइनिङ लगायत अफिसको सामान किन्न जानुपर्ने थियो। कहाँ जाने होला?
2: ए हो र, यसको लागि तपाईँले चिन्ता लिनै पर्दैन। यदि तपाईँ नेपालगञ्जमा आफ्नो घर, अफिस वा पसलका लागि गुणस्तरीय फर्निचर खोज्दै हुनुहुन्छ भने तपाईँको सही गन्तव्य हो अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड, जुन नेपालगञ्जको सुर्खेत रोडमा रहेको छ।
1: ए हो र, त्यहाँ अर्डर अनुसार मैले भनेका सबै कुरा पाउँछ त?
2: पाउँछ नि, किन नपाउनु? त्यहाँ अर्डर अनुसार बेड, सोफा, डाइनिङ टेबल, अफिस टेबल, ड्रेसिङ टेबल, दराज लगायत सम्पूर्ण फर्निचर उपलब्ध छ। टिकाउ सामग्री, आकर्षक डिजाइन र उत्कृष्ट फिनिसिङका साथ उत्पादन गरिन्छ। एकपटक अवश्य भेट्नुहोस्, तपाईँ निराश हुनुहुने छैन। हजुर, अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड, सुर्खेत रोड, नेपालगञ्ज। फोन नम्बर 98448-87535 र 98082-54037।
3: आमाको उपचार गरौँ भनेको कहाँ जाने होला?
4: कान्ति आरोग्य अस्पताल छँदैछ नि। पश्चिम नेपालकै अनुभवी र उत्कृष्ट विशेषज्ञ तथा शल्य चिकित्सकद्वारा विश्वस्तरीय स्वास्थ्य सेवा पनि यही उपलब्ध छ।
3: हो र, यो अस्पतालमा के सुविधा छन् नि?
4: 24 घन्टा इमर्जेन्सी सेवा, दैनिक ओपिडी सेवा, दूरबीन तथा लेजर प्रविधिबाट शल्यक्रिया, जलेको घाउको उपचार गरिनुका साथै एनआइसियू, पिआइसियू, आइसियू, हाइटेक अपरेसन थिएटर र सुरक्षित प्रसुति सेवा पनि यही उपलब्ध छन्। अझ यहाँ त बालबालिका तथा नवजात शिशुहरूको सामान्यदेखि जटिल सबै रोगहरूको सबै किसिमको उपचार गरिन्छ नि।
3: त्यसो भए आमालाई लगेर आजै जानु पर्यो।
4: कान्ति आरोग्य अस्पताल, सुर्खेत रोड, नेपालगञ्ज। सबै किसिमका उत्कृष्ट स्वास्थ्य सेवा एकै छाना मुनि।
3: सम्पर्क नम्बर 081-535-717।
5: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
6: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
5: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
6: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
7: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
5: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
6: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
7: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ। फोन नम्बर 98-61-14-16-99।
8: नमस्ते दाई।
9: नमस्ते नमस्ते, धेरै दिन पछि देख्यौ त भाइ।
8: विदेश जान आँटेको दाई, प्रोसेस गर्दै थिए। अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
9: समयमै सही ठाउँमा गएछौ त। अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
10: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
11: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीका साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
4: हाम्रा
12: विशेषताहरू।
13: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
12: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर, थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा।
13: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान, बाँझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
12: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर, थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
13: प्रत्येक महिना हार्दिक आइबीएफ काठमाडौँका निसन्तान, बाझोपन, महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा।
12: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ईसीजी, डिजिटल एक्सरे सेवा।
13: अत्याधुनिक एआई प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
12: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40%देखि 50%सम्म विशेष छुट सेवा।
13: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि, एनआइसी एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्तो चोक, नेपालगञ्ज।
12: सम्पर्क फोन नम्बर 081-530-274 र 98-580-21-822।
14: यो कृष्ण सार एफएम
15: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।

0: हजुरबालाई लामो समयदेखि कानको समस्या छ, नेपालगञ्जमा भरपर्दो र विश्वासिलो अस्पतालका लागि कहाँ जाने होला?
1: ए, त्यसो भए त चिन्तै लिनु पर्दैन नि। नेपालगञ्जमै रहेको बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र छँदैछ नि। यहाँ त अनुभवी विशेषज्ञ तथा वरिष्ठ कान स्वास्थ्य प्राविधिकबाट हरेक दिन कान परीक्षण गरिन्छ। त्यति मात्र कहाँ हो र, यहाँ त लामो समयदेखि कान पाकिरहने जीर्ण रोग, काने ढुसी, कान चिलाउने, कान कम सुन्ने, कान डम्माउने बिरामीहरूको उपचार तथा परामर्श र लामो समयदेखि कान पाकिरहँदा कानको जालीमा प्वाल परेको, कान हड्डी खाने रोगको शल्यक्रिया अपरेसनबाट उपचार गरिन्छ। साथै कान कम सुन्ने बिरामीहरूका लागि कानमा लगाउने सस्तोदेखि महँगोसम्मका विभिन्न मोडेलका कानका मेसिन हियरिङ एड बिरामीहरूको चाहना अनुसार उपलब्ध गराइन्छ। बिटिई, सिआइसी, आरआइसी जस्ता मेसिनहरू पनि यही उपलब्ध छन्।
0: ए, त्यसो भए हजुरबालाई त्यहाँ लगेर उपचार गराउँदा स्पष्ट सुन्न सक्नु होला त?
1: अवश्य, समयमा उपचार गरेपछि धेरै सुधार सम्भव हुन्छ।
0: बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र,
1: नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 6, फुलटेक्रा, आर्मी ब्यारेक सामुन्ने, राप्ती रोड, बाँके, सञ्चालक पुरन चौधरी।
0: सम्पर्क नम्बर 98 84 20 697, 98 85 23 697 र 98 014 83 697।
1: बहिरोपण निवारण कार्यक्रममा सहभागी हौ, नियमित कानको जाँच गरौ।
2: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
3: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
2: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
3: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
4: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
2: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
3: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
4: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टिमोड, काठमाडौँ। फोन नम्बर 98 61 14 16 99।
5: रंग बहार, रंग बहार।
6: बर्जर संगे उपहारे उपहार। बम्पर मा यामाहा रेजियार।
5: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
6: साथै 65 इन्च को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहार पनि। घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ।
5: बर्जर पेन्स।
7: यो कृष्ण सार एफएम
8: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: ओहो, घर त बनाइयो तर आफ्नो मान्छे कोही आयो भने घर पत्ता लगाउनै गाह्रो।
1: किन गाह्रो? मार्बल पत्थरमा नाम लेखाएर राखे पनि भइहाल्यो नि।
0: भन्न त सजिलो छ, तर कहाँ खोज्न जाने होला?
1: तपाईँलाई थाहा छैन, नेपालगञ्ज फुलटेक्रा राप्ती रोडमा रहेको न्यू विश्वकर्मा कला सेन्टरमा मार्बल पत्थरमा नाम लेखाउनुका साथै तामा पित्तलमा कम्प्युटर द्वारा नाम लेखाई गरिन्छ। समिल र सामुदायिक वनको टाचा बनाउनुका साथै विभिन्न किसिमका मार्बल सिमेन्टको मूर्ति पनि पाइन्छ नि।
2: प्रोप्राइटर राकेश कुमार विश्वकर्मा, व्यवस्थापक त्रिभुवन प्रसाद विश्वकर्मा, न्यू विश्वकर्मा कला सेन्टर, नेपालगञ्ज 5 बाँके।
3: सम्पर्क टेलिफोन नम्बर 081536410 र 98480-26435।
4: रंग बहार, रंग बहार।
5: बर्जर संगे उपहारे उपहार। बम्पर मा यामाहा रेजियार।
4: बर्जर पेंसले घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
5: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि।
6: घर रंगाओ, खुशी बढाओ, उपहार जित्ने अवसर पाओ।
4: बर्जर पेंस।
7: नेपालगञ्ज
8: सेतु बिका चोक नामै काफी क्या दामी।
9: लेडिज तथा जेन्ट्स सबै उमेर समूह र सबै प्रकारका डिजाइनका फेन्सी कपडा पाइन्छ।
10: आजै रोजौ है।
8: मन पर्यो त पर्यो पर्यो।
11: नेपालगञ्जमा एकमात्र ठाउँ, होलसेल मूल्यमा खुद्रा फेन्सी कपडा किन्न, रोज्न, छुन, लगाउन पाइने स्थान सिङ्गापुर होलसेल।
8: सिङ्गापुर होलसेल सेतु बिका चोक, अहिले जान पर्यो। हो, सिङ्गापुर होलसेल मल, नेपालगञ्ज सेतु बिका चोक। फोन 97-0-695-92-45, 98-28-36-50-65। सिङ्गापुर होलसेल मल।

0: नमस्कार, म हृदय रिमाल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। झरी रोकिएपछि जनजीवन सामान्य बन्दै विपदमा परि 4 दिनमा 21 जनाको ज्यान गयो। सयौं विस्थापित बाढीले मनाङको ताल गाउँ डुबानमा। 3 वटै नाका बन्द भएपछि चीनसँगको स्थल व्यापार ठप्प। 4 जिल्ला केन्द्रीय सड़क सञ्जालको सम्पर्कबाट बाहिर, अरू सड़क खुलाउने प्रयास। पूर्व प्रधान न्यायाधीश जबराको पक्राउ प्रक्रिया र पारदर्शितामाथि प्रश्न। सरकारले सुरक्षा खतराका नाममा मनलाग्दी गरेको नवयुवाहरूको आरोप। इरान र अमेरिका बीचको तनाव बढ्ने संकेत। युद्ध फेरि सुरु भयो, आफ्नो देश पूर्ण तयारीमा रहेको इरानी विदेश मन्त्रीको चेतावनी। र एसियाली खेलकुदमा नेपालले आज टेनिस र एथलेटिक्स तर्फ प्रतिस्पर्धा गर्दै। नेपाल खबरमा अब पूरा खबर। गएको बुधबार रातिदेखिको झरी रोकिए लगत्तै जनजीवन सामान्य बन्दै गएको छ। हिजोसम्म ठूलो बाढी आएको नारायणी, कालीगण्डकी लगायतका नदी खोलाहरूमा बाढी कम हुन थालेको छ। गएको बुधबार बेलुकीदेखि सुरु भएको झरी गए रातिदेखि रोकिएको हो। पूर्वमा हिजो बिहानैदेखि र मध्य भेगमा हिजो दिउँसोदेखि नै झरी रोकिएको थियो। पश्चिम भेगमा पनि गए रातिदेखि वर्षा रोकिएको छ। काठमाडौँ उपत्यकामा आज बिहान हुस्सु लागे पनि अहिले बिस्तारै घाम लाग्न सुरु भएको छ। यसअघिको तुलनामा आज केही चिसो बढेको छ। आज दिउँसोको मौसम घमाइलो हुने मौसमविदले बताएका छन्। मौसमविदका अनुसार अब तत्काल ठूलो र लगातारको वर्षाको सम्भावना पनि छैन, तर मनसुनको अवधि बाँकी नै रहेकाले केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भने हुने पूर्वानुमान छ। महाशाखाका अनुसार आज देशका हिमाली र पहाडीका थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। सुदूरपश्चिम प्रदेशको तराईका थोरै ठाउँ तथा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराईका 1-2 ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। यस्तै अविरल वर्षापछि मर्स्याङ्दी नदीमा आएको बाढी मनाङको नासो गाउँपालिका 1 तालगाउँमा पसेको छ। गाउँमा बाढी पसेपछि त्यहाँका बासिन्दा छिमेकीको घर र स्वास्थ्य चौकीमा बस्न बाध्य छन्। लगातारको वर्षापछि मर्स्याङ्दीको जलसतह बढेर गाउँमा बाढी पसेको नासो 1 वडाध्यक्ष मिनराशि गुरुङले जानकारी दिनुभयो। तालगाउँमा 64 घर परिवारको बसोबास रहेको छ। यस्तै बाढी पहिरोका कारण पछिल्लो 4 दिनमा 21 जनाको ज्यान गएको छ। 5 जना अझै बेपत्ता छन् भने 5 जना घाइते भएका राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार बाढी र पहिरोका कारण 143 घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने 51 घरमा आंशिक क्षति पुगेको छ। विपदका कारण 747 परिवार प्रत्यक्ष प्रभावित भएका प्राधिकरणले जनाएको छ। यस्तै चितवनको नारायणगढ र पूर्वी नवलपरासीको गैंडाकोट जोड्ने नारायणी नदीको पुलमाथि आवत जावत खुला भएको छ। ठूला गाडी बाहेकलाई आवत जावत खुला गरेको चितवन प्रहरले जनाएको छ। बाढीले बगाएको क्रुज सिप अर्थात् सानो पानी जहाज पुलमुनि अड्किएपछि सम्भावित जोखिमलाई ध्यान दिँदै हिजो बेलुकीदेखि पुलमा आवागमन बन्द गरिएको थियो। सडक डिभिजन भरतपुरका अनुसार क्रुज सिपलाई सुरक्षित तरिकाबाट निकाल्नका लागि प्राविधिक स्तरको छलफल भइरहेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: दाई, धेरै समयदेखि महिनावारी गडबडी, सेतो पानी बग्ने र पेट दुख्ने समस्याले साह्रै दुःख पाएकी छु। कहाँ जाँदा राम्रो होला?
2: म पनि पहिला ग्यास्ट्रिक, पाइल्स र पेटको समस्याले धेरै हैरान थिएँ। पछि नेपालगञ्जको मेडिकेयर क्लिनिक गएँ। त्यहाँ महिला र पुरुष दुवैका समस्याको उपचार र अपरेसन एउटै ठाउँमा हुने रहेछ। अनुभवी विशेषज्ञ डाक्टरबाट सेवा पाएपछि अहिले मलाई धेरै आराम भएको छ।
1: हो र, त्यहाँ के सेवा पाइन्छ त दाई?
2: सुन, त्यहाँ महिलाहरूका लागि बाँझोपन, सेतो पानी, महिनावारी गडबडी, गर्भवती जाँच, पाठेघर तथा स्तन सम्बन्धी समस्याको उपचार पाइन्छ। र पुरुष तथा अन्य बिरामीहरूका लागि ग्यास्ट्रिक, पाइल्स, हर्निया, एपेन्डिक्स, थाइराइड, पित्त थैली, गाँठागुठी तथा विभिन्न ल्याप्रोस्कोपिक र लेजर सर्जरी सेवा पनि उपलब्ध छ नि।
1: हजुर, मेडिकेयर क्लिनिकमा वरिष्ठ ल्याप्रोस्कोपिक दूरबीन तथा लेजर सर्जन डाक्टर कमर हसन अन्सारी र वरिष्ठ ल्याप्रोस्कोपिक स्त्री तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर अमिरुन निसाले सेवा दिइरहनु भएको छ। तपाईँ पनि आजै कुनै पनि चेक, जाँच र अपरेसनका लागि नाम दर्ता गरेर ढुक्क बन्नुहोस्।
2: मेडिकेयर क्लिनिक, नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 11, बिपी चोक नजिक उपमहानगरपालिकाको कार्यालय लाइनमा। सम्पर्क नम्बर 97649 11786 र 98224 92377।
3: मेडिकेयर क्लिनिक महिला र पुरुष दुवैको स्वास्थ्य उपचारको भरपर्दो गन्तव्य।
0: हिमपातका कारण काभ्रे भिरदेखि कोर्ला नाकासम्मको सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। भटेकोसी बाढीले केरुङमा गएको एक महिनादेखि सडक ठप्प छ। यस्तै सिन्धुपाल्चोको तातोपानी नाकातर्फको सडकमा पनि वर्षासँगै बाढी र पहिरोले सडक तथा पुलमा क्षति पुर्याएपछि नाका प्रभावित छ। विशेष गरी दशैं तथा चाडपर्व लक्षित सामग्री, दैनिक उपभोग्य वस्तु, विद्युतीय सामग्री, कपडा तथा अन्य व्यापारिक सामान बोकेका कन्टेनरको आवागमन प्रभावित भएको छ। बाढी पहिरोका कारण बागलुङ, म्याग्दी, मुस्ताङ र मनाङ केन्द्रीय सडक सञ्जालको सम्पर्कबाट बाहिर पुगेका छन्। बागलुङ, म्याग्दी र मुस्ताङबाट गण्डकी प्रदेशको राजधानी पोखरा आउजाउ गर्न प्रयोग गर्ने सिद्धार्थ राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। सिद्धार्थ राजमार्गको कुस्मा मालढुङ्गा खण्डमा कालीगण्डकीको बाढीले कटान गरेपछि 3 जिल्ला केन्द्रीय सडक सञ्जालबाट बाहिर पुगेका छन्। बाढीले पर्वत र बागलुङलाई जोड्ने मालढुङ्गा पुल पनि भत्किएको छ। पहिरोले बेनी जोमसम कोर्ला सडक खण्ड पनि पूर्ण रूपमा अवरुद्ध भएपछि मुस्ताङको अरू जिल्लासँग सडक सम्पर्क टुटेको छ। म्याग्दीको बेनीदेखि दरबाङसम्म पुग्ने सडक समेत अवरुद्ध भएको प्रहरीले जनाएको छ। बागलुङमा मध्यपाटी राजमार्गको विभिन्न खण्ड तथा कालीगण्डकी करिडोरको मालढुङ्गा बेनी जोमसम कोर्ला खण्ड पनि अवरुद्ध छ। पूर्वी नवलपरासीको घुमाउरी घाट र बागलुङको जमाइनी पनि कालीगण्डकी करिडोरमा अवरुद्ध छ। सङ्घीय राजधानी काठमाडौँ जोड्ने पृथ्वी राजमार्ग, बिपी राजमार्ग, कान्ति लोकपथ र काठमाडौँ फाखेल हेटौँडा सडक पनि अवरुद्ध छ। यस्तै दक्षिणकाली सिस्नेरी हेटौँडा सडक पनि अवरुद्ध छ। त्रिभुवन राजपथ भने एकतर्फी सञ्चालनमा छ। बन्द रहेका मुख्य राजमार्ग र सडक खण्ड आजदेखि क्रमशः खुल्ने प्रहरीले जनाएको छ। पृथ्वी राजमार्गको धादिङका खण्डका विभिन्न ठाउँमा खसेको पहिरो पन्छाउने काम लगभग सकिए पनि गैराती बेनीघाट नजिकै अर्को पहिरो खसेको छ। पहिरो हटाएर आज दिउँसोपछि गाडी सञ्चालनमा आउन सक्ने धादिङ प्रहरीले जनाएको छ। तर कृष्ण भिरमा जोखिम कायम रहेकाले एकपटक राम्रोसँग हेरेर मात्रै गाडी चलाउन तयारी छ। बिपी राजमार्गमा पनि पहिरो हटाउने काम भइरहेको छ, तर सडक कहिले खुल्छ भन्ने यकिन भइ नसकेको काभ्रे प्रहरीले जनाएको छ। मुगली नारायणगढ खण्डमा भने पहिरो पन्छाउने काम सकिएको छ। पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई मध्यराति पक्राउ गरेको विषयमा प्रहरी र गृह प्रशासनमाथि प्रश्न उठेको छ। पक्राउको प्रक्रिया र पारदर्शितालाई लिएर गम्भीर प्रश्न उठेको छ। राष्ट्रिय मानवाधिकार आयोगले प्रहरीको कदम संवैधानिक तथा कानुनी अधिकार विपरीत भएको भन्दै जबराको पक्राउप्रति प्रश्न उठाएको छ। कानुनविद तथा विपक्षी दलका नेताहरूले समेत सरकारको आलोचना गरेका छन्। प्रहरीले पक्राउ गरेको नभई सुरक्षा थ्रेट भएकाले प्रहरी कार्यालयमा ल्याएको दावी गरेको छ। नवयुवा अगुवा रक्षा बमले सरकारले जेएनजीलाई सुरक्षा खतराका रूपमा देखाउँदै मनलाग्दै पक्राउ गर्ने र आरोप लगाउने गरेको भन्दै प्रश्न उठाउनु भएको छ। सामाजिक सञ्जाल फेसबुक मार्फत उहाँले जेएनजी कुनै आतंकवादी संगठन वा भूमिगत सशस्त्र समूह हो कि भन्दै सरकारसँग प्रश्न गर्नुभएको छ। सूचनामा विश्वव्यापी पहुँचका लागि अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ। हरेक वर्ष सेप्टेम्बर 28 दिन यो दिवस मनाउने गरिन्छ। सन् 2019 अक्टोबर 15 राष्ट्रसङ्घ महासभाको 74 सत्रले यो दिवस मनाउने निर्णय गरेको हो। राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठनको सिफारिस र विश्वमा लोकतन्त्रका लागि सूचनामा पहुँचको आवश्यकतालाई ध्यानमा राखे राष्ट्रसङ्घको महासभाले यो ऐतिहासिक निर्णय गरेको थियो। अब विदेशको खबर। इरानका विदेश मन्त्री अब्बास अराघचीले अमेरिकासँगको युद्ध फेरि सुरु भए त्यसको सामना गर्न आफ्नो देश पूर्ण रूपमा तयार रहेको बताउनु भएको छ। अमेरिकाले हर्मुज जलमार्ग खोल्न इरानले अघि सारेको 7 दिने मार्गचित्र अस्वीकार गरेपछि विदेश मन्त्री अराघचीको यस्तो भनाइ आएको हो। यसैबीच हर्मुजमा इरानी सेनाले अमेरिकाको अत्याधुनिक ड्रोन कब्जामा लिएको भन्ने तेहरानको दावीलाई अमेरिकी सेनाले अस्वीकार गरेको छ। अमेरिकी पक्षले इरानी दावीको खण्डन गर्दै त्यस्तो ड्रोन कब्जामा पारेको पुष्टि नभएको जनाएको छ। इरानमाथि आक्रमणका लागि अमेरिकी सेना प्रयोग गरेको बेलायतमा रहेका एक हवाई अखडा नजिकै 5 पक्राउ परेका छन्। उनीहरूलाई विस्फोटक पदार्थ तथा आतंकवाद सम्बन्धी कचुरको आशंकामा पक्राउ गरेको कतारी सञ्चार माध्यम अल जजिराले जनाएको छ। इरान र अमेरिका बीचको सैन्य तनावसँगै हर्मुज मार्गको सुरक्षा र सञ्चालनलाई लिएर अन्तर्राष्ट्रिय चिन्ता पनि बढेको छ। अब खेल खबर। जापानमा चलिरहेको एसियाली खेलकुद अन्तर्गत आज नेपालले टेनिस र एथलेटिक्समा प्रतिस्पर्धा गर्दैछ। राष्ट्रिय खेलकुद परिषद राखेपका अनुसार आज टेनिसको महिला डबल्समा सिभाली गुरुङ र स्वस्तिका विष्टको जोडीले पहिलो चरणमा जापानका मोमोको कोबोरी र आयानो सिमोजीको जोडीसँग सामना गर्दैछ। पुरुष सिलिङ्सको दोस्रो चरणमा अभिषेक वास्तुलाले आज कजाकिस्तानका अलेक्जेन्डर सेभेसको विरुद्ध खेल्नेछन्। अभिषेकले यसअघि प्रतिभा खड्गासँगको जोडीमा पुरुष डबल्सतर्फ जित निकाल्दै प्रतियोगितामा सुखद सुरुवात गरेका थिए। एथलेटिक्सतर्फ आज महिला 5,000 मिटरको फाइनलमा नेपालका सन्तोषी श्रेष्ठ र पूर्णलक्ष्मी नेउपानेले प्रतिस्पर्धा गर्नेछन्। चार भन्ज्याङभित्रका खबर सुरु गर्नुअघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। झरी रोकिएपछि जनजीवन सामान्य बन्दै विपदमा परि 4 दिनमा 21 जनाको ज्यान गयो। सयौं विस्थापित बाढीले मनाङको तालगाउँ डुबानमा 3 नाका बन्द भएपछि चीनसँगको स्थल व्यापार ठप्प। 4 जिल्ला केन्द्रीय सडक सञ्जालको सम्पर्कबाट बाहिर, अरू सडक खुलाउने प्रयास। पूर्व प्रधान न्यायाधीश जबराको पक्राउ प्रक्रिया र पारदर्शितामाथि प्रश्न। सरकारले सुरक्षा खतराका नाममा मनलाग्दी गरेको नभई उहाँहरूको आरोप। इरान र अमेरिका बीचको तनाव बढ्ने संकेत। युद्ध फेरि सुरु भए आफ्नो देश पूर्ण तयारीमा रहेको इरानी विदेश मन्त्रीको चेतावनी। र एसियाली खेलकुदमा नेपालले आज टेनिस र एथलेटिक्सतर्फ प्रतिस्पर्धा गर्दै।
4: बीर डेंटल।
5: नेपालगंज शहर में संचालित अत्याधुनिक सुविधा संपन्न बीर डेंटल में दांत तथा मुख संबंधी संपूर्ण उपचार काठमांडू तथा भेरी अंचल अस्पताल का अनुभवी वरिष्ठ डाक्टर आर के लामिछाने द्वारा उपचार गरिन्छ।
6: डाक्टर लामिछाने द्वारा गरिने विशेष उपचारहरू: दाँत सफा गर्ने, दाँत भर्ने, दाँत निकाल्ने, दुखेको दाँतको जराको उपचार, खाली ठाउँमा दुरुस्त प्राकृतिक जस्तै नक्कली दाँत राख्ने, बाङ्गो टिङ्गो तथा नमिलेको दाँत फिक्स अर्थोडन्टिक प्रविधिद्वारा मिलाउने, गिजाको रोग जस्तै गिजा सुन्निने, रगत आउने, पिप बग्ने, मुख गनाउने र दाँत हल्लिने समस्याको उपचार, पहेलो खैरो दाँत, सानो र ठुलो दाँत, छिद्रा तथा ग्याप भएको दाँतलाई कस्मेटिक उपचार प्रविधिद्वारा राम्रो बनाउने, दाँत मुखको चोटपटक तथा बङ्गारका हड्डी भाँचिएको पनि उपचार हुने।
5: सम्पर्क बीर डेन्टल क्लिनिक भेरी अञ्चल अस्पतालबाट 150 मिटर त्रिभुवन चोक तर्फ।
6: फोन नम्बर 081-5323-375।
7: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगंज।
8: हरेक सामानको खरिदमा 1,000-20,000 छुट, 10-15 वर्षसम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि।
7: अहिले थमाथम बिक्री भइरहेको छ। स्थान राजा चोक राष्ट्रिय वाणिज्य बैंकको अगाडि।
8: सम्पर्क 97-05-11-48-70।
7: सोफा हब नेपालगंज,
8: विश्वासमा नम्बर 1,
7: क्वालिटीमा सबैभन्दा बेस्ट।
9: रंग बहार, रंग बहार।
10: बर्जर संगे उपहारे उपहार। बम्पर मा यामाहा रेजियार।
9: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
10: साथै 65 इन्च को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि।
9: घर रंगाओ, खुशी बढाओ, उपहार जित्ने अवसर पाओ। बर्जर पेन्सले।

0: नमस्ते दाई।
1: नमस्ते नमस्ते, धेरै दिनपछि देख्यौ त भाइ।
0: विदेश जान आँटेको दाई, प्रोसेस गर्दै थिए। अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
1: समयमै सही ठाउँमा गएछौ त। अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
2: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
3: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीका साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
4: हाम्रा विशेषताहरू:
3: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
4: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा।
3: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
4: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
3: प्रत्येक महिना हार्दिक IVF काठमाडौँका निसन्तान बाझोपन महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा।
4: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ECG, डिजिटल एक्सरे सेवा।
3: अत्याधुनिक AI प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
4: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40% देखि 50% सम्म विशेष छुट सेवा।
3: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि, NIC एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्तो चोक, नेपालगञ्ज।
4: सम्पर्क फोन नम्बर 081-530-274 र 98-580-21-822।
5: ओहो सर, कार्यक्रमको सबै तयारी त भयो तर कहाँ गर्ने भन्ने टुङ्गो लागेन, के गर्ने होला?
6: किन चिन्ता गर्नुहुन्छ, न्यू कैलाश दर्शन होटल छँदैछ नि।
5: कस्तो होटेल हो कुन्नी? हामीले खोजेको सुविधाहरू छ कि छैन?
6: किन नहुनु ल, सुन्नुहोस्। नेपालगञ्ज उपमहानगरपालिका राजा गेटदेखि 500 मिटर पूर्व रहेको यस होटलमा त गाडी पार्किङको सुविधा भएको, एसी रुमको व्यवस्था भएको, क्याबिन सहितको रेस्टुरेन्ट भएको, कार्यक्रमका लागि हल अनि अर्डर अनुसार सुपथ मूल्यमा खानेकुराको साथै बसोबास पनि व्यवस्था रहेको छ। एनिभर्सरी, बर्थडे तथा विशेष पार्टीको अवसरमा 15% विशेष छुटको पनि व्यवस्था छ।
5: यति सुविधा पाएपछि त अब हामी ढुक्क भएर न्यू कैलाश दर्शन होटलमै कार्यक्रम गर्नेछौँ।
6: हजुर, न्यू कैलाश दर्शन होटल, नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 20, राजा। सम्पर्क फोन नम्बर 98-487-56-466।

0: रंगा उदय देश मेरो एवरेस्ट
1: रंग बहार रंग बहार
2: बर्जर संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
1: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
2: साथै 65 इन्च को स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाउ खुशी बढाउ उपहार जित्ने अवसर पाउ
1: बर्जर पेन्स
3: यो कृष्ण सार एफएम
4: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज

0: बीर डेंटल
1: नेपालगंज शहरमा सञ्चालित अत्याधुनिक सुविधा सम्पन्न बीर डेंटलमा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार काठमाडौँ तथा भेरी अञ्चल अस्पतालका अनुभवी वरिष्ठ डाक्टर आरके लामिछानेद्वारा उपचार गरिन्छ।
2: डाक्टर लामिछानेद्वारा गरिने विशेष उपचारहरू: दाँत सफा गर्ने, दाँत भर्ने, दाँत निकाल्ने, दुखेको दाँतको जराको उपचार, खाली ठाउँमा दुरुस्त प्राकृतिक जस्तै नक्कली दाँत राख्ने, बाङ्गो टिङ्गो तथा नमिलेको दाँत फिक्स अर्थोडन्टिक प्रविधिद्वारा मिलाउने, गिजाको रोग जस्तै गिजा सुन्निने, रगत आउने, पिप बग्ने, मुख गनाउने र दाँत हल्लिने समस्याको उपचार, पहेँलो खैरो दाँत, सानो र ठुलो दाँत, छिद्रा तथा ग्याप भएको दाँतलाई कस्मेटिक उपचार प्रविधिद्वारा राम्रो बनाउने, दाँत मुखको चोटपटक तथा बङ्गारका हड्डी भाँचिएको पनि उपचार हुने।
1: सम्पर्क बीर डेन्टल क्लिनिक भेरी अञ्चल अस्पतालबाट 150 मिटर त्रिभुवन चोक तर्फ।
2: फोन नम्बर 081-532-375।
3: सुबिसु अपर्च्युनिटी 1900 वार्षिक उत्सवको अवसरमा प्रस्तुत छ सुबिसु अपर्च्युनिटी। यस योजना अन्तर्गत ग्राहकहरूले पाउनुहुनेछ 25 MBPS इन्टरनेट र क्लियर टिभीको फुल HD प्याकेज प्रति महिना मात्र रु 1040 र 65 भन्दा बढी HD च्यानल भएको क्लियर टिभीको प्याकेज प्रति महिना रु 221। साथै दामी म्युजिकको प्रिमियम प्याकेज 3 महिनाका लागि निशुल्क। शर्त र नियमहरू लागू हुनेछन्। थप जानकारीका लागि www.subisu.net.np। सुबिसु।
4: हाय, के गर्ने होला अब? सुगर पनि बढ्दैछ, थाइरोइडको समस्या अझ छुट्टै छ। कति ठाउँमा देखाएँ तर भएन।
5: ए, तिमी यति चिन्तित किन? के भयो फेरि?
4: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
5: ए, अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
4: कस्तो खबर?
5: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, MD इन्टरनल मेडिसिन TU, एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ।
4: ए, साँच्चै?
5: अझै सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
4: ए, त्यो त झन् राम्रो
5: हो नि। डाक्टर पुनमाचारी MBBS, MD KU, IVF स्पेसलिस्ट इन्डिया र डाक्टर सुरज राज भट्टराई MBBS, MS KU, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
4: वा, अब त मलाई धेरै ढुक्क लाग्यो।
5: अझै अरू सेवाहरू पनि छन्। दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, ECG तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
4: यो त पुरा प्याकेज जस्तै भयो नि।
5: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
4: हजुर, आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, BP चोक, नेपालगंज। फोन नम्बर 081-531-860 र 081-531-861।
5: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।
6: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
7: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
6: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
7: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री IVF क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
8: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री IVF क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
6: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
7: धन्यवाद शुभश्री IVF, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
8: थप जानकारीका लागि शुभश्री IVF क्लिनिक, सोल्टी मोड, काठमाडौँ। फोन नम्बर 98-61-14-16-99।
9: यो कृष्ण सार FM
10: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: नेपालकै एकमात्र अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा। सन् 2016 डाक्टर लियोनार्ड लिङ्को फाउन्डेसनद्वारा बेस्ट डाक्टर अवार्डद्वारा सम्मानित डाक्टर प्रतीक श्रेष्ठ, एनएमसी 19393, बीडीएस दिल्ली, एफएजीसी मणिपाल, सर्टिफाइड इम्प्लान्ट एन्ड लेजर डेन्टिस्ट्री अमेरिका, सर्टिफाइड बोटक्स एन्ड फिलर स्पेसलिस्ट युरोप, एडभान्स सर्टिफिकेट इन जेनरल डेन्टिस्ट्री क्यानाडा, मिनी रेजिडेन्सी इन इन्डो डेन्टिक्स साउथ कोरिया, यी विभिन्न देशहरूमा अध्ययन गरेका डाक्टर प्रतीक श्रेष्ठद्वारा उपचार गरिने अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा।
1: विशेषताहरू: दुखेको दाँतहरू जराबाट नै भरेर नदुख्ने बनाउने, बच्चाहरूको दुखेको दाँत जराबाट भर्ने, किरा लागेको दाँतलाई भर्ने, दाँत निकाल्ने, दाँतमा खोल लगाउने र दाँत नभएको ठाउँमा दाँत हाल्ने, मेटल क्राउन, बाङ्गो दाँतलाई तार बाँधेर सिधा गर्ने, वृद्ध अवस्थामा भएको बुढाबुढीको पुरा दाँतको सेट लगाउने, दाँतलाई प्रत्यारोपण गर्ने, चाउरी परेको अनुहारलाई राम्रो पार्ने, आँखा तल खाल्टो भएकोलाई भर्ने, सबै उपचारहरू दूरबीनबाट गरिने, डिजिटल एक्सरे सेवा।
2: सम्पर्क गणपति क्लिनिक, सुर्खेत रोड नेपालगञ्ज, नर्सिङ होम नजिकै कुसुम पेट्रोल पम्पको सामुन्ने, पासङलाम रोड जाने बाटोमा। फोन नम्बर 081-531-366 र 98-085-49-451।
3: नाक कान र घाँटीका रोगीहरूको लागि विशेष सूचना।
4: भेरी अञ्चल अस्पतालमा लामो समय काम गरी सेवा निवृत्त प्रमुख कन्सल्टेन्ट ईएनटी विशेषज्ञ डाक्टर रमेश कुमार श्रेष्ठ र हाल भेरी अञ्चल अस्पतालमा नाक कान घाँटी विभागमा कार्यरत ईएनटी कन्सल्टेन्ट डाक्टर सगुन श्रेष्ठसँग उपचारको लागि मिलिजुली मेडिकल हल इदगाह रोड नेपालगञ्जमा हप्ताको सातै दिन सेवा उपलब्ध छ। हाम्रा थप सेवाहरू: एक्सरे, इन्डोस्कोपी, प्रयोगशाला, अडियोग्राम तथा आवश्यक परेको खण्डमा बिरामीलाई अपरेसनको पनि व्यवस्था छ। विस्तृत जानकारीको लागि मिलिजुली मेडिकल हल इदगाह रोड नेपालगञ्ज, सम्पर्क फोन नम्बर 081-531-380, मोबाइल 98-580-30-479 र 98-480-21-380।
5: आमाको उपचार गरौँ भनेको कहाँ जाने होला?
6: कान्ति आरोग्य अस्पताल छँदैछ नि। पश्चिम नेपालकै अनुभवी र उत्कृष्ट विशेषज्ञ तथा शल्य चिकित्सकद्वारा विश्वस्तरीय स्वास्थ्य सेवा पनि यही उपलब्ध छ।
5: हो र, यो अस्पतालमा के सुविधा छन् नि?
6: 24 घण्टा इमर्जेन्सी सेवा, दैनिक ओपिडी सेवा, दूरबीन तथा लेजर प्रविधिबाट शल्यक्रिया, जलेको घाउको उपचार गरिनुका साथै एनआइसियु, पिआइसियु, आइसियु, हाइटेक अपरेसन थिएटर र सुरक्षित प्रसुति सेवा पनि यही उपलब्ध छन्। अझ यहाँ त बालबालिका तथा नवजात शिशुहरूको सामान्यदेखि जटिल सबै रोगहरूको सबै किसिमको उपचार गरिन्छ नि।
5: त्यसो भए आमालाई लगेर आजै जानु पर्यो।
6: कान्ति आरोग्य अस्पताल, सुर्खेत रोड, नेपालगञ्ज, सबै किसिमका उत्कृष्ट स्वास्थ्य सेवा एकै छाना मुनि।
5: सम्पर्क नम्बर 081-535-717।
6: खुशीको खबर:
5: हाम्रै सहर नेपालगञ्जमा वर्षौंदेखि सेवा दिँदै आइरहेको नेपालगञ्ज नेसनल अस्पतालमा विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक रूपमा विभिन्न स्वास्थ्य सेवा प्रदान हुँदै आइरहेको छ। यस अस्पतालमा दैनिक रूपमा विभिन्न विशेषज्ञहरूद्वारा ओपिडी सेवा हुनुका साथै विभिन्न सेवाहरू भइरहेको जानकारी गराइन्छ।
6: हजुर, हाम्रो यहाँ सर्जरी सम्बन्धी सम्पूर्ण उपचार, प्रसूति तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण उपचार, नसा तथा हड्डी रोग सम्बन्धी सम्पूर्ण उपचार, मस्तिष्क तथा मानसिक सम्बन्धी सम्पूर्ण उपचार, छाला रोग सम्बन्धी उपचार, छाला रोग सम्बन्धी सम्पूर्ण उपचार, नाक कान घाँटी सम्बन्धी सम्पूर्ण उपचार, सुगर, ब्लड प्रेसर, मुटु रोग, पेट, छाती, कलेजो सम्बन्धी सम्पूर्ण उपचार, प्याथोलोजी ल्याब सम्बन्धी सम्पूर्ण उपचार, भिडियो एक्सरे, डिजिटल एक्सरे तथा अन्य सम्पूर्ण सेवा सहित गुणस्तरीय अस्पतालका साथै प्रत्येक महिनाको अन्तिम शुक्रबार काठमाडौँ मेडिसिटी अस्पतालबाट सुगर र थाइरोइडको उपचारका लागि डाक्टर सुमन बराल आउने जानकारी पनि गराउन चाहन्छौँ।
5: नोट: यस अस्पतालमा कार्यरत सम्पूर्ण डाक्टरहरूद्वारा प्रत्येक महिनाको अन्तिम शनिबार निशुल्क ओपिडी सेवा हुनुका साथै जाँचहरूमा 20% विशेष छुटको व्यवस्था गरिएको छ।
6: सम्पर्क नम्बर 081-536-465, 98-239-80-665 र 98-482-80-465। नेपालगञ्ज नेसनल अस्पताल, बिपी चोक, नेपालगञ्ज।
7: रंग बहार रंग बहार
8: बर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
7: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
8: साथै 65 इन्च को स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
7: बर्जर पेन्स
9: यो कृष्ण सार एफएम
10: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज

0: मेगाहर्ज कृष्णसार जत्तिकै तेज।
1: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 10 बजेको छ।
2: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।
3: यो कृष्णसार एफएम
0: 94 मेगाहर्ज कृष्णसार जत्तिकै तेज।
4: सुन्नु न सावित्रीजी, मलाई सोफा दराज डाइनिङ लगायत अफिसको सामान किन्न जानुपर्ने थियो, कहाँ जाने होला?
5: ए हो र, यसको लागि तपाईँले चिन्ता लिनै पर्दैन। यदि तपाईँ नेपालगञ्जमा आफ्नो घर, अफिस वा पसलका लागि गुणस्तरीय फर्निचर खोज्दै हुनुहुन्छ भने तपाईँको सही गन्तव्य हो अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड, जुन नेपालगञ्जको सुर्खेत रोडमा रहेको छ।
4: ए हो र, त्यहाँ अर्डर अनुसार मैले भनेका सबै कुरा पाउँछ त?
5: पाउँछ नि, किन नपाउनु? त्यहाँ अर्डर अनुसार बेड, सोफा, डाइनिङ टेबल, अफिस टेबल, ड्रेसिङ टेबल, दराज लगायत सम्पूर्ण फर्निचर उपलब्ध छ। टिकाउ सामग्री, आकर्षक डिजाइन र उत्कृष्ट फिनिसिङका साथ उत्पादन गरिन्छ। एक पटक अवश्य भेट्नुहोस्, तपाईँ निराश हुनुहुने छैन। हजुर, अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड, सुर्खेत रोड, नेपालगञ्ज। फोन नम्बर 98448-87535 र 98082-54037।
6: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
7: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
6: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
7: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
8: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
6: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
7: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
8: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ। फोन नम्बर 98-61-14-16-99।
9: रङ बहार रङ बहार,
10: बर्जर सँगै उपहारै उपहार, बम्परमा यामाहा रेजियर।
9: बर्जर पेन्सले घर रङ्गाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
10: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रङ्गाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
9: बर्जर पेन्स।
11: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
12: हरेक सामानको खरिदमा 1000 देखि 20000 सम्म छुट, 10 देखि 15 वर्षसम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि। अहिले थमाथम बिक्री भइरहेको छ।
11: स्थान राजा चोक, राष्ट्रिय वाणिज्य ब्याङ्कको अगाडि।
12: सम्पर्क 97-05-11-48-70।
11: सोफा हब नेपालगञ्ज,
12: विश्वासमा नम्बर 1,
11: क्वालिटीमा सबैभन्दा बेस्ट।
13: मन पर्यो त पर्यो पर्यो,
14: जब से तुमको देखा है
15: सिंगापुर होलसेल,
11: नेपालगञ्ज सेतु विकास चोक,
13: सिंगापुर होलसेल,
11: नेपालगञ्ज सेतु विकास चोक, नामै काफी, क्या दामी।
5: लेडिज तथा जेन्ट्स सबै उमेर समूह र सबै प्रकारका डिजाइनका फेन्सी कपडा पाइन्छ।
16: आजै रोजौ है।
11: मन पर्यो त पर्यो पर्यो,
15: नेपालगञ्जमा एकमात्र ठाउँ, होलसेल मूल्यमा खुद्रा फेन्सी कपडा किन्न, रोज्न, छुन, लगाउन पाइने स्थान सिङ्गापुर होलसेल।
11: सिङ्गापुर होलसेल सेतु बेका चोक, अहिले जान पर्यो। हो, सिङ्गापुर होलसेल मल, नेपालगञ्ज सेतु विकास चोक। फोन 97-06-95-92-45, 98-28-36-50-65। सिङ्गापुर होलसेल मल।
3: यो कृष्ण सार एफएम
0: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज

0: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग दुई। शर्माजीको परिवार सबै डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
1: नमस्ते दाई।
2: नमस्ते नमस्ते, धेरै दिनपछि देख्यौ त भाइ।
1: विदेश नाटकको दाई प्रोसेस गर्दै थिए, अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
2: समयमै सही ठाउँमा गएछौ त, अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
3: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
4: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीका साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
5: हाम्रा विशेषताहरू:
4: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
5: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर, थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा।
4: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान, बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
5: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर, थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
4: प्रत्येक महिना हार्दिक IVF काठमाडौँका निसन्तान, बाझोपन, महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा।
5: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ECG, डिजिटल एक्सरे सेवा।
4: अत्याधुनिक AI प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
5: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40%देखि 50%सम्म विशेष छुट सेवा।
4: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि, NIC एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्तो चोक, नेपालगञ्ज।
5: सम्पर्क फोन नम्बर 081-530-274 र 98-580-21-822।
6: सुन न बहिनी, टेलरको सबै सामान भइसक्यो, मेसिन कहाँबाट ल्याउने होला?
7: ओहो दाई, त्यति पनि थाहा छैन? नेपालगञ्जको घरबारी टोलमा रहेको BS सिलाई मेसिन सप्लाई छँदैछ नि।
6: त्यहाँ कस्तो कस्तो मेसिनहरू पाउँछ नि?
7: तपाईँले जस्तो खोज्नु भयो त्यस्तै पाउँछ।
8: BS सिलाई मेसिन सप्लायर्स, घरबारी टोल, पिपल चौतारा, उपमहानगरपालिका 2, नेपालगञ्ज। हामी कहाँ अनमोल, ताज र उषा ब्रान्डका साथै विभिन्न कम्पनीका सिलाई मेसिन बिक्री तथा मरमत गरिन्छ। साथै सिलाई मेसिन सम्बन्धी सबै पाठ पूजा एवं सामग्रीहरू पनि पाइन्छ। सम्पर्क नम्बर 98-481-2328, 98-224-1572 र 98-224-5278।
9: यसका साथै दसैँ तिहार र छठ पर्वमा 5-30% ग्राहक वर्गमा छुटको व्यवस्था गरिएको छ।
10: मानिस अधिकारका साथ जन्मिन्छन्, बजारमा बिक्रीका लागि होइन। लोभ र प्रलोभनमा नपरौँ, असुरक्षित बसाइसराइ नगरौँ, सचेत बनौँ, मानव तस्करको जालबाट बचौँ। यौन शोषण, बाल विवाह, बाध्यकारी काम र दासत्व नियन्त्रण गरी महिला र बाल बालिकाको सुरक्षा सँगै सभ्य समाज निर्माणमा प्रतिबद्ध हौँ। जनहितका लागि आफन्त नेपाल।
11: यो कृष्ण सार FM
12: 94 मेगाहर्ज कृष्णसार जत्तिकै तेज।

0: होइन, कौशल्या मेमोरियल अस्पताल यही थियो त।
1: ओहो बाजे, अब उता आइन, ठ्याक्कै यता हेर्नुहोस् त पूर्वपट्टि। हाम्रा सेवाहरू: इन्टरनल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा, हार्ट जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, दाँत बङ्गारा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा, एकुपंक्चर तथा फिजियोथेरापी सेवा, चौबिसै घण्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, चौबिसै घण्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्ट्यान्डर्ड वार्ड तथा क्याबिनहरू।
2: हजुर, कौशल्या मेमोरियल अस्पताल, कोहलपुर नगरपालिका, वडा नम्बर 9, हलदारपुर बाँके। सम्पर्क नम्बर 081-414-007 र 98-482-63-389।
3: अया, कान दुखेर हैरान भइरहेछ, के गर्ने, कहाँ जाने होला?
1: बहिनी, किन चिन्ता लिनुहुन्छ? बिर्नोज कान स्वास्थ्य सामुदायिक सेवा हुँदाहुँदै हाम्रा सेवाहरू: नाक कान घाँटी रोग विशेषज्ञ तथा कान स्वास्थ्य प्राविधिकद्वारा दैनिक रूपमा कानको परीक्षण जाँच गर्नुका साथै अपरेसन गरिन्छ। कान नसुन्ने बिरामीहरूको लागि कान सुन्ने विभिन्न मेसिनहरू सहुलियत शुल्कमा उपलब्ध गराइन्छ। कानमा पर्न गएका विभिन्न प्रकारका बाहिरी वस्तुहरू, कानको कानेगुजी निकाल्ने, कानेगुजी तथा अन्य कानका फोहोर वस्तुहरूको सरसफाई समेत गरिन्छ। लामो समयसम्म कान पाकिरहेमा वा पिप आइरहेमा कान चिलाउने, कान दुख्ने, कान कराउने, कान हुने, कानबाट तरल पदार्थ निस्किने, कान कम सुन्ने बिरामीहरूको कान परीक्षण गर्नुका साथै प्राथमिक कान उपचार तथा आवश्यक सल्लाह सुझाव दिइन्छ।
4: साथै प्रयोगशालाको पनि व्यवस्था रहेको छ। अस्पताल शनिबार दिउँसो 1 बजेसम्म खुल्ला रहनेछ।
1: विस्तृत जानकारीको लागि ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा, फुलचेक्रा 5, नेपालगंज। सम्पर्क फोन नम्बर 081-530-244, 98-580-81-244।

0: हजुरबालाई लामो समयदेखि कानको समस्या छ, नेपालगञ्जमा भरपर्दो र विश्वासिलो अस्पतालका लागि कहाँ जाने होला?
1: ए, त्यसो भए त चिन्तै लिनु पर्दैन नि, नेपालगञ्जमै रहेको बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र छँदैछ नि। यहाँ त अनुभवी विशेषज्ञ तथा वरिष्ठ कान स्वास्थ्य प्राविधिकबाट हरेक दिन कान परीक्षण गरिन्छ। त्यति मात्र कहाँ हो र, यहाँ त लामो समयदेखि कान पाकिरहने जीर्ण रोग, काने ढुसी, कान चिलाउने, कान कम सुन्ने, कान डम्म हुने बिरामीहरूको उपचार तथा परामर्श र लामो समयदेखि कान पाकिरहँदा कानको जालीमा प्वाल परेको, कान हड्डी खाने रोगको शल्यक्रिया अपरेसनबाट उपचार गरिन्छ। साथै कान कम सुन्ने बिरामीहरूका लागि कानमा लगाउने सस्तोदेखि महँगोसम्मका विभिन्न मोडेलका कानका मेसिन हियरिङ एड बिरामीहरूको चाहना अनुसार उपलब्ध गराइन्छ। बिटिई, सिआइसी, आरआइसी जस्ता मेसिनहरू पनि यही उपलब्ध छन्।
0: ए, त्यसो भए हजुरबालाई त्यहाँ लगेर उपचार गराउँदा स्पष्ट सुन्न सक्नु होला त?
1: अवश्य, समयमा उपचार गरेपछि धेरै सुधार सम्भव हुन्छ।
0: बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र,
1: नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 6, फुलटेक्रा, आर्मी ब्यारेक सामुन्ने, राप्ती रोड, बाँके। सञ्चालक पुरन चौधरी।
0: सम्पर्क नम्बर 98 84 20 697, 98 85 23 697 र 98 014 83 697।
1: बहिरोपण निवारण कार्यक्रममा सहभागी हौ, नियमित कानको जाँच गरौँ।
2: रंग बहार
3: बर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
2: बर्जर पेंट्स ले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
3: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहार पनि। घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ।
2: बर्जर पेंट्स।
4: सुबिसु अपर्च्युनिटी 1900 वार्षिक उत्सवको अवसरमा प्रस्तुत छ सुबिसु अपर्च्युनिटी। यस योजना अन्तर्गत ग्राहकहरूले पाउनुहुनेछ 25 MBPS इन्टरनेट र क्लियर टिभीको फुल HD प्याकेज प्रति महिना मात्र ₹1040 र 65 भन्दा बढी HD च्यानल भएको क्लियर टिभीको प्याकेज प्रति महिना ₹221। साथै दामी म्युजिकको प्रिमियम प्याकेज 3 महिनाका लागि निशुल्क। शर्त र नियमहरू लागू हुनेछ। थप जानकारीका लागि www.subisu.net.np। सुबिसु।
5: यो कृष्ण सार FM
6: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
1: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
0: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
1: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
2: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
0: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
1: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
2: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ, फोन नम्बर 98 61 14 16 99।

0: तपाईँ होइन विदेशबाट आएको, तपाईँ यहाँ बस्न मिल्दैन, तपाईँ खुरुपै हिँडिहाल्नुहोस् क्वारेन्टाइनमा।
1: ए बाबु, पाँच वर्षमा आफ्नो बाउ आमा बिहारी सम्झेरीको चाडबाडमा आएको छोरालाई कहाँ क्वारेन्टाइन कहाँ लाने भने बाबु, त्यसो नभनिदिनु होस्
0: हुँदैन।
1: मेरो छोरालाई केही पनि भएको

0: नमस्ते दाई।
1: नमस्ते नमस्ते, धेरै दिनपछि देख्यौ त भाइ।
0: विदेश जान आँटेको दाई, प्रोसेस गर्दै थिए। अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
1: समयमै सही ठाउँमा गएछौ त। अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
2: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
3: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीका साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
4: हाम्रा विशेषताहरू:
3: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
4: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा।
3: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
4: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
3: प्रत्येक महिना हार्दिक IVF काठमाडौँका निसन्तान बाझोपन महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा।
4: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ECG, डिजिटल एक्सरे सेवा।
3: अत्याधुनिक AI प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
4: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40% देखि 50% सम्म विशेष छुट सेवा।
3: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि, NIC एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्तो चोक, नेपालगञ्ज।
4: सम्पर्क फोन नम्बर 081-530-274 र 98-580-21-822।
5: मन पर्यो त पर्यो, पर्यो
6: जब से तुमको देखा है।
7: सिंगापुर होलसेल,
8: नेपालगञ्ज सेतु बिकट चोक,
5: सिंगापुर होलसेल,
8: नेपालगञ्ज सेतु बिकट चोक, नामै काफी, क्या दामी।
9: लेडिज तथा जेन्ट्स सबै उमेर समूह र सबै प्रकारका डिजाइनका फेन्सी कपडा पाइन्छ।
10: आजै रोजौ है।
8: मन पर्यो त पर्यो, पर्यो
7: नेपालगञ्जमा एकमात्र ठाउँ, होलसेल मूल्यमा खुद्रा फेन्सी कपडा किन्न, रोज्न, छुन, लगाउन पाइने स्थान सिङ्गापुर होलसेल।
8: सिङ्गापुर होलसेल सेतु बिका चोक, अहिलेै जान पर्यो। हो, सिङ्गापुर होलसेल मल, नेपालगञ्ज सेतु बिका चोक। फोन 97-0-695-92-45, 98-28-36-50-65। सिङ्गापुर होलसेल मल।
11: यो कृष्ण सार FM
12: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: खुशीको खबर।
1: हाम्रै सहर नेपालगञ्जमा वर्षौंदेखि सेवा दिँदै आइरहेको नेपालगञ्ज नेशनल अस्पतालमा विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक रूपमा विभिन्न स्वास्थ्य सेवा प्रदान हुँदै आइरहेको छ। यस अस्पतालमा दैनिक रूपमा विभिन्न विशेषज्ञहरूद्वारा ओपिडी सेवा हुनुका साथै विभिन्न सेवाहरू भइरहेको जानकारी गराइन्छ।
0: हजुर, हाम्रो यहाँ सर्जरी सम्बन्धी सम्पूर्ण उपचार, प्रसूति तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण उपचार, नसा तथा हड्डी रोग सम्बन्धी सम्पूर्ण उपचार, मस्तिष्क तथा मानसिक सम्बन्धी सम्पूर्ण उपचार, छाला रोग सम्बन्धी उपचार, छाला रोग सम्बन्धी सम्पूर्ण उपचार, नाक कान घाँटी सम्बन्धी सम्पूर्ण उपचार, सुगर ब्लड प्रेसर मुटु रोग पेट छाती कलेजो सम्बन्धी सम्पूर्ण उपचार, प्याथोलोजी ल्याब सम्बन्धी सम्पूर्ण उपचार, भिडियो एक्सरे डिजिटल एक्सरे तथा अन्य सम्पूर्ण सेवा सहित गुणस्तरीय अस्पतालका साथै प्रत्येक महिनाको अन्तिम शुक्रबार काठमाडौँ मेडिसिटी अस्पतालबाट सुगर र थाइरोइडको उपचारका लागि डाक्टर सुमन बराल आउने जानकारी पनि गराउन चाहन्छौँ।
1: नोट, यस अस्पतालमा कार्यरत सम्पूर्ण डाक्टरहरूद्वारा प्रत्येक महिनाको अन्तिम शनिबार निशुल्क ओपिडी सेवा हुनुका साथै जाँचहरूमा 20% विशेष छुटको व्यवस्था गरिएको छ।
0: सम्पर्क नम्बर 081536465 98239806665 र 98482804665 नेपालगञ्ज नेसनल अस्पताल बिपी चोक नेपालगञ्ज।
2: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
3: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
2: कति अस्पताल धायौँ, कति उपचार गरायौँ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
3: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
4: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
2: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
3: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
4: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड काठमाडौँ, फोन नम्बर 98614169।
5: रंग बहार रंग बहार
6: बर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
5: बर्जर पेंस ले घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
6: साथै 65 इन्च को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि।
5: घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ। बर्जर पेंस।
7: समयमै पूर्व सूचना पाऊ, बाढी जोखिमबाट ज्यान जोगाऊ।
0: सर्वसाधारणले बाढीको खबर कसरी थाहा पाउने?
7: जल तथा मौसम विज्ञान विभागको 1155 नम्बरमा फोन गरेर नदीको बहाव र बाढीको अवस्था बारे निशुल्क जानकारी लिने,
0: गाउँमा राखिएको साइरनको आवाज र नदी किनारमा राखिएको रङको अर्थ बुझ्ने,
7: स्थानीय एफएम रेडियो टेलिभिजन र मोबाइलमा आउने नेपाल टेलिकम एन्ड सेल अलर्ट एसएमएस नियमित हेर्ने,
0: रङको संकेत बुझौँ,
7: पहेँलो रङ सतर्कता तह, नदीमा पानीको सतह बढ्दैछ सजग रहनुहोस् र सामानहरू बाँध्न थाल्नुहोस्,
0: रातो रङ खतराको तह, बाढी जुनसुकै बेला गाउँ पस्न सक्छ, तुरुन्तै घर छोडेर सुरक्षित स्थानतिर जानुहोस्।
7: पूर्व सूचना पाएपछि तुरुन्तै गर्नुपर्ने तयारी, बाढी आउने चेतावनी पाउन साथ 1-2 घन्टा अगावै गर्नुपर्ने कामहरू,
0: परिवारका सबै सदस्यहरूलाई एकै ठाउँमा जम्मा गर्ने र छरछिमेकलाई पनि सचेत गराउने,
7: नागरिकता जन्म दर्ता जगाधनी पूर्जा नगद र गहनालाई वाटर प्रुफ अर्थात् प्लास्टिकको झोलामा हालेर सुरक्षित राख्ने,
0: घर पालुवा जनावर तथा चौपायाहरूलाई दाम्लोबाट फुकाउने वा अग्लो सुरक्षित स्थानमा सार्ने,
7: विशेष गरी सुत्केरी गर्भवती बालबालिका वृद्ध वृद्धा र अपाङ्गता भएका व्यक्तित्वहरूलाई पहिलो प्राथमिकतामा राखेर सुरक्षित आश्रय स्थलतर्फ लैजाने,
0: स्थानीय सरकारसँगको समन्वयमा सञ्चालित पर्वल परियोजनाद्वारा जनहित

0: होइन, कौशल्या मेमोरियल अस्पताल यही थियो त।
1: ओहो बाजे, अब उता आइन, ठ्याक्कै यता हेर्नुहोस् त पूर्वपट्टि।
2: हाम्रा सेवाहरू: इन्टरनल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा, हार्ट जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, दाँत बङ्गारा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा, एकुपंक्चर तथा फिजियोथेरापी सेवा, चौबिसै घण्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, चौबिसै घण्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्ट्यान्डर्ड वार्ड तथा क्याबिनहरू।
3: हजुर, कौशल्या मेमोरियल अस्पताल, कोहलपुर नगरपालिका, वडा नम्बर 9, हलदारपुर बाँके। सम्पर्क नम्बर 081-414-007 र 98-482-63-389।
4: हाय, के गर्ने होला अब? सुगर पनि बढ्दैछ, थाइरोइडको समस्या अझ छुट्टै छ। कति ठाउँमा देखाएँ तर भएन।
5: ए, तिमी यति चिन्तित किन? के भयो फेरि?
4: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो, अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
5: ए, अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
4: कस्तो खबर?
5: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, एमडी इन्टरनल मेडिसिन टियु, एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ।
4: ए, साँच्चै?
5: अझै सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
4: ए, त्यो त झन् राम्रो
5: हो नि। डाक्टर पूनमाचारी एमबिबिएस, एमडी केयु, आइभीएफ स्पेसलिस्ट इन्डिया र डाक्टर सूरज राज भट्टराई एमबिबिएस, एमएस केयु, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
4: वा, अब त मलाई धेरै ढुक्क लाग्यो।
5: अझै अरू सेवाहरू पनि छन्। दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, एक्सरे, इसिजी तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
4: यो त पुरा प्याकेज जस्तै भयो नि।
5: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
4: हजुर, आजै सम्पर्क गर्नुहोस्। सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, बिपी चोक, नेपालगञ्ज। फोन नम्बर 081-531-860 र 081-531-861।
5: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।
6: आमाको उपचार गरौँ भनेको कहाँ जाने होला?
7: कान्ति आरोग्य अस्पताल छँदै छ नि। पश्चिम नेपालकै अनुभवी र उत्कृष्ट विशेषज्ञ तथा शल्य चिकित्सकद्वारा विश्वस्तरीय स्वास्थ्य सेवा पनि यही उपलब्ध छ।
6: हो र, यो अस्पतालमा के सुविधा छन् नि?
7: 24 घण्टा इमर्जेन्सी सेवा, दैनिक ओपिडी सेवा, दूरबीन तथा लेजर प्रविधिबाट शल्यक्रिया, जलेको घाउको उपचार गरिनुका साथै एनआइसियु, पिआइसियु, आइसियु, हाइटेक अपरेसन थिएटर र सुरक्षित प्रसुति सेवा पनि यही उपलब्ध छन्। अझ यहाँ त बालबालिका तथा नवजात शिशुहरूको सामान्यदेखि जटिल सबै रोगहरूको सबै किसिमको उपचार गरिन्छ नि।
6: त्यसो भए आमालाई लगेर आजै जानु पर्यो।
7: कान्ति आरोग्य अस्पताल, सुर्खेत रोड, नेपालगञ्ज। सबै किसिमका उत्कृष्ट स्वास्थ्य सेवा एकै छानामुनि।
6: सम्पर्क नम्बर 081-535-717।

0: नेपालकै एकमात्र अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा। सन् 2016 डाक्टर लियोनार्ड लिङ्को फाउन्डेसनद्वारा बेस्ट डाक्टर अवार्डद्वारा सम्मानित डाक्टर प्रतीक श्रेष्ठ, एनएमसी 19393, बिडिएस दिल्ली, एफएजिसी मणिपाल, सर्टिफाइड इम्प्लान्ट एन्ड लेजर डेन्टिस्ट्री अमेरिका, सर्टिफाइड बोटक्स एन्ड फिलर स्पेसलिस्ट युरोप, एडभान्स सर्टिफिकेट इन जेनरल डेन्टिस्ट्री क्यानाडा, मिनी रेजिडेन्सी इन इन्डो डेन्टिक्स साउथ कोरिया, यी विभिन्न देशहरूमा अध्ययन गरेका डाक्टर प्रतीक श्रेष्ठद्वारा उपचार गरिने अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा।
1: विशेषताहरू: दुखेको दाँतहरू जराबाट नै भरेर नदुख्ने बनाउने, बच्चाहरूको दुखेको दाँत जराबाट भर्ने, किरा लागेको दाँतलाई भर्ने, दाँत निकाल्ने, दाँतमा खोल लगाउने र दाँत नभएको ठाउँमा दाँत हाल्ने, मेटल क्राउन, बाङ्गो दाँतलाई तार बाँधेर सिधा गर्ने, वृद्ध अवस्थामा भएको बुढाबुढीको पुरा दाँतको सेट लगाउने, दाँतलाई प्रत्यारोपण गर्ने, चाउरी परेको अनुहारलाई राम्रो पार्ने, आँखा तल खाल्टो भएकोलाई भर्ने, सबै उपचारहरू दूरबीनबाट गरिने, डिजिटल एक्सरे सेवा।
2: सम्पर्क गणपति क्लिनिक, सुर्खेत रोड नेपालगञ्ज, नर्सिङ होम नजिकै कुसुम पेट्रोल पम्पको सामुन्ने, पासङलाम रोड जाने बाटोमा। फोन नम्बर 081-531-366 र 98-085-49-451।
3: सुबिसु अपर्च्युनिटी 1900 वार्षिक उत्सवको अवसरमा प्रस्तुत छ सुबिसु अपर्च्युनिटी। यस योजना अन्तर्गत ग्राहकहरूले पाउनुहुनेछ 25 MBPS इन्टरनेट र क्लियर टिभीको फुल HD प्याकेज प्रति महिना मात्र रु 1040 र 65 भन्दा बढी HD च्यानल भएको क्लियर टिभीको प्याकेज प्रति महिना रु 221। साथै दामी म्युजिकको प्रिमियम प्याकेज 3 महिनाका लागि निशुल्क। शर्त र नियमहरू लागू हुनेछन्। थप जानकारीका लागि www.subisu.net.np। सुबिसु।

0: दाई, धेरै समयदेखि महिनावारी गडबडी, सेतो पानी बग्ने र पेट दुख्ने समस्याले साह्रै दुःख पाएकी छु। कहाँ जाँदा राम्रो होला?
1: म पनि पहिला ग्यास्ट्रिक पाइल्स र पेटको समस्याले धेरै हैरान थिएँ। पछि नेपालगञ्जको मेडिकेयर क्लिनिक गएँ। त्यहाँ महिला र पुरुष दुवैका समस्याको उपचार र अपरेसन एउटै ठाउँमा हुने रहेछ। अनुभवी विशेषज्ञ डाक्टरबाट सेवा पाएपछि अहिले मलाई धेरै आराम भएको छ।
0: हो र, त्यहाँ के सेवा पाइन्छ त दाई?
1: सुन, त्यहाँ महिलाहरूका लागि बाँझोपन, सेतो पानी, महिनावारी गडबडी, गर्भवती जाँच, पाठेघर तथा स्तन सम्बन्धी समस्याको उपचार पाइन्छ। र पुरुष तथा अन्य बिरामीहरूका लागि ग्यास्ट्रिक पाइल्स, हर्निया, एपेन्डिक्स, थाइराइड, पित्त थैली, गाँठा गुठी तथा विभिन्न ल्याप्रोस्कोपिक र लेजर सर्जरी सेवा पनि उपलब्ध छ नि।
0: हजुर, मेडिकेयर क्लिनिकमा वरिष्ठ ल्याप्रोस्कोपिक दूरबीन तथा लेजर सर्जन डाक्टर कमर हसन अन्सारी र वरिष्ठ ल्याप्रोस्कोपिक स्त्री तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर अमिरुन निशाले सेवा दिइरहनु भएको छ। तपाईँ पनि आजै कुनै पनि चेक जाँच र अपरेसनका लागि नाम दर्ता गरेर ढुक्क बन्नुहोस्।
1: मेडिकेयर क्लिनिक, नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 11, बिपी चोक नजिक उपमहानगरपालिकाको कार्यालय लाइनमा। सम्पर्क नम्बर 97639 11786 र 98224 92377।
2: मेडिकेयर क्लिनिक महिला र पुरुष दुवैको स्वास्थ्य उपचारको भरपर्दो गन्तव्य।
0: ओहो सर, कार्यक्रमको सबै तयारी त भयो तर कहाँ गर्ने भन्ने टुङ्गो लागेन। के गर्ने होला?
3: किन चिन्ता गर्नुहुन्छ? न्यू कैलाश दर्शन होटल छँदैछ नि।
0: कस्तो होटेल हो कुन्नी? हामीले खोजेको सुविधाहरू छ कि छैन?
3: किन नहुनु? ल सुन्नुहोस्, नेपालगञ्ज उपमहानगरपालिका राजा गेटदेखि 500 मिटर पूर्व रहेको यस होटलमा त गाडी पार्किङको सुविधा भएको, एसी रुमको व्यवस्था भएको, क्याबिन सहितको रेस्टुरेन्ट भएको, कार्यक्रमका लागि हल अनि अर्डर अनुसार सुपथ मूल्यमा खानेकुराको साथै बसोबास पनि व्यवस्था रहेको छ। एनिभर्सरी, बर्थडे तथा विशेष पार्टीको अवसरमा 15% विशेष छुटको पनि व्यवस्था छ।
0: सुविधा पाएपछि त अब हामी ढुक्क भएर न्यू कैलाश दर्शन होटलमै कार्यक्रम गर्नेछौँ।
3: हजुर, न्यू कैलाश दर्शन होटल, नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 20, राजा। सम्पर्क फोन नम्बर 98484 57466।

0: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। थुनिएको मर्स्याङ्दी नदी क्रमशः खुल्दै लमजुङमा बाढीको जोखिम नरहेको प्रशासनको भनाई। बाढीले बन्द भएको कालीगण्डकी एबाट विद्युत उत्पादन सुरु गर्ने तयारी, प्राविधिक टोलीद्वारा आयोजनाको निरीक्षण। सुनको भाव आज एकै दिन 5,000 रुपियाँले घट्यो, तोलाको 2,94,300 रुपियाँमा कारोबार। बेलायतमा रहेको अमेरिकी हवाई अखाडा नजिक 5 जना पक्राउ, आतंकवादी गतिविधिको आशंका। र वर्षाका कारण खेल रद्द भएपछि भारत र पाकिस्तान एसियाली खेलकुद क्रिकेटको सेमिफाइनलमा। नेपाल खबरमा अब पूरा खबर। अविरल वर्षापछि स्थानीय घट्टे खोलामा आएको लेदोसहितको ढुङ्गा, गिटी र बालुवा थुप्रिएपछि तातोपानी क्षेत्रमा थुनिएको मर्स्याङ्दी नदीमा पानीको बहाव क्रमशः खोल्न थालेको छ। नदी थुनिएर बनेको तालबाट आंशिक रूपमा पानी बग्न थालेको प्रहरले जनाएको छ। प्रमुख जिल्ला अधिकारी मुक्ति प्रसाद खनालले मनाङको मर्स्याङ्दी नदीको पानीको बहाव क्रमशः खुल्दै गएको जानकारी दिनुभयो। नदी थुनिएको क्षेत्रमा सडक सम्पर्क विच्छेद रहेकाले स्काभेटर लगेर पानीको बहावलाई थप सहज बनाउने विषयमा छलफल भइरहेको उहाँको भनाइ छ। बाढीका कारण लमजुङ र मनाङको सीमा क्षेत्रमा रहेको ताल बजारमा समेत क्षति पुगेको थियो। प्रमुख जिल्ला अधिकारी खनालले मर्स्याङ्दी नदीको तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई अझै पनि सतर्क रहन भन्ने आग्रह गर्नुभएको छ। यता लमजुङमा तत्काल बाढीको जोखिम नरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद खनालले अहिले नदीको पानीको सतह घट्दै गइरहेकाले तत्काल चिन्ता गर्नुपर्ने अवस्था नरहेको बताउनुभयो। उहाँका अनुसार केही दिन अघि नदीमा पानीको बहाव असार साउनमा आएको बाढी बहिरोको तुलनामा दोब्बर जस्तै भए पनि अहिले अवस्था क्रमशः कम हुँदै गएको छ। कालीगण्डकी नदीमा पानीको बहाव घट्दै गएपछि स्याङ्जाको बेलटारीमा कालीगण्डकी ए जलविद्युत आयोजनाले आजदेखि विद्युत उत्पादन फेरि सञ्चालन गर्ने तयारी गरेको छ। 4 दिनदेखि लगातार परेको वर्षाका कारण कालीगण्डकी नदीमा पानीको बहाव अत्यधिक बढेपछि जोखिम हुन नदिन आयोजनाबाट विद्युत उत्पादन बन्द गरिएको थियो। अहिले नदीको जलस्तर घट्दै गएपछि आयोजनाले बाढीपछिको अवस्थाको निरीक्षण गरी उत्पादन फेरि सञ्चालन गर्न लागेको छ। कालीगण्डकी ए जलविद्युत केन्द्रका प्रमुख आत्मेश पौडेलका अनुसार प्राविधिक टोलीले बाढीपछिको अवस्थाबारे निरीक्षण गरिसकेको छ। उहाँका अनुसार कालीगण्डकी नदीमा पानीको बहाव अत्यधिक बढेपछि जोखिम हुन नदिन उत्पादन बन्द गरिएको थियो। बाढीका बेला मिर्मीमा रहेको आयोजनाको बाँधका सबै ढोका खोल्दै पानी नदीमा फालिएको हो। कालीगण्डकी ए जलविद्युत आयोजनाबाट 144 मेगावाट विद्युत उत्पादन हुँदै आएको छ। आज एकै दिन सुन तोलामा 5,000 रुपियाँले घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार सुन तोलाको 2,94,300 रुपियाँमा कारोबार भइरहेको छ। हिजो सुन 700 रुपियाँले बढेर 2,99,300 रुपियाँमा कारोबार भयो। यस्तै आज चाँदीको भाव पनि तोलामा 145 रुपियाँले घटेर 4,510 रुपियाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ। हिजो चाँदीको भाव तोलाको 4,655 रुपियाँ थियो। अर्थमन्त्री डाक्टर सोनी वाग्ले र एसियाली पूर्वाधार लगानी बैङ्कका अध्यक्ष जौ जिआई बीच भेटवार्ता भएको छ। कतारको राजधानी दोहामा भएको भेटमा अर्थमन्त्री डाक्टर वाग्ले नेपालमा एआइआइबीको लगानी विस्तार, प्राकृतिक विपदपछिको पुनर्निर्माण तथा सहुलियतपूर्ण वित्तीय पहुँच विस्तार गर्न बैङ्की अध्यक्ष जिआईलाई आग्रह गर्नुभएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ। भेटका क्रममा एआइआइबीका अध्यक्ष जिआईले हालै भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण नेपालले भोग्नु परेको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो समवेदना प्रकट गर्नुभएको छ। उहाँले विपदपछिको पुनर्निर्माणमा बैङ्कका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनु भएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा प्राकृतिक विपत्तिका बीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश, आर्थिक गणना लगत प्रशोधन प्रक्रिया सुरु लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
2: हरेक सामानको खरिदमा 1,000 देखि 20,000 सम्म छुट, 10 देखि 15 वर्ष सम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि।
1: स्थान राजा चोक राष्ट्रिय वाणिज्य बैङ्कको अगाडि।
2: सम्पर्क 97051848
1: सोफा हब नेपालगञ्ज,
2: विश्वासमा नम्बर 1,
1: क्वालिटीमा सबैभन्दा बेस्ट।
3: रंग बहार, रंग बहार।
4: बर्जर संगे उपहार है उपहार। बम
2: बम्परमा यामाहा रेजियर।
3: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
2: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाओ, खुशी बढाओ, उपहार जित्ने अवसर पाओ।
3: बर्जर पेन्स।
4: मानिस अधिकारका साथ जन्मिन्छन्, बजारमा बिक्रीका लागि होइन। लोभ र प्रलोभनमा नपरौं, असुरक्षित बसाई सराई नगरौं, सचेत बनौं, मानव तस्करको जालबाट बचौं। यौन शोषण, बाल विवाह, बाध्यकारी काम र दासत्व नियन्त्रण गरी महिला र बाल बालिकाको सुरक्षा सँगै सभ्य समाज निर्माणमा प्रतिबद्ध हौ। जनहितका लागि आफन्त नेपाल।
0: यहाँ कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। यतिन्जेल हामीले थुनिएको मर्स्याङ्दी नदी क्रमशः खुल्दै बाढीले बन्द कालीगण्डकी एबाट विद्युत उत्पादन सुरु गर्ने तयारी लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। भोटेकोशी बाढी, लगातारको वर्षा र सडक अवरोधका कारण पोखरामा पर्यटक आगमन ठप्प प्राय भइरहेका बेला पर्यटन क्षेत्र खुला र पर्यटकको स्वागतका लागि तयार रहेको सन्देश पोखराले दिएको छ। विश्व पर्यटन दिवसका अवसरमा पोखराको लेक साइडमा आयोजित मिनी सडक महोत्सव मार्फत पर्यटन व्यवसायीले प्रतिकूल परिस्थितिका बावजुद पोखराका पर्यटकीय गतिविधि सञ्चालनमा रहेको सन्देश दिएका छन्। रेस्टुरेन्ट एन्ड बार एसोसिएसन रेबान पोखराले आयोजना गरेको महोत्सवमा पोखराको मौलिक संस्कृति, स्थानीय कला, खानाका परिकार तथा आतिथ्य प्रस्तुत गरिएको छ। यसैबीच पोखराको प्रमुख पर्यटकीय गन्तव्य फेवातालमा आपतकालीन तथा शीघ्र उद्धारका लागि उच्च क्षमताको जेटस्की उद्धार बोट डुङ्गा सञ्चालनमा ल्याइएको छ। फेवातालमा हुनसक्ने सम्भावित दुर्घटना तथा आपतकालीन अवस्थामा छिटो उद्धार गर्ने उद्देश्यले हिजोदेखि सञ्चालनमा ल्याएको बोट प्रति घण्टा 105 किलोमिटर गतिमा सञ्चालन हुन्छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले आर्थिक गणनामा सहभागी व्यावसायिक प्रतिष्ठानको लगत संशोधन प्रक्रिया धमाधम अघि बढाएको छ। गणना शाखाका निर्देशक डाक्टर वेद प्रसाद ढकालले प्रविष्ट गरिएको तथ्याङ्कमा रहेका गल्ती, दोहोरिएका विवरण तथा नमिलेका अङ्कलाई सच्याएर गुणस्तर सुनिश्चित गर्ने जानकारी दिनुभयो। लगत संशोधन प्रक्रियालाई अत्यन्त महत्त्वपूर्ण र संवेदनशील कार्यका रूपमा लिएको छ। सङ्कलन गरिएको तथ्याङ्कलाई सही परिमार्जित र उपयोगी बनाउन यो प्रक्रिया विभिन्न चरणमा सम्पन्न गरिन्छ। अब विदेशको खबर। बेलायतको ग्लस्टर शहरमा रहेको अमेरिकी वायुसेनाले प्रयोग गर्दै आएको आरएफएफएफ फियरफोर्ड हवाई अखाडातर्फ जाँदै गरेका 5 जनालाई त्यहाँको प्रहरीले पक्राउ गरेको छ। प्रहरीले पक्राउ परेकामाथि विस्फोटक पदार्थ सम्बन्धी अपराध र आतंकवादी कार्यको तयारी रहेको आशंकामा अनुसन्धान अगाडि बढाएको बीबीसीले जनाएको छ। हिजो स्थानीय समयअनुसार 1:15 प्रहरीले ठूलो घटनाको घोषणा गर्दै हवाई अखाडा नजिकका वेलफर्ड गाउँ वरपरका दर्जनौ घर खाली गराएको थियो। पक्राउ परेकाहरूलाई सुरुमा विस्फोटक पदार्थ सम्बन्धी अपराधको आशंकामा नियन्त्रणमा लियो, पछि उनीहरूलाई आतंकवादी कार्यको तयारी गरेको आशंकामा फेरि पक्राउ गरेर त्यहाँको प्रहरी पक्राउ गरेको त्यहाँको प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। अब खेल खबर। जापानमा चलिरहेको एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा वर्षाका कारण खेल रद्द भएपछि भारत र पाकिस्तान सिधै सेमिफाइनलमा पुगेका छन्। प्रतियोगितामा आजको पहिलो क्वार्टर फाइनलमा पाकिस्तानले हङकङसँग र दोस्रो क्वार्टर फाइनलमा भारतले अफगानिस्तानसँग खेल्ने तालिका थियो, तर वर्षाका कारण टस समेत हुन नसकेपछि भारत र पाकिस्तान आइसिसी वरियताका आधारमा अन्तिम 4 पुगेका हुन्। यसैबीच भोलि बिहान 5:45 हुने नेपाल र श्रीलङ्का बीचको तेस्रो क्वार्टर फाइनलमा पनि वर्षाको सम्भावना छ। यो खेल पनि वर्षाका कारण रद्द भएमा आइसिसी वरियताका आधारमा श्रीलङ्का सेमिफाइनलमा पुग्नेछ भने नेपाल बाहिरिनेछ। यस्तै चौथो क्वार्टर फाइनलमा भोलि बिहान 10:15 बङ्गलादेश र मलेसिया खेल्दैछन्। प्रतियोगितामा नेपालले अफगानिस्तान र आयोजक जापानलाई हराएर समूह विजेता बन्दै क्वार्टर फाइनलमा पुगेको हो। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। थुनिएको मर्स्याङ्दी नदी क्रमशः खुल्दै लमजुङमा बाढीको जोखिम नरहेको प्रशासनको भनाई। बाढीले बन्द भएको कालीगण्डकी एबाट विद्युत उत्पादन सुरु गर्ने तयारी। प्राविधिक टोलीद्वारा आयोजनाको निरीक्षण। सुनको भाव आज एकै दिन 5,000 रुपियाँले घट्यो। तोलाको 2,94,300 रुपियाँमा कारोबार। बेलायतमा रहेको अमेरिकी हवाई अखाडा नजिक 5 जना पक्राउ। आतंकवादी गतिविधिको आशंका। र वर्षाका कारण खेल रद्द भएपछि भारत र पाकिस्तान एसियाली खेलकुद क्रिकेटको सेमिफाइनलमा। दिउँसो 12 बजेको नेपाल खबर सकियो, दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौँ।

0: रंगा उदयदेश मेरो एवरेस्ट।
1: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: जनता केबल पांच दशक देखि
1: होइन कौशल्या मेमोरियल अस्पताल यही थियो त।
2: ओहो बाजे, अब उता आइन, ठ्याक्कै यता हेर्नुस् त पूर्वपट्टि।
3: हाम्रा सेवाहरू: इन्टरनल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा, हार्ट जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, दाँत बङ्गारा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा, एकुपंक्चर तथा फिजियोथेरापी सेवा, चौबिसै घण्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, चौबिसै घण्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्ट्यान्डर्ड वार्ड तथा क्याबिनहरू।
4: हजुर, कौशल्या मेमोरियल अस्पताल, कोहलपुर नगरपालिका, वडा नम्बर 9, हलदारपुर बाँके। सम्पर्क नम्बर 081414007 र 98482369।

0: बीर डेंटल
1: नेपालगंज शहरमा सञ्चालित अत्याधुनिक सुविधा सम्पन्न बीर डेन्टलमा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार काठमाडौँ तथा भेरी अञ्चल अस्पतालका अनुभवी वरिष्ठ डाक्टर आरके लामिछानेद्वारा उपचार गरिन्छ।
2: डाक्टर लामिछानेद्वारा गरिने विशेष उपचारहरू: दाँत सफा गर्ने, दाँत भर्ने, दाँत निकाल्ने, दुखेको दाँतको जराको उपचार, खाली ठाउँमा दुरुस्त प्राकृतिक जस्तै नक्कली दाँत राख्ने, बाङ्गो टिङ्गो तथा नमिलेको दाँत फिक्स अर्थोडन्टिक प्रविधिद्वारा मिलाउने, गिजाको रोग जस्तै गिजा सुन्निने, रगत आउने, पिप बग्ने, मुख गनाउने र दाँत हल्लिने समस्याको उपचार, पहेँलो खैरो दाँत, सानो र ठुलो दाँत, छिद्रा तथा ग्याप भएको दाँतलाई कस्मेटिक उपचार प्रविधिद्वारा राम्रो बनाउने, दाँत मुखको चोटपटक तथा बङ्गारका हड्डी भाँचिएको पनि उपचार हुने।
1: सम्पर्क बीर डेन्टल क्लिनिक भेरी अञ्चल अस्पतालबाट 150 मिटर त्रिभुवन चोक तर्फ।
2: फोन नम्बर 081-532-375।
3: ओहो, आज डाइह नै मजा लागत हो। मजासे दवाई करेना कहटो।
4: ए तो ओकर लाग कान्ति आरोग्य अस्पताल जाइ न। पश्चिम नेपालके अनुभवी व उत्कृष्ट विशेषज्ञ चिरफार कैना डाक्टर से विश्वासिलो स्वास्थ्य सेवा यही कान्ति आरोग्य अस्पताल नेपालगञ्जमा मिलत।
3: ए बाट ठिक कैलो, साच्ची कि अस्पतालमा का सुविधा मिलत त?
4: उहाँ त 24 घण्टा इमर्जेन्सी सेवा, दैनिक ओपिडी सेवा, दूरबीन ओ लेजर प्रविधि से शल्यक्रिया, जरल घाउ उपचार गर्न सँगै एनआईसीयू, पीआईसीयू, आईसीयू, हाईटेक अपरेशन थिएटर हो, सुरक्षित प्रसूति सेवा फे उहाँ पाजाइत। छोट बच्चा हो, भर्खर जन्मल बच्चन के सामान्य से लैके जटिल रोग संगे सकु प्रकार के रोग के उपचार फे उहाँ कै जाइत।
3: ए ओसिनो कलसे उहाँ जाई मन फे ढुक्क हुइना चाहल रह।
4: हो तो स्वास्थ्य हेरचाह कहले ठीक ठाउँ रोजना हो। कान्ति आरोग्य अस्पताल सुर्खेत रोड नेपालगंज सक्कुमेरिक उत्कृष्ट स्वास्थ्य सेवा अक्क ठाउँमा। सम्पर्क नम्बर 081-535-717। कान्ति आरोग्य अस्पताल अपने हुकरन के स्वास्थ्य हमारी स्नेहा।
5: दाई धेरै समयदेखि महिनावारी गडबडी, सेतो पानी बग्ने र पेट दुख्ने समस्याले साह्रै दुःख पाएकी छु। कहाँ जाँदा राम्रो होला?
6: म पनि पहिला ग्यास्ट्रिक पाइल्स र पेटको समस्याले धेरै हैरान थिएँ। पछि नेपालगञ्जको मेडिकेयर क्लिनिक गएँ। त्यहाँ महिला र पुरुष दुवैका समस्याको उपचार र अपरेसन एउटै ठाउँमा हुने रहेछ। अनुभवी विशेषज्ञ डाक्टरबाट सेवा पाएपछि अहिले मलाई धेरै आराम भएको छ।
5: हो र, त्यहाँ के सेवा पाइन्छ त दाई?
6: सुन, त्यहाँ महिलाहरूका लागि बाँझोपन, सेतो पानी, महिनावारी गडबडी, गर्भवती जाँच, पाठेघर तथा स्तन सम्बन्धी समस्याको उपचार पाइन्छ र पुरुष तथा अन्य बिरामीहरूका लागि ग्यास्ट्रिक पाइल्स, हर्निया, एपेन्डिक्स, थाइराइड, पित्त थैली, गाँठा गुठी तथा विभिन्न ल्याप्रोस्कोपिक र लेजर सर्जरी सेवा पनि उपलब्ध छ नि।
5: हजुर, मेडिकेयर क्लिनिकमा वरिष्ठ ल्याप्रोस्कोपिक दूरबीन तथा लेजर सर्जन डाक्टर कमर हसन अन्सारी र वरिष्ठ ल्याप्रोस्कोपिक स्त्री तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर अमिरुन निशाले सेवा दिइरहनु भएको छ। तपाईँ पनि आजै कुनै पनि चेक जाँच र अपरेसनका लागि नाम दर्ता गरेर ढुक्क बन्नुहोस्।
6: मेडिकेयर क्लिनिक नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 11 बिपी चोक नजिक उपमहानगरपालिकाको कार्यालय लाइनमा। सम्पर्क नम्बर 97-639-11-786 र 98-224-92-377।
7: मेडिकेयर क्लिनिक महिला र पुरुष दुवैको स्वास्थ्य उपचारको भरपर्दो गन्तव्य।
1: खबर।
8: हाम्रै सहर नेपालगञ्जमा वर्षौंदेखि सेवा दिँदै आइरहेको नेपालगञ्ज नेसनल अस्पतालमा विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक रूपमा विभिन्न स्वास्थ्य सेवा प्रदान हुँदै आइरहेको छ। यस अस्पतालमा दैनिक रूपमा विभिन्न विशेषज्ञहरूद्वारा ओपिडी सेवा हुनुका साथै विभिन्न सेवाहरू भइरहेको जानकारी गराइन्छ।
5: हजुर, हाम्रो यहाँ सर्जरी सम्बन्धी सम्पूर्ण उपचार, प्रसूति तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण उपचार, नसा तथा हड्डी रोग सम्बन्धी सम्पूर्ण उपचार, मस्तिष्क तथा मानसिक सम्बन्धी सम्पूर्ण उपचार, छाला रोग सम्बन्धी उपचार, छाला रोग सम्बन्धी सम्पूर्ण उपचार, नाक कान घाँटी सम्बन्धी सम्पूर्ण उपचार, सुगर, ब्लड प्रेसर, मुटु रोग, पेट, छाती, कलेजो सम्बन्धी सम्पूर्ण उपचार, प्याथोलोजी ल्याब सम्बन्धी सम्पूर्ण उपचार, भिडियो एक्सरे, डिजिटल एक्सरे तथा अन्य सम्पूर्ण सेवा सहित गुणस्तरीय अस्पतालका साथै प्रत्येक महिनाको अन्तिम शुक्रबार काठमाडौँ मेडिसिटी अस्पतालबाट सुगर र थाइरोइडको उपचारका लागि डाक्टर सुमन बराल आउने जानकारी पनि गराउन चाहन्छौँ।
8: नोट, यस अस्पतालमा कार्यरत सम्पूर्ण डाक्टरहरूद्वारा प्रत्येक महिनाको अन्तिम शनिबार निशुल्क ओपिडी सेवा हुनुका साथै जाँचहरूमा 20% विशेष छुटको व्यवस्था गरिएको छ।
5: सम्पर्क नम्बर 081-536-465, 98-239-80-665 र 98-482-80-465। नेपालगञ्ज नेसनल अस्पताल, बिपी चौक, नेपालगञ्ज।

0: कृष्णसार एफएम 94 मेगाहर्ट्ज कृष्णसार जसिन तेज
1: संतोला

accent. Mm-hmm.

0: दाई, धेरै समयदेखि महिनावारी गडबडी, सेतो पानी बग्ने र पेट दुख्ने समस्याले साह्रै दुःख पाएकी छु। कहाँ जाँदा राम्रो होला?
1: म पनि पहिला ग्यास्ट्रिक पाइल्स र पेटको समस्याले धेरै हैरान थिएँ। पछि नेपालगञ्जको मेडिकेयर क्लिनिक गएँ। त्यहाँ महिला र पुरुष दुवैका समस्याको उपचार र अपरेसन एउटै ठाउँमा हुने रहेछ। अनुभवी विशेषज्ञ डाक्टरबाट सेवा पाएपछि अहिले मलाई धेरै आराम भएको छ।
0: हो र, त्यहाँ के सेवा पाइन्छ त दाइ?
1: सुन, त्यहाँ महिलाहरूका लागि बाँझोपन, सेतो पानी, महिनावारी गडबडी, गर्भवती जाँच, पाठेघर तथा स्तन सम्बन्धी समस्याको उपचार पाइन्छ। र पुरुष तथा अन्य बिरामीहरूका लागि ग्यास्ट्रिक पाइल्स, हर्निया, एपेन्डिक्स, थाइराइड, पित्त थैली, गाँठागुठी तथा विभिन्न ल्याप्रोस्कोपिक र लेजर सर्जरी सेवा पनि उपलब्ध छ नि।
0: हजुर, मेडिकेयर क्लिनिकमा वरिष्ठ ल्याप्रोस्कोपिक दूरबीन तथा लेजर सर्जन डाक्टर कमर हसन अन्सारी र वरिष्ठ ल्याप्रोस्कोपिक स्त्री तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर अमिरुन निशाले सेवा दिइरहनु भएको छ। तपाईँ पनि आजै कुनै पनि चेक जाँच र अपरेसनका लागि नाम दर्ता गरेर ढुक्क बन्नुहोस्।
1: मेडिकेयर क्लिनिक, नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 11, बिपी चोक नजिक उपमहानगरपालिकाको कार्यालय लाइनमा। सम्पर्क नम्बर 97639711786 र 98224392377।
2: मेडिकेयर क्लिनिक महिला र पुरुष दुवैको स्वास्थ्य उपचारको भरपर्दो गन्तव्य।
3: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
4: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
3: कति अस्पताल धायौँ, कति उपचार गरायौँ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
4: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
5: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
3: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
4: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
5: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टी मोड, काठमाडौँ। फोन नम्बर 98614169।
6: नमस्ते दाई।
7: नमस्ते नमस्ते, धेरै दिन पछि देख्यौ त भाइ।
6: विदेश जान आँटेको दाई, प्रोसेस गर्दै थिए। अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
7: समयमै सही ठाउँमा गएछौ त। अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
8: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
9: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीको साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
10: हाम्रा विशेषताहरू:
9: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
10: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर, थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा।
9: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान, बाँझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
10: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर, थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
9: प्रत्येक महिना हार्दिक आइबिएफ काठमाडौँका निसन्तान, बाझोपन, महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा।
10: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ईसीजी, डिजिटल एक्सरे सेवा।
9: अत्याधुनिक एआई प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
10: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40%देखि 50%सम्म विशेष छुट सेवा।
9: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि, एनआइसी एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्तो चोक, नेपालगञ्ज।
10: सम्पर्क फोन नम्बर 081530274 र 98580212।
11: रंग बहार, रंग बहार।
12: बर्जर सँगै उपहारै उपहार।
11: नम्बरमा यामाहा रेजियर
12: बर्जर पेन्सले घर रङ्गाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
11: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रङ्गाउ, खुशी बढाउ, उपहार जित्ने अवसर पाऊ।
12: बर्जर पेन्स।
13: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: होइन, कौशल्या मेमोरियल अस्पताल यही थियो त।
1: ओहो बाजे, अब उता आइन, ठ्याक्कै यता हेर्नुहोस् त पूर्वपट्टि। हाम्रा सेवाहरू: इन्टरनल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा, हार्ट जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, दाँत बङ्गारा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा, एकुपंक्चर तथा फिजियोथेरापी सेवा, चौबिसै घण्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, चौबिसै घण्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्ट्यान्डर्ड वार्ड तथा क्याबिनहरू।
2: हजुर, कौशल्या मेमोरियल अस्पताल, कोहलपुर नगरपालिका, वडा नम्बर 9, हलदारपुर बाँके। सम्पर्क नम्बर 081-414-007 र 98-482-63-399।
3: ओहो, घर त बनायो तर आफ्नो मान्छे कोही आयो भने घर पत्ता लगाउनै गाह्रो।
2: किन गाह्रो? मार्बल पत्थरमा नाम लेखाएर राखे पनि भइहाल्यो नि।
3: भन्न त सजिलो छ, तर कहाँ खोज्न जाने होला?
2: तपाईँलाई थाहा छैन, नेपालगञ्ज फुलटेक्रा राप्ती रोडमा रहेको न्यू विश्वकर्मा कला सेन्टरमा मार्बल पत्थरमा नाम लेखाउनुका साथै तामा पित्तलमा कम्प्युटरद्वारा नाम लेखाइ गरिन्छ। समिल र सामुदायिक वनको टाँचा बनाउनुका साथै विभिन्न किसिमका मार्बल सिमेन्टको मूर्ति पनि पाइन्छ नि।
4: प्रोप्राइटर राकेश कुमार विश्वकर्मा, व्यवस्थापक त्रिभुवन प्रसाद विश्वकर्मा, न्यू विश्वकर्मा कला सेन्टर, नेपालगञ्ज 5 बाँके।
1: सम्पर्क टेलिफोन नम्बर 081-536-410 र 98-480-26-435।

0: Subscribe now and press the bell icon. Never miss an update.
1: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग एक. हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550 डीले एकदम बलियो गरेर बनाउनु भएछ. नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्. सब एकदम खुसी हुन्छन्. तर त्यसको केही दिनमै एकदम ठुलो भूकम्प आउँछ. रेडियो सुन्दै गर्नुहोस्. अब बाँकी कथा अर्को भागमा. श्री एफई 550 डी सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल.
2: नमस्ते दाइ.
3: नमस्ते नमस्ते. धेरै दिन पछि देख्यौ त भाइ.
2: विदेश जान आँटेको दाइ, प्रोसेस गर्दै थिए. अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको.
3: समयमै सही ठाउँमा गएछौ त. अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि.
4: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान.
5: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीका साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
6: हाम्रा विशेषताहरू:
5: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
6: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर, थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा।
5: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान, बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
6: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर, थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
5: प्रत्येक महिना हार्दिक आइपिएफ काठमाडौँका निसन्तान, बाझोपन, महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा।
6: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ईसीजी, डिजिटल एक्सरे सेवा।
5: अत्याधुनिक एआई प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
6: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40%देखि 50%सम्म विशेष छुट सेवा।
5: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि, एनआइसी एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्तो चोक, नेपालगञ्ज।
6: सम्पर्क फोन नम्बर 081-530-274 र 98-580-21-822।
7: ओहो सर, कार्यक्रमको सबै तयारी त भयो तर कहाँ गर्ने भन्ने टुङ्गो लागेन, के गर्ने होला?
8: किन चिन्ता गर्नुहुन्छ, न्यू कैलाश दर्शन होटल छँदैछ नि।
7: कस्तो होटेल हो कुन्नी? हामीले खोजेको सुविधाहरू छ कि छैन?
8: किन नहुनु? ल सुन्नुहोस्, नेपालगञ्ज उपमहानगरपालिका राजा गेटदेखि 500 मिटर पूर्व रहेको यस होटलमा त गाडी पार्किङको सुविधा भएको, एसी रुमको व्यवस्था भएको, क्याबिन सहितको रेस्टुरेन्ट भएको, कार्यक्रमका लागि हल अनि अर्डर अनुसार सुपथ मूल्यमा खानेकुराको साथै बसोबास पनि व्यवस्था रहेको छ। एनिभर्सरी, बर्थडे तथा विशेष पार्टीको अवसरमा 15% विशेष छुटको पनि व्यवस्था छ।
7: यति सुविधा पाएपछि त अब हामी ढुक्क भएर न्यू कैलाश दर्शन होटलमै कार्यक्रम गर्नेछौँ।
8: हजुर, न्यू कैलाश दर्शन होटल, नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 20, राजा। सम्पर्क फोन नम्बर 98-487-56-46।

0: परे ओ परे।
1: जब से तुमको देखा है
2: सिंगापुर होलसेल,
3: नेपालगंज सेतु बिक चोक,
0: सिंगापुर होलसेल,
3: नेपालगंज सेतु बिक चोक, नामै काफी क्या दामी।
0: लेडिज तथा जेन्ट्स सबै उमेर समूह र सबै प्रकारका डिजाइनका फेन्सी कपडा पाइन्छ। आजै रोजौ है,
3: मन पर्यो त पर्यो पर्यो।
2: नेपालगञ्जमा एकमात्र ठाउँ, होलसेल मूल्यमा खुद्रा फेन्सी कपडा किन्न, रोज्न, छुन, लगाउन पाइने स्थान सिङ्गापुर होलसेल।
3: सिङ्गापुर होलसेल सेतु बिका चोक, अहिलेै जान पर्यो। हो सिङ्गापुर होलसेल मल, नेपालगञ्ज सेतु बिका चोक। फोन 97-0-695-92-45, 98-28-36-50-65। सिङ्गापुर होलसेल मल।
4: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

वार्षिक उत्सवको अवसरमा प्रस्तुत छ सुविसु अपर्चुनिटी। यस योजना अन्तर्गत ग्राहकहरूले पाउनुहुनेछ 25 MBPS इन्टरनेट र क्लियर टिभीको फुल HD प्याकेज प्रति महिना मात्र ₹1040 र 65 भन्दा बढी HD च्यानल भएको क्लियर टिभीको प्याकेज प्रति महिना ₹221। साथै दामी म्युजिकको प्रिमियम प्याकेज 3 महिनाका लागि निशुल्क। शर्त र नियमहरू लागू हुनेछ। थप जानकारीका लागि www.subisu.net.np। सुबिसु।

0: नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। पूर्व प्रधान न्यायाधीश जबरालाई बिना कारण पक्राउ गरेको भन्दै विपक्षीद्वारा संसदमा सरकारको कडा विरोध। जेएनजीको बदनाम नगर्न चेतावनी राष्ट्रपतिका सांसद मौन। चाडपर्वमा यात्रुको शास्ति रोक्न सरकारलाई संसदीय समितिको निर्देशन। पेट्रोलियम पदार्थको मूल्य नबढेसम्म चाडपर्वमा भाडा नबढाउने यातायात व्यवसायीको प्रतिबद्धता। हिमलुङ हिम पहिरोमा हराएका मध्ये 4 जनाको शव भेटियो, 12 जना बेपत्ता। अमेरिका इरान तनाव बढेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य फेरि बढ्यो, विश्व बजारमा दबाव। र एसियाली खेलकुद क्रिकेटमा नेपाल र श्रीलङ्का बीचको खेल वर्षाले बिथुलिने चिन्ता। नेपाल खबरमा अब पूरा खबर। पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई प्रहरले पक्राउ गरेको विषयलाई लिएर विपक्षी दलहरूले संसदमा सरकारसँग जवाफ मागेका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै विपक्षी दलका सांसदहरूले सरकारले कानून, विधि र विधिको शासनको उल्लङ्घन गरेको आरोप लगाए। बैठकमा एमालेका प्रमुख सचेतक एनबहादुर महरले बिना कुनै कसुर र अभियोग पूर्व प्रधान न्यायाधीश जबरालाई पक्राउ गरेको दावी गर्दै सरकारले कानून र विधिको शासनको उल्लङ्घन गरिरहेको बताउनुभयो। जेएनजी पुस्ताको नाम जोडेर सरकारले सुरक्षा थ्रेट देखाएको भन्दै महरले निन्दा गर्नुभयो। यस्तै नेकपाका प्रमुख सचेतक युवराज दुलालले सरकारले मध्यरातमा गरेको यो कदमलाई स्टन्ट बाजीको संज्ञा दिनुभयो। श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले जबरा पक्राउको घटना केटाकेटी खेले जस्तो भएको टिप्पणी गर्नुभयो। राप्रपाका सांसद भरत गिरीले मानव अधिकार कर्मीलाई समेत भेट्न नदिएको प्रति आपत्ति जनाउँदै सरकारले बाटो बिराइरहेको बताउनुभयो। प्रहरले शनिबार राति 12:30 बजे महाराजगञ्जमा रहेको निवासबाट पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई पक्राउ गरेको थियो। 12 घण्टापछि जबरालाई छाडेको प्रहरले सुरक्षा चुनौतीका कारण प्रहरी कार्यालय लगेको बताएको छ। तर सुरक्षा चुनौती रोक्न काम भयो भन्ने बारे प्रहरी वा सरकारले अहिलेसम्म आधिकारिक रूपमा केही भनेको छैन। यसैबीच पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालले आफ्नो र परिवारको सुरक्षाको माग गर्दै उपत्यका प्रहरी कार्यालय रानी पोखरीमा निवेदन दिनुभएको छ। उहाँका छोरा सचिन्द्र शमशेर जबरालले हस्ताक्षर गरी दर्ता गराउनु भएको निवेदनमा विगतमा सम्पादन गरेका न्यायिक निर्णय र सामाजिक सञ्जालमा उठेका सुरक्षा सम्बन्धी विषयले आफूमाथि गम्भीर असुरक्षा महसुस भएको उल्लेख गरेको छ। प्रहरीले निवेदन प्राप्त भएको र अहिले उहाँ घरमै प्रहरी निगरानीमा रहनु भएको जनाएको छ। दशैं तिहार र छठ लगायत चाडपर्वमा सार्वजनिक यातायातलाई सरल, सुरक्षित र मर्यादित बनाउन प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिले सरकारलाई निर्देशन दिएको छ। आज बसेको समितिको बैठकले यात्रुले भोग्ने शास्ति, टिकटमा हुने ठगी र दुर्घटना जोखिम न्यूनीकरणका लागि प्रभावकारी कार्ययोजना ल्याउन पूर्वाधार विकास मन्त्रालयलाई सचेत गराएको हो। बैठकमा समितिका सभापति आशिष गजुरेलले यात्रुले शास्ति भोग्नु परेमा वा असुरक्षित यात्राको अवस्था देखिएमा जिम्मेवार निकायलाई कारवाही गर्ने चेतावनी दिनुभयो। बैठक पूर्वाधार विकास मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देलले बाढी पहिरोले अवरुद्ध भएका मुख्य राजमार्गहरू दशैं अघि नै सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाउनुभयो। विशेष गरी पृथ्वी राजमार्गलाई 24 घण्टाभित्र र बिपी राजमार्गलाई दशैं अगावै खुलाउने लक्ष्यका साथ काम भइरहेको उहाँको भनाइ छ। छलफलका क्रममा सांसदहरूले मौसमी योजनामा मात्र सीमित नभई दिगो यातायात पुनर्स्थापना गर्नुपर्ने, बस पार्क बाहिरबाट जथाभावी यात्रु चढाउने प्रवृत्ति रोक्नुपर्ने, राजधानी काठमाडौँका प्रमुख सडकमा ट्राफिक पूर्वाधार चुस्त बनाउनु पर्नेमा जोड दिएका छन्। सांसद राजुनाथ पाण्डेले निर्णयहरू कार्यान्वयन नभए संसदीय समिति आफै अनुगमनमा निस्कने चेतावनी दिनुभयो। यस्तै बैठकमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष पुण्य प्रसाद सिटौलाले इन्धनको मूल्य नबढेसम्म चाडपर्वमा भाडा नबढाउने प्रतिबद्धता जनाउनुभयो। नेपाल प्रहरीका डिएसपी सुनिल जङशाहले यात्रु ठगी रोक्न प्रमुख नाकाहरूमा यात्रु सहायता कक्ष स्थापना गर्ने र कलङ्की नागढुङ्गा खण्डको जाम हटाउन विशेष प्रहरी परिचालन गर्ने जानकारी दिनुभयो। मनाङको हिमलुङ हिम पहिरोमा हराएका मध्ये थप 2 जनाको शव भेटिएको छ। नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसन एनएनएमजिएको उद्धार टोलीले आज वीरेन्द्र गुरुङ र घनश्याम राईको शव फेला पारेको हो। हिजो छवि भोटे र पासाङ भोटेको शव भेटिएको थियो। यससँगै हिमलुङ हिम पहिरोमा परि ज्यान गुमाउनेको संख्या 4 जना पुगेको छ। एनएनएमजिएका अनुसार अझै 12 जना हराइरहेका छन्। हिमलुङ हिम पहिरो क्षेत्रमा आज पनि खोजी अभियानलाई निरन्तरता दिइरहेको एनएनएमजिएका अध्यक्ष तुलसिन गुरुङले जानकारी दिनुभयो। बाढी र पहिरोका कारण देशका विभिन्न जलविद्युत आयोजना तथा प्रसारण लाइनमा क्षति पुग्दा 1400 मेगावाटभन्दा बढी बिजुली राष्ट्रिय प्रसारण लाइनबाट बाहिरिएको छ। पछिल्लो वर्षा र बाढीले 1000 मेगावाटभन्दा धेरै बिजुलीको उत्पादन र प्रसारण अवरुद्ध बनाएको हो भने यसअघि भदौ 10 गतेको भटेकोशी बाढीका कारण 431 मेगावाट बिजुली राष्ट्रिय प्रणालीबाट टुटेको थियो। नेपाल विद्युत प्राधिकरणका अनुसार पछिल्लो वर्षापछि उत्पन्न विपदले दानाकुसमा 220 केभी प्रसारण लाइनका 2 टावरमा बाढीले क्षति पुर्याएपछि काली गण्डकी करिडोरका 7 भन्दा बढी आयोजनाबाट उत्पादन हुने 370 मेगावाट विद्युत रोकिएको छ। यस्तै मर्स्याङ्दी करिडोर आयोजनाहरू र 40 मेगावाटको राहुघाट जलविद्युत आयोजनाको स्विच यार्डमा पनि बाढीले क्षति पुर्याएको छ। उत्पादनमा ठूलो गिरावट आए पनि आउँदो दशैं तिहारमा लोडसेडिङको जोखिम भने नरहेको विद्युत प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार अहिले प्रसारण लाइनमा झन्डै 2500 मेगावाट विद्युत छ, जुन स्थानीय माग धान्न पर्याप्त छ। चाडपर्वका बेला उद्योग धन्दा बन्द हुने भएकाले माग अझ घट्छ। अहिले अवरुद्ध प्रसारण लाइन र टावरको मर्मतमा विद्युत प्राधिकरण र निजी ऊर्जा उत्पादकहरूको संस्था इपान मिलेर तीव्र गतिमा काम गरिरहेका छन्। टावर मर्मतका लागि 8-10 दिन लाग्ने अनुमान छ। अरू साना क्षति भएका आयोजनाहरू दशैं अघि नै पूर्ण सञ्चारमा ल्याउने तयारी भइरहेको प्राधिकरणले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबरसहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: खुशीको खबर।
2: हाम्रै सहर नेपालगञ्जमा वर्षौंदेखि सेवा दिँदै आइरहेको नेपालगञ्ज नेशनल अस्पतालमा विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक रूपमा विभिन्न स्वास्थ्य सेवा प्रदान हुँदै आइरहेको छ। यस अस्पतालमा दैनिक रूपमा विभिन्न विशेषज्ञहरूद्वारा ओपिडी सेवा हुनुका साथै विभिन्न सेवाहरू भइरहेको जानकारी गराइन्छ।
1: हजुर, हाम्रो यहाँ सर्जरी सम्बन्धी सम्पूर्ण उपचार, प्रसूति तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण उपचार, नसा तथा हड्डी रोग सम्बन्धी सम्पूर्ण उपचार, मस्तिष्क तथा मानसिक सम्बन्धी सम्पूर्ण उपचार, छाला रोग सम्बन्धी उपचार, छाला रोग सम्बन्धी सम्पूर्ण उपचार, नाक कान घाँटी सम्बन्धी सम्पूर्ण उपचार, सुगर ब्लड प्रेसर मुटु रोग पेट छाती कलेजो सम्बन्धी सम्पूर्ण उपचार, प्याथोलोजी ल्याब सम्बन्धी सम्पूर्ण उपचार, भिडियो एक्सरे डिजिटल एक्सरे तथा अन्य सम्पूर्ण सेवा सहित गुणस्तरीय अस्पतालका साथै प्रत्येक महिनाको अन्तिम शुक्रबार काठमाडौँ मेडिसिटी अस्पतालबाट सुगर र थाइरोइडको उपचारका लागि डाक्टर सुमन बराल आउने जानकारी पनि गराउन चाहन्छौँ।
2: नोट, यस अस्पतालमा कार्यरत सम्पूर्ण डाक्टरहरूद्वारा प्रत्येक महिनाको अन्तिम शनिबार निःशुल्क ओपिडी सेवा हुनुका साथै जाँचहरूमा 20% विशेष छुटको व्यवस्था गरिएको छ।
1: सम्पर्क नम्बर 081-536-465, 98-239-80-665 र 98-482-80-465। नेपालगञ्ज नेशनल अस्पताल, बिपी चोक, नेपालगञ्ज।
3: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
4: हरेक सामानको खरिदमा 1000-20000 छुट, 10-15 वर्षसम्मको वारेन्टी साथै फ्री डेलिभरीको सुविधा पनि। अहिले थमाथम बिक्री भइरहेको छ।
3: स्थान राजा चोक राष्ट्रिय वाणिज्य बैंकको अगाडि।
4: सम्पर्क 97-05-11-48-70।
3: सोफा हब नेपालगञ्ज,
4: विश्वासमा नम्बर 1,
3: क्वालिटीमा सबैभन्दा बेस्ट।
5: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।
0: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल खबरमा अब थप खबरहरू। बिजुलीको करेन्ट लागेर ज्यान गुमाएकी काभ्रेको भुम्लु गाउँपालिका साथ फलाटेकी 45 वर्षीय देवी उप्रेतीको परिवारलाई नेपाल विद्युत प्राधिकरणले 10 लाख रुपियाँ क्षतिपूर्ति उपलब्ध गराएको छ। गएको साउन 7 गते भुम्लु 8 डाँडा थोक तल्लोटारमा विद्युत पोल अड्याउन राखेको स्टे वायरमा प्रवाह भएको करेन्ट लागेर उहाँको घटनास्थलमै ज्यान गएको थियो। स्थानीय बजारमा दुध पुर्याउन जाने क्रममा करेन्ट प्रवाह भएको तारको सम्पर्कमा पुग्दा उहाँको ज्यान गएको हो। घटनापछि जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, नेपाल विद्युत प्राधिकरण र पीडित परिवारबीच पीडित परिवारलाई 10 लाख रुपियाँ क्षतिपूर्ति उपलब्ध गराउने सहमति भएको थियो। अब विदेशी खबर अमेरिका र इरान बीचको तनाव पुनः बढेसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य फेरि उकाल लागेको छ। इरानले प्रस्ताव गरेको 7 दिने युद्ध विराम अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अस्वीकार गरेपछि तेलको मूल्य बढेको हो। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य 1.8% बढेर प्रति ब्यारेल 106.19 अमेरिकी डलर पुगेको छ। गएको हप्ता संयुक्त राष्ट्रसङ्घको महासभामा इरानले 7 दिने युद्ध विरामको प्रस्ताव अघि सारेको थियो। प्रस्ताव स्वीकार भएमा रणनीतिक रूपमा अत्यन्तै महत्वपूर्ण मानिने हर्मुज जलमार्ग खुल्ने र विश्वव्यापी ऊर्जा आपूर्ति सहज हुने अपेक्षा थियो। तर व्हाइट हाउस बाहिर सञ्चारकर्मीसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले इरानको प्रस्ताव स्वीकार गर्न नसकिने बताउनुभयो। हर्मुज जलमार्ग खोल्ने इरानले रोक्का गरिएका आफ्ना सम्पत्ति फुकुवा हुनुपर्ने, तेलमाथिको प्रतिबन्ध हटाउनुपर्ने र अमेरिकी नौसैनिक नाकाबन्दी अन्त्य हुनुपर्ने शर्त राखेको छ। यद्यपि राष्ट्रपति ट्रम्पले दुई देशबीच पुनः वार्ता सुरु हुने सङ्केत दिनुभएको छ। अमेरिकी सञ्चार माध्यमका अनुसार दुवै देशबीच आजदेखि अप्रत्यक्ष वार्ता हुने सम्भावना रहेको छ। इरानको प्रस्ताव सार्वजनिक भएपछि अघिल्लो शुक्रबार कच्चा तेलको मूल्य 2% बढीले घटेको थियो। तर पछिल्लो अनिश्चितताका कारण तेलको मूल्य फेरि बढ्दा विश्वव्यापी मुद्रास्फीति बढ्ने र विभिन्न देशका शेयर बजारमा नकारात्मक असर पर्ने चिन्ता छाएको छ। अब खेल खबर। एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटको क्वार्टर फाइनलमा भोलि नेपालले श्रीलङ्कासँग खेल्दैछ। यो खेल भोलि बिहान 5:45 करोगी स्पोर्ट्स पार्कमा सुरु हुनेछ। प्रतियोगितामा नेपाल समूह एकको विजेता बन्दै क्वार्टर फाइनलमा पुगेको थियो। एसियाली खेलकुदमा नेपाल र श्रीलङ्का बीच 16 वर्षपछि भेट हुन लागेको हो। यसअघि सन् 2010 भएको प्रतियोगिताको क्वार्टर फाइनलमा नेपाल श्रीलङ्कासँग 2 विकेटले पराजित भएको थियो। यसैबीच भोलि हुने नेपाल र श्रीलङ्का बीचको क्वार्टर फाइनल खेलमा वर्षाको सम्भावना छ। यो खेल वर्षाका कारण हुन नसकेमा आइसिसी वरियताका आधारमा श्रीलङ्का सेमी फाइनलमा पुग्नेछ भने नेपाल बाहिरिनेछ। नेपालले यो खेल जित्यो भने इतिहास रच्दै सेमी फाइनलमा पुग्नेछ र भारतसँग प्रतिस्पर्धा हुनेछ। आज भएको पहिलो र दोस्रो क्वार्टर फाइनल खेल पनि वर्षाका कारण रद्द हुँदा भारत र पाकिस्तान वरियताका आधारमा सेमी फाइनलमा पुगेका छन्। प्रतियोगिताको चौथो क्वार्टर फाइनलमा भोलि बिहान 10:15 बङ्गलादेश र मलेसिया बीच खेल हुनेछ। चार भन्ज्याङभित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। पूर्व प्रधान न्यायाधीश जबरालाई बिना कारण पक्राउ गरेको भन्दै विपक्षीद्वारा संसदमा सरकारको कडा विरोध। जेएनजीको बदनाम नगर्न चेतावनी, राष्ट्रपतिका सांसद भने मौन। चाडपर्वमा यात्रुको शास्ति रोक्न सरकारलाई संसदीय समितिको निर्देशन। पेट्रोलियम पदार्थको मूल्य नबढेसम्म चाडपर्वमा भाडा नबढाउने यातायात व्यवसायीको प्रतिबद्धता। हिमलुङ हिम पहिरोमा हराएका मध्ये 4 जनाको शव भेटियो, 12 जना बेपत्ता। अमेरिका इरान तनाव बढेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य फेरि बढ्यो, विश्व बजारमा दबाव। र एसियाली खेलकुदमा क्रिकेटमा नेपाल र श्रीलङ्का बीचको खेल वर्षाले बिथोलिने चिन्ता।

समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: जनता केबल पांच दशक देखी
1: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
2: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
1: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
2: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबीएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
3: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबीएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
1: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
2: धन्यवाद शुभश्री आइबीएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
3: थप जानकारीका लागि शुभश्री आइबीएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ। फोन नम्बर 98 61 14 16 99।
4: अहिया, कान दुखेर हैरान भइरहेछ, के गर्ने, कहाँ जाने होला?
5: बहिनी, किन चिन्ता लिनुहुन्छ? बिर्लोज कान स्वास्थ्य सामुदायिक सेवा हुँदाहुँदै हाम्रा सेवाहरू नाक कान घाँटी रोग विशेषज्ञ तथा कान स्वास्थ्य प्राविधिकद्वारा दैनिक रूपमा कानको परीक्षण जाँच गर्नुका साथै अपरेसन गरिन्छ। कान नसुन्ने बिरामीहरूको लागि कान सुन्ने विभिन्न मेसिनहरू सहुलियत शुल्कमा उपलब्ध गराइन्छ। कानमा पर्न गएका विभिन्न प्रकारका बाहिरी वस्तुहरू, कानको कानेगुजी निकाल्ने, कानेगुजी तथा अन्य कानका फोहोर वस्तुहरूको सरसफाई समेत गरिन्छ। लामो समयसम्म कान पाकिरहेमा वा पिप आइरहेमा कान चिलाउने, कान दुख्ने, कान कराउने, कान हुने, कानबाट तरल पदार्थ निस्किने, कान कम सुन्ने बिरामीहरूको कान परीक्षण गर्नुका साथै प्राथमिक कान उपचार तथा आवश्यक सल्लाह सुझाव दिइन्छ।
6: साथै प्रयोगशालाको पनि व्यवस्था रहेको छ। अस्पताल शनिबार दिउँसो 1 बजेसम्म खुल्ला रहनेछ।
5: विस्तृत जानकारीको लागि ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा, फुलटेक्रा 5, नेपालगंज। सम्पर्क फोन नम्बर 081530244, 98580812।
7: Back to back.

0: होइन कौशल्या मेमोरियल अस्पताल यही थियो त।
1: ओहो बाजे, अब उता आइन, ठ्याक्कै यता हेर्नुस् त पूर्वपट्टि। हाम्रा सेवाहरू: इन्टरनल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा, हार्ट जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, दाँत बङ्गरा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा, एकुपंक्चर तथा फिजियोथेरापी सेवा, चौबिसै घण्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, चौबिसै घण्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्ट्यान्डर्ड वार्ड तथा
2: हजुर। कौशल्या मेमोरियल अस्पताल, कोहलपुर नगरपालिका, वडा नम्बर 9, हलदारपुर बाँके। सम्पर्क नम्बर 081-414-007 र 98-482-63-389।
3: आमाको उपचार गरौँ भनेको कहाँ जाने होला?
4: कान्ति आरोग्य अस्पताल छँदैछ नि। पश्चिम नेपालकै अनुभवी र उत्कृष्ट विशेषज्ञ तथा शल्य चिकित्सकद्वारा विश्वस्तरीय स्वास्थ्य सेवा पनि यही उपलब्ध छ।
3: हो र, यो अस्पतालमा के सुविधा छन् नि?
4: 24 घण्टा इमर्जेन्सी सेवा, दैनिक ओपिडी सेवा, दूरबीन तथा लेजर प्रविधिबाट शल्यक्रिया, जलेको घाउको उपचार गरिनुका साथै एनआइसियु, पिआइसियु, आइसियु, हाइटेक अपरेसन थिएटर र सुरक्षित प्रसूति सेवा पनि यही उपलब्ध छन्। अझ यहाँ त बालबालिका तथा नवजात शिशुहरूको सामान्यदेखि जटिल सबै रोगहरूको सबै किसिमको उपचार गरिन्छ नि।
3: त्यसो भए आमालाई लगेर आजै जानु पर्यो।
4: कान्ति आरोग्य अस्पताल, सुर्खेत रोड, नेपालगञ्ज। सबै किसिमका उत्कृष्ट स्वास्थ्य सेवा एकै छाना मुनि।
3: सम्पर्क नम्बर 081-535-717। हजुरबालाई लामो समयदेखि कानको समस्या छ, नेपालगञ्जमा भरपर्दो र विश्वासिलो अस्पतालका लागि कहाँ जाने होला?
4: ए, त्यसो भए त चिन्तै लिनु पर्दैन नि। नेपालगञ्जमै रहेको बागेश्वरी कान स्वास्थ्य स्याहार केन्द्र छँदैछ नि। यहाँ त अनुभवी विशेषज्ञ तथा वरिष्ठ कान स्वास्थ्य प्राविधिकबाट हरेक दिन कान परीक्षण गरिन्छ। त्यति मात्र कहाँ हो र, यहाँ त लामो समयदेखि कान पाकिरहने जीर्ण रोग, काने ढुसी, कान चिलाउने, कान कम सुन्ने, कान डम्माउने बिरामीहरूको उपचार तथा परामर्श र लामो समयदेखि कान पाकिरहँदा कानको जालीमा प्वाल परेको, कान हड्डी खाने रोगको शल्यक्रिया अपरेसनबाट उपचार गरिन्छ। साथै कान कम सुन्ने बिरामीहरूका लागि कानमा लगाउने सस्तोदेखि महँगोसम्मका विभिन्न मोडेलका कानका मेसिन, हियरिङ एड बिरामीहरूको चाहना अनुसार उपलब्ध गराइन्छ। बिटिई, सिआइसी, आरआइसी जस्ता मेसिनहरू पनि यही उपलब्ध छन्।
3: ए, त्यसो भए हजुरबालाई त्यहाँ लगेर उपचार गराउँदा स्पष्ट सुन्न सक्नु होला त?
4: अवश्य, समयमा उपचार गरेपछि धेरै सुधार सम्भव हुन्छ।
3: बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र,
4: नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 6, फुलटेक्रा, आर्मी ब्यारेक सामुन्ने, राप्ती रोड, बाँके। सञ्चालक पुरन चौधरी।
3: सम्पर्क नम्बर 98-480-20-697, 98-580-23-697 र 98-014-83-697।
4: बहिरोपण निवारण कार्यक्रममा सहभागी हौ, नियमित कानको जाँच गरौ।
5: समयमै पूर्व सूचना पाऊ, बाढी जोखिमबाट ज्यान जोगाऊ।
6: सर्वसाधारणले बाढीको खबर कसरी थाहा पाउने?
5: जल तथा मौसम विज्ञान विभागको 1155 नम्बरमा फोन गरेर नदीको बहाव र बाढीको अवस्थाबारे निशुल्क जानकारी लिने।
6: गाउँमा राखिएको साइरनको आवाज र नदी किनारमा राखिएको रङको अर्थ बुझ्ने।
5: स्थानीय एफएम, रेडियो, टेलिभिजन र मोबाइलमा आउने नेपाल टेलिकम एनसेल अलर्ट एसएमएस नियमित हेर्ने।
6: रङको संकेत बुझौ।
5: पहिलो रङ सतर्कता तह, नदीमा पानीको सतह बढ्दैछ, सजग रहनुहोस् र सामानहरू बाँध्न थाल्नुहोस्।
6: रातो रङ खतराको तह, बाढी जुनसुकै बेला गाउँ पस्न सक्छ, तुरुन्तै घर छोडेर सुरक्षित स्थानतिर जानुहोस्।
5: पूर्व सूचना पाएपछि तुरुन्तै गर्नुपर्ने तयारी, बाढी आउने चेतावनी पाउन साथ 1-2 घण्टा अगावै गर्नुपर्ने कामहरू,
6: परिवारका सबै सदस्यहरूलाई एकै ठाउँमा जम्मा गर्ने र छरछिमेकलाई पनि सचेत गराउने।
5: नागरिकता, जन्म दर्ता, जगाधनी पूर्जा, नगद र गहनालाई वाटर प्रुफ अर्थात् प्लास्टिकको झोलामा हालेर सुरक्षित राख्ने।
6: घर पालुवा जनावर तथा चौपायाहरूलाई दाम्लोबाट फुकाउने वा अग्लो सुरक्षित स्थानमा सार्ने।
5: विशेष गरी सुत्केरी, गर्भवती, बालबालिका, वृद्ध वृद्धा र अपाङ्गता भएका व्यक्तित्वहरूलाई पहिलो प्राथमिकतामा राखेर सुरक्षित आश्रय स्थलतर्फ लैजाने।
6: स्थानीय सरकारसँगको समन्वयमा सञ्चालित पर्वल परियोजनाद्वारा जनहितमा जारी।
7: Back to back.
8: Hindi song on. Is this a song?

0: जनता केबल पांच दशक देखी।
1: नमस्ते दाई।
2: नमस्ते नमस्ते। धेरै दिन पछि देख्यौ त भाइ।
1: विदेश नाटकको दाई प्रोसेस गर्दै थिए। अहिले भर्खरै एभरेस्ट इन्टरनेशनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
2: समयमै सही ठाउँमा गएछौ त। अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
3: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
4: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेशनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीको साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
5: हाम्रा विशेषताहरू:
4: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
5: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर, थाइराइड रोग विशेषज्ञबाट ओपीडी सेवा।
4: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान, बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
5: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर, थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
4: प्रत्येक महिना हार्दिक आइबीएफ काठमाडौँका निसन्तान, बाझोपन, महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्यबाट उपचार तथा परामर्श सेवा।
5: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ईसीजी, डिजिटल एक्सरे सेवा।
4: अत्याधुनिक एआई प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
5: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40% देखि 50% सम्म विशेष छुट सेवा।
4: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेशनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि, एनआईसी एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्तो चोक, नेपालगञ्ज।
5: सम्पर्क फोन नम्बर 081 530 274 र 98 580 21 800

0: रंग बहार रंग बहार
1: बर्जर संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
0: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
1: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि
2: घर रंगाऊ खुशी बढाऊ
1: उपहार जित्ने अवसर पाऊ
0: बर्जर पेन्सले

0: सिङ्गापुर होलसेल।
1: नेपालगञ्ज सेतु विकास चोक
2: सिङ्गापुर होलसेल।
1: नेपालगञ्ज सेतु विकास चोक नामै काफी क्या दामी।
2: लेडिज तथा जेन्स सबै उमेर समूह र सबै प्रकारका डिजाइनका फेन्सी कपडा पाइन्छ। आजै रोजौ है।
1: मन पर्यो त पर्यो पर्यो।
0: नेपालगञ्जमा एकमात्र ठाउँ होलसेल मूल्यमा खुद्रा फेन्सी कपडा किन्न, रोज्न, छुन, लगाउन पाइने स्थान सिङ्गापुर होलसेल।
1: सिङ्गापुर होलसेल सेतु विकास चोक अहिले जान पर्यो। हो सिङ्गापुर होलसेल मल नेपालगञ्ज सेतु विकास चोक। फोन 97 0695 92 45 98 28 36 50 65। सिङ्गापुर होलसेल मल।
3: ओहो सर, कार्यक्रमको सबै तयारी त भयो तर कहाँ गर्ने भन्ने टुङ्गो लागेन, के गर्ने होला?
4: किन चिन्ता गर्नुहुन्छ, न्यू कैलाश दर्शन होटल छँदैछ नि।
3: कस्तो होटेल हो कुन्नी? हामीले खोजेको सुविधाहरू छ कि छैन?
4: किन नहुनु ल सुन्नुहोस्, नेपालगञ्ज उपमहानगरपालिका राजा गेटदेखि 500 मिटर पूर्व रहेको यस होटलमा त गाडी पार्किङको सुविधा भएको, एसी रुमको व्यवस्था भएको, क्याबिन सहितको रेस्टुरेन्ट भएको, कार्यक्रमका लागि हल अनि अर्डर अनुसार सुपथ मूल्यमा खानेकुराको साथै बसोबास पनि व्यवस्था रहेको छ। एनिभर्सरी, बर्थडे तथा विशेष पार्टीको अवसरमा 15% विशेष छुटको पनि व्यवस्था छ।
3: यति सुविधा पाएपछि त अब हामी ढुक्क भएर न्यू कैलाश दर्शन होटलमै कार्यक्रम गर्नेछौँ।
4: हजुर, न्यू कैलाश दर्शन होटल नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 20 राजा। सम्पर्क फोन नम्बर 98 84 57 466।
0: होइन कौशल्या मेमोरियल अस्पताल यही थियो त।
5: ओहो बाजे, अब उता आएन, ठ्याक्कै यता हेर्नुहोस् त पूर्वपट्टि। हाम्रा सेवाहरू: इन्टरनल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा, हार्ट जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, दाँत बङ्गारा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा, एकुपंक्चर तथा फिजियोथेरापी सेवा, 24 घण्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, 24 घण्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्ट्यान्डर्ड वार्ड तथा क्याबिनहरू।
6: हजुर, कौशल्या मेमोरियल अस्पताल कोहलपुर नगरपालिका वडा नम्बर 9 हलदारपुर बाँके। सम्पर्क नम्बर 081414007 र 98482363।
7: ओहो, घर त बनाइयो तर आफ्नो मान्छे कोही आयो भने घर पत्ता लगाउने गाह्रो।
6: किन गाह्रो, मार्बल पत्थरमा नाम लेखाएर राखे पनि भइहाल्यो नि।
7: भन्न त सजिलो छ तर कहाँ खोज्न जाने होला?
6: तपाईँलाई थाहा छैन, नेपालगञ्ज फुलटेक्रा राप्ती रोडमा रहेको न्यू विश्वकर्मा कला सेन्टरमा मार्बल पत्थरमा नाम लेखाउनुका साथै तामा पित्तलमा कम्प्युटर द्वारा नाम लेखाई गरिन्छ। समिल र सामुदायिक वनको टाँचा बनाउनुका साथै विभिन्न किसिमका मार्बल सिमेन्टको मूर्ति पनि पाइन्छ नि।
8: प्रोप्राइटर राकेश कुमार विश्वकर्मा, व्यवस्थापक त्रिभुवन प्रसाद विश्वकर्मा, न्यू विश्वकर्मा कला सेन्टर, नेपालगञ्ज 5 बाँके।
9: सम्पर्क टेलिफोन नम्बर 081536410 र 98480 26435।
10: सुविसु अपर्च्युनिटी 1900 वार्षिक उत्सवको अवसरमा प्रस्तुत छ सुविसु अपर्च्युनिटी। यस योजना अन्तर्गत ग्राहकहरूले पाउनुहुनेछ 25 MBPS इन्टरनेट र क्लियर टिभीको फुल HD प्याकेज प्रति महिना मात्र ₹1040 र 65 भन्दा बढी HD च्यानल भएको क्लियर टिभीको प्याकेज प्रति महिना ₹221। साथै दामी म्युजिकको प्रिमियम प्याकेज 3 महिनाका लागि निशुल्क। शर्त र नियमहरू लागू हुनेछन्। थप जानकारीका लागि www.subisu.net.np। सुविसु
11: यो कृष्ण सार FM
12: 94 MHz कृष्ण सार जत्तिकै तेज।

0: रंग बहार रंग बहार
1: बर्जर संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
0: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
1: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाऊ खुशी बढाऊ उपहार जित्ने अवसर पाऊ
0: बर्जर पेन्स
2: अया कान दुखेर हैरान भइराछ के गर्ने कहाँ जाने होला
3: बहिनी किन चिन्ता लिनुहुन्छ बिर्नोज कान स्वास्थ्य सामुदायिक सेवा हुँदाहुँदै हाम्रा सेवाहरू नाक कान घाँटी रोग विशेषज्ञ तथा कान स्वास्थ्य प्राविधिकद्वारा दैनिक रूपमा कानको परीक्षण जाँच गर्नुका साथै अपरेसन गरिन्छ कान नसुन्ने बिरामीहरूको लागि कान सुन्ने विभिन्न मेसिनहरू सहुलियत शुल्कमा उपलब्ध गराइन्छ कानमा पर्न गएका विभिन्न प्रकारका बाहिरी वस्तुहरू कानको कानेगुजी निकाल्ने कानेगुजी तथा अन्य कानका फोहोर वस्तुहरूको सरसफाई समेत गरिन्छ लामो समयसम्म कान पाकिरहेमा वा पिप आइरहेमा कान चिलाउने कान दुख्ने कान कराउने कान हुने कानबाट तरल पदार्थ निस्किने कान कम सुन्ने बिरामीहरूको कान परीक्षण गर्नुका साथै प्राथमिक कान उपचार तथा आवश्यक सल्लाह सुझाव दिइन्छ
4: साथै प्रयोगशालाको पनि व्यवस्था रहेको छ अस्पताल शनिबार दिउँसो 1 बजेसम्म खुल्ला रहनेछ
3: विस्तृत जानकारीको लागि ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा फुलचेक्रा 5 नेपालगंज सम्पर्क फोन नम्बर 081530244 98580812244
5: आमाको उपचार गरौँ भनेको कहाँ जाने होला
6: कान्ति आरोग्य अस्पताल छँदैछ नि पश्चिम नेपालकै अनुभवी र उत्कृष्ट विशेषज्ञ तथा शल्य चिकित्सकद्वारा विश्वस्तरीय स्वास्थ्य सेवा पनि यही उपलब्ध छ
5: हो र यो अस्पतालमा के सुविधा छन् नि
6: 24 घण्टा इमर्जेन्सी सेवा दैनिक ओपिडी सेवा दूरबीन तथा लेजर प्रविधिबाट शल्यक्रिया जलेको घाउको उपचार गरिनुका साथै एनआइसियू पिआइसियू आइसियू हाइटेक अपरेसन थिएटर र सुरक्षित प्रसूति सेवा पनि यही उपलब्ध छन् अझ यहाँ त बालबालिका तथा नवजात शिशुहरूको सामान्यदेखि जटिल सबै रोगहरूको सबै किसिमको उपचार गरिन्छ नि
5: त्यसो भए आमालाई लगेर आजै जानु पर्यो
6: कान्ति आरोग्य अस्पताल सुर्खेत रोड नेपालगंज सबै किसिमका उत्कृष्ट स्वास्थ्य सेवा एकै छाना मुनि
5: सम्पर्क नम्बर 081535717
7: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको हुन्छ झ्याल बाहिर धुलोले ढाक्छ बत्ती फोन सबको लाइन काटिन्छ सब धेरै डराएका हुन्छन् तर एकछिनमा भूकम्प रोकिन्छ शर्माजीले श्री एफई 550D बनाएको घरलाई फेरि केही भएको हुँदैन अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ अनि वर्षौँ पछि फेरि एक दिन ठुलो भूकम्प आउँछ श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल
8: नेपालकै एकमात्र अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा सन् 2016 डाक्टर लियोनार्ड लिङ्को फाउन्डेसनद्वारा बेस्ट डाक्टर अवार्डद्वारा सम्मानित डाक्टर प्रतीक श्रेष्ठ एनएमसी 19393 बिडिएस दिल्ली एफएजिसी मणिपाल सर्टिफाइड इम्प्लान्ट एन्ड लेजर डेन्टिस्ट्री अमेरिका सर्टिफाइड बोटक्स एन्ड फिलर स्पेसलिस्ट युरोप एडभान्स सर्टिफिकेट इन जेनरल डेन्टिस्ट्री क्यानाडा मिनी रेजिडेन्सी इन इन्डो डेन्टिक्स साउथ कोरिया यी विभिन्न देशहरूमा अध्ययन गरेका डाक्टर प्रतीक श्रेष्ठद्वारा उपचार गरिने अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा
9: विशेषताहरू दुखेको दाँतहरू जराबाट नै भरेर नदुख्ने बनाउने बच्चाहरूको दुखेको दाँत जराबाट भर्ने किरा लागेको दाँतलाई भर्ने दाँत निकाल्ने दाँतमा खोल लगाउने र दाँत नभएको ठाउँमा दाँत हाल्ने मेटल क्राउन बाङ्गो दाँतलाई तार बाँधेर सिधा गर्ने वृद्ध अवस्थामा भएको बुढाबुढीको पुरा दाँतको सेट लगाउने दाँतलाई प्रत्यारोपण गर्ने चाउरी परेको अनुहारलाई राम्रो पार्ने आँखा तल खाल्टो भएकोलाई भर्ने सबै उपचारहरू दूरबीनबाट गरिने डिजिटल एक्सरे सेवा
3: सम्पर्क गणपति क्लिनिक सुर्खेत रोड नेपालगंज नर्सिङ होम नजिकै कुसुम पेट्रोल पम्पको सामुन्ने पासङलाम रोड जाने बाटोमा फोन नम्बर 081531366 र 98085449451
5: हजुरबालाई लामो समयदेखि कानको समस्या छ नेपालगञ्जमा भरपर्दो र विश्वासिलो अस्पतालका लागि कहाँ जाने होला
6: ए त्यसो भए त चिन्दै लिनु पर्दैन नि, नेपालगञ्जमै रहेको बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र छँदैछ नि। यहाँ त अनुभवी विशेषज्ञ तथा वरिष्ठ कान स्वास्थ्य प्राविधिकबाट हरेक दिन कान परीक्षण गरिन्छ। त्यति मात्र कहाँ हो र, यहाँ त लामो समयदेखि कान पाकिरहने जीर्ण रोग, काने ढुसी, कान चिलाउने, कान कम सुन्ने, कान डम्माउने बिरामीहरूको उपचार तथा परामर्श र लामो समयदेखि कान पाकिरहँदा कानको जालीमा प्वाल परेको, कान हड्डी खाने रोगको शल्यक्रिया अपरेसनबाट उपचार गरिन्छ। साथै कान कम सुन्ने बिरामीहरूका लागि कानमा लगाउने सस्तोदेखि महँगोसम्मका विभिन्न मोडेलका कानका मेसिन हियरिङ एड बिरामीहरूको चाहना अनुसार उपलब्ध गराइन्छ। बिटिई, सिआइसी, आरआइसी जस्ता मेसिनहरू पनि यही उपलब्ध छन्।
5: ए त्यसो भए हजुरबालाई त्यहाँ लगेर उपचार गराउँदा स्पष्ट सुन्न सक्नु होला त?
6: अवश्य, समयमा उपचार गरेपछि धेरै सुधार सम्भव हुन्छ।
5: बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र,
6: नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 6, फुलटेक्रा, आर्मी ब्यारेक सामुन्ने, राप्ती रोड, बाके, सञ्चालक पुरन चौधरी।
5: सम्पर्क नम्बर 9848206697, 9858023697 र 9800143697।
6: बहिरोपण निवारण कार्यक्रममा सहभागी हौ, नियमित कानको जाँच गरौ।
10: यो कृष्ण सार एफएम
11: 94 मेगाहर्ज कृष्णसार जत्तिकै तेज।

0: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
1: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
0: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
1: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
2: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
0: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
1: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
2: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ। फोन नम्बर 98 61 14 16 99।
3: रंग बहार रंग बहार
4: बर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
3: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
4: साथै 65 इन्च को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
3: बर्जर पेन्स।
5: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: जनता केबल पांच दशक देखि
1: होइन कौशल्य मेमोरियल अस्पताल यही थियो त।
2: ओहो बाजे, अब उता आएन, ठ्याक्कै यता हेर्नुहोस् त पूर्वपट्टि।
3: हाम्रा सेवाहरू इन्टरनल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा, हार्ट जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, दाँत बङ्गारा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा, एकुपंक्चर तथा फिजियोथेरापी सेवा, चौबिसै घण्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, चौबिसै घण्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्ट्यान्डर्ड वार्ड तथा
4: हजुर, कौशल्या मेमोरियल अस्पताल कोहलपुर नगरपालिका वडा नम्बर 9 हलदारपुर बाँके। सम्पर्क नम्बर 081414007 र 98482363।
5: ओहो दाई, कता जाँदै हुनुहुन्छ?
6: हिजो आज के भयो बहिनी? कहिले पखाला लाग्छ, दिसा गर्दा रगत आउँछ, मलद्वारमा घाउ, दिसा गर्दा दुख्ने, चिलाउने, रगत देखा पर्ने समस्या भएको छ, त्यही चेक गर्न जाँदैछु। बरु कतातिर राम्रो होला?
5: मा पार्वती आयुर्वेद क्लिनिक जानुस् न, त्यहाँ त नयाँ प्रविधि आयुर्वेदिक सार सूत्र विधिद्वारा जरैदेखि उपचार गरिन्छ नि।
7: हजुर, यदि तपाईँलाई पनि यस्तो समस्या छ भने बवासिर, एनालफिसर अथवा फगन्दर जस्तो रोगहरूबाट ग्रसित भइसक्नु भएको हुन सक्छ। यी समस्याहरूलाई नलुकाई रोगबाट का लागि छुटकारा, दैनिक कामकाज गर्न अप्ठ्यारो नहुने र कुनै प्रकारको जोखिम र अस्पतालमा भर्ना नहुनु पर्ने गरी जोर्नी दुख्ने वा बास सम्बन्धी रोग, मृगौलाको पत्थरी, महिलाहरूमा हुने विभिन्न प्रकारको रोग तथा पाठेघर सम्बन्धी रोग, मधुमेह, सुगर रोग, आन्द्रा तथा पेट सम्बन्धी रोग, छाला सम्बन्धी रोग, पुरुषमा हुने यौन क्षमतामा कमी, कलेजो सम्बन्धी रोग, अनुहारमा हुने डन्डीफोर जस्तो रोग र पुरानो पेटको अल्सर तथा अन्य रोगहरूको उपचार सफलताको साथ गरिन्छ।
8: डाक्टर भेट्ने समय बिहान 9 बजेदेखि 11 बजेसम्म, साँझ 4 बजेदेखि 7 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
7: म पार्वती आयुर्वेद क्लिनिक, जिल्ला प्रशासन कार्यालय अगाडि, नेपालगञ्ज। सम्पर्क नम्बर 98480-27590 र 081-534-328।
9: यो कृष्ण सार एफएम
10: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
11: Blake and Blake.

0: यो कृष्ण सार एफएम
1: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।

0: एक्सट्रीम इनर्जी ड्रिंक
1: टाइम चेक अहिले ठीक 5 बजेको छ
2: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
3: रंग बहार
4: बर्जर संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
3: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
4: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि
5: घर रंगाऊ खुशी बढाऊ उपहार जित्ने अवसर पाऊ
3: बर्जर पेन्सले

0: आदरणीय आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरू वरिष्ठ फिजिसियन तथा मुटुरोग विशेषज्ञ एसोसिएट प्रोफेसर डाक्टर विकास नेपाल तेजस्वी हर्ट सेन्टरमा आफ्नो सेवाहरू दैनिक रूपमा प्रदान गरिरहनु भएको यहाँहरूमा जानकारी गराउँदछौँ।
1: उच्च रक्तचाप, उच्च कोलेस्ट्रल, सुगर, मधुमेह, मुटु दुख्ने, हिँड्दा छाती भारी हुने, सास फेर्न गाह्रो हुने, खुट्टा सुनिने, शरीर सुनिने, चक्कर लाग्ने, बेहोस हुने, हर्ट एट्याक, हर्ट ब्लक, मुटुको बाथरोग, मुटुको पेसमेकर हालेको वा हाल्नुपर्ने, एन्जियोप्लास्टी गरेको वा गर्नुपर्ने, बाइपास अपरेसन गरेको वा गर्नुपर्ने, मुटुको भल्भ फेरेको वा फेर्नुपर्ने र रगत पातलो बनाउने औषधि प्रयोग गरिरहेको बिरामीहरूले समयमै सम्पर्क गर्नुहोला।
0: उपलब्ध सेवाहरू
1: इसिजी, इको, टिएमटी, 24 घन्टे होल्टर, एबिपिएम, ब्लड प्रेसर, सुगर, कोलेस्ट्रोल र मुटु रोग सम्बन्धी सम्पूर्ण जाँच, रगत सम्बन्धी सम्पूर्ण परीक्षणका साथै सम्पूर्ण प्रकारका जाँचहरू गरिन्छ।
0: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 10:30 बजेसम्म, दिउँसो 1 बजेदेखि 2 बजेसम्म, साँझ 4 बजेदेखि 7 बजेसम्म।
1: सम्पर्क नम्बर 081-536-667, 98215-97532। ठेगाना गणेशमान चोक, भेरी अस्पताल जाने बाटो, नेपालगञ्ज।

0: नमस्ते दाई।
1: नमस्ते नमस्ते, धेरै दिनपछि देख्यौ त भाइ।
0: विदेश नाटकको दाई प्रोसेस गर्दै थिए, अहिले भर्खरै एभरेस्ट इन्टरनेशनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
1: समयमै सही ठाउँमा गएछौ त, अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
2: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
3: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेशनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीको साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
4: हाम्रा विशेषताहरू:
3: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
4: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर, थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा।
3: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान, बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
4: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर, थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
3: प्रत्येक महिना हार्दिक आइबिएफ काठमाडौँका निसन्तान, बाझोपन, महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्यबाट उपचार तथा परामर्श सेवा।
4: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ईसीजी, डिजिटल एक्सरे सेवा।
3: अत्याधुनिक एआई प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
4: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40% देखि 50% सम्म विशेष छुट सेवा।
3: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेशनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिम पट्टि, एनआईसी एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्तो चोक, नेपालगञ्ज।
4: सम्पर्क फोन नम्बर 081-530-274 र 98-580-21-822।
5: मानिस अधिकारका साथ जन्मिन्छन्, बजारमा बिक्रीका लागि होइन। लोभ र प्रलोभनमा नपरौ, असुरक्षित बसाइसराइ नगरौ, सचेत बनौ, मानव तस्करको जालबाट बचौ। यौन शोषण, बाल विवाह, बाध्यकारी काम र दासत्व नियन्त्रण गरी महिला र बाल बालिकाको सुरक्षा सँगै सभ्य समाज निर्माणमा प्रतिबद्ध हौ। जनहितका लागि आफन्त नेपाल।
6: बीर डेंटल
7: नेपालगञ्ज शहरमा सञ्चालित अत्याधुनिक सुविधा सम्पन्न बीर डेंटलमा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार काठमाडौँ तथा भेरी अञ्चल अस्पतालका अनुभवी वरिष्ठ डाक्टर आरके लामिछानेद्वारा उपचार गरिन्छ।
8: डाक्टर लामिछानेद्वारा गरिने विशेष उपचारहरू: दाँत सफा गर्ने, दाँत भर्ने, दाँत निकाल्ने, दुखेको दाँतको जराको उपचार, खाली ठाउँमा दुरुस्त प्राकृतिक जस्तै नक्कली दाँत राख्ने, बाङ्गो टिङ्गो तथा नमिलेको दाँत फिक्स अर्थोडन्टिक प्रविधिद्वारा मिलाउने, गिजाको रोग जस्तै गिजा सुन्निने, रगत पिप बग्ने, मुख गनाउने र दाँत हल्लिने समस्याको उपचार, पहेँलो खैरो दाँत, सानो र ठुलो दाँत, छिद्रा तथा ग्याप भएको दाँतलाई कस्मेटिक उपचार प्रविधिद्वारा राम्रो बनाउने, दाँत मुखको चोटपटक तथा बङ्गारका हड्डी भाँचिएको पनि उपचार हुने।
7: सम्पर्क बीर डेन्टल क्लिनिक, भेरी अञ्चल अस्पतालबाट 150 मिटर त्रिभुवन चोक तर्फ।
8: फोन नम्बर 081-532-375।

0: रंग बहार रंग बहार
1: बर्जर संगे उपहारे उपहार बम्परमा यामाहा रेजियार
0: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्
1: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि घर रंगाउ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
0: बर्जर पेन्स
2: होइन कौशल्या मेमोरियल अस्पताल यही थियो त
3: ओहो बाजे अब उता आएन ठ्याक्कै यता हेर्नुहोस् त पूर्वपट्टि
4: हाम्रा सेवाहरू इन्टरनल मेडिसिन तथा फेमिली फिजिसियन सेवा हार्ट जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा नाक कान घाँटी रोग विशेषज्ञ सेवा प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा छाला तथा यौन रोग विशेषज्ञ सेवा दाँत बङ्गारा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा एकुपंक्चर तथा फिजियोथेरापी सेवा 24 घण्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा 24 घण्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा एयर कन्डिसन इमर्जेन्सी वार्ड स्ट्यान्डर्ड वार्ड
5: हजुर कौशल्या मेमोरियल अस्पताल कोहलपुर नगरपालिका वडा नम्बर 9 हलदारपुर बाँके सम्पर्क नम्बर 081414007 र 98482363

0: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
1: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
0: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
1: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
2: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
0: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
1: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
2: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ, फोन नम्बर 98 61 14 16 99।
3: आमाको उपचार गरौँ भनेको कहाँ जाने होला?
4: कान्ति आरोग्य अस्पताल छँदैछ नि, पश्चिम नेपालकै अनुभवी र उत्कृष्ट विशेषज्ञ तथा शल्य चिकित्सकद्वारा विश्वस्तरीय स्वास्थ्य सेवा पनि यही उपलब्ध छ।
3: हो र, यो अस्पतालमा के सुविधा छन् नि?
4: 24 घन्टा इमर्जेन्सी सेवा, दैनिक ओपिडी सेवा, दूरबीन तथा लेजर प्रविधिबाट शल्यक्रिया, जलेको घाउको उपचार गरिनुका साथै एनआइसियु, पिआइसियु, आइसियु, हाइटेक अपरेसन थिएटर र सुरक्षित प्रसुति सेवा पनि यही उपलब्ध छन्। अझ यहाँ त बालबालिका तथा नवजात शिशुहरूको सामान्यदेखि जटिल सबै रोगहरूको सबै किसिमको उपचार गरिन्छ नि।
3: त्यसो भए आमालाई लगेर आजै जानु पर्यो।
4: कान्ति आरोग्य अस्पताल, सुर्खेत रोड, नेपालगञ्ज, सबै किसिमका उत्कृष्ट स्वास्थ्य सेवा एकै छानामुनि।
3: सम्पर्क नम्बर 081-535-717।

0: नमस्ते दाई।
1: नमस्ते नमस्ते, धेरै दिनपछि देख्यौ त भाइ।
0: विदेश जान आटेको दाई, प्रोसेस गर्दै थिए। अहिले भर्खरै एभरेस्ट इन्टरनेशनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
1: समयमै सही ठाउँमा गएछौ त। अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
2: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
3: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेशनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीका साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
4: हाम्रा विशेषताहरू:
3: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
4: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा।
3: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
4: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
3: प्रत्येक महिना हार्दिक आइपिएफ काठमाडौँका निसन्तान बाझोपन महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा।
4: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ईसीजी, डिजिटल एक्सरे सेवा।
3: अत्याधुनिक एआई प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
4: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40%देखि 50%सम्म विशेष छुट सेवा।
3: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेशनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि, एनआइसी एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्तो चोक, नेपालगञ्ज।
4: सम्पर्क फोन नम्बर 081-530-274 र 98-580-21-822।
5: सुन न बहिनी, टेलरको सबै सामान भइसक्यो, मेसिन कहाँबाट ल्याउने होला?
6: ओहो दाई, त्यति पनि थाहा छैन? नेपालगञ्जको घरबारी टोलमा रहेको बिएस सिलाई मेसिन सप्लाई छँदैछ नि।
5: त्यहाँ कस्तो कस्तो मेसिनहरू पाउँछ नि?
6: तपाईँले जस्तो खोज्नु भयो त्यस्तै पाउँछ।
7: बिएस सिलाई मेसिन सप्लायर्स, घरबारी टोल, पिपल चौतारा, उपमहानगरपालिका 2, नेपालगञ्ज। हामी कहाँ अनमोल, ताज र उषा ब्रान्डका साथै विभिन्न कम्पनीका सिलाई मेसिन बिक्री तथा मरमत गरिन्छ। साथै सिलाई मेसिन सम्बन्धी सबै पाठ पूजा एवं सामग्रीहरू पनि पाइन्छ। सम्पर्क नम्बर 98-481-2318, 98-224-1572 र 98-224-5478।
8: यसका साथै दसैँ तिहार र छठ पर्वमा 5-30% सम्म ग्राहक वर्गमा छुटको व्यवस्था गरिएको छ।
9: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण सुरु गरौँ मुख्य मुख्य खबरका शीर्षकहरूबाट।
1: मनाङको हिमलुङ हिम पहिरोमा हराएका मध्ये चारजनाको शव भेटियो, 12 बेपत्ताको खोजी चल्दै। जडीबुटी सङ्कलन गर्न गएका हुम्लाका 10 र मुगुका 2 सम्पर्कविहीन, उद्धारका लागि हेलिकप्टर पठाउन माग।
0: पूर्व प्रधान न्यायाधीश जबरालाई पक्राउ गरेको घटनामा विपक्षीद्वारा संसदमा सरकारको कडा विरोध, एसएसपी खड्कालाई मानव अधिकार आयोगले बयानका लागि बोलायो।
1: नेपालमा रेबिज रोग अझै गम्भीर चुनौती, कुकुर लगायत जनावरको टोकाई लगत्तै उपचार गर्न स्वास्थ्य मन्त्रालयको आग्रह।
0: पाकिस्तानी नागरिकलाई अन्तरिक्षमा लैजाने चीनको तयारी, विशेष वैज्ञानिक प्रयोगमा सहभागी हुन पाउनु पाकिस्तानका लागि दुर्लभ अवसर।
1: र नेपालगञ्ज रङ्गशालामा फ्लड लाइट।

0: जडान गरिदै एसियाली खेलकुद क्रिकेटमा नेपाल र श्रीलङ्का बीचको खेल वर्षाले बिथोलिने चिन्ता।
1: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको हुन्छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छन्, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE550D बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौँपछि फेरि एक दिन ठुलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
2: सुविशु अपर्च्युनिटी 1900 वार्षिक उत्सवको अवसरमा प्रस्तुत छ सुविशु अपर्च्युनिटी। यस योजना अन्तर्गत ग्राहकहरूले पाउनुहुनेछ 25 MBPS इन्टरनेट र क्लियर टिभीको फुल HD प्याकेज प्रति महिना मात्र ₹1040 र 65 भन्दा बढी HD च्यानल भएको क्लियर टिभीको प्याकेज प्रति महिना ₹221। साथै दामी म्युजिकको प्रिमियम प्याकेज 3 महिनाका लागि निशुल्क। शर्त र नियमहरू लागू हुनेछ। थप जानकारीका लागि www.subisu.net.np। सुविशु।

0: अर्पणमा अब खबरको सिलसिला। मनाङको हिमलुङ हिम पहिरोमा हराएका मध्ये थप दुईजनाको शव भेटिएको छ। नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसन एनएनएमजीएको उद्धार टोलीले आज वीरेन्द्र गुरुङ र घनश्याम राईको शव फेला पारेको हो। हिजो छवि भोटे र पासङ भोटेको शव भेटिएको थियो। यससँगै हिमलुङ हिम पहिरोमा परि ज्यान गुमाउनेको संख्या 4 जना पुगेको छ। एनएनएमजीएका अनुसार अझै 12 जना हराइरहेका छन्। हिमलुङ हिम पहिरो क्षेत्रमा आज पनि खोजी चलिरहेको एनएनएमजीएका अध्यक्ष तुलसिंह गुरुङले जानकारी दिनुभयो। यसैबीच मनाङको चामेमा पहिरो खसेर मर्स्याङ नदी आंशिक रूपमा थुनिए पनि तत्काल ठूलो बाढीको जोखिम नरहेको बाढीविदहरूले बताएका छन्। बाढी पूर्वानुमान महाशाखाका बाढीविद विनोद पराजुलीका अनुसार वर्षा रोकिएकाले मनाङको जलमापन केन्द्रमा पानीको सतह घट्दै गइरहेको छ। जिल्ला प्रशासन कार्यालय मनाङले नदी थुनिएपछि स्थितिमा निरन्तर निगरानी गरिरहेको जनाएको छ। तत्कालका लागि उच्च जोखिम नरहे पनि नदी तटीय क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन भने महाशाखाले आग्रह गरेको छ।
1: यसैबीच जडीबुटी संकलन गर्न उच्च हिमाली क्षेत्रमा गएका हुम्लाका 10 र मुगुका 2 गरी 12 जना सर्वसाधारण सम्पर्कविहीन भएका छन्। सिमकोट गाउँपालिका 2, ठेहेका 10 जना र मुगुका 2 जना उच्च हिमाली वन क्षेत्रबाट सम्पर्कविहीन भएका खबर प्राप्त भएको जिल्ला प्रशासन कार्यालय हुम्लाले जनाएको छ। परिवारका अनुसार उनीहरू खारपुनाथ र चङ्खेली गाउँपालिकाको सीमामा पर्ने त्रिशुली लुरुपे सामुदायिक वन क्षेत्रमा जडीबुटी सङ्कलनका लागि गएका थिए। अत्याधिक हिमपात र खराब मौसमका कारण स्थलमार्गबाट खोजी तथा उद्धार गर्न असम्भव भएपछि जिल्ला सुरक्षा समिति हुम्लाले हवाई उद्धारका लागि पहल सुरु गरेको छ। नेपाली सेनाले हेलिकप्टर मार्फत उद्धार गरिदिन सम्बन्धित निकायमा औपचारिक पत्र पठाएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी प्रमुख डीएसपी शङ्कर भण्डारीले जानकारी दिनुभयो।
0: बाढी पहिरोका कारण देशका विभिन्न जलविद्युत आयोजना तथा प्रसारण लाइनमा क्षति पुग्दा 1400 मेगावाटभन्दा बढी बिजुली राष्ट्रिय प्रसारण लाइनबाट बाहिरिएको छ। पछिल्लो वर्षा र बाढीले 1000 मेगावाटभन्दा धेरै बिजुलीको उत्पादन तथा प्रसारण अवरुद्ध बनाएको हो भने यसअघि भदौ 10 गतिको भोटेकोशी बाढीका कारण 431 मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनबाट बाहिरिएको थियो। नेपाल विद्युत प्राधिकरणका अनुसार पछिल्लो वर्षापछि उत्पन्न विपदले दानाकुसमा 220 केभी प्रसारण लाइनका 2 टावरमा क्षति पुर्याएपछि कालीगण्डकी करिडोरका 7 भन्दा बढी आयोजनाबाट उत्पादन हुने 370 मेगावाट विद्युत रोकिएको छ। यस्तै मर्स्याङदी करिडोरका आयोजनाहरू र 40 मेगावाटको राहुघाट जलविद्युत आयोजनाको स्विच यार्डमा पनि बाढीले क्षति पुर्याएको छ। उत्पादनमा ठूलो गिरावट आए पनि आउँदो दसैँ तिहारमा लोडसेडिङको जोखिम भने नरहेको विद्युत प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार अहिले प्रसारण लाइनमा झन्डै 2500 मेगावाट विद्युत छ, जुन स्थानीय माग धान्न पर्याप्त छ। अहिले अवरुद्ध प्रसारण लाइन र टावरको मर्मतमा विद्युत प्राधिकरण र निजी ऊर्जा उत्पादकहरूको संस्था इपान मिलेर तीव्र गतिमा काम गरिरहेका छन्। टावर मर्मतका लागि 8-10 दिन लाग्ने अनुमान छ। अरू साना क्षति भएका आयोजनाहरू पनि दशैं अघि नै पुनः सञ्चालनमा ल्याउने तयारी भइरहेको छ।
1: यसैबीच नेपाल विद्युत प्राधिकरणले आउँदो सुक्खायाममा विद्युत आपूर्ति सहज बनाउन 1154 मेगावाट बिजुली भारतबाट आयात गर्ने भएको छ। काठमाडौँमा आज आयोजित पत्रकार सम्मेलनमा प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले सुक्खायाममा माग र आपूर्तिबीच सन्तुलन कायम गर्न बिजुली आयात गर्ने योजना रहेको बताउनु भएको हो। उहाँका अनुसार आन्तरिक उत्पादन र आयात गरी सुक्खायाममा कुल 2372 मेगावाट बिजुली उपलब्ध हुने अनुमान छ। अघिल्लो आर्थिक वर्षको सुक्खायाममा राष्ट्रिय विद्युत मागको उच्चतम बिन्दु 2292 मेगावाट पुगेको थियो।
0: बुधबारदेखि अवरुद्ध पृथ्वी राजमार्ग आज दिउँसोदेखि एकतर्फी सञ्चालनमा आएको छ। निरन्तरको वर्षापछि विभिन्न ठाउँमा गएको पहिरोले सडकमा क्षति पुर्याउँदा राजमार्ग अवरुद्ध बनेको थियो। धादिङको गजुरीमा रहेको चामबासको पहिरो पनि हटाएपछि राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा आएको हो। यसैबीच निरन्तरको वर्षासँगै आएको बाढी पहिरोका कारण हिमाली जिल्ला मुस्ताङमा 2 दिनदेखि विद्युत र इन्टरनेट सेवा पूर्ण रूपमा अवरुद्ध बनेको छ। पर्वतको डिमुखाबाट आउने 33 केभी विद्युत प्रसारण लाइनका खम्बाहरू बाढी पहिरोले क्षति पुर्याएपछि शनिबार रातिदेखि विद्युत सम्पर्क टुटेको हो। पर्वत र म्याग्दी खण्डमा संरचना बिग्रिएपछि म्याग्दीको दाना सब स्टेसन समेत बन्द भएको जोमसोममा रहेको निलगिरी उपभोक्ता सहकारीका प्रमुख सनप्रसाद थकालीले जानकारी दिनुभयो। नेपाल टेलिकमका अनुसार अप्टिकल फाइबर प्रसारण लाइनमा क्षति पुग्दा इन्टरनेट सेवा समेत ठप्प छ।
1: पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई मध्यरातमा पक्राउ गरेको विषयलाई लिएर संसदमा विपक्षी दलहरूले सरकारको कडा विरोध गर्दै स्पष्टीकरण मागेका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै एमालेका प्रमुख सचेतक ऐन बहादुर महर, नेकपाका प्रमुख सचेतक युवराज दुलाल, राप्रपाका भरत गिरी र श्रम संस्कृति पार्टीका ध्रुवराज राईले बिना पुर्जी र बिना कारण पक्राउ गरेर सरकारले विधिको शासन उल्लङ्घन गरेको आरोप लगाउनुभयो। यस्तै संसद भवन परिसरमा पत्रकारसँग कुरा गर्दै नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले बिना कारण नागरिक पक्राउ गर्ने दुस्साहस गरिरहे सरकारले धेरै ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिनुभयो। पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई पक्राउ गरेर न्यायालयलाई तर्साउन खोजेको तर्फ संकेत गर्दै प्रचण्डले छोरी पिटेर बुहारी तर्साउन खोजे सरकारकै लागि घातक हुने टिप्पणी गर्नुभयो। शनिबार मध्यराती महाराजगञ्जमा रहेको निवासबाट पक्राउ पर्नुभएका जबरालाई 12 घण्टापछि छाड्दै प्रहरीले सुरक्षा चुनौतीका कारण नियन्त्रणमा लिएको दावी गरेको छ। यद्यपि सुरक्षा खतराको प्रकृतिबारे आधिकारिक जानकारी दिइएको छैन। यसैबीच पूर्व प्रधान न्यायाधीश जबराले आफ्नो र परिवारको सुरक्षा माग गर्दै उपत्यका प्रहरी कार्यालय रानी पोखरीमा निवेदन दिनुभएको छ। छोरा सचिन्द्र शमशेर मार्फत दर्ता गराइएको निवेदनमा विगतका न्यायिक निर्णय र सामाजिक सञ्जालमा आएका विषयका कारण गम्भीर असुरक्षा बढेको उल्लेख छ। प्रहरीले निवेदन प्राप्त भएको र उहाँ हाल घरमै प्रहरी निगरानीमा रहेको जनाएको छ। अर्कोतर्फ जबरा पक्राउको विषयमा बुझ्न पुगेको टोलीलाई 35 मिनटसम्म बाहिरै कुराएर फर्काएपछि राष्ट्रिय मानव अधिकार आयोगले काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्कालाई भोलि आयोगमा हाजिर हुन प्रहरी प्रधान कार्यालयलाई पत्र पठाएको छ।
0: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा भोटेकोशी बाढीपछिको पुनर्निर्माणको तयारीबारे गरेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
3: हरेक सामानको खरिदमा 1,000 देखि 20,000 सम्म छुट, 10 देखि 15 वर्षसम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि।
2: स्थान राजा चोक राष्ट्रिय वाणिज्य बैंकको अगाडि।
3: सम्पर्क 97051148 70।
2: सोफा हब नेपालगञ्ज,
3: विश्वासमा नम्बर 1,
2: क्वालिटीमा सबैभन्दा बेस्ट।
4: रंग बहार, रंग बहार।
5: बर्जर संगे उपहारे उपहार। बम्पर मा यामाहा रेजियार।
4: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
5: साथै 65 इन्च को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बढाऊ, उपहार जित्ने अवसर पाऊ।
4: बर्जर पेन्स।
6: यो कृष्ण सार एफएम
7: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले मनाङको हिमलुङ हिम पहिरोमा हराएका मध्ये चारजनाको शव भेटियो, बाह्रजना बेपत्ताको खोजी चल्दै, जडीबुटी सङ्कलन गर्न गएका हुम्लाका 10 र मुगुका 2 सम्पर्कविहीन उद्धारका लागि हेलिकप्टर पठाउन माग, पूर्व प्रधान न्यायाधीश जबरालाई पक्राउ गरेको घटनामा विपक्षीद्वारा संसदमा सरकारको कडा विरोध, एसएसपी खड्कालाई मानव अधिकार आयोगले बयानका लागि बोलायो लगायतका खबर प्रस्तुत गरे।
1: नेपाल दर्पणमा अब बाँकी खबर। रोकथाम गर्न सकिने रोग भए पनि रेबिसका कारण नेपाल सहित विश्वमै अझै वर्षेनी हजारौं मानिसले ज्यान गुमाउनु परेको छ। विश्व रेबिज दिवसका अवसरमा सन्देश जारी गर्दै स्वास्थ्य मन्त्रालयले नेपालमा रेबिज अझै ठूलो जनस्वास्थ्य चुनौतीका रूपमा रहेको जनाएको छ। गएको आर्थिक वर्षमा मात्रै नेपालमा 2,23,000 भन्दा बढी जनावरको टोकाईका घटना दर्ता भएका छन्, जसमध्ये 96% टोकाई कुकुरबाट भएको हो। नेपालमा वर्षेनी झण्डै 100 रेबिजका कारण ज्यान जाने गरेको अनुमान छ र कुल जनसङ्ख्याको आधा हिस्सा उच्च जोखिममा रहेको छ। इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर अनुज भट्टचन्दका अनुसार कुकुर वा अन्य जनावरले टोकेमा घाउलाई 15 साबुन पानीले धुनुपर्छ र तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा गई खोप लगाउनुपर्छ। नेपालले सन् 2030 कुकुरको टोकाईबाट हुने रेबिज मृत्यु शून्यमा पुर्याउने लक्ष्य राखेको छ। यसका लागि देशभरका 286 केन्द्रबाट निशुल्क खोप सेवा प्रदान गर्दै आएको छ। घरपालुवा कुकुरलाई नियमित खोप लगाउन र सामुदायिक सहकार्य बढाउन मन्त्रालयले आग्रह गरेको छ।
0: संयुक्त राष्ट्रसङ्घीय लागु औषध तथा अपराध कार्यालय युएनओडिसीले दक्षिण एसियामा कृत्रिम लागु औषधका फरक फरक तर एकअर्कासँग जोडिएका अवैध बजारहरू तीव्र रूपमा विकसित भइरहेको जनाएको छ। काठमाडौँमा सार्वजनिक गरेको क्षेत्रीय प्रतिवेदन अनुसार बङ्गलादेशमा यावा, मालदिव्समा समुद्री तथा हवाई मार्गबाट भित्रने लागु औषध र श्रीलङ्कामा मेथामफेटामिन प्रमुख चुनौती बनेका छन्। नेपालको सन्दर्भमा भने ट्रामाडोल, ट्यापेन्टाडोल र कोडिन लगायतका नियन्त्रित औषधिको सीमा पार अवैध आवागमन तथा ओसार पसार मुख्य समस्याका रूपमा औल्याएको छ। स्थलमार्ग, यात्रु कार्गो र कुरियर सेवा मार्फत यस्ता औषधि ओसार पसार हुने गरेको प्रतिवेदनमा उल्लेख छ। आपराधिक सञ्जालले लगातार मार्ग परिवर्तन गरिरहेकाले यसलाई रोक्न क्षेत्रीय सहकार्य, फोरेन्सिक क्षमता अभिवृद्धि र सूचना आदान प्रदान आवश्यक रहेको युएनओडिसीले जनाएको छ।
1: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले घट्दो जनसङ्ख्या वृद्धि दरलाई सम्बोधन गर्न विधा तथा प्रोत्साहनको व्यवस्था गर्न लागिएको बताउनु भएको छ। प्रतिनिधि सभा बैठकमा सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार संशोधन विधेयक प्रस्तुत गर्दै मन्त्री मेहताले सरकारी, गैर सरकारी वा निजी क्षेत्रमा कार्यरत महिलालाई कुल 6 तलब सहितको सुत्केरी विधा र पुरुष कर्मचारीलाई पत्नी सुत्केरी हुँदा 42 प्रसूति स्याहार विदा दिने प्रस्ताव गरिएको जानकारी दिनुभयो। जनसङ्ख्या वृद्धि दर घटिरहेकोले त्यसलाई बढाउन विदा र प्रोत्साहन आवश्यक हुने उहाँको भनाइ छ। यसै गरी विधेयकमा विशेष अवस्थाको गर्भपतन, बलपूर्वक गरिने गर्भपतन सम्बन्धी स्पष्ट प्रावधान र यस विपरीत कार्य गर्नेलाई सजायको व्यवस्था समेत गरिएको उहाँले जानकारी दिनुभयो।
0: भदौ 10 भोटेकोशी र त्रिशुलीमा आएको बाढी पछि सञ्चालन गरेको खोज तथा उद्धार कार्य अझै चलिरहेको छ। बाढी आएको 1 अब सबैको चासो पुनर्स्थापना र पुनर्निर्माणतर्फ बढेको छ। भोटेकोशीमा भएको विपदपछि खोज तथा उद्धार कार्य अहिले कुन अवस्थामा पुगेको छ भनेर हामीले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको उपसचिव रामबहादुर केसीलाई सोधेका छौँ।
2: सुरुमा चाहिँ खोज उद्धार राहत व्यवस्थापनमा हामी बढी केन्द्रित भयौँ र अहिले पनि चाहिँ अब टनेलहरूमा खोजको काम चलिराखेको छ भने अब धेरै ठाउँमा चाहिँ कनेक्टिभिटी टुटेको हुनाले र सुवाका चाहिँ आमा छोदिङ हो, गोसाईकुण्ड र उत्तर गया जस्ता गाउँपालिकाहरूमा अहिले पनि त्यहाँ राहत पुर्याउनु पर्ने एउटा उच्च प्राथमिकताको काम छ। जो चाहिँ अहिले होल्डिङ सेन्टरमा हुनुहुन्छ उहाँहरूलाई चाहिँ टेम्पोररी सेल्टरमा जीविकोपार्जनका लागि मासिक आयोजनासम्मका लागि 15,000 त्योभन्दा बढी भयो भने 2,000 थप्दै जाने निर्णय छ। त्यो निर्णय अनुसार चाहिँ अहिले स्थानीय तहले लाभ गराई पहिचान र कायम गर्ने कामहरू गरिराखेका छन्। अर्को हाम्रो इम्पोर्टेन्ट काम भनेको अब विस्तृत क्षति आकलन गरेर जो अब टेम्पोरेरी सेल्टर अथवा विगत प्रभावित हुनुहुन्छ होल्डिङ सेन्टर बसिराख्नु भएको छ उहाँहरूलाई चाहिँ स्थायी बसोबासको लागि चाहिँ व्यवस्थापन गर्ने जस्तो त्यसको लागि धेरै च्यालेन्जिङहरू छ। जस्तो कि जग्गाको चाहिँ पहिचान गर्ने, जग्गाको व्यवस्थापन गर्ने कुराहरू छ किनकि बाढले गर्दा उहाँहरूको चाहिँ सुरक्षित जग्गाहरू एकदमै वास आउट भइसकेको अवस्था छ। धेरैको चाहिँ आफ्नै जग्गा पनि छैन होइन। त्यसपछि अर्को पाटो भनेको अब आफ्नै जग्गा भएकोलाई पनि अब फेरि निजी आवास बनाउने भन्ने कुरा हो। खोज उद्धार राहत व्यवस्थापनको काम चाहिँ क्रमशः अब कम हुँदै गइराखेको छ भने अब हामी पुनर्निर्माण तथा पुनस्थापनाको काम चाहिँ बढी केन्द्रित भएर काम गरिराखेका छौँ।
1: भनेपछि यो बेपत्ता भएका व्यक्तिहरूको खोजीको काम चाहिँ अहिले नै टुङ्गिसकेका छैन, निरन्तरता पाइरहेको छ यसले।
2: केही टनेलहरूमा खोजको काम चाहिँ चलिराखेको छ होइन। अब त्यसलाई पनि हामीले चाहिँ अब टुङ्ग्याउने भन्ने किसिमले चाहिँ छलफल चाहिँ गरिराखेका छौँ होइन। अर्को पाटो भनेको अब हामीले चाहिँ मिसिङ भएका व्यक्तिहरूको सन्दर्भमा हामीले चाहिँ त्यो डाटा भेरिफिकेसनको काम पनि गरिराखेको राखेका छौँ। मिसिङ व्यक्तिहरूलाई चाहिँ मृत्यु सरह चाहिँ घोषणा गर्ने, उहाँहरूको मृत्यु दर्ता गर्ने र मृत्यु दर्ता गरिसकेपछि उहाँले सुविधाहरू पाउने, जस्तो कि इन्सुरेन्सका कुराहरू होला, ब्याङ्किङ कारोबारका कुराहरू, जग्गा पनि तपाईँ सम्पत्तिका विषयहरू होलान् होइन, त्योसँग सम्बन्धित विषयलाई पनि टुङ्ग्याउनु पर्नेछ। त्यसको लागि हाम्रो कानुन संशोधनका कामहरू पनि भइराखेको छ। अन्य चाहिँ तपाईँको यो विपदको सन्दर्भमा केही कानुनहरू मा चाहिँ अलिकति सुधार गर्नुपर्ने भएको हुनाले, जस्तो कि वनको जग्गा उपयोग गर्ने विषयमा कानुनी रूपमा नै टुङ्ग्याउने गरेर हामीले चाहिँ प्रस्तावहरू तयार पारिराखेका छौँ र त्यही अनुसारले काम भइराखेको अवस्था।
1: विपद व्यवस्थापन प्राधिकरण अन्तर्गत नै रहेर भोटेको सिका लागि यो छुट्टै संयन्त्र वा बोर्ड बनाउने भन्ने कुराहरू पनि थियो, त्यो चाहिँ के भइरहेछ?
2: विपदलाई चाहिँ एउटा खोज तथा राहत व्यवस्थापनको च्यानलबाट चाहिँ हामीले गर्छौँ। त्यो भनेको चाहिँ सुरक्षा निकाय प्लस राष्ट्रिय विपद जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणको अब समग्र व्यवस्थापनमा हुने हो र त्यस बाहेक जिल्लाका चाहिँ संयन्त्रहरू स्थानीय तहसम्मको संयन्त्रहरू जोडिन्छ। अर्को पाटो भनेको पुनर्निर्माण पुनस्थापना हो, त्यसमा चाहिँ पनि अब हाम्रो चाहिँ सडक हो भने त्यो सडक विभाग जोडिएला होइन, अब तपाईँको चाहिँ स्वास्थ्य अथवा चाहिँ अरू चाहिँ सेवा सुचारूका विषय हुन् भने स्थानीय तह पनि त्यहाँ जोडिन सक्छ, अथवा चाहिँ सङ्घीय प्रादेशिक चाहिँ संयन्त्रहरू पनि त्यसमा जोडिन सक्छन्। निजी आवासको सन्दर्भमा फेरि राष्ट्रिय विपद जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरण चाहिँ जोडिन्छ भने अब त्यसमा स्थानीय तहको पनि भूमिका हुन्छ, जिल्लाको पनि भूमिका हुन्छ र अब हाम्रो चाहिँ यो पूर्वाधार विकास मन्त्रालयले पनि त्यसमा चाहिँ भूमिका खेल्नुपर्ने हुन्छ। भनेपछि यो चाहिँ अब बहुआयामिक कामहरू छ भनेको हामीले समन्वय सहकार्य सहअस्तित्व सहभागितात्मक तरिकाले चाहिँ अगाडि बढाउनु पर्ने हुन्छ। अब त्यही अनुसार अब आवश्यक पर्यो भने त्यस्ता संयन्त्रहरू पनि बन्न सक्छन्।
1: पुनस्थापना र पुननिर्माणको काममा चाहिँ अहिले कहिलेदेखि सुरु हुन्छ भन्ने चासो पनि बढेको छ नि?
2: काम सुरु भइसकेको छ। जस्तो यसको चाहिँ मुख्य काम भनेको के हो भने लाभग्राही पहिचान र कायम गर्ने मुख्य काम हो होइन, त्यो लाभग्राही पहिचान र कायम भइसकेपछि त्यो टेम्पोरेरी सेल्टरदेखि लिएर मैले अगाडि भनेको जीविकोपार्जन र बसोबास सम्बन्धी जो 15,000 तोकिएको छ नेपाल सरकारबाट मासिक रूपमा अधिकतम 6 महिनाको लागि, त्यो चाहिँ राहत दिने चाहिँ बाटो खुल्छ भने अर्को पाटो भनेको फेरि अब हामीले त्यो जति पनि क्षतिग्रस्त निजी आवासहरू छन् अथवा चाहिँ अन्य कुराहरू छ त्यसको चाहिँ विस्तृत क्षति आकलन गर्नुपर्ने हुन्छ र त्यसको आधारमा फेरि हामीले चाहिँ कसको चाहिँ घरहरू बनाइदिनुपर्ने हो होइन, भोलि चाहिँ अब स्थानान्तरण गर्नुपर्ने पनि कुराहरू छन् र त्यो अहिले फेरि बस्ती बसाल्दाखेरि हामीले सुरक्षित ठाउँमा चाहिँ बसाल्नु पर्यो। अहिलेको जस्तै फेरि हामी ती विषयलाई पनि एकदम सूक्ष्म ढङ्गले चाहिँ योजनाबद्ध टिमहरू बनाएर काम भइराखेको छ। यो सँगसँगै चाहिँ यो पुनर्निर्माण पुनस्थापना काम पनि अब अगाडि बढिसकेको स्थिति छ।
0: उहाँ राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव रामबहादुर केसी। नेपाल दर्पणमा खबरकै सिलसिला। दसैँ तिहार छठ लगायत चाडपर्वमा सार्वजनिक यातायातलाई सरल, सुरक्षित र मर्यादित बनाउन प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिले सरकारलाई निर्देशन दिएको छ। आज बसेको समितिको बैठकले यात्रुले भोग्ने शास्ति, टिकटमा हुने ठगी र दुर्घटना जोखिम न्यूनीकरणका लागि प्रभावकारी कार्ययोजना ल्याउन पूर्वाधार विकास मन्त्रालयलाई सचेत गराएको हो। बैठकमा समितिका सभापति आशिष गजुरेलले यात्रुले शास्ति भोग्नु परेमा वा असुरक्षित यात्राको अवस्था देखिएमा जिम्मेवार निकायलाई कारवाही गर्ने चेतावनी दिनुभयो। बैठकमा पूर्वाधार विकास मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देलले बाढी पहिरोले अवरुद्ध भएका मुख्य राजमार्गहरू दशैं अघि नै सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाउनुभयो। विशेष गरी पृथ्वी राजमार्गलाई 24 घण्टाभित्र र बिपी राजमार्गलाई दशैं अगावै खुलाउने लक्ष्यका साथ काम भइरहेको उहाँको भनाइ छ। छलफलका क्रममा सांसदहरूले मौसमी योजनामा मात्र सीमित नभई दिगो यातायात पुनर्संरचना गर्नुपर्ने, बस पार्क बाहिरबाट जथाभावी यात्रु चढाउने प्रवृत्ति रोक्नुपर्ने र राजधानी काठमाडौँका प्रमुख सडकमा ट्राफिक पूर्वाधार चुस्त बनाउनु पर्नेमा जोड दिएका छन्। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: समयमै पूर्व सूचना पाऊँ, बाढी जोखिमबाट ज्यान जोगाऊ।
4: सर्वसाधारणले बाढीको खबर कसरी थाहा पाउने?
3: जल तथा मौसम विज्ञान विभागको 1155 नम्बरमा फोन गरेर नदीको बहाव र बाढीको अवस्थाबारे निशुल्क जानकारी लिने,
4: गाउँमा राखिएको साइरनको आवाज र नदी किनारमा राखिएको रङको अर्थ बुझ्ने,
3: स्थानीय एफएम रेडियो टेलिभिजन र मोबाइलमा आउने नेपाल टेलिकम एन्डसेल अलर्ट एसएमएस नियमित हेर्ने,
4: रङको संकेत बुझौ,
3: पहेँलो रङ सतर्कता तह, नदीमा पानीको सतह बढ्दैछ सजग रहनुहोस् र सामानहरू बाँध्न थाल्नुहोस्,
4: रातो रङ खतराको तह, बाढी जुनसुकै बेला गाउँ पस्न सक्छ, तुरुन्तै घर छोडेर सुरक्षित स्थानतिर जानुहोस्।
3: पूर्व सूचना पाएपछि तुरुन्तै गर्नुपर्ने तयारी, बाढी आउने चेतावनी पाउन साथ 1-2 घण्टा अगावै गर्नुपर्ने कामहरू,
4: परिवारका सबै सदस्यहरूलाई एकै ठाउँमा जम्मा गर्ने र छरछिमेकलाई पनि सचेत गराउने,
3: नागरिकता जन्म दर्ता जगाधनी पूर्जा नगद र गहनालाई वाटर प्रुफ अर्थात् प्लास्टिकको झोलामा हालेर सुरक्षित राख्ने,
4: घर पालुवा जनावर तथा चौपायाहरूलाई दाम्लोबाट फुकाउने वा अग्लो सुरक्षित स्थानमा सार्ने,
3: विशेष गरी सुत्केरी गर्भवती बालबालिका वृद्ध वृद्धा र अपाङ्गता भएका व्यक्तित्वहरूलाई पहिलो प्राथमिकतामा राखेर सुरक्षित आश्रय स्थलतर्फ लैजाने,
4: स्थानीय सरकारसँगको समन्वयमा सञ्चालित पर्वल परियोजनाद्वारा

0: रङ्गाउँदै देश मेरो एभरेस्ट
1: सेजनको संयुक्त आयोजनामा जनकपुरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री कृष्ण प्रसाद यादव, अर्थमन्त्री युवराज भट्टराई र एडिबीका देशीय निर्देशक अर्नो काउसवाले संयुक्त रूपमा प्रतिवेदन सार्वजनिक गर्नुभएको हो। आर्थिक वर्ष 2078-79 2080-81 अवधिलाई समेटेर 32 कार्य सम्पादन सूचक र 98 आयाममा गरिएको अध्ययनमा मध्य प्रदेशले समग्रमा D+ अङ्क प्राप्त गरेको छ। प्रतिवेदनले समयमै बजेट स्वीकृत हुनु, बजेट वर्गीकरण अन्तर्राष्ट्रिय मापदण्ड अनुकूलन हुनु, करदाता सम्बन्धी सूचना सहज हुनु र खर्च बक्यौता न्यून हुनुलाई सबल पक्षका रूपमा औलाएको छ। तर राजस्व र खर्चको वास्तविक उपलब्धि न्यून हुनु, बजेट निर्माणमा नागरिक सहभागिता सीमित हुनु, सार्वजनिक लगानी व्यवस्थापन कमजोर हुनु र लेखा परीक्षण प्रतिवेदनमाथि प्रदेश सभामा समीक्षा हुन ढिलाइ हुनुलाई प्रमुख कमजोरी देखाएको छ। कार्यक्रममा मुख्यमन्त्री यादवले प्रतिवेदनले वित्तीय व्यवस्थापन सुधारका लागि स्पष्ट मार्गचित्र दिएको बताउनुभयो। एडिबीका देशीय निर्देशक अर्नो काउसवाले अबका दिनमा पेफाका निष्कर्षलाई स्पष्ट प्रतिबद्धता र मापन योग्य सुधारमा रूपान्तरण गर्नुपर्नेमा जोड दिनुभयो।
2: हप्ताको पहिलो कारोबार दिन शेयर बजार घटेको छ। शेयर बजार परिसूचक निफ्टी आज 16.47 अङ्कले घटेर 2613.33 बिन्दुमा झरेको छ। आज व्यापार बाहेक सबै समूहको उपसूचक घटेकोमा जलविद्युत, लगानी र निर्जीवन बिमा समूह 1%भन्दा धेरैले ओह्रालो लागेको छ। आज निफ्टीसँगै कारोबार रकम पनि घटेको छ। गएको बिहिबार 5.44 अर्ब रुपियाँको कारोबार भएकोमा आज 357 कम्पनीको 1.31 लाख कित्ता सेयर 5.38 अर्ब रुपियाँमा किनबेच भएको छ।
1: नारायणी नदीमा आएको भीषण बाढीका कारण चितवन राष्ट्रिय निकुञ्जबाट बगेको एउटा गैडा नवल परासीको सुस्तामा भेटिएको छ। सुस्ता गाउँपालिका 4 बिहान झन्डै 5 वर्षको गैडा फेला परेको हो। निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार गैडाको निरन्तर निगरानी भइरहेको छ र उसलाई समातेर सुरक्षित रूपमा निकुञ्ज फर्काउने तयारी भइरहेको छ। भौगोलिक जटिलताका कारण भारतीय बाटो र डुङ्गा प्रयोग गरी गैडाको उद्धार गरिन्छ। यसअघि 2074 ठूलो बाढीमा बगेर भारत पुगेका 12 गैडाको सफल उद्धार गरिएको थियो।
2: नेपाल दर्पणमा अब विदेशका खबर। चीनले पाकिस्तानी नागरिकलाई अन्तरिक्षमा लैजाने तयारी गरेको छ। आफ्नो अन्तरिक्ष कार्यक्रमको इतिहासमा पहिलोपटक कुनै विदेशी नागरिकलाई अन्तरिक्षमा लैजान लागेको चीनले पाकिस्तानका 2 पाइलटहरू जिसान अली र खुर्रम दाउदलाई अहिले तालिम दिइरहेको छ। समाचार संस्था रोइटर्सका अनुसार पाकिस्तानका लागि आफ्ना नागरिक अन्तरिक्षमा जाने यो पहिलो उडान हुनेछ। यो परियोजनामा अन्तिम चरणमा पर्ने 1 पाइलट चिनिया रकेट मार्फत चिनिया अन्तरिक्ष स्टेसन तियायोङतर्फ प्रस्थान गर्नेछन्। अन्तिम अन्तरिक्ष यात्रीको छनौट अक्टोबरको मध्यदेखि अन्त्यसम्ममा हुनेछ। छानिएका यात्रीले अन्तरिक्षमा रहँदा जहाज उडाउने नभई पेलोड स्पेसलिस्टका रूपमा वैज्ञानिक प्रयोगहरू सञ्चालन गर्नेछन्। विशेष गरी खाद्य सुरक्षा र जलवायु परिवर्तन विरुद्ध लड्न मद्दत पुर्याउने जैविक प्रविधि सम्बन्धी 4 महत्त्वपूर्ण अनुसन्धानहरू अन्तरिक्ष कक्षमा गरिनेछ। अन्तरिक्ष स्टेसनमा रहँदा चिनिया भाषामै संवाद गर्नुपर्ने भएकोले दुवै पाइलटले अहिले भाषा तालिमका साथै शून्य गुरुत्वाकर्षण, सेन्ट्रिफ्युज ड्रिल र उपकरण मर्मत सम्बन्धी अभ्यास गरिरहेका रोइटर्सको खबरमा उल्लेख छ। पाकिस्तानसँग आफ्नै प्रक्षेपण यान नभएकोले यो यात्रा चीनमै पूर्ण रूपमा निर्भर छ। छनौट हुने अन्तरिक्ष यात्री झन्डै 1 अन्तरिक्षमा बिताएर चिनिया चालक दलका सदस्यहरूसँगै पृथ्वीमा फर्कनेछन्। यस मिसनलाई पाकिस्तानका वैज्ञानिक तथा शोधकर्ताहरूका लागि अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो क्षमता देखाउने एक दुर्लभ अवसरको रूपमा हेरिएको छ।
1: भारतको कक्रो जनता पार्टी सिजेपीले आउँदो अक्टोबर 2 जेलभरो आन्दोलन सुरु गर्ने घोषणा गरेको छ। सिजेपीका संस्थापक अभिजित दिप्केले आज नयाँ आन्दोलनका बारेमा घोषणा गर्नुभएको हो। अभिजित दिप्केले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा एक पोस्ट सार्वजनिक गर्दै अक्टोबर 2 मुम्बईको शिवाजी पार्कमा जेल भरौँ आन्दोलन गर्ने जानकारी दिनुभएको छ। यो पोस्टमा सिजेपीका संस्थापक दिप्केले प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामाको माग दोहोऱ्याउनु भएको छ। प्रमुख निर्वाचन आयुक्तले आफ्नो पदबाट राजीनामा नदिएमा अक्टोबर 2 आन्दोलन सुरु हुने सिजेपीले यसअघि नै बताएको थियो। यद्यपि सिजेपीले मुम्बईमा विरोध प्रदर्शन गर्ने अनुमति पाएको छैन। यसमा प्रतिक्रिया जनाउँदै दिप्केले नागरिकको आवाज दबाउने यस्ता प्रयासहरू स्वीकार्य नहुने बताउनु भएको थियो। कक्रो जनता पार्टीले निर्वाचन आयोगको काम कारवाहीप्रति प्रश्न उठाउँदै आएको छ। यो आन्दोलन मतदाता नामावली सम्बन्धी निर्णय तथा मतदाता नामावलीको विशेष गहन पुनरावलोकन SIR अभ्यासलाई लिएर निर्वाचन आयोगमाथि भइरहेको विवादका बीच हुन लागेको हो। यद्यपि आयोगले आफ्नो काम कारवाहीमा कुनै अवरोध नरहेको बताएको छ।
2: नेपाल दर्पणमा अब खेल खबर। बाँकीको नेपालगञ्ज रङ्गशालामा उच्च क्षमताको प्रकाश प्रणाली फ्लड लाइट जडान गरिने भएको छ। सरकारले मुख्य सहरमा व्यवसायिक खेलकुदको विकाससँगै रात्रिकालीन प्रतियोगिता सञ्चालन गर्ने योजना अनुसार नेपालगञ्ज रङ्गशालालाई फ्लड लाइट जडान सहित स्तरोन्नति गर्न लागेको हो। फ्लड लाइट जडानपछि रात्रिकालीन समयमा खेलकुद गतिविधि सञ्चालन गर्न सहज भई खेल पर्यटन प्रवर्धनमा टेवा पुग्ने अपेक्षा छ। मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका पूर्व अध्यक्ष भीम ओलीले फ्लड लाइट जडानले त्यहाँको खेलकुद गतिविधिलाई नयाँ गति दिने बताउनु। जिल्ला खेलकुद विकास समिति बाँकेका पूर्व अध्यक्ष मोहित शाहले मैदानको सतह पानी निकास लगायत पक्षमा सुधारको खाँचो औल्याउनु भयो। रङ्गशालामा खेलकुद तथा अन्य कार्यक्रम सञ्चालनबाट आमदानीका स्रोत बढ्न गई मर्मतलाई निरन्तरता दिन सकिने सरकारवालाको भनाइ छ।
1: र एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटको क्वार्टर फाइनलमा भोलि नेपालले श्रीलङ्कासँग खेल्दैछ। यो खेल भोलि बिहान 5:45 करोगी स्पोर्ट्स पार्कमा सुरु हुनेछ। प्रतियोगितामा नेपाल समूह एको विजेता बन्दै क्वार्टर फाइनलमा पुगेको थियो। एसियाली खेलकुदमा नेपाल र श्रीलङ्का बीच 16 वर्षपछि भेट हुन लागेको हो। यसअघि सन् 2010 भएको प्रतियोगिताको क्वार्टर फाइनलमा नेपाल श्रीलङ्कासँग 2 विकेटले पराजित भएको थियो। यसैबीच भोलि हुने नेपाल र श्रीलङ्का बीचको क्वार्टर फाइनल खेलमा वर्षाको सम्भावना छ। यो खेल वर्षाका कारण हुन नसकेमा आइसिसी वरियताका आधारमा श्रीलङ्का सेमी फाइनलमा पुग्नेछ भने नेपाल बाहिरिनेछ। नेपालले यो खेल जित्यो भने इतिहास रच्दै सेमी फाइनलमा पुग्नेछ र भारतसँग प्रतिस्पर्धा हुनेछ। आज भएको पहिलो र दोस्रो क्वार्टर फाइनल खेल पनि वर्षाका कारण रद्द हुँदा भारत र पाकिस्तान वरियताका आधारमा सेमी फाइनलमा पुगेका थिए। प्रतियोगिताको चौथो क्वार्टर फाइनलमा भोलि बिहान 10:15 बङ्गलादेश र मलेसिया बीच खेल हुनेछ।
2: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
1: मनाङको हिमलुङ हिम पहिरोमा हराएका मध्ये 4 जनाको शव भेटियो। 12 जना बेपत्ताको खोजी चल्दै। जडीबुटी सङ्कलन गर्न गएका हुम्लाका 10 र मुगुका 2 जना सम्पर्कविहीन। उद्धारका लागि हेलिकप्टर पठाउन माग।
2: पूर्व प्रधान न्यायाधीश जबरालाई पक्राउ गरेको घटनामा विपक्षीद्वारा संसदमा सरकारको कडा विरोध। एसएसपी खड्कालाई मानव अधिकार आयोगले बयानका लागि बोलायो।
1: नेपालमा रेबिज रोग अझै गम्भीर चुनौती। कुकुर लगायत जनावरको टोकाई लगतै उपचार गर्न स्वास्थ्य मन्त्रालयको आग्रह।
2: पाकिस्तानी नागरिकलाई अन्तरिक्षमा लैजाने चीनको तयारी। विशेष वैज्ञानिक प्रयोगमा सहभागी हुन पाउनु पाकिस्तानका लागि दुर्लभ अवसर।
1: र नेपालगञ्ज रङ्गशालामा फ्लड लाइट जडान गरिँदै एसियाली खेलकुद क्रिकेटमा नेपाल र श्रीलङ्का बीचको खेल वर्षाले बिथोलिने चिन्ता।
2: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी सङ्घर्ष विष्टसँगै हामी महेश गेवाली र भजेन्द्र बस्नेत पनि बिदा हुन्छौँ। उमालेको वा शुद्धिकरण गरेको पानी पिउने गरौँ। नमस्कार।

0: हंगाउँ दै देश मेरो एभरेस्ट।
1: मानिस अधिकारका साथ जन्मिन्छन्, बजारमा बिक्रीका लागि होइन। लोभ र प्रलोभनमा नपरौं, असुरक्षित बसाई सराई नगरौं, सचेत बनौं, मानव तस्करको जालबाट बचौं। यौन शोषण, बाल विवाह, बाध्यकारी काम र दासत्व नियन्त्रण गरी महिला र बाल बालिकाको सुरक्षा सँगै सभ्य समाज निर्माणमा प्रतिबद्ध हौ। जनहितका लागि आफन्त नेपाल।
2: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: बधाई छ है दाई, छोरीको बिहे पक्का भएछ रे। यही कुरा सुनेर तपाईँलाई भेट्न आएकी हुँ म।
1: हो नि बहिनी, छोरीलाई 16 वर्षमै राम्रो केटा भेटियो, अब त चिन्ता सकियो, ढुक्क भइयो।
0: दाई, नानी त अझै 16 वर्षकी मात्रै भइन्, तपाईँले ठुलो गल्ती गर्दै हुनुहुन्छ। सुन्नुहोस् दाई, म पनि 16 वर्षमै बिहे गरेर आएकी थिएँ। सबैले भनेका थिए भाग्यमानी छोरी, तर मेरो पढाइ छुट्यो, मेरो सपना छुट्यो, मेरो बाल्यकाल छुट्यो। अहिले मेरा श्रीमानले अर्को बिहे गरेर अलग्गै बस्नुभएको छ। मेरो जीवन सङ्घर्ष र पीडाले भरिएको छ। यदि समय फर्काउन पाएको भए म बाल विवाह कहिल्यै गर्दिनथे। कृपया तपाईँको छोरीलाई पढ्न दिनुहोस् दाई।
1: तर बहिनी, मैले त निमन्त्रणा कार्ड समेत बाँडिसकेँ, अब समाजले के भन्छ? मेरो बेइज्जत हुन्छ।
0: दाई, समाजले भनेको सबै कुरा सही हुँदैन। बाल विवाहले छोरीको भविष्य मात्र होइन, पुरा परिवारको सपना पनि तोड्न सक्छ। नेपालको संविधान 2072 प्रत्येक बालबालिकालाई बाल विवाहबाट संरक्षित हुन पाउने हकको व्यवस्था गरेको छ। नेपालको कानुन अनुसार 20 वर्ष उमेर नपुगी विवाह गर्न वा गराउन पाइँदैन। यसरी गरेको विवाह स्वत बदर हुनेछ। यदि कसैले 20 वर्ष उमेर नपुगी विवाह गर्ने गराउने गरेमा 3 वर्षसम्म कैद र 30,000 रुपियाँसम्म जरिवाना हुनेछ भन्ने व्यवस्था गरेको छ।
1: हुन्छ बहिनी, तिमीले मेरो आँखा खोलिदेऊ। अब मेरी छोरीको काँधमा विवाहको जिम्मेवारी होइन, सपनाको किताबको बारे हुनेछ, र उनी पढेर सक्षम भएपछि मात्रै विवाह बारे सोच्नेछु।
2: हजुर, बाल विवाह परम्परा होइन, बाल अधिकारको हनन हो।
3: बाल विवाह रोकौं, बाल बालिकाको भविष्य जोगाऊ।
4: सामाजिक विकास मञ्च SDF बाँके, ओल्ड भिजन इन्टरनेशनल नेपाल र रेडियो कृष्णसार FM द्वारा जनहितमा जारी सन्देश।
5: रंग बहार, रंग बहार।
6: बर्जर सँगै उपहारै उपहार, बम्परमा यामाहा रेजियर।
5: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
6: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बढाऊ, उपहार जित्ने अवसर पाऊ।
5: बर्जर पेन्स।

0: सिङ्गापुर होलसेल।
1: नेपालगञ्ज सेतो बिक चोक
2: सिङ्गापुर होलसेल।
1: नेपालगञ्ज सेतो बिक चोक नामै काफी क्या दामी।
2: लेडिज तथा जेन्ट्स सबै उमेर समूह र सबै प्रकारका डिजाइनका फेन्सी कपडा पाइन्छ।
3: आजै रोजो है।
1: मन पर्यो त पर्यो पर्यो।
0: नेपालगञ्जमा एकमात्र ठाउँ होलसेल मूल्यमा खुद्रा फेन्सी कपडा किन्न, रोज्न, छुन, लगाउन पाइने स्थान सिङ्गापुर होलसेल।
1: सिङ्गापुर होलसेल सेतु बिका चोक अहिलेै जान पर्यो। हो सिङ्गापुर होलसेल मल नेपालगञ्ज सेतु बिका चोक। फोन 97 0695 92 45 98 28 36 50 65। सिङ्गापुर होलसेल मल।
2: खुसीको खबर।
4: हाम्रै सहर नेपालगञ्जमा वर्षौँदेखि सेवा दिँदै आइरहेको नेपालगञ्ज नेसनल अस्पतालमा विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक रूपमा विभिन्न स्वास्थ्य सेवा प्रदान हुँदै आइरहेको छ। यस अस्पतालमा दैनिक रूपमा विभिन्न विशेषज्ञहरूद्वारा ओपिडी सेवा हुनुका साथै विभिन्न सेवाहरू भइरहेको जानकारी गराइन्छ।
2: हजुर, हाम्रो यहाँ सर्जरी सम्बन्धी सम्पूर्ण उपचार, प्रसूति तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण उपचार, नसा तथा हड्डी रोग सम्बन्धी सम्पूर्ण उपचार, मस्तिष्क तथा मानसिक सम्बन्धी सम्पूर्ण उपचार, छाला रोग सम्बन्धी उपचार, छाला रोग सम्बन्धी सम्पूर्ण उपचार, नाक कान घाँटी सम्बन्धी सम्पूर्ण उपचार, सुगर ब्लड प्रेसर मुटु रोग पेट छाती कलेजो सम्बन्धी सम्पूर्ण उपचार, प्याथोलोजी ल्याब सम्बन्धी सम्पूर्ण उपचार, भिडियो एक्सरे डिजिटल एक्सरे तथा अन्य सम्पूर्ण सेवा सहित गुणस्तरीय अस्पतालका साथै प्रत्येक महिनाको अन्तिम शुक्रबार काठमाडौँ मेडिसिटी अस्पतालबाट सुगर र थाइरोइडको उपचारका लागि डाक्टर सुमन बराल आउने जानकारी पनि गराउन चाहन्छौँ।
4: नोट, यस अस्पतालमा कार्यरत सम्पूर्ण डाक्टरहरूद्वारा प्रत्येक महिनाको अन्तिम शनिबार निःशुल्क ओपिडी सेवा हुनुका साथै जाँचहरूमा 20% विशेष छुटको व्यवस्था गरिएको छ।
2: सम्पर्क नम्बर 081-536-465, 98-239-80-665 र 98-482-80-465। नेपालगञ्ज नेसनल अस्पताल, बिपी चोक, नेपालगञ्ज।

0: नमस्ते दाई।
1: नमस्ते नमस्ते, धेरै दिनपछि देख्यौ त भाइ।
0: विदेश जान आटेको दाई, प्रोसेस गर्दै थिए। अहिले भर्खरै एभरेस्ट इन्टरनेशनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
1: समयमै सही ठाउँमा गएछौ त। अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
2: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
3: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेशनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीको साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
4: हाम्रा विशेषताहरू:
3: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
4: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर, थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा।
3: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान, बाँझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
4: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर, थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
3: प्रत्येक महिना हार्दिक आइबिएफ काठमाडौँका निसन्तान, बाझोपन, महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा।
4: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ईसीजी, डिजिटल एक्सरे सेवा।
3: अत्याधुनिक एआई प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
4: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40% देखि 50% सम्म विशेष छुट सेवा।
3: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेशनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि, एनआईसी एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्तो चोक, नेपालगञ्ज।
4: सम्पर्क फोन नम्बर 081-530-274 र 98-580-21-822।
5: ओहो सर, कार्यक्रमको सबै तयारी त भयो तर कहाँ गर्ने भन्ने टुङ्गो लागेन, के गर्ने होला?
6: किन चिन्ता गर्नुहुन्छ, न्यू कैलाश दर्शन होटल छँदैछ नि।
5: कस्तो होटेल हो कुन्नी? हामीले खोजेको सुविधाहरू छ कि छैन?
6: किन नहुनु, ल सुन्नुहोस्। नेपालगञ्ज उपमहानगरपालिका राजा गेटदेखि 500 मिटर पूर्व रहेको यस होटलमा त गाडी पार्किङको सुविधा भएको, एसी रुमको व्यवस्था भएको, क्याबिन सहितको रेस्टुरेन्ट भएको, कार्यक्रमका लागि हल अनि अर्डर अनुसार सुपथ मूल्यमा खानेकुराको साथै बसोबास पनि व्यवस्था रहेको छ। एनिभर्सरी, बर्थडे तथा विशेष पार्टीको अवसरमा 15% विशेष छुटको पनि व्यवस्था छ।
5: यति सुविधा पाएपछि त अब हामी ढुक्क भएर न्यू कैलाश दर्शन होटलमै कार्यक्रम गर्नेछौ।
6: हजुर, न्यू कैलाश दर्शन होटल, नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 20, राजा। सम्पर्क फोन नम्बर 98-487-56-466।

0: 94 MHz कृष्णसार जत्तिकै तेज
1: एक्सट्रीम एनर्जी ड्रिंक
2: टाइम चेक अहिले ठीक 7 बजेको छ
3: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
4: हाय के गर्ने होला अब सुगर पनि बढ्दै छ थायराइडको समस्या अझ छुट्टै छ कति ठाउँमा देखाए तर भएन
5: ए तिमी यति चिन्तित किन के भयो फेरि
4: के भने नि डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ
5: ए अब चिन्ता लिनु पर्दैन मैले राम्रो खबर सुनेको छु
4: कस्तो खबर
5: अब प्रत्येक दिन सुगर थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही एमडी इन्टरनल मेडिसिन TU एन्डोक्राइनोलोजिस्ट सर गंगाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ
4: ए साँच्चै
5: अझ सुन महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ
4: ए त्यो त झन् राम्रो
5: हो नि डाक्टर पूनम आचार्य MBBS एमडी KU IVF स्पेसलिस्ट इन्डिया र डाक्टर सूरज राज भट्टराई MBBS MSKU वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ
4: वाह अब त मलाई धेरै ढुक्क लाग्यो
5: अझै अरू सेवाहरू पनि छन् दैनिक ओपिडी सेवा गुणस्तरीय फार्मेसी सेवा भिडियो एक्सरे ECG तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा
4: यो त पुरा प्याकेज जस्तै भयो नि
5: हो त अब ढिला नगर जाऊ आज गइहाल उपचार गर्न
4: हजुर आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर बिपी चोक नेपालगञ्ज फोन नम्बर 081531860 र 081531861
5: अब चिन्ता होइन समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक
6: रंग बहार
7: बर्जर सँगै उपहारै उपहार बम्परमा यामाहा रेजियर
6: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्
7: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
6: बर्जर पेन्स
8: समय बदलियो पुस्ता फेरियो

0: छ। नेपालकै एकमात्र अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा। सन् 2016 डाक्टर लियोनार्ड लिङ्को फाउन्डेसनद्वारा बेस्ट डाक्टर अवार्डद्वारा सम्मानित डाक्टर प्रतीक श्रेष्ठ, एनएमसी 19393, बिडिएस दिल्ली, एफएजीसी मणिपाल, सर्टिफाइड इम्प्लान्ट एन्ड लेजर डेन्टिस्ट्री अमेरिका, सर्टिफाइड बोटक्स एन्ड फिलर स्पेसलिस्ट युरोप, एडभान्स सर्टिफिकेट इन जेनरल डेन्टिस्ट्री क्यानाडा, मिनी रेजिडेन्सी इन इन्डो डेन्टिक्स साउथ कोरिया। यी विभिन्न देशहरूमा अध्ययन गरेका डाक्टर प्रतीक श्रेष्ठद्वारा उपचार गरिने अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा।
1: विशेषताहरू: दुखेको दाँतहरू जराबाट नै भरेर नदुख्ने बनाउने, बच्चाहरूको दुखेको दाँत जराबाट भर्ने, किरा लागेको दाँतलाई भर्ने, दाँत निकाल्ने, दाँतमा खोल लगाउने र दाँत नभएको ठाउँमा दाँत हाल्ने, मेटल क्राउन, बाङ्गो दाँतलाई तार बाँधेर सिधा गर्ने, वृद्ध अवस्थामा भएको बुढाबुढीको पुरा दाँतको सेट लगाउने, दाँतलाई प्रत्यारोपण गर्ने, चाउरी परेको अनुहारलाई राम्रो पार्ने, आँखा तल खाल्टो भएकोलाई भर्ने, सबै उपचारहरू दूरबीनबाट गरिने, डिजिटल एक्सरे सेवा।
2: सम्पर्क गणपति क्लिनिक, सुर्खेत रोड नेपालगञ्ज, नर्सिङ होम नजिकै कुसुम पेट्रोल पम्पको सामुन्ने, पासङलाम रोड जाने बाटोमा। फोन नम्बर 081531366 र 98085049451।
3: प्रश्न सोध्छन्, खुसी आशा मार्नु हुँदैन, कति अस्पताल धायौँ, कति उपचार गरायौँ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
4: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
5: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
3: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
4: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
5: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ। फोन नम्बर 98614169।
6: मन पर्यो त पर्यो, पर्यो
7: जब से तुमको देखा है।
8: सिंगापुर होलसेल,
9: नेपालगञ्ज सेतु बिकट चोक,
6: सिंगापुर होलसेल,
9: नेपालगञ्ज सेतु बिकट चोक, नामै काफी, क्या दामी।
10: लेडिज तथा जेन्ट्स सबै उमेर समूह र सबै प्रकारका डिजाइनका फेन्सी कपडा पाइन्छ।
11: आजै रोजौ है।
9: मन पर्यो त

0: पर्यो।
1: नेपालगञ्जमा एकमात्र ठाउँ होलसेल मूल्यमा खुद्रा फेन्सी कपडा किन्न, रोज्न, छुन, लगाउन पाइने स्थान सिङ्गापुर होलसेल।
0: सिङ्गापुर होलसेल सेतुबेका चोक अहिलेै जान पर्यो। हो, सिङ्गापुर होलसेल मल नेपालगञ्ज सेतुबेका चोक। फोन 97 0695 2
2: 94 मेगाहर्ज कृष्णसार जत्तिकै तेज।

0: ओहो दाई कता जाँदै हुनुहुन्छ?
1: हिजो आज के भयो के भयो बहिनी? कहिले पखाला लाग्छ, दिशा गर्दा रगत आउँछ, मलद्वारमा घाउ, दिशा गर्दा दुख्ने, चिलाउने, रगत देखा पर्ने समस्या भएको छ। त्यही चेक गर्न जाँदैछु, बरु कतातिर राम्रो होला?
0: मा पार्वती आयुर्वेद क्लिनिक जानुस् न, त्यहाँ त नयाँ प्रविधि आयुर्वेदिक सार सूत्र विधिद्वारा जरैदेखि उपचार गरिन्छ नि।
2: हजुर, यदि तपाईँलाई पनि यस्तो समस्या छ भने बवासिर, एनालफिसर अथवा फगन्दर जस्तो रोगहरूबाट ग्रसित भइसक्नु भएको हुन सक्छ। यी समस्याहरूलाई नलुकाई रोगबाट सधैँका लागि छुटकारा, दैनिक कामकाज गर्न अप्ठ्यारो नहुने र कुनै प्रकारको जोखिम र अस्पतालमा भर्ना नहुनु पर्ने गरी जोर्नी दुख्ने वा वात सम्बन्धी रोग, मृगौलाको पत्थरी, महिलाहरूमा हुने विभिन्न प्रकारको रोग तथा पाठेघर सम्बन्धी रोग, मधुमेह, सुगर रोग, आन्द्रा तथा पेट सम्बन्धी रोग, छाला सम्बन्धी रोग, पुरुषमा हुने यौन क्षमतामा कमी, कलेजो सम्बन्धी रोग, अनुहारमा हुने डन्डीफोर जस्तो रोग र पुरानो पेटको अल्सर तथा अन्य रोगहरूको उपचार सफलताको साथ गरिन्छ।
3: डाक्टर भेट्ने समय बिहान 9 बजेदेखि 11 बजेसम्म, साँझ 4 बजेदेखि 7 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
2: म पार्वती आयुर्वेद क्लिनिक, जिल्ला प्रशासन कार्यालय अगाडि, नेपालगञ्ज। सम्पर्क नम्बर 98480 27590 र 081534338।
4: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
5: हरेक सामानको खरिदमा 1000 देखि 20000 सम्म छुट, 10 देखि 15 वर्षसम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि।
4: अहिले थमाथम बिक्री भइरहेको छ। स्थान राजा चोक राष्ट्रिय वाणिज्य बैंकको अगाडि।
5: सम्पर्क 97051148470।
4: सोफा हब नेपालगञ्ज,
5: विश्वासमा नम्बर 1,
4: क्वालिटीमा सबैभन्दा बेस्ट।
6: रंग बहार, रंग बहार।
7: बर्जर संगे उपहारे उपहार। बम्पर मा यामाहा रेजियार।
6: बर्जर पेंसले घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
7: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि।
6: घर रंगाओ, खुशी बढाओ, उपहार जित्ने अवसर पाओ। बर्जर पेंस।
8: यो कृष्ण सार एफएम
9: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
10: सरिका सामुदायिक रेडियो सीआईएन को फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। अविरल वर्षापछि आएको बाढी पहिरो र डुबानमा परि 21 जनाको मृत्यु, 5 जना बेपत्ता, देशका विभिन्न क्षेत्रमा विद्युतीय संरचनामा ठूलो क्षति, 7 वटा जलविद्युत केन्द्रको 190 मेगावाट विद्युत प्रसारण अवरुद्ध।
11: यसपटक बाढीका कारण मात्रै राष्ट्रिय विद्युत प्रणालीमा करिब 1000 मेगावाट उत्पादन अवरुद्ध भएको छ।
10: खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारी सहित 4 जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर। आसन्न 15 महाधिवेशन अन्तर्गत काङ्ग्रेसले आजदेखि 32 जिल्लामा क्षेत्रीय अधिवेशन सुरु, 13 सम्ममा सम्पन्न हुने।
12: 13 गतेसम्म सबै 165 निर्वाचन क्षेत्रमै, पत्नी सभा क्षेत्रमै माझी पत्नीको निर्वाचन भइसकेको हुन्छ।
10: नेपालमा जनावरको टोकाई र रेबिज रोगको जोखिम बढ्दै, विपदपछिको पुनर्स्थापना र पुननिर्माणका लागि छुट्टै कानुन आवश्यक रहेको सांसदहरूको भनाई। प्रधानमन्त्रीको मातहतमा बलियो संयन्त्र बने मात्र विपदमा संयोजनकारी कार्य हुने।
13: गृह मन्त्रालयका अन्तर्गतको अहिले प्राधिकरणको रहेको छ, त्यसले सब इन्स्टिच्युटहरूलाई कोर्डिनेसन गर्न सकिरहेको छैन। प्रधानमन्त्री कार्यालयभित्र रह्यो र त्योसँग चाहिँ त्यो डाइरेक्ट जोडिएर आयो भने त्यसले अरू मन्त्रालयहरूसँगलाई पनि।
10: र जापानमा जारी 20औं एसियन प्रतियोगिताको पुरुष क्रिकेटको क्वार्टर फाइनलमा नेपालले भोलि श्रीलङ्कासँग खेल्दै।

0: एफओ मेगाहर्ज कृष्णसार जत्तिकै तेज
1: मा नकारात्मक होइन, यो अवसर र विकासको खोजीसँग जोडिएको सामाजिक प्रक्रिया पनि हो। तर गाउँबाट सहरतर्फको एकतर्फी प्रवाहले नेपालको सामाजिक, आर्थिक, सांस्कृतिक र जनसाङ्खिक सन्तुलनलाई कमजोर बनाएको छ। अझ डोजरे विकासले बाढी र पहिरोको चपेटाले असुरक्षित भएपछि पहाड छोड्नेको सङ्ख्या बढ्दो छ। यस्तो बसाइसराईले गाउँलाई समृद्ध र सहरलाई बस्न योग्य दुवै बन्न दिँदैन। अब खबर सन्तोष गन्धर्वबाट।
2: नेपालमा जनावरको टोकाई र रेबिज रोगको जोखिम लगातार बढ्दै गएको छ। आर्थिक वर्ष 2079-80 देशभर 119,392 जनावरको टोकाईका घटनाहरू दर्ता भएकोमा 2080-81 यो संख्या बढेर 210,301 पुगेको थियो। पछिल्लो आर्थिक वर्ष 2081-82 आइपुग्दा टोकाईका कुल घटना 223,510 पुगेका छन्। स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार प्रदेशगत आधारमा हेर्दा 2081-82 सबैभन्दा बढी बागमती प्रदेशमा 80,185 जनावरको टोकाईका घटनाहरू दर्ता भएका छन्। जनावरको टोकाईका घटना बढ्नुले रेबिज नियन्त्रणमा थप चुनौती देखिएको स्वास्थ्य क्षेत्रका विज्ञहरूले बताउँदै आएका छन्। विशेष गरी कुकुरको टोकाई र रेबिजको जोखिम बीच प्रत्यक्ष सम्बन्ध भएकाले पनि टोकाईपछि समयमा उपचार तथा रेबिज विरुद्धको खोप लगाउनु महत्त्वपूर्ण हुने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक तथा सरुवा रोग विशेषज्ञ डाक्टर अनुप बास्तोलाले सिआइएनसँग बताउनुभयो।
3: एउटै मात्र भनेको कम्युनिकेसन हो, रिस्क कम्युनिकेसनलाई आम तपाईँहरूको माध्यमबाट, सञ्चार माध्यमबाट आम नागरिकहरूलाई पुर्याउन सकियो भने एउटा कुरा। अर्को कुरा चाहिँ हामी अहिले पछि छलफल गरौँला होइन, एउटा अर्को एकदमै इम्पोर्टेन्ट कुरा छ, त्यो भनेको चाहिँ हाम्रो कम्युनिटीमा भएका कुकुरहरू हामीले होइन भन्दाखेरि स्टे डग भन्छौँ, तर अहिलेको परिप्रेक्ष्यमा हामी रेस्पेक्ट होइन कम्युनिटी डग भन्छौँ, र घरपालुवा कुकुरहरूलाई यो रेबिज विरुद्धको खोप लगाउने जुन कुरा छ त्यसलाई चाहिँ म्यासिभ रूपमा हामीले लान सकियो भने, इभन कम्युनिटीको कुकुरहरूमा चाहिँ कुनै किसिमको रेबिज सङ्क्रमण देखिएन भने, बच्चाहरूको संसर्गमा आयो, अन्य व्यक्तिहरूको संसर्गमा आयो भने, जुन अघि म्यामले भन्दा चेन हुन्छ नि एउटा कुकुरबाट अर्को कुकुरमा जङ्गली तपाईँको रेबिज रोग सार्न सक्ने, अब बाँस हो स्यालहरूबाट हुन्छ नि कम्युनिटीको कुकुरहरू होइन त्यहाँबाट सरेर जुन साइकलमा गएर हुन्छ त्यसलाई हामीले ब्रेक गर्न सक्यौँ भने चाहिँ यसको जुन रोकथामको उपायहरू गर्न सकिन्छ।
4: जुन भन्नुभयो नि यो सकभर छिटो भनेको जस्तो मानौ, कति समयभन्दा छिटै, जस्तो आज कसैलाई टोक्यो अहिले तुरुन्तै 5 मिनट अथवा 10 मिनट साँझसम्ममा भोलिसम्ममा त्यस्तो खालको चाहिँ के हुन्छ, कति छिटो हामी?
3: एकदम ट्रिकी क्वेसन छ यसलाई। के छ भन्दाखेरि रेबिज सङ्क्रमणको जोखिम हुने भनेको चाहिँ मुख्य गरेर है तपाईँले जति पनि रेबिजका बिरामी आउँछन् ती 99% कारण चाहिँ कुकुरको टोकाइबाट हो। त्यो चाहिँ जम्मैले बुझ्नुपर्छ, कुकुरको टोकाइ भनेको चाहिँ नेग्लेक्ट गर्ने कुरा होइन। त्यो कुकुरको टोकाइ भइसकेपछि यथाशीघ्र चाँडो हामीले चाहिँ यो खोप लिनुपर्ने हुन्छ। अब मुख्य अर्को एउटा कुरा पनि म यहाँ जोडिहाल्छु अहिले होइन, के छ भन्दाखेरि कुकुरको टोकाइ हुने बित्तिकै एउटा प्राथमिक उपचार हुन्छ, जुन चाहिँ एकदमै धेरै आम नागरिकले बुझ्नुपर्ने कुरा छ, एकदमै इम्पोर्टेन्ट कुरा के छ,
4: तत्कालै
3: तपाईँको समुदायका मान्छे, बाबुआमा होइन बच्चा बच्चीलाई टोकेको छ अथवा कसैलाई पनि टोकेको छ भने चाहिँ घाउलाई सरसफाइ गर्ने साबुन पानीले कम्तीमा पनि 15 मिनट हामीले धुन सक्यौँ भने चाहिँ त्यो भाइरसको त्यो जुन सङ्ख्या छ त्यसलाई घाउबाट चाहिँ एकदमै न्यूनतम रूपमा पुर्याउन सक्छौँ। त्यो एकदमै इम्पोर्टेन्ट कुरा छ।
2: विभिन्न राजनैतिक दलका सांसदहरूले भोटेकोसी बाढीपछिको उद्धार तथा प्रतिकारको समयमा भएको सिकाइका आधारमा आवश्यक कानून निर्माणका लागि पार्टीभित्र र संसदमा सक्रिय र प्रभावकारी भूमिका खेल्ने प्रतिबद्धता जनाएका छन्। सामुदायिक रेडियो प्रसारक संघ अखुराब नेपालले काठमाडौँमा आज आयोजना गरेको विपद जोखिम न्यूनीकरण र व्यवस्थापन सम्बन्धी कानूनी प्रावधान तथा कार्यान्वयनको अवस्था सम्बन्धी अन्तर्क्रिया कार्यक्रममा सांसद तथा सरकारवाला निकायका प्रतिनिधिले भएका कानून लागू गर्न र नभएका कानूनहरू बनाउनु पर्ने प्रतिबद्धता समेत व्यक्त गरे। छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसद कमल सुवेदीले विपद जोखिम न्यूनीकरणका लागि नेपालको विकासको ढाँचालाई नै पुनरावलोकन गर्नुपर्ने धारणा राख्नुभयो। नेकपा एमाले सांसद पद्मा अर्यालले विपदपछिको पुनर्स्थापना र पुननिर्माणका लागि छुट्टै कानून आवश्यक रहेको बताउनुभयो।
5: कानून भनेर त यो पूर्व सूचनासित जोडिएर गरे हो, अब अर्को कानून चाहियो, अहिलेको पुनर्स्थापना र पुननिर्माणसित जोडिएर कानून चाहियो। रातो टारसित त निर्देशिकाले नै काम गर्छ होइन, कार्यविधिले पनि काम गर्छ, तर हामीले अस्थायी खालको पुनर्स्थापना के हो भन्दा अस्थायी, पुनर्निर्माण के हो भन्दा स्थायी, यसका निम्ति कानुन चाहियो। विगतको अनुभव के छ भन्दा छुट्टै खालको संयन्त्र निर्माण गर्यो, अहिले हामीले भनिरहेछौँ।
2: जल विज्ञान तथा जलस्रोत केन्द्रका उप कार्यकारी निर्देशक डाक्टर राजन भट्टराईले पूर्व सूचना प्रणालीका लागि राष्ट्रिय पोर्टुगल आवश्यक रहेको बताउँदै बाढ़ी पहिरो तथा अन्य विपदको पूर्व सूचनापछि नागरिक स्थानीय प्रशासन र जलविद्युत आयोजनाले गर्नुपर्ने काम प्रष्ट हुने गरी कानूनी रूपमा नै राष्ट्रिय प्रोटोकल बनाउनु पर्ने धारणा राख्नुभयो।
6: यो अर्ली वार्निङ सिस्टमको एउटा नेसनल प्रोटोकल बन्नु पर्यो भनेर चाहिँ भनिरहेछौँ होइन। एनडीआरआरएमले पनि यसलाई लिड गर्न सक्छ या हामी आफूले लिड गर्न सक्छौँ। नेसनल प्रोटोकल भनेको चाहिँ अर्ली वार्निङको जुन चाहिँ हामीले म्याप जारी गर्छौँ अथवा यहाँ चाहिँ खतराको अवस्था छ, यहाँ चाहिँ वार्निङको अवस्था छ भनेर, चाहे त्यो चाहिँ मौसमी म्यापिङहरू हुन्छ होइन, अलर्टहरू जारी हुन्छ, त्यस पछाडि त्यस्तै बाढीको सूचनाहरू जारी हुन्छ र हामी पहिरोको लागि पनि अब सुरु गर्न खोजिरहेछौँ। त्यो जारी भइसकेपछि नागरिकको स्तरमा कसले के गर्ने हो, अनि त्यस्तै यो जलविद्युतहरू छन् जुन सबैभन्दा भल्नरेबल भएर बसेका जलविद्युतहरूले त्यो अलर्ट जारी भएपछि के गर्ने हो, त्यस्तै लोकल प्रशासनहरूले के गर्ने हो भन्ने चाहिँ एउटा डिफाइन्ड प्रोटोकल चाहिँ अहिलेसम्म स्थापित हुन सकेको छैन।
2: कार्यक्रममा राष्ट्रिय प्रकोप सञ्जालका अध्यक्ष सूर्य बहादुर थापाले गृह मन्त्रालय अन्तर्गत भएको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पूरै राज्य शक्ति परिचालन गर्न नसकेकाले पनि त्यो प्रधानमन्त्री कार्यालयको मातहतमा हुनुपर्ने बताउनुभयो।
7: गृह मन्त्रालयको अन्तर्गत अहिले प्राधिकरणको रहेको छ, त्यसले सब इन्स्टिच्युटहरूलाई कोर्डिनेसन गर्न सकिरहेको छैन। प्रधानमन्त्री कार्यालयभित्र रह्यो र त्योसँग चाहिँ त्यो डाइरेक्ट जोडिएर आयो भने त्यसले अरू मन्त्रालयहरूसँगलाई पनि सञ्चालन गर्ने कुरा अझ त्यहाँ चाहिँ हुने पनि, हामीले त अझ के भने त्यसको चाहिँ वास्तवमा अध्यक्ष चाहिँ प्रधानमन्त्री भइसक्यो भने त्यसको अझ उपाध्यक्ष चाहिँ अलिक पोलिटिकल टाइपको, अलिक डाइनामिक टाइपको मान्छे त्यहाँ पोलिटिकल्ली ल्याउनुपर्छ।
2: यसैबीच लगातारको अविरल वर्षापछि आएको बाढी पहिरो र डुबानमा परि करिब विभिन्न जिल्लामा 21 जनाको मृत्यु भएको छ भने 5 जना अझै बेपत्ता छन्। तर विज्ञहरूका अनुसार बाढी पहिरोको तीव्रता र क्षतिको अवस्था हेर्दा मानवीय क्षति झन ठूलो हुन सक्ने सम्भावना रहेको पनि बताइएको छ। समयमै गरेको मौसम पूर्वानुमान, पूर्व सूचना र उद्धारका कारण ठूलो संख्यामा मानिसहरू सुरक्षित हुन नसकेको विज्ञहरूले दावी गर्दै आएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढी पहिरोबाट 419 परिवारका 1451 जना विस्थापित भएका छन्। बागलुङ, पर्वत, म्याग्दी, नवलप्रासी पूर्व लगायतका जिल्लामा घर, सडक र पुलमा ठूलो क्षति पुगेको छ। बागलुङमा मात्र 10 जनाको मृत्यु भएको छ भने 1 जना बेपत्ता छन्। नवलप्रासी पूर्वमा डुबानका कारण 613 जनालाई सुरक्षित स्थानमा सारिएको छ। यता 3 दिन परेको अविरल वर्षा र बाढी पहिरोका कारण देशका विभिन्न क्षेत्रमा विद्युत संरचनामा ठूलो क्षति पुगेको छ। बाढीका कारण कुस्मा, दाना, त्रिशुली, मर्स्याङ्दी, सेतीमादी, कालीगण्डकी तथा समुद्र टार लगायतका क्षेत्रमा गरी कुल 1292 मेगावाट क्षमताका जलविद्युत आयोजनामा प्रभाव परेको छ। प्रसारण लाइनतर्फ कालीगण्डकी करिडोरको 220 केबी प्रसारण लाइन अन्तर्गत म्याग्दीको दानाकुस्मा खण्डको टावर नम्बर 21 र 22 क्षति पुगेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री विराज भक्त श्रेष्ठले हाल 7 वटा जलविद्युत केन्द्रको 190 मेगावाट विद्युत प्रसारण अवरुद्ध भएको बताउनुभयो।
8: असोज 8 देखि 11 गतेसम्म परेको अविरल वर्षापछि आएको बाढी तथा पहिरोका कारण प्रसारण, वितरण तथा विद्युत उत्पादन संरचनामा क्षति पुग्दा विद्युत उत्पादन र आपूर्ति प्रभावित भएको छ। प्रारम्भिक विवरण अनुसार कालीगण्डकी करिडोर प्रसारण लाइन अवरुद्ध हुँदा 13 आयोजनाको करिब 370 मेगावाट तथा विभिन्न नदी खोलामा आएको अत्याधिक बहावका कारण म्याग्दी, स्याङ्जा, कास्की, लमजुङ र तनहुँका थप 14 आयोजनाको करिब 630 मेगावाट उत्पादन प्रभावित भएको छ। यसपटक बाढीका कारण मात्रै राष्ट्रिय विद्युत प्रणालीमा करिब 1000 मेगावाट उत्पादन अवरुद्ध भएको छ।
2: त्यसै भदौ 10 गते भोटेकोशी र त्रिशुली नदीको बाढीले माथिल्लो त्रिशुली 320 केबी हबमा क्षति पुगेको छ। त्यस्तै विभिन्न आयोजनामा क्षति पुर्याउँदा 430 मेगावाट प्रणालीबाट बाहिर रहेको र त्यहाँ प्राधिकरण तथा सहायक कम्पनीहरूको करिब 74 अर्ब रुपियाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान पनि सार्वजनिक गरिएको छ। काङ्ग्रेस आसन्न 15 महाधिवेशन अन्तर्गत काङ्ग्रेसले आजदेखि 32 जिल्लामा क्षेत्रीय अधिवेशन सुरु गरेको छ। निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काका अनुसार 32 जिल्लाका 55 निर्वाचन क्षेत्रमा आज अधिवेशन सुरु भएको हो। यसअघि 10 असोजमा प्रतिनिधि सभा र प्रदेशसभा क्षेत्रीय अधिवेशन सक्ने तालिका थियो, तर देशभर बाढीका कारण धेरैजसो जिल्लामा अधिवेशन हुन सकेको छैन। काङ्ग्रेसका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले सिआइएनसँग भन्नुभयो,
9: 15 महाधिवेशन अन्तर्गत प्रतिनिधि सभा क्षेत्रबाट महाधिवेशन प्रतिनिधिको निर्वाचन 10 गतेदेखि 13 गतेको अवधिभित्रमा सबै 165 क्षेत्रमै सकिनेछ। यही अवधिभित्र काठमाडौँ 5 भ्यालीमा काठमाडौँ 5 ललितपुर 3 ललितपुर 1 को निर्वाचन सकिसकेको छ भने अरूमा निर्वाचन सकिएर मतपरिणाम अथवा निर्वाचन परिणाम आउन सुरु भएको छ अहिले र कार्यक्रम जारी छ। यो निर्वाचन कार्यक्रम जारी छ, भोलिसम्ममा सम्भवतः आधीभन्दा बढी निर्वाचन क्षेत्रहरूमा चाहिँ निर्वाचन परिणाम पनि आइपुग्छ र 13 गतेसम्ममा सबै 165 निर्वाचन क्षेत्रमै प्रतिनिधि सभा क्षेत्र पनि तपाईँको माध्यमिक प्रतिनिधिको निर्वाचन भइसकेको हुन्छ।
2: खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारी सहित 4 विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अधिकारी सहित वसन्त कुमार बस्याल छेत्री, सुरेश चौधरी र रश्मिता श्रेष्ठ विरुद्ध विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरेको हो। अख्तियारका अनुसार चीनको बोर्डरमा रोकिएको सामान आयात गर्न स्वीकृति दिलाइदिने भन्दै अधिकारीले सेवाग्राहीसँग वाट्सएप मार्फत कुराकानी गरी घुस रकम माग गरेको आरोप लागेको छ। साझा खबरमा अब खेल खबर। जापानमा जारी विशौं एसियन खेलकुद अन्तर्गत पुरुष क्रिकेटको क्वार्टर फाइनलमा नेपालले भोलि श्रीलङ्कासँग खेल्दैछ। नेपाल र श्रीलङ्का बीचको क्वार्टर फाइनल खेल बिहान 6 सुरु हुनेछ, तर खेल समय सुरु हुनु पूर्व उच्च वर्षाको सम्भावना रहेको समय जनाइएको छ। जापानको आइची निसनमा हुने खेलमा वर्षा बाधक बन्ने देखिएको छ। वर्षाले खेल नै रद्द हुने सम्भावना बढेको छ भने खेल हुने भनिएको अधिकांश क्षेत्रमा करिब 80-90% वर्षाको सम्भावना रहेको देखाइएको छ। यसैबीच नेपाली क्रिकेट टोली हङकङ सिक्सेल क्रिकेटमा सहभागी नहुने भएको छ। आयोजकले आज सार्वजनिक गरेको टिमको सूचीमा नेपालको नाम परेको छैन।
1: सन्तोष गन्धर्व। धुन्चे र स्याप्रु बेसी जोड्ने पुल छिट्टै बन्दै
10: धुन्चे र स्याप्रु जोड्नका लागि हामीले त्यहाँ अहिले जुन ट्विनहरू राखेका छौँ त्यो ट्विन राख्ने ठाउँसम्म चाहिँ बाटोहरू त्यहाँ निर्माण गरेर अनि त्यसपछि लगत्तै चाहिँ हामी बेस बनाउने काम चाहिँ भोलि या पर्सिबाट सुरु गर्छौँ।
1: बाढी प्रभावित क्षेत्रका सूचना र जानकारी सहितको विशेष श्रृङ्खला मिलिजुली नेपाली। भोटेकोसी बाढीपछि आपतकालीन छुट्टै कानुनको आवश्यकता महसुस, विशेष कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
11: पश्चिम नेपालकै पहिलो डेडिकेटेड अर्थोपेडिक एन्ड ट्रमा सेन्टर नेसनल मल्टिकेयर हस्पिटल नेपालगञ्ज सुर्खेत रोडमा निरन्तर सेवामा छ। अब सबै सेवा एकै ठाउँमा।
12: हाट जोड्ने विशेषज्ञ डाक्टर सैयद सद्दामद्वारा दिइने सेवाहरू, हाट जोड्ने, नसा, बात तथा मेरुदण्ड रोगको सम्पूर्ण परामर्श, उपचार र शल्यक्रिया, साथै अन्य सेवाहरू, न्युरो सर्जरी, प्लास्टिक सर्जरी, जनरल सर्जरी, प्रसुति तथा महिला रोगको उपचार, नाक कान घाँटी तथा बाल रोग, फिजियोथेरापी, प्रयोगशाला र एक्सरे, 24 इमर्जेन्सी तथा फार्मेसी सेवा।
11: विस्तृत जानकारीका लागि अर्थोपेडिक एन्ड ट्रमा सेन्टर नेसनल मल्टिकेयर हस्पिटल डिभिजन वन कार्यालयको सामुन्ने नेपालगञ्ज।
13: सम्पर्क नम्बर 081531386 र मोबाइल नम्बर 97 43 79 99 00।
14: रंग बहार, रंग बहार।
15: बर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार।
14: बर्जर पेंट्स ले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
15: साथै 65 इन्च को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि। घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ।
14: बर्जर पेंट्स।
16: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: Junta Cable, 5 दशक देखि।
1: पुल बाढीले बगाउँदा रसुवाको आमा छोदिङमो गाउँपालिकामा फलेको बन्दा बजारसम्म पुर्याउन समस्या भइरहेको किसानले बताएका छन्। हामीले रसुवाका प्रमुख जिल्ला अधिकारी कमल प्रसाद पाण्डेलाई धुन्चे र स्याफ्रुवेसी जोड्ने पुल निर्माणको काम कहिलेबाट शुरू हुन्छ भनेर सोधेका छौं।
2: धुन्चे र स्याफ्रु जोड्नका लागि हामीले त्यहाँ अहिले जुन ट्विनहरू राखेका छौं त्यो ट्विन राख्ने ठाउँसम्म चाहिँ बाटोहरू त्यहाँ निर्माण गरेर अनि त्यसपछि लगत्तै चाहिँ हामी बेस बनाउने काम चाहिँ भोलि या पर्सिबाट सुरु गर्छौँ। बेली ब्रिज पनि हो र हामी चाहिँ त्यसको अल्टरनेट झोलुङ्गे पुल पनि त्यसमा सँगसँगै अहिलेलाई राख्ने भन्ने हाम्रो प्लान छ। पूर्वाधार मन्त्रालयबाट आउनुभएका सम्बद्ध निकायबाट आउनुभएका प्राविधिक टोलीले के सुझाव दिनुहुन्छ त्यो अनुसार चाहिँ दीर्घकालसम्म चाहिँ कायम हुने खालको चाहिँ कनेक्टिभिटी चाहिँ हामी जोड्छौँ। उद्धार र खोजको चाहिँ जुन काम गरिरहेका थियौँ त्यसले गर्दा पनि हामीलाई चाहिँ त्यो एसेसमेन्ट गर्नको लागि अलिकति गाह्रो भयो र कहाँनिर चाहिँ हामीले बेली ब्रिजहरू राख्ने कहाँ चाहिँ सजिलो हुन्छ एक्सेसिबल हुन्छ भन्ने विषयमा पनि हामीले प्राविधिक रूपमा चाहिँ तय गर्नुपर्ने अवस्थाले गर्दा केही ढिलो पक्कै भएको हो। यद्यपि अहिले हामीले ट्विन सञ्चालन गरेका छौँ त्यहाँ त्यो ट्विनलाई चाहिँ इलेक्ट्रिक बनाउने र अटो सञ्चालन हुने बनाउने साथसाथै चाहिँ बेली ब्रिजको प्रक्रिया पनि हामी अगाडि बढाउँछौँ।
1: अबको केही दिनमै धुन्चे र स्याफ्रुवेसी जोड्ने पुल निर्माणको काम सुरु हुने बताउँदै हुनुहुन्थ्यो रसुवाका प्रमुख जिल्ला अधिकारी कमल प्रसाद पाण्डे। कुकुरले टोक्न साथ रेबिज विरूद्धको खोप लगाउन चिकित्सकहरूले सुझाव दिएका छन्। अनि कुकुरले गाईवस्तुलाई टोक्यो भने चाहिँ के गर्ने? पशुसेवा विभागका डाक्टर रोशिका श्रेष्ठ।
3: तपाईँ यदि बाढी प्रभावित क्षेत्रहरूमा बसिराख्नु भएको छ भने रेबिज रोगको संक्रमणको उच्च जोखिमको एरियामा हुनुहुन्छ। हाल आएको बाढीको कारणले घर गाई गोठहरू नै बगाइरहेको अवस्थामा हाम्रा जनावरहरू विस्थापित भएको अवस्था छ। उनीहरू खानाको खोजीमा आवासको खोजीमा जङ्गलतिर भौतारिरहेको अवस्था छ जसले गर्दा उनीहरूलाई रेबिज रोगको संक्रमण भई पुनः हाम्रो समुदायमा आएर रेबिज रोग फैलाउने सम्भावना रहेको छ। यदि तपाईँलाई शङ्कास्पद कुकुरहरूले टोकी हालैमा नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गरी रेबिज विरुद्धको सुई लगाउनु अत्यन्त आवश्यक हुन्छ। यो रेबिज रोग लागिसकेपछि यसको कुनै पनि उपचार हुँदैन भने समयमा नै हामीले भ्याक्सिन लगायौँ भने यस रोगबाट सजिलै बस्न सकिन्छ। यदि हाम्रा घर पालुवा जनावरहरू गाई भैँसी भेडा बाख्राहरूलाई शङ्कास्पद कुकुरहरूले टोकिहालेमा स्थानीय तहको पशु स्वास्थ्य शाखामा सम्पर्क गरी रेबिज रोग विरुद्धको सुई निशुल्क लगाउनु हुन हार्दिक अनुरोध गर्न चाहन्छु।
1: कुकुरले टोकिहाले जति सक्दो छिटो रेबिज विरुद्धको खोप लगाउन सुझाव दिँदै हुनुहुन्थ्यो पशु सेवा विभागका डाक्टर रोशिका श्रेष्ठ। गत भदौ 10 गते बाढी आउँदा नुवाकोट देवीघाटका अर्जुनलाल श्रेष्ठको परिवारका सबै सदस्य काठमाडौँमा थियो। बाढीले घरमा चाहिँ क्षति गर्यो। यो बाढीको सिकाइ पनि अघिल्लो पटकको भन्दा फरक छ।
4: हामी 9 गतेदेखि नै घरमा कोही पनि थिएनौँ जसको कारणले गर्दाखेरि मेरो आफ्नै परिवारमा चाहिँ मानवीय क्षति मैले बेहोर्न परेन। परिवारमा मैले व्यक्तिगत हिसाबले मानवीय क्षति बेहोर्न नपरेको कुरो त आफ्नो नाममा छ। तथापि यहाँ बस्ने हामी सबै पीडित छौँ, सबै मर्माहत छौँ। सेवा सुविधा जहाँ पाइन्छ मान्छेको बस्ती त्यहीँ हुने, बजार त्यहीँ बस्ने भएको कारणले गर्दाखेरि अब वर्षै पछि कहिले चाहिँ नि अब कुन जिल्लामा चाहिँ नि अब बाढी पहिरो पर्ने, कहिले कुन जिल्लामा बाढी पहिरो गर्ने हुने भएको कारणले गर्दाखेरि पुल पुलेसाहरू बनाउने सन्दर्भमा अब नदी किनारको तल बेसीको भाग छेउछाउमा भए पनि अब सडकको विकास गर्दाखेरि त्यसलाई चाहिँ अलिकति अलि माथिल्लो भेग हुँदै लगिदिएको भएदेखि सायद अब बेसीमा बस्ने बस्तीहरू त्यो नदी सतहभन्दा माथि बस्थ्यो होला। पूर्वाधारहरू पनि नष्ट हुने थिएन, मानव क्षति पनि हुने थिएन। अब अहिले अब यसलाई स्थानान्तरण गर्न सक्ने अवस्था पनि छैन। त्यसो भएको हुँदा अब जुन जुन ठाउँमा चाहिँ नयाँ विकासका संरचनाहरू निर्माण हुँदाखेरि कम्तीमा पनि नदी सतहबाट 50-60 मिटरको चाहिँ अब माथिबाट सडक सञ्जालको विकास भइदियो भने यो किसिमको क्षति हुँदैन थियो भन्ने मलाई लाग्छ।
1: नुवाकोट देवीघाटका अर्जुनलाल श्रेष्ठ रसुवा भोटेकोसी बाढी पछिको अनुभव सुनाउँदै। तपाईँलाई पनि बाढी तथा विपदबारे आफ्नो कुरा भन्न मन छ भने सीआईएनको फेसबुक पेजको कमेन्ट बक्समा कमेन्ट गर्न र म्यासेज पठाउन सक्नुहुन्छ। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अङ्कमा फेरि भेटौँला।
5: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। भोटेकोसी बाढी र विपद सम्बन्धी कानून निर्माणको कुरा
6: यी सबैलाई समेटेर एउटा कानून बनाउन जरुरी छ। अनुभव गरेको एउटा विषय के हो भने खड्केको विषय आपतकालीन कानून जसले सबै विद्यमान कानूनलाई सुपरसिड गर्छ त्यो कानून आवश्यक छ।
5: पछिल्ला घटनाहरूले आपतकालीन छुट्टै कानूनको आवश्यकता देखाएको विशेष कुराकानी बाँकी नै छ। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
7: ओहो बहिनी, के भयो तपाईँ कुकुरलाई? यो त हिजो अस्तिदेखि धेरै नै भुकिरहेको सुन्छु, हेर्दा आक्रामक देखिन्छ, र्याल पनि काटिरहेको छ।
8: त्यही त दाई, यसले अलि भिन्न व्यवहार।
9: हाय, के गर्ने होला अब? सुगर पनि बढ्दैछ, थाइरोइडको समस्या अझ छुट्टै छ, कति ठाउँमा देखाएँ तर भएन।
10: ए तिमी यति चिन्तित किन, के भयो फेरि?
9: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो, अनि त्यसैमा वचन आउँदा मलाई झन् टेन्सन भइरहेको छ।
10: ए अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
9: कस्तो खबर?
10: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, एमडी इन्टरनल मेडिसिन टियु, एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ।
9: ए साँच्चै?
10: अझ सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
9: ए त्यो त झन् राम्रो
10: हो नि। डाक्टर पुनमाचारी एमबिबिएस, एमडी केयु, आइभीएफ स्पेसलिस्ट इन्डिया र डाक्टर सुरज राज भट्टराई एमबिबिएस, एमएस केयु, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
9: वाह, अब त मलाई धेरै ढुक्क लाग्यो।
10: अझै अरू सेवाहरू पनि छन्, दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, एक्सरे, इसिजी तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
9: यो त पुरा प्याकेज जस्तै भयो नि।
10: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
9: हजुर, आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, बिपी चोक, नेपालगञ्ज। फोन नम्बर 081531860 र 081531861।
10: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।
11: यो कृष्ण सार एफएम
12: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
5: तपाईँ सामुदायिक सूचना नेटवर्क सिआइएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब भोटेकोसी बाढी र विपद सम्बन्धी कानून निर्माणको प्रसङ्ग। 1000 भन्दा बढीको मृत्यु भइसकेको रसुवाको भोटेकोसी बाढीको कारण परेका प्रभावहरू अनगिन्ती छन्। त्यसको तथ्याङ्क समेत निकाल्न सकिएको अवस्था छैन। बाढीपछिको उद्धार अनुभव, आवश्यक कानून र अप्नाउनुपर्ने सावधानीका बारेमा सांसद श्रीराम नेउपानेसँग साथी लीलप्रकाश चन्दले कुराकानी गर्नुभएको छ।
4: भूकम्प पनि हुन्छ, कोभिड पनि भूकम्प थियो, एउटा विपद थियो आफैमा, अनि त्यसपछि आगलागी पनि हुनसक्छ, अरू विभिन्न किसिमका विपदहरू हुन सक्छन्। यी सबैलाई समेटेर एउटा कानुन बनाउन जरुरी छ। अनुभव गरेको एउटा विषय के हो भने, खड्केको विषय, आपतकालीन कानुन जसले सबै विद्यमान कानुनलाई सुपरसिड गर्छ, त्यो कानुन आवश्यक छ। किनभने त्यो विपदको समयमा त्यहाँ के चाहिन्छ त्यो तत्काल निर्णय गरेर तत्काल कार्यान्वयन गर्नुपर्ने हुन्छ। त्यसलाई विद्यमान अहिले भइरहेको कानुनमा टेक्दै गर्दाखेरि त्यो ढिला हुन्छ। त्यो कानुन हुने हो भने त्यो शक्तिशाली निकाय छुट्टै प्रधानमन्त्री कार्यालय अन्तर्गतै हुनुपर्छ भन्ने पनि छैन। मानव गतिविधि संसारको अर्को कुनामा हुन्छ, त्यसको प्रभाव हाम्रो जस्तो देशमा आइपुग्छ र हाम्रो जनजीवनमा प्रत्यक्ष रूपमा पार्छ भने त्यस्ता कुराहरूलाई हामीले त्यही किसिमको संयन्त्र तयार गर्नु पर्यो, विकास गर्नु पर्यो र सहकार्य पनि, अब क्षेत्रीय सहकार्य हो कि आन्तरिक देशभित्रका विभिन्न संयन्त्रहरूको बिचको, विभिन्न तहका सरकारहरूको बिचको समन्वयको कुरा हो कि क्षेत्रीय हो कि अन्तर्राष्ट्रिय हो, त्यसलाई पनि हामीले वर्गीकरण गर्न जरुरी छ।
13: प्रधानमन्त्रीजीले राष्ट्रसङ्घको सभामा त भन्नुभयो होइन, चीन, भारत, नेपाल लगायत देशसँग एउटा संयन्त्र बनाउनु पर्यो। तपाईँले सायद सुन्नुभयो होला कि यो समयमा सूचना नदिएको कारणले यस्तो भयो भनेर कतिपयले आलोचना पनि गरिराखेका छन्। यो चिनसँग हाम्रो भारतसँग जति सजिलो भइरहेको छ, चिनसँग त्यो जुन खालको त्यो अप्ठ्यारो छ नि, त्यो फुकाउनको लागि प्रधानमन्त्रीसँग तपाईँले संवाद गरेको अथवा अघि तपाईँले जति पनि यो हुनुपर्छ त्यो हुनुपर्छ भन्नुभयो नि, त्यो बनाउने ठाउँमा त तपाईँ आफै हुनुहुन्छ नि अहिले, तपाईँको पार्टी छ
4: सरकार भनेर मैले भन्दै गर्दा तपाईँहरू पनि सम्बन्धित निकायको कन्सर्न निकायमा हुनुहुन्छ र अहिले यहाँ सबै निकायबाट प्रतिनिधित्व गर्दै हुनुहुन्छ र हामी त संसदमा हामीले त आवाजै उठाउँछौँ, हामी त नीति निर्माणमा भूमिका नै निर्वाह गर्छौँ र त्यसलाई हामी इस्ट्याब्लिसै गर्छौँ, त्यसमा कुनै शङ्कै छैन, त्यसमा हामी प्रतिबद्ध छौँ, त्यो गर्छौँ। अहिले मैले भन्दै गरेको सबै ठाउँबाट त्यो सरकार पक्षहरूबाट पनि त्यो आवाजहरूलाई
6: सम्बन्धित निकायमा ल्याउँदै गर्दा त्यसलाई रियलाइज गर्दै गर्दा अझ थप छलफल गरेर त्यसलाई परिष्कृत बनाएर बुन्दागत रूपमा ल्याउँदै गर्दा अझ नीति निर्माणमा सहज हुन सक्छ। अब विशेष गरी हिमताल अहिलेको सबैभन्दा फ्युचरमा अब भविष्यमा हुन सक्ने जोखिम भनेको हिमतालमै केन्द्रित छ। 2000 भन्दा बढी हिमतालहरू भएको नेपाल हो। अब सर्वोच्च शिखर लगायत 14 मध्ये 8 शिखरहरू नेपालमै छन्। विशाल हिम श्रृङ्खला छ। अनि त्यसपछि त्यो हिमतालहरू 2000 भन्दा बढी मध्ये 47 हिमतालहरू जोखिमको अवस्थामा छन् भनेर इसी मोडको 2020 होला सायद स्टडीले बताएको छ। तर अब के हुनु पर्यो भने अब त्यसलाई अपडेट गर्नु पर्यो। 6 वर्ष अगाडि जे थियो आज त्यही स्थिति छ कि छैन, तिनीहरूको स्थिति के छ, त्यहाँको भौगोलिक अवस्था, सेन्सिङ सिस्टम, नेभिगेसन सिस्टम, अनि त्यसपछि पछिल्ला प्रविधिहरू प्रयोग गरेर अबको सिचुएसन के छ र कुन कुन बढी जोखिमपूर्ण छन्, त्यो जोखिमलाई कसरी निराकरण गर्न सकिन्छ, के उपाय अवलम्बन गर्न सकिन्छ, त्यतातिर ध्यान दिने गरी हामीले कानुन निर्माण गर्नुपर्छ, नीति निर्माण गर्नुपर्छ। अहिलेको यो भोटे कोसीले त्यो एउटा लेसन पाठ पनि सिकाएको छ। कानुन निर्माण

0: हुने अथवा अर्को ठाउँबाट निस्कने त्यस्तो हुनुपर्ने भएको भए धेरै मान्छेहरू जोगिन्थे भनेर धेरै हामी सुन्छौँ।
1: यो विषयमा
0: हामीले के कुरा सुधार गर्नुपर्छ?
1: उहाँले पनि उठाउनु भएको थियो, मैले अब जस्तो उहाँले एउटा कुरो के उठाउनु भयो भने माथिल्लो तटीय क्षेत्रमा जलविद्युत आयोजनाको भण्डारण बढेको हुनाले जनपानी त्यो बढी असर गर्यो भन्ने त्यो चाहिँ होइन। के हो भने त्यो रन अफ रिभरै हुन् त्यहाँ भएका सबै आयोजन तलदेखि नदीको कुनै पनि नदीको बेसिनमा यदि सेरिज अफ जलविद्युत आयोजना छन् भने त्यो बाँधले के गर्छ भने चेक ड्यामको काम गर्छ, नदीलाई कटान गर्नबाट जोगाउँछ।
2: नेपालमा जनावरको टोकाई र रेबिज रोगको जोखिम लगातार बढ्दै गएको छ। लगातारको अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानका कारण 21 जनाको मृत्यु भएको छ भने 5 जना बेपत्ता छन्। आसन्न 15 महाधिवेशन अन्तर्गत काङ्ग्रेसले आजदेखि 32 जिल्लामा क्षेत्रीय अधिवेशन सुरु गरेको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारी सहित 4 जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ र जापानमा 20 एसियन गेम्स अन्तर्गत पुरुष क्रिकेटको क्वार्टर फाइनलमा नेपालले भोलि श्रीलङ्कासँग खेल्दैछ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असोज 13 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु। नमस्कार, शुभरात्री।

0: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 8 बजेको छ।
1: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।
2: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग 2। शर्माजीको परिवार सबै गराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
3: नाक कान र घाँटीका रोगीहरूको लागि विशेष सूचना।
4: भेरी अञ्चल अस्पतालमा लामो समय काम गरी सेवा निवृत्त प्रमुख कन्सल्टेन्ट ENT विशेषज्ञ डाक्टर रमेश कुमार श्रेष्ठ र हाल भेरी अञ्चल अस्पतालमा नाक कान घाँटी विभागमा कार्यरत ENT कन्सल्टेन्ट डाक्टर सगुन श्रेष्ठसँग उपचारको लागि मिलिजुली मेडिकल हल इदगाह रोड नेपालगञ्जमा हप्ताको 7 दिन सेवा उपलब्ध छ। हाम्रा थप सेवाहरू एक्सरे, इन्डोस्कोपी, प्रयोगशाला, अडियोग्राम तथा आवश्यक परेको खण्डमा बिरामीलाई अपरेसनको पनि व्यवस्था छ। विस्तृत जानकारीको लागि मिलिजुली मेडिकल हल इदगाह रोड नेपालगञ्ज, सम्पर्क फोन नम्बर 081531380, मोबाइल 98580303479 र 98480213780।
5: रंग बहार, रंग बहार।
6: बर्जर संगे उपहारे उपहार। बम्पर मा यामाहा रेजियार।
5: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
6: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि। घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ।
5: बर्जर पेन्स।
7: मानिस अधिकारका साथ जन्मिन्छन्, बजारमा बिक्रीका लागि होइन। लोभ र प्रलोभनमा नपरौं, असुरक्षित बसाइसराइ नगरौं, सचेत बनौं, मानव तस्करको जालबाट बचौं। यौन शोषण, बाल विवाह, बाध्यकारी काम र दासत्व नियन्त्रण गरी महिला र बाल बालिकाको सुरक्षा सँगै सभ्य समाज निर्माणमा प्रतिबद्ध हौं। जनहितका लागि आफन्त नेपाल।
8: यो कृष्ण सार FM
0: 94 मेगाहर्ज कृष्णसार जत्तिकै तेज।

0: हाय के गर्ने होला अब, सुगर पनि बढ्दैछ, थाइराइडको समस्या अझ छुट्टै छ, कति ठाउँमा देखाएँ तर भएन।
1: ए तिमी यति चिन्तित किन, के भयो फेरि?
0: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो, अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
1: ए अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
0: कस्तो खबर?
1: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, एमडी इन्टरनल मेडिसिन टियु, एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ।
0: ए साँच्चै?
1: अझ सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
0: ए त्यो त झन् राम्रो
1: हो नि। डाक्टर पुनम आचार्य एमबिबिएस, एमडी केयु, आइभीएफ स्पेसलिस्ट इन्डिया र डाक्टर सुरज राज भट्टराई एमबिबिएस, एमएस केयु, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
0: वाह, अब त मलाई धेरै ढुक्क लाग्यो।
1: अझै अरू सेवाहरू पनि छन्, दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, एक्सरे, इसिजी तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
0: यो त पुरा प्याकेज जस्तै भयो नि।
1: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
0: हजुर, आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, बिपी चोक, नेपालगञ्ज। फोन नम्बर 081531860 र 081531861।
1: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।
2: खुशीको खबर,
3: हाम्रै सहर नेपालगञ्जमा वर्षौंदेखि सेवा दिँदै आइरहेको नेपालगञ्ज नेशनल अस्पतालमा विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक रूपमा विभिन्न स्वास्थ्य सेवा प्रदान हुँदै आइरहेको छ। यस अस्पतालमा दैनिक रूपमा विभिन्न विशेषज्ञहरूद्वारा ओपिडी सेवा हुनुका साथै विभिन्न सेवाहरू भइरहेको जानकारी गराइन्छ।
2: हजुर, हाम्रो यहाँ सर्जरी सम्बन्धी सम्पूर्ण उपचार, प्रसूति तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण उपचार, नसा तथा हड्डी रोग सम्बन्धी सम्पूर्ण उपचार, मस्तिष्क तथा मानसिक सम्बन्धी सम्पूर्ण उपचार, छाला रोग सम्बन्धी उपचार, छाला रोग सम्बन्धी सम्पूर्ण उपचार, नाक कान घाँटी सम्बन्धी सम्पूर्ण उपचार, सुगर, ब्लड प्रेसर, मुटु रोग, पेट, छाती, कलेजो सम्बन्धी सम्पूर्ण उपचार, प्याथोलोजी ल्याब सम्बन्धी सम्पूर्ण उपचार, भिडियो एक्सरे, डिजिटल एक्सरे तथा अन्य सम्पूर्ण सेवा सहित गुणस्तरीय अस्पतालका साथै प्रत्येक महिनाको अन्तिम शुक्रबार काठमाडौँ मेडिसिटी अस्पतालबाट सुगर र थाइरोइडको उपचारका लागि डाक्टर सुमन बराल आउने जानकारी पनि गराउन चाहन्छौँ।
3: नोट, यस अस्पतालमा कार्यरत सम्पूर्ण डाक्टरहरूद्वारा प्रत्येक महिनाको अन्तिम शनिबार निशुल्क ओपिडी सेवा हुनुका साथै जाँचहरूमा 20% विशेष छुटको व्यवस्था गरिएको छ।
2: सम्पर्क नम्बर 081536465, 98239806665 र 98482804665। नेपालगञ्ज नेसनल अस्पताल, बिपी चोक, नेपालगञ्ज।
4: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
5: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
4: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
5: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
6: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
4: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
5: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
6: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ। फोन नम्बर 98161416।
0: बधाई छ है दाई, छोरीको बिहे पक्का भएछ रे। यही कुरा सुनेर तपाईँलाई भेट्न आएकी हुँ म।
3: हो नि बहिनी, छोरीलाई 16 वर्षमै राम्रो केटा भेटियो, अब त चिन्ता सकियो, ढुक्क भइयो।
0: दाई, नानी त अझै 16 वर्षकी मात्रै भइन्, तपाईँले ठुलो गल्ती गर्दै हुनुहुन्छ। सुन्नुहोस् दाई, म पनि 16 वर्षमै बिहे गरेर आएकी थिएँ। सबैले भनेका थिए भाग्यमानी छोरी, तर मेरो पढाइ छुट्यो, मेरो सपना छुट्यो, मेरो बाल्यकाल छुट्यो। अहिले मेरा श्रीमानले अर्को बिहे गरेर अलग्गै बस्नुभएको छ। मेरो जीवन सङ्घर्ष र पीडाले भरिएको छ। यदि समय फर्काउन पाएको भए म बाल विवाह कहिल्यै गर्दिनथे। कृपया तपाईँको छोरीलाई पढ्न दिनुहोस् दाई।
3: तर बहिनी, मैले त निमन्त्रणा कार्ड समेत बाँडिसकेँ, अब समाजले के भन्छ? मेरो बेइज्जत हुन्छ।
0: दाई, समाजले भनेको सबै कुरा सही हुँदैन। बाल विवाहले छोरीको भविष्य मात्र होइन, पुरा परिवारको सपना पनि तोड्न सक्छ। नेपालको संविधान 2072 प्रत्येक बालबालिकालाई बाल विवाहबाट संरक्षित हुन पाउने हकको व्यवस्था गरेको छ। नेपालको कानुन अनुसार 20 वर्ष उमेर नपुगी विवाह गर्न वा गराउन पाइँदैन। यसरी गरेको विवाह स्वत बदर हुनेछ। यदि कसैले 20 वर्ष उमेर नपुगी विवाह गर्ने गराउने गरेमा 3 वर्षसम्म कैद र 30,000 रुपियाँसम्म जरिवाना हुनेछ भन्ने व्यवस्था गरेको छ।
3: हुन्छ बहिनी, तिमीले मेरो आँखा खोलिदियौ। अब मेरी छोरीको काँधमा विवाहको जिम्मेवारी होइन, सपनाको किताबको भारी हुनेछ र उनी पढेर सक्षम भएपछि मात्रै विवाहबारे सोच्नेछु।
1: हजुर, बाल विवाह परम्परा होइन, बाल अधिकारको हनन हो।
7: बाल विवाह रोकौं, बाल बालिकाको भविष्य जोगाऊ।
2: सामाजिक विकास मञ्च SDF बाँके, ओल्ड भिजन इन्टरनेसनल नेपाल र रेडियो कृष्णसार FM द्वारा जनहितमा जारी सन्देश।
8: नमस्ते दाई।
9: नमस्ते नमस्ते, धेरै दिनपछि देख्यौ त भाइ।
8: विदेश नाटेको दाई, प्रोसेस गर्दै थिए। अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
9: समयमै सही ठाउँमा गएछौ त। अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
10: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
11: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीका साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
2: हाम्रा विशेषताहरू:
11: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
2: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर, थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा।
11: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान, बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
2: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर, थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
11: प्रत्येक महिना हार्दिक IVF काठमाडौँका निसन्तान, बाझोपन, महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा।
2: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ECG, डिजिटल एक्सरे सेवा।
11: अत्याधुनिक AI प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
2: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40%देखि 50%सम्म विशेष छुट सेवा।
11: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि, NIC एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्तो चोक, नेपालगञ्ज।
2: सम्पर्क फोन नम्बर 081-530-274 र 98-580-21-822।
7: यो कृष्णसार FM
12: 94 मेगाहर्ज, कृष्णसार जत्तिकै तेज।

0: अया कान दुखेर हैरान भइराछ, के गर्ने कहाँ जाने होला।
1: बहिनी किन चिन्ता लिनुहुन्छ, बिर्लोज कान स्वास्थ्य सामुदायिक सेवा हुँदाहुँदै हाम्रा सेवाहरू नाक कान घाँटी रोग विशेषज्ञ तथा कान स्वास्थ्य प्राविधिकद्वारा दैनिक रूपमा कानको परीक्षण जाँच गर्नुका साथै अपरेसन गरिन्छ। कान नसुन्ने बिरामीहरूको लागि कान सुन्ने विभिन्न मेसिनहरू सहुलियत शुल्कमा उपलब्ध गराइन्छ। कानमा पर्न गएका विभिन्न प्रकारका बाहिरी वस्तुहरू, कानको कानेगुजी निकाल्ने कानेगुजी तथा अन्य कानका फोहोर वस्तुहरूको सरसफाई समेत गरिन्छ। लामो समयसम्म कान पाकिरहेमा वा पिप आइरहेमा कान चिलाउने, कान दुख्ने, कान कराउने, कान जम्प हुने, कानबाट तरल पदार्थ निस्किने, कान कम सुन्ने बिरामीहरूको कान परीक्षण गर्नुका साथै प्राथमिक कान उपचार तथा आवश्यक सल्लाह सुझाव दिइन्छ।
2: साथै प्रयोगशालाको पनि व्यवस्था रहेको छ। अस्पताल शनिबार दिउँसो 1 बजेसम्म खुल्ला रहनेछ।
1: विस्तृत जानकारीको लागि ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा फुलचेक्रा 5 नेपालगंज, सम्पर्क फोन नम्बर 081530244 98580812144।
3: आफ्नो स्वास्थ्यको ख्याल राख्नु नै साँचो आत्मविश्वास हो। त्यसैले त नेपाल परिवार नियोजन संघ बाँके शाखा विगत लामो समयदेखि यहाँहरूको सेवामा समर्पित छ।
4: हामी कहाँ पूर्ण गोपनीयताका साथ सुरक्षित गर्भपतन, परिवार नियोजनका साधन, पाठेघरको मुख र स्तन क्यान्सरको परीक्षण तथा यौन र प्रजनन स्वास्थ्य सम्बन्धी परामर्श सेवा उपलब्ध छन्।
3: विशेष सुविधा अब प्रत्येक आइतबार दिउँसो 3-5 बजेसम्म स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्देश आचार्यद्वारा विशेष परामर्श र उपचार पनि पाउनुहुनेछ।
4: ढिला नगर्नुहोस्, आजै स्वास्थ्य सम्बन्धी परामर्श लिनुहोस्। ठेगाना नेपालगंज उपमहानगरपालिका वडा नम्बर 9 रामलीला रोड नापी शाखा अगाडि,
3: फोन नम्बर 081530398।
5: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगंज।
6: हरेक सामानको खरिदमा 1,000-20,000 छुट, 10-15 वर्षसम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि।
5: अहिले थमाथम बिक्री भइरहेको छ। स्थान राजा चोक राष्ट्रिय वाणिज्य बैंकको अगाडि।
6: सम्पर्क 97051148470।
5: सोफा हब नेपालगंज,
6: विश्वासमा नम्बर 1,
5: क्वालिटीमा सबैभन्दा बेस्ट।
7: रंग बहार, रंग बहार।
8: बर्जर संगे उपहारे उपहार। बम्पर मा यामाहा रेजियार।
7: बर्जर पेंसले घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
8: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाओ, खुशी बढाओ, उपहार जित्ने अवसर पाओ।
7: बर्जर पेंस।
9: यो कृष्ण सार एफएम
10: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
11: भावना म्युजिक सोलुसन प्रस्तुत गर्दछ।

0: ओहो दाई, कता जाँदै हुनुहुन्छ?
1: हिजो आज के भयो के भयो बहिनी? कहिले पखाला लाग्छ, दिशा गर्दा रगत आउँछ, मलद्वारमा घाउ, दिशा गर्दा दुख्ने, चिलाउने, रगत देखा पर्ने समस्या भएको छ। त्यही चेक गर्न जाँदैछु, बरु कतातिर राम्रो होला?
0: मा पार्वती आयुर्वेद क्लिनिक जानुस् न, त्यहाँ त नयाँ प्रविधि आयुर्वेदिक सार सूत्र विधिद्वारा जरैदेखि उपचार गरिन्छ नि।
2: हजुर, यदि तपाईँलाई पनि यस्तो समस्या छ भने बवासिर, एनालफिसर अथवा भगन्दर जस्तो रोगहरूबाट ग्रसित भइसक्नु भएको हुन सक्छ। यी समस्याहरूलाई नलुकाई रोगबाट सधैँका लागि छुटकारा, दैनिक कामकाज गर्न अप्ठ्यारो नहुने र कुनै प्रकारको जोखिम र अस्पतालमा भर्ना नहुनु पर्ने गरी जोर्नी दुख्ने वा वात सम्बन्धी रोग, मृगौलाको पत्थरी, महिलाहरूमा हुने विभिन्न प्रकारको रोग तथा पाठेघर सम्बन्धी रोग, मधुमेह, सुगर रोग, आन्द्रा तथा पेट सम्बन्धी रोग, छाला सम्बन्धी रोग, पुरुषमा हुने यौन क्षमतामा कमी, कलेजो सम्बन्धी रोग, अनुहारमा हुने डन्डीफोर जस्तो रोग र पुरानो पेटको अल्सर तथा अन्य रोगहरूको उपचार सफलताको साथ गरिन्छ।
3: डाक्टर भेट्ने समय बिहान 9 बजेदेखि 11 बजेसम्म, साँझ 4 बजेदेखि 7 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
2: मा पार्वती आयुर्वेद क्लिनिक, जिल्ला प्रशासन कार्यालय अगाडि, नेपालगञ्ज। सम्पर्क नम्बर 98480 27590 र 081534328।
4: सुन्नु न सावित्रीजी, मलाई सोफा, दराज, डाइनिङ लगायत अफिसको सामान किन्न जानुपर्ने थियो, कहाँ जाने होला?
5: ए हो र, यसको लागि तपाईँले चिन्ता लिनै पर्दैन। यदि तपाईँ नेपालगञ्जमा आफ्नो घर, अफिस वा पसलका लागि गुणस्तरीय फर्निचर खोज्दै हुनुहुन्छ भने तपाईँको सही गन्तव्य हो अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड, जुन नेपालगञ्जको सुर्खेत रोडमा रहेको छ।
4: ए हो र, त्यहाँ अर्डर अनुसार मैले भनेका सबै कुरा पाउँछ त?
5: पाउँछ नि, किन नपाउनु? त्यहाँ अर्डर अनुसार बेड, सोफा, डाइनिङ टेबल, अफिस टेबल, ड्रेसिङ टेबल, दराज लगायत सम्पूर्ण फर्निचर उपलब्ध छ। टिकाउ सामग्री, आकर्षक डिजाइन र उत्कृष्ट फिनिसिङका साथ उत्पादन गरिन्छ। एक पटक अवश्य भेट्नुहोस्, तपाईँ निराश हुनुहुने छैन। हजुर, अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड, सुर्खेत रोड, नेपालगञ्ज। फोन नम्बर 98448 87 535 र 98082 54 37।
6: पश्चिम नेपालकै पहिलो डेडिकेटेड अर्थोपेडिक एन्ड ट्रमा सेन्टर नेसनल मल्टिकेयर हस्पिटल नेपालगञ्ज सुर्खेत रोडमा निरन्तर सेवामा छ। अब सबै सेवा एकै ठाउँमा।
7: हार्ट जोड्नी विशेषज्ञ डाक्टर सैयद सद्दामद्वारा दिइने सेवाहरू, हार्ट जोड्नी, नसा, बात तथा मेरुदण्ड रोगको सम्पूर्ण परामर्श, उपचार र शल्यक्रिया, साथै अन्य सेवाहरू, न्युरो सर्जरी, प्लास्टिक सर्जरी, जनरल सर्जरी, प्रसूति तथा महिला रोगको उपचार, नाक कान घाँटी तथा बाल रोग, फिजियोथेरापी, प्रयोगशाला र एक्सरे, 24 घण्टा इमर्जेन्सी तथा फार्मेसी सेवा।
6: विस्तृत जानकारीका लागि अर्थोपेडिक एन्ड ट्रमा सेन्टर नेसनल मल्टिकेयर हस्पिटल, डिभिजन वन कार्यालयको सामुन्ने, नेपालगञ्ज।
8: सम्पर्क नम्बर 081531386 र मोबाइल नम्बर 97 43 79 99 00।
9: यो कृष्ण सार एफएम
10: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: बीबीसी नेपाली सेवाको साझा पक्षबाट गनी अन्सारीको नमस्कार। आज कार्यक्रममा पछिल्लो वर्षबाट प्रभावित सबै राजमार्गहरू 2-3 दिनभित्र सञ्चालनमा ल्याइसक्ने सडक विभागको भनाई।
1: बिस्तारै हामीले 2-3 दिनभित्र सबै राजमार्गहरू सुचारू गराउँछौँ।
0: माघ धान्न आउँदो हिउँदियाममा भारतबाट 1150 मेगावाट बिजुली आयात गर्ने सरकारको तयारी।
2: कुल 1154 मेगावाट विभिन्न प्रक्रियाबाट आयात गर्ने योजना रहेको छ।
0: र पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराको गिरफ्तारीको घटनाबारे एक कानुनविदसँग कुराकानी। तर सबैभन्दा पहिला आजका प्रमुख विश्व समाचार।
3: समाचार फडिन्द्र दहालबाट सुन्नुहोस्। ड्रोन हमलामा परेपछि युक्रेनको चर्चित नेसनल अकाडेमी अफ साइन्समा आगो लागेको छ। किएवको मध्य भागमा अवस्थित उक्त 3-तले भवनमा लागेको आगोको लपका र बाक्लो धुवाँ तस्विरहरूमा देख्न सकिन्छ। किएवबाट बीबीसीका पल एडम्स भन्छन्, जेटको इन्जिन भएको ड्रोन भुइँमा बजारिएको बेला उक्त हमलाले पारेको प्रभाव एकजना प्रत्यक्षदर्शीले कैद गरेका थिए। कालो बाक्लो धुवाँ आकाशमा फैलिरहँदा त्यहाँ कार्यरत स्टाफहरू भित्र दन्किएको आगोबाट आफूलाई जोगाउन झ्यालतर्फ भागिरहेको देखिएको थियो। हामी जब त्यहाँ पुग्यौँ, किएवका मेयर भिताली क्लिच्सको घटनास्थलमा थिए र उनले उक्त सहर रुसको प्रमुख निशाना बनेको बताए। किएवस्थित बीबीसी संवाददाता। राष्ट्रपति जेलेन्स्कीले उक्त हमलाको युक्रेनले जवाब दिने भन्दै आफ्नो देशका साझेदारहरूलाई कदम चाल्न आह्वान गरेका छन्। इरानले दक्षिण इङ्ल्यान्डमा अवस्थित एउटा एयरबेस नजिकै संदिग्ध बम हमलाको योजनामा आफ्नो कुनै हात नरहेको बताएको छ। लन्डनस्थित इरानी राजदूतावासले अनुमानका आधारमा उक्त घटनामा इरानलाई जोडिनु निन्दनीय रहेको जनाएको छ। अमेरिकाले इरानलाई हमला गर्न प्रयोग गरेको उक्त एयरबेसतर्फ भ्यानमा आइरहेका 5 पुरुषहरूलाई आइतबार सबेरै पक्राउ गरिएको थियो। आतंकवाद र विस्फोटक सामग्रीसँग सम्बन्धित कसुरमा संलग्न रहेको आशंकामा पक्राउ गरिएका ती सबै ब्रिटिस नागरिक रहेको ब्रिटेनका प्रहरीले जनाएका छन्। नाइजेरियाको प्रहरीले दक्षिण पूर्वी राज्य एबिया स्थित संदिग्ध अपराधीहरूको शिविरमा फेला परेका 20 जनाको अस्थिपञ्जरको पहिचान गर्न अनुसन्धान गरिरहेको जनाएको छ। अनुसन्धानकर्ताहरूले ती अवशेष बन्धक बनाइएका व्यक्तिका हुन सक्ने ठानिरहेका छन्। देशको उत्तरमा 2 घटनामा 80 जनाभन्दा बढीलाई सामूहिक रूपमा बन्धक बनाइएको स्थानीय विवरणमा यो घटना प्रकाशमा आएको हो। नाइजेरियामा कतिपय आपराधिक समूहहरूले अपहरणलाई पैसा असुलीको प्रमुख माध्यम बनाएका छन्। इजरायली सञ्चार माध्यमहरूले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले राष्ट्रपति मोहम्मद बिन जायदसँगको भेटवार्ताका लागि गोप्य रूपमा संयुक्त अरब एमिरेट्सको भ्रमण आइतबार गरेको विवरण प्रकाशित गरेका छन्। युएईका नेताले अक्टोबर 7 हमलाभन्दा केही समय अघि नै हमासले ठूलो आक्रमण गर्न लागेको चेतावनी नेतान्याहुलाई दिएका खबर इजरायली सञ्चार माध्यमले प्रकाशित गरेपछि आक्रोश व्यक्त भएका छन्। इजरायली प्रधानमन्त्रीले त्यसलाई अस्वीकार गर्दै आएका छन्। र उत्तर पश्चिम भारतको पन्जाब राज्यमा अवस्थित एउटा युनिभर्सिटी क्याम्पसमा भएको हिंसात्मक प्रदर्शन 2000 भन्दा बढी प्रहरी खटाएर नियन्त्रणमा लिइएको छ। शनिबार सामाजिक सञ्जालमा पागवाडामा रहेको लवली प्रोफेसनल युनिभर्सिटीले सञ्चालन गरेको एउटा छात्रावासमा एक महिला विद्यार्थीको बलात्कार गरिएको हल्ला चलेको थियो। विश्वविद्यालयले उक्त हल्ला पूर्ण रूपमा झुटो भएको उल्लेख गरेको थियो, तर सप्ताहान्तमा त्यसलाई लिएर झडपहरू भएका थिए। पछिल्लो घटनापछि 10 दिनसम्म पठन पाठन स्थगित गरिएको छ। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। बिहिबारदेखि आइतबारसम्म भएको वर्षाबाट प्रभावित सबै राजमार्गहरू 2-3 दिनभित्र सञ्चालनमा ल्याइसकिने सडक विभागका प्रमुखले बताएका छन्। विभागका महानिर्देशक विजय जैसीले भोटेकोशी त्रिशुली बाढीले पुर्याएकै स्तरमा पछिल्लो पटक सडक पूर्वाधारमा क्षति नपुगेको भए पनि ठूलै प्रभाव परेको बीबीसीलाई बताए।
1: मुख्यतया कालीगण्डी कोरिडोर बेनीबाट जोमसम कोरोला राजमार्ग र यतातिर विशेषर चाहनी र त्यो ठाउँका धेरै पुलहरू र सडकमा पनि ठुलो प्रभाव पर्यो। रसुवा बाढीले जस्तो पुरै काटेर कामी नलाइने सडक चाहिँ धेरै भएको छैन। करिब करिब जोड्दाखेरि 2-3 किलोमिटरको रेन्जमा प्रत्येक हाइवेको खोलाले काटेको छ र अहिले पुनः त्यसलाई निर्माण गर्नु पनि भएको छ।
0: महानिर्देशक जैसीका अनुसार पछिल्लो बर्खाले 6 पुलमा सामान्य असर पुर्याएको छ। बाढीले 2 पुलको एप्रोच काटेको उनले बताए। तर आइतबारदेखि पानी घट्न थालेपछि प्रभावित राजमार्गहरू पुनः सञ्चालन ल्याउन काम थालिएको जैसीले बताए। राजमार्गहरूको पछिल्लो अवस्थाबारे उनले भने,
1: समग्रमा भन्नुपर्दा पृथ्वी राजमार्ग अहिले चलेको छ, पृथ्वी राजमार्ग समस्या छैन। भोलि बेलुकासम्म बिपी हाइवे पनि चल्ने स्थितिमा ल्याउँछौँ हामीले। कान्ति राजमार्ग पनि आजबाट चलेको छ, हालाकि यो रातिमा चाहिँ सम्भावित पहिरोको जोखिमलाई हेरेर स्थानीय प्रशासनले बन्द गर्न पनि सक्नुहुन्छ। त्रिवेन्द्र राजपथ चलेको छ, अरू राजमार्गहरू पनि बिस्तारै हामीले 2-3 दिनभित्र सबै राजमार्गहरू सुधार गराउँछौँ।
0: 4 दिने वर्षाले कुल कति रकम बराबरको सडक पूर्वाधार तथा पुलहरूमा क्षति पुर्याएको छ भन्ने बारे आकलन गर्न बाँकी रहेको अधिकारीहरूले बताएका छन्। अर्को विषय, आउँदो हिउँदियाममा बिजुलीको माग धान्न भारतबाट 1150 मेगावाट विद्युत आयात गर्ने योजना रहेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ। आन्तरिक उत्पादनले मात्र माग धान्न नसक्ने भएकाले हिउँदमा भारतबाट बिजुली आयात गर्नुको विकल्प नरहेको प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले सोमबार बताए। सुनौ एक रिपोर्ट। विद्युत प्राधिकरणले आज एउटा पत्रकार सम्मेलन गरी भदौ 10 र पछिल्लो वर्षपछि जल विद्युत उत्पादनमा परेको असरबारे जानकारी गराएको हो। आम उपभोक्ताले हिउँदियाममा लोड सेडिङ हुन सक्ने चिन्ता व्यक्त गर्न थालेका बेला प्राधिकरणका कार्यकारी निर्देशक श्रेष्ठले अपुग बिजुली भारतबाट आयात गरिने योजना सुनाए।
2: सुक्खा याममा आन्तरिक उत्पादनबाट उपलब्ध हुने अनुमानित कुल विद्युत क्षमता 1218 मेगावाट रहेको छ। माग र आपूर्ति सन्तुलनका लागि ढल्केबार मुजफ्फरपुरबाट 600 मेगावाट, टनकपुर महेन्द्रबाट 54 मेगावाट र बिहारका विभिन्न बिन्दुबाट 350 मेगावाट, आरटिसीको माध्यमबाट 150 मेगावाट गरी कुल 1154 मेगावाट विभिन्न प्रक्रियाबाट आयात गर्ने योजना रहेको छ। जस अनुसार कुल विद्युत उपलब्धता 2372 मेगावाट हुने अनुमान गरेको छ।
0: भोटे कोशी त्रिशुलीको विनाशकारी बाढीले झन्डै 1 दर्जन जल विद्युत आयोजनामा 1 अर्ब रुपियाँ बराबरको क्षति पुर्याएको प्राधिकरणको अनुमान छ। यद्यपि ती आयोजनाहरूका सुरुङ तथा पावर स्टेसनहरूबाट गेग्रान हटाउने काम सकिएपछि थप क्षतिको तस्विर प्रष्ट हुने अधिकारीहरूले बताएका छन्। क्षतिग्रस्त आयोजनाको पुनर्निर्माणको सन्दर्भमा पुनः प्राधिकरणका कार्यकारी निर्देशक श्रेष्ठ
2: सम्पूर्ण सफा गरिसके पछाडि मात्रै वास्तविक ड्यामेजको चाहिँ एसेसमेन्ट गर्न सकिन्छ र सोही ड्यामेज एसेसमेन्टको आधारमा त्यस पछाडिका टेन्डरिङ गर्ने वा बजेटको लागि व्यवस्थापन गर्ने कार्य अगाडि बढाइने कुरा पनि म जानकारी गराउन चाहन्छु।
0: गत बिहिबारदेखि आइतबारसम्म भएको वर्षाबाट पनि कयौँ जलविद्युत आयोजनामा प्रभाव पर्न गई आपूर्तिमा असर परेको प्राधिकरणले जनाएको छ। तर बुधबारसम्म प्रभावित सबै क्षेत्रमा बिजुली आपूर्ति नियमित भइसक्ने उसले जनाएको छ। तपाईँ बिबिसी नेपाली सेवा सुनिरहनु भएको छ। आजबाट हामीले भोटे कोशी त्रिशुली बाढीबाट प्रभावितहरूका लागि विपदमा परेका बेला काम लाग्ने जीवन उपयोगी जानकारी सहितको रेडियो कार्यक्रम बिबिसी हातेमालो सुरु गरेका छौँ। उक्त कार्यक्रम अहिले 9 बजे स्वतन्त्र रेडियोहरूको सञ्जाल एको ऱ्याप मार्फत प्रभावित क्षेत्रका एफएम स्टेसनहरूबाट सुन्न सक्नुहुनेछ। चर्चा बाढीसँग सम्बन्धित विषयकै, भोटे कोशी त्रिशुली बाढीका कारण बन्द रहेका विद्यालयहरू खुल्न थालेपछि सहपाठीहरूसँग घुलमिल हुन पाउँदा राहतको महसुस गरेको विद्यार्थीहरूले बताएका छन्। अधिकारीहरूका अनुसार हाल नियमित पठन पाठन भन्दा अरू क्रियाकलापमा जोड दिइएको छ। नुवाकोटबाट शक्तिमाया तामाङको रिपोर्ट।
4: बाढीका कारण बन्द रहेको देवीघाटमा रहेको शहीद जगत प्रकाशजङ शाह संस्कृत माध्यमिक विद्यालय असोज 1 गतेबाट सञ्चालन गरे तापनि त्यस अघिदेखि नै विद्यार्थीहरूलाई विद्यालयमा सहभागी गराई विभिन्न खेलहरू खेलाउने मनोपरामर्श लगायत कार्यहरूमा सहभागी गराउँदै आएको विद्यालयका प्रधानाध्यापक मञ्जु चित्रकारले बताइन्।
5: कक्षाको साथसाथै बच्चाहरूलाई काउन्सिलिङ पनि गर्दै गर्दै अगाडि बढिरहेका छन्। केही स्टुडेन्टहरू पुल पारीको हुनुहुन्थ्यो, त्रिशुली खोला पारीको तुइनमा आउनुभयो र स्कुलमै हामीले होस्टल व्यवस्थापन गर्यौं र उहाँहरू आवासीय रूपमा स्कुलमै बसिरहनु भएको छ।
4: बाढीले घरहरू बगाएपछि होल्डिङ सेन्टर र आफन्तकोमा बस्दै आएका आफूहरूलाई विद्यालय खुल्दा समय बिताउन सहज हुनुका साथै शिक्षक र साथीहरूसँगको कुराकानीले पहिला भन्दा डर कम भएको त्यसै विद्यालयमा अध्ययनरत विराज चित्रकारले बताए।
6: स्कुल सुरु नहुँदा पहिलाखेरि अब साथीहरू भेट हुँदैन थियो, आफूलाई मात्र परेको रस लाग्थ्यो। अब स्कुलहरू खुलेपछि अब अरू यस्तो पीडित साथीहरू पनि छ अनि उनीहरूसँग गफहरू गर्न पाइन्छ, के भयो सोध्ने, खेलाउने, अलिक बिर्सन खोज्ने यस्तो बाहिरको वातावरण।
4: बाढीले आफू जन्मेको घरसँगै आफ्नो बालापनको धेरै यादहरू बगाएको प्रकृति चित्रकारले बताइन्। स्कुल आउँदा पीडा कम हुने बताउँदै उनले भनिन्।
7: स्कुल आउँजेलसम्म सबै बिर्सिन्छ, अनि जब जाँदाखेरि चाहिँ यस्तो भएको थियो है जस्तो लाग्ने। बाढी पछि चाहिँ अब पहिलाको जस्तो त यति पनि रहेन जब पहिला थियो। घरको मात्रै सम्झना आउने, अनि मैले घरमा अब के गर्थेँ होला मैले घरमा यस्तो गर्छु भनेर राखेको चिजै छैन, अब के गर्ने जस्तो लागेर आफै रुन मन लाग्यो।
4: बाढीले घरबार गुमाउँदाको पीडासँगै बालबालिकाको भविष्य र पठन पाठनको चिन्ताले सताउने गरेकोमा अहिले विद्यालय खुल्दा राहत महसुस गर्छिन् अभिभावक रञ्जना श्रेष्ठ। तर उनी भन्छिन्, बच्चाहरूमा डराउने आति नै समस्या भने छ।
5: उनीहरूले त न्युज पनि हेर्छ अनि त्यहाँबाट खोला आउँछ रे भन्छ, यसो क्लासबाट हेर्दा नि खोला देख्छ आउँछ कि के आऊ भने जस्तो डर चाहिँ लाग्छ अरे के बच्चाहरूलाई नि अहिले पनि।
4: लामो समयपछि विद्यालय आउन पाउँदा केही राहत महसुस भए तापनि बाल बालिकाहरूमा बाढीको गहिरो मानसिक आघात रहेको र पहिलेको अवस्थामा ल्याउन अझै केही समय लाग्ने अधिकारीहरू बताउँछन्। शक्तिमाया तामाङ, बीबीसी, नुवाकोट।
0: अब आजको अन्तिम विषय, पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराको गिरफ्तारी र रिहाईको विषयले संसदमा समेत प्रवेश पाएको छ। प्रतिनिधि सभाको आजको बैठकमा विपक्षी दलका सांसदहरूले सरकारको कार्यशैलीमाथि प्रश्न उठाए। यसै सन्दर्भमा हामीले काठमाडौँ विश्वविद्यालय स्थित कानुन विषयका प्राध्यापक विपिन अधिकारीलाई सरकारको पछिल्लो कदमबारे सोधेका छौँ।
8: यो त धेरै चिन्ताजनक कुरा भयो, किनभने हामीले चोलेन्द्र शमशेर व्यक्तिका रूपमा मात्र लिनु हुँदैन, उहाँ नेपालको पूर्व प्रधान न्यायाधीश पनि हो र नेपालका न्यायालयहरूको स्वतन्त्रतासँग जोडिनु भइरहेछ। उहाँ उपर गरिने कुनै पनि काम कारवाहीको तुरन्तै प्रभाव भनेको आज कर्तव्य निर्वाह गरिरहेका सयौं न्यायाधीशहरू उनीहरूमा प्रभाव पर्दछ। त्यस हुनाले नम्बर एक, यसको कानुनी हैसियत के हो प्रष्ट भएको छैन। दोस्रो कुरो, ल गिरफ्तारी गर्दा प्रष्ट भएन तर छोड्दाखेरि त प्रष्ट गर्नु पर्थ्यो, त्यो पनि देखिँदैन। अनि जे जति भए अर्धरात्रिमा भए र आजसम्म यत्रो कोलाहल हुँदाखेरि पनि सरकारले सार्वजनिक जानकारी दिए छैन कि यस्तो केस हो भनेर। सरकारले देशको फौजदारी कानुनलाई अक्षरश पालन गरेर यो काम कारवाही अघि बढाएको छ भन्ने देखिनु पर्यो।
0: एक थरीले यो अवस्था आउनुमा तिनै व्यक्तिका पनि केही न केही गतिविधि क्रियाकलाप जिम्मेवार छ भन्ने पनि तर्क गरिरहेका छन्।
8: हुन सक्दछ यसमा धेरै कुरा होला, तर पहिलो कुरो त हामीले जुन रूपमा यो काम कारवाहीलाई अगाडि बढायौँ त्यो रूपमा गर्नु जरुरी थियो। कानुनको जुन एउटा घोषित नीति छ त्यस बमोजिम त यो गर्नै पाइँदैन। अनि हामी यत्रो देशमा परिवर्तन भएको छ, यो परिवर्तन राम्रोका लागि हो भनेर कसरी देखिने? त्यहाँको समस्या त्यो हो, हुन सक्दछ धेरै कुरा होला, तर आश्वस्त बनाउन सक्नुपर्छ र त्यो त सरकारले नै गर्नुपर्छ। रिटायर भएको न्यायाधीशलाई यदि यसै गरी धरपकड गरियो भने उसले आफ्नो कुर्सीमा बसेर स्वतन्त्र रूपमा न्याय कसरी गर्न सक्छ? यो संविधानको संरक्षण गर्ने जुन शक्ति छ त्यो शक्तिको प्रयोग अब उपरान्त सर्वोच्च अदालतले कसरी

0: सम्पन्न गर्न र कानुन बमोजिम सम्पन्न गर्न बाध्य गर्ने संस्थाहरू भनेको अड्डा अदालतहरू नै हो। त्यस हुनाले अड्डा अदालतलाई छुँदा अड्डा अदालतको माथवर मान्छेहरूसँग सल्लाह गरेर गर्ने हो। यति कुरो त विवेकमान मान्छेले त्यसै पनि बुझ्नु पर्दछ। यो निर्णयकर्ताहरूमा त्यति कुरो पुगेन र यस बारेमा मलाई लाग्दछ न्याय परिषदले पनि, नेपाल बार एसोसिएसनले पनि र न्याय क्षेत्रका सबैले सरोकार राख्नुपर्दछ। सरकारले पनि के भएको हो भन्ने बारेमा स्पष्टता दिने र अब उपरान्त यस्तो गरिने छैन भनेर आश्वस्त पनि गर्नुपर्दछ।
1: काठमाडौँ विश्वविद्यालय स्थित कानुन विषयका प्राध्यापक विपिन अधिकारी। यसका साथै बिबिसी नेपाली सेवाको नियमित समाचारहरूको कार्यक्रम यही समाप्त हुन्छ। अब एकैछिनमा भोटेकोशी त्रिशुली बाढी प्रभावित लक्षित हाम्रो विशेष प्रस्तुति बिबिसी हातेमालो कार्यक्रम एकोरा मार्फत प्रभावित क्षेत्रका एफएम स्टेसनहरूबाट सुन्न सक्नुहुन्छ। हामीलाई भने बिदा दिनुहोस्। नमस्कार।
2: यो कृष्ण सार एफएम
3: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।
4: Extreme energy drink. Time check. अहिले ठीक 9 बजेको छ।
5: Extreme energy drink. Taste the difference. Feel the energy.
6: हाय, के गर्ने होला अब? सुगर पनि बढ्दै छ, थायराइडको समस्या अझ छुट्टै छ। कति ठाउँमा देखाए तर भएन।
7: ए, तिमी यति चिन्तित किन? के भयो फेरि?
6: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो, अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
7: ए, अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
6: कस्तो खबर?
7: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, एमडी इन्टरनल मेडिसिन टियु, एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ।
6: ए, साँच्चै?
7: अझै सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
6: ए, त्यो त झन् राम्रो
7: हो नि। डाक्टर पूनम आचार्य एमबिबिएस, एमडी केयु, आइभीएफ स्पेसलिस्ट इन्डिया र डाक्टर सूरज राज भट्टराई एमबिबिएस, एमएस केयु, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
6: वाह, अब त मलाई धेरै ढुक्क लाग्यो।
7: अझै अरू सेवाहरू पनि छन्। दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, एक्सरे, इसिजी तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
6: यो त पुरा प्याकेज जस्तै भयो नि।
7: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
6: हजुर, आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर बिपी चोक नेपालगञ्ज। फोन नम्बर 081531860 र 081531861।
7: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।
8: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
9: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
8: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
9: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
10: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
8: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
9: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
10: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड काठमाडौँ। फोन नम्बर 98 61 14 16 99।
11: नमस्ते दाई।
12: नमस्ते नमस्ते, धेरै दिनपछि देख्यौ त भाइ।
11: विदेश जान आँटेको दाई, प्रोसेस गर्दै थिए। अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
12: समयमै सही ठाउँमा गएछौ त। अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
13: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
14: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्।

0: ग्यारेन्टी के साथ स्वास्थ्य जांच कराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
1: हाम्रा विशेषताहरू:
0: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
1: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर, थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा।
0: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान, बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
1: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर, थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
0: प्रत्येक महिना हार्दिक आइबीएफ काठमाडौँका निसन्तान, बाझोपन, महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्यबाट उपचार तथा परामर्श सेवा।
1: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ईसीजी, डिजिटल एक्सरे सेवा।
0: अत्याधुनिक एआई प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
1: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40% देखि 50% सम्म विशेष छुट सेवा।
0: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेशनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि, एनआईसी एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्तो चोक, नेपालगञ्ज।
1: सम्पर्क फोन नम्बर 081-530-274 र 98-580-21-822।
2: ओहो सर, कार्यक्रमको सबै तयारी त भयो तर कहाँ गर्ने भन्ने टुङ्गो लागेन, के गर्ने होला?
3: किन चिन्ता गर्नुहुन्छ, न्यू कैलाश दर्शन होटल छँदैछ नि।
2: कस्तो होटेल हो कुन्नी? हामीले खोजेको सुविधाहरू छ कि छैन?
3: किन नहुनु ल सुन्नुहोस्, नेपालगञ्ज उपमहानगरपालिका राजा गेटदेखि 500 मिटर पूर्व रहेको यस होटलमा त गाडी पार्किङको सुविधा भएको, एसी रुमको व्यवस्था भएको, क्याबिन सहितको रेस्टुरेन्ट भएको, कार्यक्रमका लागि हल अनि अर्डर अनुसार सुपथ मूल्यमा खानेकुराको साथै बसोबास पनि व्यवस्था रहेको छ। एनिभर्सरी, बर्थडे तथा विशेष पार्टीको अवसरमा 15% विशेष छुटको पनि व्यवस्था छ।
2: यति सुविधा पाएपछि त अब हामी ढुक्क भएर न्यू कैलाश दर्शन होटलमै कार्यक्रम गर्नेछौँ।
3: हजुर, न्यू कैलाश दर्शन होटल, नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 20, राजा। सम्पर्क फोन नम्बर 98-487-456।
4: रंग बहार, रंग बहार।
5: बर्जर संगे उपहारे उपहार। बम्पर मा यामाहा रेजियार।
4: बर्जर पेंट्स ले घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
5: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वाशिङ मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि। घर रंगाऊ, खुशी बढाऊ, उपहार जित्ने अवसर पाऊ।
4: बर्जर पेंट्स।
6: यो कृष्ण सार एफएम
7: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: बीर डेंटल
1: नेपालगंज शहर में संचालित अत्याधुनिक सुविधा संपन्न बीर डेंटल में दांत तथा मुख संबंधी संपूर्ण उपचार काठमांडू तथा भेरी अंचल अस्पताल का अनुभवी वरिष्ठ डाक्टर आर के लामिछाने द्वारा उपचार गरिन्छ।
2: डाक्टर लामिछाने द्वारा गरिने विशेष उपचारहरू दाँत सफा गर्ने, दाँत भर्ने, दाँत निकाल्ने, दुखेको दाँतको जराको उपचार, खाली ठाउँमा दुरुस्त प्राकृतिक जस्तै नक्कली दाँत राख्ने, बाङ्गो टिङ्गो तथा नमिलेको दाँत फिक्स अर्थोडन्टिक प्रविधिद्वारा मिलाउने, गिजाको रोग जस्तै गिजा सुन्निने, रगत आउने, पिप बग्ने, मुख गनाउने र दाँत हल्लिने समस्याको उपचार, पहेँलो खैरो दाँत, सानो र ठुलो दाँत, छिद्रा तथा ग्याप भएको दाँतलाई कस्मेटिक उपचार प्रविधिद्वारा राम्रो बनाउने, दाँत मुखको चोटपटक तथा बङ्गारका हड्डी भाँचिएको पनि उपचार हुने।
1: सम्पर्क बीर डेन्टल क्लिनिक भेरी अञ्चल अस्पतालबाट 150 मिटर त्रिभुवन चोक तर्फ।
2: फोन नम्बर 081-532-375।
3: सुविसु अपर्च्युनिटी 1900 वार्षिक उत्सवको अवसरमा प्रस्तुत छ सुविसु अपर्च्युनिटी। यस योजना अन्तर्गत ग्राहकहरूले पाउनुहुनेछ 25 MBPS इन्टरनेट र क्लियर टिभीको फुल HD प्याकेज प्रति महिना मात्र ₹1040 र 65 भन्दा बढी HD च्यानल भएको क्लियर टिभीको प्याकेज प्रति महिना ₹221। साथै दामी म्युजिकको प्रिमियम प्याकेज 3 महिनाका लागि निशुल्क। शर्त र नियमहरू लागू हुनेछन्। थप जानकारीका लागि www.subisu.net.np। सुविसु
4: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
5: हरेक सामानको खरिदमा 1000-20000 सम्म छुट, 10-15 वर्ष सम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि।
6: अहिले थमाथम बिक्री भइरहेको छ।
4: स्थान राजा चोक राष्ट्रिय वाणिज्य बैंकको अगाडि।
5: सम्पर्क 97051-48-70।
4: सोफा हब नेपालगञ्ज,
5: विश्वासमा नम्बर 1,
4: क्वालिटीमा सबैभन्दा बेस्ट।

0: होइन, कौशल्या मेमोरियल अस्पताल यही थियो त।
1: ओहो बाजे, अब उता आएन, ठ्याक्कै यता हेर्नुहोस् त पूर्वपट्टि। हाम्रा सेवाहरू: इन्टरनल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा, हार्ट जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, दाँत बङ्गारा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा, एकुपंक्चर तथा फिजियोथेरापी सेवा, चौबिसै घण्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, चौबिसै घण्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्ट्यान्डर्ड वार्ड तथा क्याबिनहरू।
2: हजुर, कौशल्या मेमोरियल अस्पताल, कोहलपुर नगरपालिका, वडा नम्बर 9, हलदारपुर बाँके। सम्पर्क नम्बर 081-414-007 र 98-482-63-389।
3: रंग बहार, रंग बहार।
4: बर्जर सँगै उपहारै उपहार। बम्परमा यामाहा रेजियर।
3: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
4: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बढाऊ, उपहार जित्ने अवसर पाऊ।
3: बर्जर पेन्स।
5: यो कृष्ण सार एफएम
6: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: नमस्ते दाई।
1: नमस्ते नमस्ते, धेरै दिन पछि देख्यौ त भाइ।
0: विदेश जान आँटेको दाई, प्रोसेस गर्दै थिए। अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
1: समयमै सही ठाउँमा गएछौ त। अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
2: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
3: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीको साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
4: हाम्रा विशेषताहरू:
3: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
4: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर, थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा।
3: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान, बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
4: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर, थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
3: प्रत्येक महिना हार्दिक आइबीएफ काठमाडौँका निसन्तान, बाझोपन, महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा।
4: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ईसीजी, डिजिटल एक्सरे सेवा।
3: अत्याधुनिक एआई प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
4: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40%देखि 50%सम्म विशेष छुट सेवा।
3: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि, एनआईसी एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्तो चोक, नेपालगञ्ज।
4: सम्पर्क फोन नम्बर 081-530-274 र 98-580-21-822।
5: सुविसु अपर्च्युनिटी 1900 वार्षिक उत्सवको अवसरमा प्रस्तुत छ सुविसु अपर्च्युनिटी। यस योजना अन्तर्गत ग्राहकहरूले पाउनुहुनेछ 25 MBPS इन्टरनेट र क्लियर टिभीको फुल HD प्याकेज प्रति महिना मात्र रु 1040 र 65 भन्दा बढी HD च्यानल भएको क्लियर टिभीको प्याकेज प्रति महिना रु 221। साथै दामी म्युजिकको प्रिमियम प्याकेज 3 महिनाका लागि निशुल्क। शर्त र नियमहरू लागू हुनेछ। थप जानकारीका लागि www.subisu.net.np।
6: हाय, के गर्ने होला अब? सुगर पनि बढ्दैछ, थाइराइडको समस्या अझ छुट्टै छ। कति ठाउँमा देखाएँ तर भएन।
7: ए, तिमी यति चिन्तित किन? के भयो फेरि?
6: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो, अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
7: ए, अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
6: कस्तो खबर?
7: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, MD इन्टरनल मेडिसिन TU, एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ।
6: ए, साँच्चै?
7: अझै सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
6: ए, त्यो त झन् राम्रो
7: हो नि। डाक्टर पूनमाचारी MBBS, MD KU, IVF स्पेसलिस्ट इन्डिया र डाक्टर सुरज राज भट्टराई, MBBS, MS KU, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
6: वा, अब त मलाई धेरै ढुक्क लाग्यो।
7: अझै अरू सेवाहरू पनि छन्। दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, एक्सरे, ECG तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
6: यो त पुरा प्याकेज जस्तै भयो नि।
7: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
6: हजुर, आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, BP चोक, नेपालगञ्ज। फोन नम्बर 081-531-860 र 081-531-861।
7: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।
8: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो? आउनुहोस् सोफा हब नेपालगञ्ज।
9: हरेक सामानको खरिदमा 1000-20000 सम्म छुट, 10-15 वर्ष सम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि। अहिले थमाथम बिक्री भइरहेको छ।
8: स्थान राजा चोक, राष्ट्रिय वाणिज्य ब्याङ्कको अगाडि।
9: सम्पर्क 97-05-11-48-70।
8: सोफा हब नेपालगञ्ज,
9: विश्वासमा नम्बर 1,
8: क्वालिटीमा सबैभन्दा बेस्ट।
10: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
11: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
10: कति अस्पताल धायौँ, कति उपचार गरायौँ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
11: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
12: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
10: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
11: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
12: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ। फोन नम्बर 98 61 14 16 99।
13: रंग बहार, रंग बहार।
14: बर्जर सँगै उपहारै उपहार। बम्परमा यामाहा रेजियर।
13: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
14: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाओ, खुशी बढाओ, उपहार जित्ने अवसर पाओ।
13: बर्जर पेन्स।
15: यो कृष्ण सार एफएम
16: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।